0: विनोद पोखरेलले बताउनु भएको छ। बर्ड फ्लूले किसानलाई क्षति, आजको गोरखापत्र दैनिकमा समाचार छ।
1: भ्रष्टाचार मुद्दामा मुछिएको जर्मन कम्पनीले आपूर्ति गरेका 5,00,000 नयाँ राहदानी वितरण गर्ने कि नगर्ने भन्नेमा सरकार अन्यलमा देखिएको छ। जर्मन कम्पनीले आपूर्ति गरेका ती राहदानी भ्रष्टाचार मुद्दापछि उत्पन्न कानूनी र राजनीतिक अन्यलका कारण प्रयोगविहीन अवस्थामा थन्किएका छन्। राहदानी विभागसँग हाल 45,000 भन्दा कम राहदानी मात्र मौजदात छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्युतीय राहदानी ई पासपोर्ट खरिद सम्बन्धी ठेक्कामा अनियमितता गरेको अभियोगमा 8,000 राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल तथा जर्मनीका दुई कम्पनी बेरिडोस जीएमबीएच र न्यू हल बाउरका नेपाल स्थित प्रतिनिधि सहित 18 विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। त्यसैता पासपोर्ट वितरणमा समस्या देखिन थालेको मुद्दाकै कारण सरकार भेरिडोसले आपूर्ति गरिसकेका राहदानी पनि वितरण गर्न हिचकिचाइरहेको छ। उता सन् 2010 नेपाललाई राहदानी आपूर्ति गर्दै आएको फ्रान्सेली कम्पनी आइडिमिया भने केही दिनभित्रै नेपालबाट बाहिरिने तयारीमा छ। दैनिक 5,000-6,000 राहदानी आवेदन परिरहेको अवस्थामा तत्कालीन समाधान खोज्ने समय पनि सकिँदै आएको छ। मौजदात घट्दै गएपछि राहदानी विभागले दैनिक वितरण गर्दै आएको पासपोर्टको संख्या पनि घटाएको छ। विभागका अनुसार अहिले राहदानीका लागि दैनिक औसत 6,000 आवेदन पर्ने गरेको छ, तर दैनिक 3,000-3,500 मात्रै राहदानी वितरण हुँदै आएको छ।
0: सगरमाथा 12 पटक र माउन्ट केटू 7 पटक आरोहण गरिसक्नुभएका युवा पर्वतारोही सिद्धि घिसिङ 8 पटक माउन्ट केटू आरोहण गर्न गत साता पाकिस्तान पुग्नुभयो। सगरमाथा आमा दबलम इल्बरस र किली मन्जरो आरोहण पूरा गरिसक्नुभएका पासाङ शेर्पा र सगरमाथा लोत्से मकालु र आमा दबलम आरोहण गरिसक्नुभएका फुरा शेर्पा पनि नाङमा पर्वत र माउन्ट केटूमा इतिहास बनाउन पाकिस्तान पुग्नु भएको छ। उहाँहरू मात्रै होइन, यति बेला नेपालमा वसन्तकालीन आरोहण बन्द भएसँगै फुर्सदिला भएका शेर्पा आरोही तथा पथ प्रदर्शक नेपालमा आरोहणको सिजन सकिने बित्तिकै देश बाहिरका 8,000 मिटर भन्दा अग्ला हिमालमा डोरी टाङ्न र आरोहीलाई सघाउने कामका लागि युरोप, अमेरिका र पाकिस्तान जस्ता गन्तव्यमा पुगेका छन्। विदेशमा आरोहण गर्दै नेपाली गोरखापत्र दैनिकमा समाचार छ।

कप 2026 को अवसरमा सिजीटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजीटिभी खेल सँगै भरोसा सँगै

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम र संसारभर नेपाली नेटवर्क .com मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब भित्री पृष्ठका खबर। काभ्रेको बनेपा स्थित रेडक्रस होल्डिङ सेन्टरमा बसिरहेकी कुमारी लामाले छोराको पढाइ छुट्ने भएपछि केही दिन अघि मात्र काठमाडौँको पेप्सी कोलामा डेरा खोज्नुभयो। सरकारका तर्फबाट बाल बालिकाको पढाइमा कुनै व्यवस्था नभएपछि उहाँ डेरा खोजेर सर्न बाध्य हुनुभएको हो। आठ कक्षा पढ्ने छोरीलाई हिजो मात्रै डेरा नजिकैको विद्यालयमा भर्ना गरिदिएको उहाँले सुनाउनुभयो। सरकारले सुकुम्बासीको बस्ती भत्काएर उनीहरूलाई होल्डिङ सेन्टरमा राखे दुई महिना पुगिसक्यो, तर बनेपा स्थित रेडक्रस भवनको होल्डिङ सेन्टरमा रहेका बालबालिका अझै विद्यालय जान पाएका छैनन्। लामो समयसम्म पढाइको टुङ्गो नलाएपछि होल्डिङ सेन्टरमै रहेका रिमा पोखरेल र रेजिना परियारले करिब एक महिना यता आफैले पढाउन सुरु गरेका थिए। कतिपय विद्यार्थी त भर्ना समेत भएका छैनन्। होल्डिङ सेन्टरमा बाल बालिका कोही स्कुल बाहिर कोही भर्ना विहीन। सरकारले सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राखेको दुई महिना पुगिसक्यो, तर केही होल्डिङ सेन्टरमा रहेका बाल बालिका अझै विद्यालय जान पाएका छैनन्। आजको कान्तिपुर दैनिकमा समाचार छ।
2: जघन्य वा गम्भीर बाहेकका अपराधका आरोपीलाई पक्राउ गर्नु पूर्व प्रहरीले उपस्थितिको सूचना दिनुपरे प्रबन्ध कानूनमा राख्ने तयारी गरिएको छ। मुलुकी फौजदारी कार्यविधि संहिता 2074 संशोधन गर्न तयार पारिएको विधेयकको मसौदामा त्यस्तो प्रस्ताव छ, तर अग्रिम जमानत को प्रावधान भने मस्यौदामा छैन। निजी क्षेत्रले कानूनमा अग्रिम जमानतको प्रबन्ध हुनुपर्ने माग लामो समयदेखि राख्दै आएका छन्।
1: विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या वर्षेनी बढ्दै गएको छ। पछिल्लो सरकारी तथ्याङ्क अनुसार उच्च शिक्षाका लागि 749,392 विद्यार्थी भर्ना भएका छन्। उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय र प्रतिष्ठानको संख्या पनि बढेर 30 पुगेको छ।
2: एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल आगामी सहकार्यका लागि नजिक हुन थालेका छन्। यही विषयमा पछिल्लो समय दुई नेताबीच संवाद भइरहेको छ।
1: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतका लागि छुट्टै आचार संहिता ल्याएको छ। प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थालाई निष्पक्ष, अनुशासित, मर्यादित तथा सदाचारी बनाई सुशासन प्रवर्धन गर्न भन्दै मन्त्रालयले आचार संहिता ल्याएको हो।
2: सत्तारूढ दलका प्रदेश सभा सदस्यकै असन्तुष्टिका कारण लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेटमाथिको छलफल प्रभावित भएको छ। बजेट पुनरावलोकनको माग गर्दै सत्ता पक्षकै सभा सदस्यले आपत्ति जनाएपछि प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
1: केही दशक अगाडिसम्म थारू समुदायले खेती गर्ने थरी थरीका रैथाने बाली लोप भएका छन्। उन्नत प्रजातिको विकासे बाली लगाउने प्रचलनसँगै विभिन्न रैथाने बाली लोप भएका हुन्। थारू, आलु र सेतो अन्डे धान बाहेक अन्य रैथाने बालीको खेतीपाती अचेल छैन। पाँच दशक अगाडिसम्म किसानले सबैभन्दा बढी खेती गर्ने रैथाने बालीको अब बिउ समेत मासिएको छ। यो समाचार धनगढीबाट गोर्खापत्रबाट लिएका हौ।
2: भारतले नेपालबाट आयात हुने चियाको 20% खेपमा अनिवार्य नमुना परीक्षण गर्ने व्यवस्था यथावत राखेको छ, जसले नेपाली चिया निर्यात अझै सहज हुन सकेको छैन। सरकारी आश्वासनपछि जापा र इलामका बन्द चिया उद्योग भने पुनः सञ्चालनमा आएका छन्।
3: उच्च गति भरपर्दो कनेक्टिभिटी
4: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
5: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
4: माडी नगरपालिका बसन्तपुर चितवन।
0: तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। पश्चिम एसियामा स्थायी शान्तिका निम्ति इरानले परमाणु हतियार विकास नगर्ने सुनिश्चित गर्नुपर्ने र त्यसका निम्ति कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक भएको बताएको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आइइआइए का अधिकारीले इरानले थप परमाणु हतियार निर्माण गर्ने हो भने पश्चिम एशिया अझ अशान्त हुँदै जाने चेतावनी सँगै निगरानी आवश्यक ठानिएको एएफपीले जनाएको छ।
2: अब खेल खबर। फिफा विश्वकप फुटबलमा समूह आईको फ्रान्सले नर्वेमाथि शानदार जित निकालेको छ। आज बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा नर्वेलाई 4-1 गोलले हराउँदै फ्रान्स समूहको विजेता बन्दै नकआउट चरणमा पुगेको हो। त्यस्तै आज नै समूह एच अन्तर्गत निकै रोचक र निर्णायक खेल हुँदैछन्, जहाँ दुई पूर्व विश्व विजेता टोलीहरू स्पेन र उरुग्वे आमन्ने सामन्ने हुनेछन्। मेक्सिको गुआडा लाजारा स्टेडियममा हुने यो प्रतिस्पर्धा नेपाली समयअनुसार अहिले बिहान 5:45 बजेबाट सुरु हुनेछ।
1: नेपाली खबरमा अब विचार विश्लेषण। नेपाली समाज संस्कारी छ र संस्कारको सम्मान र त्यसको पालनामा प्रतिबद्ध पनि छ। हाम्रा सामाजिक मूल्य र मान्यतालाई पनि हाम्रो संस्कारी परम्पराले नै बचाउँदै आएको छ। संस्कार भनेको सभ्यता पनि हो। शिक्षित हुँदैमा सभ्य भइन्न, बरु अशिक्षित मान्छे पनि असल संस्कारकै कारण सभ्य बन्न सक्छ। त्यसैले सामाजिकीकरण र सामाजिक विकास क्रममा संस्कारको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहँदै आएको छ। हाम्रो सामाजिक मूल्य मान्यताले ज्येष्ठ नागरिक प्रतिको दायित्व निर्वाह गर्न पनि सिकाएको छ। तर पछिल्लो समय संस्कार र सामाजिक मूल्य मान्यतामाथि अदृश्य प्रहार हुँदै गर्दा हामी केही हदसम्म अनुशासनहीन, अमर्यादित र सामाजिक मूल्य मान्यता विहीन बन्न थालेका छौँ। ज्येष्ठ नागरिक सम्मान रत्न प्रजापतिले संस्कार भनेर आजको नागरिक दैनिकमा लेख्नु भएको छ।
2: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: यस समय सूचकका साथमा
2: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53 98 5 50 77 0 61 र 98 5 50 77 0 53।
3: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656 4394 440 4395 580 र 98 5 50 26 440।
4: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्यालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 13 गते शनिबार, सन 2026 जुन 27 तारिक, जेठ शुक्ल पक्षको त्रयोदशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: अस्तव्यस्त व्यवस्थापन र अघोषित समूहगत प्रतिस्पर्धाबीच रासोपाको नयाँ नेतृत्व चयन केही कमी कमजोरी भएको स्वीकार्दै आउँदो महाधिवेशनमा सुधार गर्ने लामी छानेको प्रतिबद्धता।
0: राजदूत बन्न करिब 2700 को दौड, खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति खोज्ने प्रयास, राहदानी मौजदात सकिँदै भ्रष्टाचार मुद्दाले नयाँ राहदानी प्रयोगमा अन्योल।
1: राम्रोसँग पानी नपर्दा असार दोस्रो हप्तासम्म 11% मात्रै रोपाई, खेतीयोग्य जमिन घट्दै बर्ड फ्लूले किसानलाई क्षति।
0: भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 900 नाग्यो, स्मार्टफोनबाट पूर्व सूचना आएको प्रयोगकर्ताको दावी।
1: र विश्वकप फुटबलमा उस्मान डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता, सेनेगलले इराकलाई 5 गोलले हरायो, अहिले 2 खेल चल्दै।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनरेशन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
6: हिमस्टार फर अ कम्प्लिट होम।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआइपी, हरेक महिनाको सानो लगानी भोलिको ठुलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआइपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआइपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआइपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: काया कैरनमा अब खबरको सिलसिला। अस्तव्यस्त व्यवस्थापन र अघोषित समूहगत प्रतिस्पर्धाबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा नयाँ नेतृत्व चयन भएको छ। पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा सुडिम वाग्ले निर्विरोध निर्वाचित हुनुभएको छ। अरू पदाधिकारी र केन्द्रीय सदस्य मतदानबाट चुनिएका छन्। महिला उपसभापतिमा सोभिता गौतम विजय हुनुभएको छ। महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ। खुला सह महामन्त्रीतर्फ असीम शाह र हरि ढकाल निर्वाचित हुनुभएको छ। महिला सह महामन्त्रीमा निशा डाङ्गी निर्वाचित हुनुभएको छ। 3 दिनमा सम्पन्न गर्ने भनिएको महाधिवेशनमा 6 दिन हिजो मात्र पदाधिकारीका लागि चुनाव भएको थियो। पदाधिकारीको मतदानमा 1289 प्रतिनिधि मात्र सहभागी थिए। केन्द्रीय सदस्यका लागि बुधबार मध्यराति 12 बजेदेखि बिहिबार 12 बजेसम्म मतदान गरिएको थियो, जसमा 2959 सहभागी थिए। कुल महाधिवेशन प्रतिनिधि संख्या भने 3859 थियो। बन्द सत्र र निर्वाचन प्रक्रिया पटक पटक प्रभावित नागरिक हुँदा बढ्दो खर्च र अन्यलका कारण धेरै प्रतिनिधि पदाधिकारीका लागि मतदान नगरी घर फर्किएका थिए। कतिपय प्रतिनिधि केन्द्रीय सदस्यका लागि समेत मतदान नगरी घर लागेका थिए। त्यही कारण करिब एक तिहाई प्रतिनिधिको मतदानबाट पदाधिकारी चयन गरिएको छ। रासोपाको पहिलो महाधिवेशन व्यवस्थापनका हिसाबले अस्तव्यस्त देखियो। पहिलो महाधिवेशन मार्फत राजनीतिमा फरक संस्कार र शैली स्थापना गर्ने दावी गरेको पार्टीको अधिवेशनमा आन्तरिक लोकतन्त्रको अभाव, पुरानै दलको झल्को दिने प्रचार शैली, अघोषित समूहगत अभ्यास लगायतका कारण आलोचना समेत भयो। बन्द सत्रमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गरेपछि प्रतिनिधिहरूबीच छलफल नै गराइएन। करिब 7 सेकेन्डमै ताली बजाएर पारित गरियो। आन्तरिक लोकतन्त्र अरू पार्टीमा झैँ कुण्ठित गरियो भन्दै आलोचना भयो। नेताहरूले भने समय अभावका कारण छलफल गर्न नसकिएको बताएका छन्। पार्टीको अर्थ राजनीतिक दस्तावेजमा प्रदेश सभा खारेजी र स्थानीय तह कटौती जस्ता संवेदनशील विषय समावेश थिए, तर त्यो विषयमा सुदूरपश्चिम, मधेस र कर्णालीका प्रतिनिधिले आफ्नो फरक मत राख्न पाएनन्। नयाँ पुस्ताका राजनीतिक विश्लेषक नवीन तिवारीका अनुसार रासोपालाई यो अधिवेशन मार्फत अरू दललाई नयाँ राजनीतिक संस्कारको सन्देश दिने अवसर थियो, तर रासोपाले त्यो अवसर गुमाएको छ। अनुभवका कारण केही कमजोरी भएको स्वीकार गर्दै आउँदो महाधिवेशनबाट सुधार गर्ने रासोपा सभापति रवि लामिछानेले प्रतिबद्धता जनाउनु भएको खबर कान्तिपुरले लेखेको छ।
1: रासोपा महाधिवेशनपछि विपक्षी दलहरूको खबर, पुराना दलहरूले सरकार विरुद्ध मोर्चाबन्दीको तयारी थालेका छन्। रासोपा नेतृत्वको सरकारले विभिन्न आरोपमा पुराना दलका नेता, कार्यकर्ता तथा व्यवसायीहरू पक्राउ गर्न थालेपछि नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी नेकपा र मधेसवादी दलहरूले मोर्चा बनाउने तयारी थालेका हुन्। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकार विरुद्ध पुराना दलहरूले संयुक्त मोर्चा बनाउने तयारी थालेको खुलासा गर्नुभएको हो। नेकपा कोशी प्रदेशको विराटनगरमा हिजो आयोजित बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो खुलासा गर्नुभएको हो। सरकार विरुद्धको आन्दोलनका लागि मोर्चाबन्दी गर्न काङ्ग्रेस, एमाले, मधेसवादी दलका नेताहरूसँग आफूले कुराकानी गरिरहेको उहाँले बताउनुभयो। सरकार विरुद्ध लड्न सबै दलका नेता संयुक्त मोर्चाबन्दीका लागि सकारात्मक हुनुहुन्छ। प्रचण्डले भन्नुभयो, यसै विषयमा विराटनगरमा काङ्ग्रेस नेता डाक्टर शेखर कोइरालासँग पनि छलफल गरिएको उहाँले बताउनुभयो। हिजो नै नेपाली काङ्ग्रेसका नेता डाक्टर कोइरालासँग विराटनगरमा रहेको उहाँकै निवासमा पुगेर सरकार विरुद्ध संयुक्त मोर्चाबन्दी गर्ने विषयमा प्रचण्डले छलफल गर्नुभएको थियो। सरकार विरुद्ध मोर्चा कस्दै विपक्षी शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
0: नेपालको कूटनीतिक इतिहासमै पहिलो पटक खुला प्रतिस्पर्धा मार्फत राजदूत छनौट गर्ने सरकारी प्रयासप्रति आकर्षण देखिएको छ। 13 देशका लागि राजदूत बन्न करिब 2,700 जनाको आवेदन परेपछि अब सरकारसँग राष्ट्रिय हित प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्न सक्ने योग्य, सक्षम र अनुभवी व्यक्तित्व छनौट गर्ने अवसरसँगै नियुक्ति प्रक्रिया निष्पक्ष, पारदर्शी र विवादरहित बनाउने परीक्षा पनि छ। भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अस्ट्रिया, बहराइन, बङ्गलादेश, मलेसिया, ओमान र साउदी अरेबिया 13 देशका लागि राजदूतको लागि आवेदन मागिएको हो। आवेदन मागेका बाहेक जापान, स्पेन, जर्मनी, रुस, कतार र श्रीलङ्का पनि राजदूत छैनन्। साउनदेखि इजिप्ट, बङ्गलादेश, म्यानमार, ब्राजिल सहित 7 देशका लागि राजदूतको कार्यकाल सकेर फर्किँदैछन्। राजदूत बन्न करिब 2700 दौड, खुला प्रतिस्पर्धाबाट योग्य अनुहार खोज्ने प्रयास, देशगत सूची बनाउँदै परराष्ट्र मन्त्रालय नयाँ पत्रिकामा खबर छ।
1: राजदूतपछि राहदानीको विषय, भ्रष्टाचार मुद्दामा मुछिएको जर्मन कम्पनीले आपूर्ति गरेका 5 लाख नयाँ राहदानी वितरण गर्ने कि नगर्ने भन्नेमा सरकार अन्यलमा देखिएको छ। जर्मन कम्पनीले आपूर्ति गरेका ती राहदानी भ्रष्टाचार मुद्दापछि उत्पन्न कानुनी र राजनीतिक अन्यलका कारण प्रयोगविहीन अवस्थामा थन्किएका छन्। राहदानी विभागसँग अहिले 45,000 भन्दा कम राहदानी मात्र मौजदात छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय राहदानी अर्थात् ई पासपोर्ट खरिद सम्बन्धी ठेक्कामा अनियमितता गरेको अभियोगमा असार 8 राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल तथा जर्मनीका 2 कम्पनी भेरिडोस GmbH र म्युहबाउरका नेपाल स्थित प्रतिनिधिसहित 18 विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। त्यसयता पासपोर्ट वितरणमा समस्या देखिन थालेको हो। मुद्दाकै कारण सरकार भेरिडोसले आपूर्ति गरिसकेका राहदानी पनि वितरण गर्न हिचकिचाइरहेको छ। उता सन् 2010 नेपाललाई राहदानी आपूर्ति गर्दै आएको फ्रान्सेली कम्पनी आइमिडिमिया भने केही महिनाभित्रै नेपालबाट बाहिरिने तयारी छ। दैनिक 5-6,000 राहदानी आवेदन परिरहेको अवस्थामा तत्कालीन सरकार खोज्ने समय पनि तत्कालीन समाधान खोज्ने समय पनि सकिँदै गएको छ। मौजदात घट्दै गएपछि राहदानी विभागले दैनिक वितरण गर्दै आएको पासपोर्टको सङ्ख्या पनि घटाएको छ। कान्तिपुर दैनिकले खबर थापेको छ।
0: काया कैरनमा बर्ड फ्लू मानिसमा सर्ने सम्भावना कतिको हुन्छ भन्ने बारे संक्रामक रोग विशेषज्ञसँगको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
9: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
8: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
9: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
8: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
9: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
8: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
9: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
8: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
9: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
10: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
9: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
10: 24 घन्टा इमर्जेन्सी सेवा,
9: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
10: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
9: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
10: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
9: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
10: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
9: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
10: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
9: भेन्टिलेटर सेवा,
10: होल बडी चेकअप जाँचको सुविधा,
0: अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अस्त व्यस्त व्यवस्थापन र अघोषित समूहगत प्रतिस्पर्धाबीच रासोपाको नयाँ नेतृत्व चयन, सरकार विरुद्ध मोर्चा कस्तै विपक्षी, राजदूत बन्न करिब 2700 दौड, खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति खोज्ने प्रयास, राहदानी मौजदात सकिँदै, भ्रष्टाचार मुद्दाले नयाँ राहदानी प्रयोगमा अन्यल लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। समयमै मनसुन सक्रिय नहुँदा यो वर्ष असार 12 अर्थात् हिजोसम्म देशभर 11.33% मात्र धान रोपाइ सकिएको छ। विगतमा जस्तै यसपालि पनि समयमै पानी नपर्दा देशभरका किसानले रोपाइँलाई तीव्रता दिन नसकेको कृषि विभागले जनाएको छ। विभागको तथ्याङ्क अनुसार हिजोसम्म सबैभन्दा धेरै कर्णाली प्रदेशमा 22.8% रोपाइ सकिएको छ, तर कर्णालीमा सबैभन्दा कम धान खेती हुने क्षेत्रफल छ, त्यसैले त्यहाँ थोरै रोपाइ हुँदै पनि प्रतिशतको आधारमा अन्य प्रदेशमा भन्दा बढी देखिएको हो। जलवायु परिवर्तनको बढ्दो असरका कारण समयमै पर्याप्त मनसुन नहुने प्रवृत्ति बढ्दै गएपछि कृषि अनुसन्धान परिषद नार्कले सुक्खा सहने धानको जात विकास गर्न थालेको छ। नार्कले सुक्खा 1, 2, 3, 4, 5, 6 डुबान सहन सक्ने साबा मन्सुली सब एक र सिहराङ सब एक तथा सुक्खा र डुबान दुवै सहन सक्ने बौगुडी 1 र 2 जात विकास गरी किसान स्तरमा प्रयोग गर्न प्रोत्साहन गरिरहेको जनाएको छ। यसैबीच विगत 6 वर्षमा 82,000 हेक्टर खेतीयोग्य जमिनमा रहेको छ। कृषि विभागका अनुसार आर्थिक वर्ष 76-77 देखि आर्थिक वर्ष 82-83 सम्म 82,043 हेक्टर खेतीयोग्य जमिन घटेको हो। धानको उत्पादन भने सामान्य बढेको तथ्याङ्कले देखाएको छ। तीव्र सहरीकरण, औद्योगिकरण, जग्गाको खण्डीकरण, बसाई सराई, बाँझो जग्गा बढ्दै जानु, सिंचाइको अभाव र जलवायु परिवर्तन, बढ्दो वैदेशिक रोजगारीको प्रवृत्तिले जनशक्ति अभाव हुँदा खेतीयोग्य जमिन क्रमशः घट्दै गएको विभागले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मी जमिन बाँझो छोड्ने क्रम बढ्दै जाँदा खेतीयोग्य जमिन घट्दै गएको बताउनुहुन्छ। खेतीयोग्य जमिन बाँझै छाडेर आन्तरिक बसाई सराईसँगै विदेश जाने क्रम बढ्दै गएकाले पनि वर्षेनी खेतीयोग्य जमिन घट्दै गएको उहाँको भनाइ छ। देशमा वार्षिक झन्डै 70 लाख मेट्रिक टन धान आवश्यक पर्ने भए पनि अहिलेको उत्पादनको आधारमा करिब 10 लाख मेट्रिक टन धान अपुग हुने गरेको छ। माग अनुसार उत्पादन नहुनु, उपभोक्ताको खाने बानीमा आएको परिवर्तनसँगै मसिनो तथा बासनादार चामलको माग बढ्दा धान तथा चामलको आयात बढ्दै गएको तथ्याङ्कले देखाएको छ। आजका सबै जसो पत्र पत्रिकाले यी खबर छापेका छन्।
0: नेपालमा बर्ड फ्लू अब आकस्मिक महामारी मात्र नभई हरेक केही वर्षमा दोहोरिने मौसमी चुनौती जस्तै बन्दै गएको छ। यसले लामो समयदेखि किसान ठूलो मारमा पर्दै आएका छन्। 2065 सालदेखि अहिलेसम्म पछिल्ला 3 वर्ष बाहेक निरन्तर जस्तै देखिँदै आएको यो रोगले 18 वर्षको अवधिमा 34 लाख भन्दा धेरै पंक्षी र 55 लाख भन्दा बढी अन्डा नष्ट हुँदा किसानलाई ठूलो क्षति भएको छ। यसले सरकार, पोल्ट्री व्यवसायी तथा किसानलाई बर्ड फ्लू विरुद्ध गम्भीर पूर्व तयारीमा जुट्नुपर्ने भएको छ। यो क्षेत्रमा लामो समयदेखि कार्यरत पशु चिकित्सक मणिप्रसाद सापकोटा अब गम्भीर तयारीमा नलागे किसानको थप क्षति हुने बताउनुहुन्छ। 2082 चैतदेखि सुरु भएको पछिल्लो प्रकोपले मात्रै 11 जिल्लामा ठूलो क्षति पुर्याएको छ भने पशु पंक्षी स्वास्थ्यसँगै जनस्वास्थ्य, जैविक सुरक्षा र अर्थतन्त्र प्रभावित बनेको उहाँले उल्लेख गर्नुभयो। पछिल्लो पटक देखिएको बर्ड फ्लूका कारण कम्तीमा 6 लाख कुखुरा, 10 लाख अन्डा र 2 लाख किलो दाना नष्ट गरिएको पशु विभागले जनाएको छ। बर्ड फ्लूको सबैभन्दा ठूलो असर लेयर्स कुखुरा पालक किसानले भोगिरहेका छन्। नेपालमा करिब 50 लाख लेयर्स कुखुरा पालिएकोमा पछिल्लो संक्रमणका कारण 7 लाख लेयर्स कुखुरा मरेको नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलले बताउनुभयो। काठमाडौँ उपत्यका सहितका विभिन्न ठाउँमा बर्ड फ्लूको संक्रमण देखिएको हो। यो रोग कुखुरा र हाँस लगायतका पन्छीहरूमा छिटे फैलिने अति संक्रामक रोग हो। बर्ड फ्लू मान्छेमा सर्छ कि सर्दैन अनि मासु र अन्डा खान हुन्छ कि हुँदैन भन्ने पनि धेरैलाई अन्यल छ। यसबारे साथी सम्झना महर्जनले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरोरोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई सोध्नु भएको छ।
11: यो कुखुराबाट मानिसमा सर्ने गरे तापनि त्यति सहज रूपमा अथवा एकदम व्यापक रूपमा सरेको चाहिँ पाइएको छैन। मानिसबाट मानिसमा व्यापक रूपमा सरेको पनि पाइएको छैन। त्यति सहज रूपमा सरेको जस्तो नदेखे तापनि सरिसकेपछि र वास्तवमा लक्षण देखिसकेपछि यसको मृत्यु दर उच्च भएको हुनाले हाम्रो लागि चाहिँ अलिकति चिन्ताको विषय रहेको चाहिँ हामीले पाउँदछौँ।
12: के गरी बर्ड फ्लू मानिसमा छ भने लक्षण चाहिँ के देखिन्छ?
11: बर्ड फ्लूको लक्षण चाहिँ सामान्यतया जुन मौसमी रुघाखोकीमा हामीले देख्छौँ त्योभन्दा खास फरक हुँदैन। अब यी रुघाखोकी, खोकी लाग्ने, घाँटी दुख्ने, नाकबाट पानी बग्ने, जिउ दुख्ने, खसखसेला पखाला लाग्ने, ज्वरो आउने यी कुराहरूले हुन्। तर हाम्रो फोक्सोको यो तल्लो भाग भनौँ कडाखाको निमोनिया गराउन सक्ने क्षमता यसमा भएको हुनाले अहिले चाहिँ 50% भन्छौँ मानिसको चाहिँ मृत्यु भएको हाम्रो तथ्याङ्क भएको हुनाले गर्दाखेरि नै अब बर्ड फ्लूलाई सासोका साथ हामीले हेर्ने गरेको चाहिँ पाउँदछौँ।
12: पछिल्लो समयमा जुन ठाउँमा बर्ड फ्लू देखिएको छ र निसंक्रमण गरेका छन् यति हुँदा हुँदै पनि त्यो क्षेत्र भएर मानिसहरू हिँडुल गर्न पनि डराउने त्यो विषयमा चिन्ताहरू भएको पनि देखिन्छ। केमा सावधानी अप्नाउने त्यो क्षेत्रका मानिसहरूले?
11: तपाईँ हामीले एकदमै आत्तिनुपर्ने अवस्था होइन। एकपटक निर्मलीकरण गरिसकेपछि त्यो ठाउँबाट हिँड्ने नहुने, त्यहाँ जाने नहुने भन्ने केही पनि होइन। क्लोज कन्ट्याक्ट भन्छ नजिकको, जस्तो उदाहरणको लागि कृषक भयो, कुखुराहरू ढुवानी गर्ने समूह भयो, बिक्री वितरण गर्ने जो एकदमै लामो समय कुखुरा हाँसको नजिक रहने र त्यस्तै बच्चालाई उहाँहरूको हकमा यो जोखिम पक्कै पनि छ। त्यसमा पनि अब तपाईँ हामी झन् निर्मलकरण गरेको ठाउँबाट हिँड्ने नहुने, कतै के होला कि भने डराउनु पनि तपाईँ हामीले चिन्ता या त्यो खालको मनमा कुरा लिनै हुँदैन भन्ने मेरो सुझाव नै छ।
12: अब यो बेला चाहिँ विशेष गरेर अब अन्डा मासु खान मिल्छ कि मिल्दैन भन्ने चिन्ता पनि छ र कुखुरा मासु, हाँसको मासु र अन्डा चाहिँ खानै नमिल्ने हो अथवा के गर्नुपर्छ यो बेला?
11: पक्कै पनि यो बारेमा जानकारी हुनु पनि जरुरी छ जस्तो मलाई लाग्दछ। प्रमुख आहार मध्येमा मासु पनि पर्छ र सँगसँगै प्रोटिनको मुख्य स्रोत नै भन्ने गरिन्छ, अन्डा पनि पर्छ, कुखुराको हाँसको अन्डाहरू हामीले प्रयोग मजाले गर्न सक्छौँ। यसमा तपाईँहरू कोही पनि चिन्तित हुनुपर्ने अवस्था छैन। सतर्कता अप्नाउनु पनि एउटा मात्र स्रोत पर्छ, त्यो भनेको चाहिँ राम्रोसँग पकाएको हुनुपर्छ। अब कतिपयले हुन त अब हाफ बोइल खाने अन्डा यस्तो कुराहरू पनि छन् तर त्यो होइन। अन्डालाई पनि हामीले राम्रोसँग पकाऊ, मासुलाई पनि राम्रोसँग पकाऊ। अब यो भन्दै गर्दाखेरि खास गरी चाहिँ भाइरस कम्तीमा पनि 70 डिग्री सेल्सियस भन्दा माथि तापक्रम पुग्यो भने त्यसले गर्दाखेरि यो निस्कियो। त्यसले गर्दाखेरि चाहिँ तपाईँ हामीले जुन खाने मासु या अन्डा राम्रोसँग पकाएको छैन मजाले ढुक्क भएर खान सक्नुहुन्छ। म अहिले पनि डेली नै अन्डा खाने गर्छु र म ढुक्कसँग खान्छु, किन भन्दाखेरि मैले राम्रोसँग पकाएको छु। त्यसले गर्दा यो यस्तो कुराहरूमा तपाईँ हामी आत्तिनुपर्ने अवस्था चाहिँ म केही पनि देख्दिनँ। कुखुराको मासु राम्रोसँग पकाएर खानुहोस्, अन्डा राम्रोसँग उमालेर राम्रोसँग पकाएको अन्डा खानुहोस्, तपाईँ हामीलाई त्यहाँबाट बर्ड फ्लू लाग्दैन, तपाईँहरू ढुक्क हुनुहोला।
12: जो चाहिँ एकदमै क्लोज कन्ट्याक्टमा हुन्छ र विशेष जोखिम पनि हुन्छ नि बर्ड फ्लूको, उहाँहरूलाई सुझाव दिनुपर्दा चाहिँ के दिनुहुन्छ?
11: व्यक्तिगत सरसफाइलाई विशेष ध्यान दिनुहोस्, मास्क लगाउनुहोस् र हामीले जुन फ्लूहरूमा जसरी बस्ने उपायहरूको बारेमा कुराकानी गर्छौँ, मास्क लगाउने, हात साबुन पानी धुने, यही कुराहरू चाहिँ तपाईँहरू यदि अवलम्बन गर्नुभयो भने तपाईँहरू पनि यो यसको जोखिमबाट बच्न सक्नुहुन्छ।
0: उहाँ हुनुहुन्थ्यो शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र
14: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
15: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
14: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
15: 24 घन्टा इमर्जेन्सी सेवा
14: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
15: एडभान्स पेडियाट्रिक जनरल वार्ड
14: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
15: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
14: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
15: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
14: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
15: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
14: भेन्टिलेटर सेवा
15: होल बडी चेकअप जाँचको सुविधा
14: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
15: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
14: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
15: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
14: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
0: टोर मार्फत देशभरिका विभिन्न FM स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। सगरमाथा 12 पटक र माउन्ट केटु 7 पटक आरोहण गरिसक्नु भएका युवा पर्वतारोही सिद्धि घिसिङ 8 पटक माउन्ट केटु आरोहण गर्न गएको हप्ता पाकिस्तान पुग्नुभयो। सगरमाथा, आमा दब्बलम, इब्रस र किलिमन्जरो आरोहण पूरा गरिसक्नु भएका पासाङ शेर्पा र सगरमाथा, लोत्से, मकालु र आमा दब्बलम आरोहण गरिसक्नु भएका फुरा शेर्पा पनि नाङ्गा पर्वत र माउन्ट केटुमा इतिहास बनाउन पाकिस्तान पुग्नु भएको छ। उहाँहरू मात्रै होइन, यति बेला नेपालमा बसन्त अन्तकालीन आरोहण बन्द भएसँगै फुर्सदिला भएका शेर्पा आरोही तथा पथ प्रदर्शक नेपालमा आरोहणको सिजन सकिने बित्तिकै देश बाहिरका 8,000 मिटर भन्दा अग्ला हिमालमा डोरी टाँग्न र आरोहीलाई सघाउने कामका लागि युरोप, अमेरिका र पाकिस्तान जस्ता गन्तव्यमा पुगेका छन्। नेपाल पर्वतारोहण संघका महासचिव राजेन्द्र बहादुर लामाले नेपालमा आरोहण सकिएपछि विदेशमा हिमालमा आरोहण गर्न जाने क्रम पहिलेदेखि नै प्रचलनमा रहे पनि पछिल्लो समय कामकै खोजीका लागि विदेशी नै पर्वतारोही र पथ प्रदर्शकको संख्या वर्षेनी बढ्दै गएको बताउनुभयो। सगरमाथा, लोत्से, मकालु लगायतका हिमाल आरोहणका लागि बाटो बनाउने, डोरी टाँग्ने काममा संलग्न आइसफल डाक्टरदेखि भरिया र अनुभवी पथ प्रदर्शकका रूपमा आरोहणमा सहजीकरण गर्दै आएका सक्रिय युवा काम र रोजी रोटीकै लागि बाह्य देश पुग्ने गरेका उहाँले बताउनु भएको छ। विदेशमा आरोहण गर्दै नेपाली शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
0: अब विदेशको खबर। भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 900 नागेको छ। पछिल्लो तथ्याङ्क अनुसार प्रभावित क्षेत्रमा ज्यान गुमाउनेको संख्या 920 जना पुगेको विपद निकायलाई उद्धृत गर्दै BBCले जनाएको छ। 3,360 जना घाइते भएका छन्। उद्धारकर्ताले बाँचेकाहरूको खोजी गरिरहेका छन्। 2 शक्तिशाली भूकम्पबाट राजधानी काराकास सहित देशका विभिन्न भाग प्रभावित भएका छन्। घाइते भएकाको अस्थायी शिविरमा उपचार भइरहेको छ। 100 को संख्यामा अन्तर्राष्ट्रिय उद्धारकर्मी खटिएका छन्। यो 1 शताब्दीमा त्यहाँ आएको सबैभन्दा शक्तिशाली भूकम्प थियो। तर भूकम्प आउनुभन्दा केही क्षण पहिले धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो एन्ड्रोइड स्मार्टफोनमा चेतावनी सूचना प्राप्त गरेको बताएका छन्। गुगलको एन्ड्रोइड र एप्पलको iOS दुवैमा सरकारबाट भूकम्प, बाढी पहिरो जस्ता संकटकालीन सूचना देखाउने विकल्प छ।
1: अब खेल खबर। फ्रान्सले फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नर्वेलाई 4-1 गोलले पराजित गरेको छ। लगातार तेस्रो खेल जितेको फ्रान्स समूह आएको विजेता बन्दै नकआउट चरणमा पुगेको हो। यो समूहबाट साबिक उपविजेता फ्रान्स सहित नर्वे यसअघि नै नकआउट चरणमा पुगिसकेका थिए। गैरातीको खेल समूह विजेता बन्नका लागि निर्णायक थियो। यो खेलमा फ्रान्सका उस्मान डेम्बेलेले ह्याट्रिक गरे। उनले खेलको 7औं 20औं र 32औं मिनटमा गोल गरे। त्यस्तै फ्रान्सका लागि डिजायर डोएले दोस्रो हाफको इन्जुरी समयमा एक गोल थपे। नर्वेका थेलो आस्गार्डले एक गोल फर्काए। नर्वेले यो खेलमा एर्लिङ हालान्डलाई विश्राम दिएको थियो। यो विश्वकपमा यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसी र क्यानाडाका जोनाथन डेभिडले ह्याट्रिक पूरा गरेका थिए। विश्वकप फुटबलमा गैराती नै भएको अर्को खेलमा सेनेगलले इराकलाई 5 गोल अन्तरले हराएको छ। यो जितसँगै समूह आईमा 3 खेलबाट 3 अङ्क जोडेको सेनेगल तेस्रो स्थानमा छ। गोल अन्तर सुधारेको सेनेगल अब तेस्रो हुने उत्कृष्ट 8 टोली मध्ये एक बन्ने सम्भावना छ। यसका लागि अरू नतिजामा भर पर्नेछ। सेनेगल विश्वकप फुटबलमा एकै खेलमा 5 गोल गर्ने पहिलो अफ्रिकी टोली समेत बनेको छ। समूह आएको इराक बाहिरिएको छ। विश्वकप फुटबलमा अहिले समूह एचका 2 खेल भइरहेका छन्। अमेरिकाको हस्टन रंगशालामा नव परिवेशी केप भडेर साउदी अरब तथा मेक्सिको ग्वाडाल जारा रंगशालामा उरुग्वे र स्पेनले खेलिरहेका छन्। अहिले खेलको 38औं मिनट चलिरहेको छ र केप भडे तथा साउदी अरेबिया उरुग्वे र स्पेनले अहिलेसम्म गोलरहित बराबरी खेलिरहेका छन्। तालिकामा स्पेन 4 अङ्कसहित शीर्ष, समान 2 अङ्कसहित उरुग्वे दोस्रो तथा केप भडे तेस्रो र 1 अङ्कसहित साउदी अरब पुछारमा छ। त्यस्तै अहिले बिहान पाउने 9 बजे समूह जीका 2 खेल हुँदैछन्। क्यानाडाको बीसी प्लेस भ्याकुकुभरमा न्युजिल्याण्ड र बेल्जियम तथा अमेरिकाको सिएटल रंगशालामा इजिप्ट र इरानले खेल्दैछन्। तालिकामा इजिप्ट 4 अङ्कसहित शीर्ष, समान 2 अङ्कसहित इरान दोस्रो र बेल्जियम तेस्रो तथा 1 अङ्कसहित न्युजिल्याण्ड पुछारमा रहेको छ।
0: कायाकैरनमा अब केही खबर संक्षेपमा। मनसुन भित्रिएको 1 हप्ताभन्दा बढी भइसक्दा समेत अझै सक्रिय हुन सकेको छैन। राम्रोसँग पानी नपर्दा गर्मी बढेको छ। गैराती पूर्वदेखि पश्चिमसम्मका धेरै ठाउँमा पानी परेको छ। आज दिउँसो कोशी प्रदेशका तराई भेग तथा मध्य प्रदेशका थोरै ठाउँमा, बागमती गण्डक र लुम्बिनी प्रदेशको तराईका 1-2 ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै ठाउँहरूमा आज पनि तातो लहर हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति कोशी प्रदेशका पहाडी र तराई भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
1: भारतले नेपालबाट आयात हुने चियाको 20% खेपमा अनिवार्य नमूना परीक्षण गर्ने व्यवस्था यथावत राखेको छ, जसले नेपाली चिया निर्यात अझै सहज हुन सकेको छैन। सरकारी आश्वासनपछि झापा र इलामका बन्द चिया उद्योग भने पुनः सञ्चालनमा आएका छन्। चिया उद्योग खोले पनि निर्यात अन्यलमै रहेको खबर कान्तिपुर दैनिकले छापेको छ।
0: विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या वर्षेनी बढ्दै गएको छ। पछिल्लो सरकारी तथ्याङ्क अनुसार उच्च शिक्षाका लागि 7,49,392 विद्यार्थी भर्ना भएका छन्। उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय र प्रतिष्ठानको संख्या पनि बढेर 30 पुगेको छ। देशभर आङ्गिक र सम्बन्धन प्राप्त गरी 1,608 क्याम्पस रहेका खबर कान्तिपुरले लेखेको छ।
1: परम्परागत रूपमा सीमापार व्यापार गर्दै आएका दार्चुलाको ब्यास गाउँपालिका क्षेत्रका व्यापारी चीनको तिब्बत ताक्लाकोट पुगेका छन्। मौसमी व्यापारका रूपमा भए पनि स्थानीय बासिन्दाले पुस्तौंदेखि ताक्लाकोटमा व्यापार गर्दै आएका छन्। यस वर्ष पहिलो पटक दार्चुलाबाट व्यापारी टोली ताक्लाकोट पुगेको स्थानीय प्रशासनले जनाएको छ।
0: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतका लागि छुट्टै आचार संहिता ल्याएको छ।
1: एमालेसँग संसद र सड़क दुवै मोर्चामा मिलेर अघि बढ्ने सार्वजनिक अभिव्यक्ति दिएका नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार भोलि काठमाडौँमा लामो समयपछि एउटै मञ्चमा देखिँदै हुनुहुन्छ।
0: र जघन्य तथा गम्भीर बाहेकका अपराधका आरोपीलाई पक्राउ गर्नुपूर्व प्रहरीले उपस्थितिको सूचना दिनुपर्ने प्रबन्ध कानूनमा राख्ने तयारी गरिएको छ। कायाकैरनमा अब पालो उखानको।
1: मान्छे उमेरले होइन कर्मले बाँच्छ।
0: उखानसँगै हामी कायाकैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: अस्तव्यस्त व्यवस्थापन र अघोषित समूहगत प्रतिस्पर्धाबीच रासपाको नयाँ नेतृत्व चयन केही कमी कमजोरी भएको स्वीकार्दै आउँदो महाधिवेशनमा सुधार गर्ने लामिछानेको प्रतिबद्धता।
0: राजदूत बन्न करिब 2700 को दौड़, खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति खोज्ने प्रयास, राहदानी मौजदात सकिँदै भ्रष्टाचार मुद्दाले नयाँ राहदानी प्रयोगमा अन्योल।
1: राम्रोसँग पानी नपर्दा असार दोस्रो हप्तासम्म 11% मात्रै रोपाई, खेतीयोग्य जमिन घट्दै बर्ड फ्लूले किसानलाई क्षति।
0: भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 900 नाग्यो, स्मार्ट फोनबाट पूर्व सूचना आयोगको प्रयोगकर्ताको दावी।
1: र विश्वकप फुटबलमा उस्मान डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता, सेनेगलले इराकलाई 5 गोल अन्तरले हरायो, अहिले 2 खेल चल्दै।
0: र अन्त्यमा आजको कार्टुन, आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ। ट्राफिक प्रहरीले ड्युटीको बेला कसैसँग हात मिलाए कारवाही हुने प्रसङ्गसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सड़कमा आयोजना ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्ने मोटरसाइकलवालालाई जरिवाना तिराउन कागजमा लेख्दैछन्, अनि ती मोटरसाइकलवाला भन्दैछन् चिट नकाट्नुहोस् है, नत्र हात मिलाइदिउँला नि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी

0: 93.2 स्वदेश एफएम
1: नमस्कार। आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। अहिलेको सरकार, जनताहरूको आकांक्षा, महत्वाकांक्षा, जसरी ग्रे लिस्ट खैरो सूचीमा परेको एउटा अप्ठ्यारो परिस्थिति, लामो समयदेखि सम्पत्ति शुद्धिकरणमा भएका हिनामिनाहरू, घोटालाहरू लगायतका धेरै विषयमा चाहिँ यतिखेर चाहिँ छलफल र बहस हामी गर्न चाहन्छौँ। किनभने देशलाई सुशासनयुक्त ढङ्गले अगाडि बढाउनका निम्ति जनताले जुन किसिमको आशा भरोसा गरेका छन्, यो ढङ्गले अगाडि मुलुक जान सक्छ कि सक्दैन भन्ने एउटा चिन्ताको विषय छ। सबैभन्दा पहिला होल्डिङ सेन्टरका बालबालिकाहरू, कोही स्कुल बाहिर, कोही भर्ना विहीन भएको स्थिति छ। सरकारले सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राखेको 2 महिना पुगिसक्यो, तर केही होल्डिङ सेन्टरमा रहेका बालबालिका अझै पनि विद्यालय जान पाएका छैनन्। सुकुम्बासीको समस्या निकै पेचिलो बनेर आइरहेको छ। सुकुम्बासीलाई चाहिँ जुन किसिमको व्यवस्थापन सरकारबाट हुनुपर्ने थियो, त्यो व्यवस्थापन हुन नसकेको भन्दै चौतर्फी आलोचना पनि भइरहेको छ। यसै देशका नागरिकहरू हुन्, यसै देशमा जन्मिएका नागरिकहरू हुन्, उनीहरूलाई चाहिँ जुन किसिमको व्यवस्थापन, जुन किसिमको राहत प्याकेज सरकारले दिन सक्नुपर्ने थियो, त्यो हचुवाका भरमा हटाइसके पछाडि उनीहरूलाई तितरभित्र पार्ने काम मात्र भएको भन्दै आलोचना भएको छ। सरकारले यसको बारेमा व्यवस्थापन गर्न सक्नु पर्दछ भन्ने विषयहरूलाई पनि आजको नेपाली बहसमा हामी जोड्न चाहन्छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रथम ऐतिहासिक महाधिवेशन सम्पन्न गरेको छ। अस्तव्यस्तताका बीचमा पनि राष्ट्रपाको नयाँ नेतृत्व छ। अहिलेको बहस हामी गर्दै गर्दाखेरि पदाधिकारीहरूको जुन निर्वाचन भयो, करिब 4200-4300 महाधिवेशन प्रतिनिधिहरू मध्येबाट जम्मा 1200-1300 महाधिवेशन प्रतिनिधिहरूले मात्रै पदाधिकारीमा भोटिङ गर्दाखेरि यसको वैधानिकताका विषयमा पनि केही प्रश्नहरू उठेका छन्। किनभने महाधिवेशन प्रतिनिधिहरू समय लम्बिसके पछाडि, राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन लम्बिसके पछाडि धेरै महाधिवेशन प्रतिनिधि घर फर्किएका थिए र जम्मा 1200-1300 मतदान गर्दै गर्दा, एक तिहाईले मात्रै मतदान गर्दै गर्दाखेरि यसका वैधानिकताका विषयमा पनि निकै ठुला बहसहरू उठेका छन्। किनभने 4300-4300 महाधिवेशन प्रतिनिधिहरूबाट जम्मा एक तिहाई तल झरिसके पछाडि यो किन चाहिँ यस्तो अवस्था सिर्जना भयो, किन चाहिँ अपारदर्शी ढङ्गले यो महाधिवेशन भयो, किन यसमा यति समय लम्बियो, किन यसलाई भद्रगोल गर्ने काम चाहिँ कसले गर्यो, लगायतका विषयहरू पनि आजको नेपाली बहसका प्रमुख विषयहरू हुनेछन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ, परिचर्चा गर्न चाहन्छौँ। अहिलेको अवस्थामा पार्टी नेतृत्वले समूहगत प्रतिस्पर्धा नहुने भने पनि महामन्त्रीको निर्वाचनमा संस्थापन पक्ष एक ठाउँ हुने गरी छलफल चल्यो। केन्द्रीय सदस्यको निर्वाचनमा मतदान गर्नुपर्नेको सूची प्रतिनिधिहरूलाई व्हाट्सएपमा पठाइएको समेत खुल्न आएको छ। अहिलेको बहस हामी छलफलमा केन्द्रित गर्न चाहन्छौँ नेपाली बहसलाई। आदरणीय श्रोता, यो बहसले राष्ट्रसभामा पुरानै नेतृत्वलाई निरन्तरता दिएको छ, दोहोऱ्याएको छ। अल्गोरिदमले, फेसबुकले, टिकटकले जसलाई अगाडि ल्याएको थियो, ती म्याक्सिमम् त्यस्तै नेताहरू नेतृत्वमा आएका छन् जसका अनुहारहरू सबैले आफूलाई फोटोकपी गरेका थिए, आफूसँग त्यो याद गरेका थिए। ती प्रतिनिधिहरूले तिनै चर्चित अनुहार। यतिखेर हाम्रो बेसमा नेकपाका नेता माधव सापकोटा हुनुहुन्छ। सापकोटाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: गुड मर्निङ, नमस्कार।
1: होइन माधव सर, अब फेरि तपाईँका पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डजीले भन्नुभयो, अब केही समयमा क्रमभङ्गता हुनसक्छ, फेरि अब एमालेसँगै लाइन्स हुनसक्छ, तपाईँहरू चाहिँ एकजुट भएर अगाडि बढ्नुहोला, तपाईँहरू चाहिँ तयार रहनुहोस् भनेर पार्टी संयोजकले भन्नुभयो। फेरि यो कस्तो खालको एकता, कस्तो खालको सहकारी हुन थाले हो, तपाईँहरूलाई जानकारी छ कि छैन?
2: मुलुकका कम्युनिस्टहरू एकताबद्ध भएर जानुपर्छ भन्ने कुरा त आम नेपालका सबै कम्युनिस्ट पार्टीहरूभित्रका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकहरूको सामूहिक र एकै प्रकारको बुझाइ हो। यद्यपि शीर्ष नेतृत्वहरूको कार्यशैलीका कारण विगतमा भएको एकता पनि दुर्घटनामा पर्यो, त्यो सबैलाई निको लागेको थिएन। अब विगतको जस्तो गरी हात हल्लाएर या निश्चित एउटा घेरामा छलफल गरेर मात्रै कम्युनिस्ट आन्दोलनको पुनर्गठन सम्भव छैन, तर कम्युनिस्ट आन्दोलनको पुनर्गठन नगरिकन सुख पनि छैन। त्यसैले म के ठान्दछु भने नेपालको कम्युनिस्ट आन्दोलनको बृहत्तर ढङ्गले पुनर्गठन गरिनुपर्दछ, त्यो अभियानतिर जानुपर्दछ। सायद हाम्रो पार्टीका संयोजक कमरेड प्रचण्डले भन्न खोज्नु भएको कुरा त्यही हो।
1: होइन, अहिलेको अवस्थामा फेरि अब कस्तो खालको सहकार्य हो, कसको नेतृत्वमा सहकार्य हुने, होइन, त्यहाँ मिलाउन त गाह्रो छ नि त, के अब सबक सिकियो, अहिले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले कानमै घन्टी बजायो?
2: खास गरी विचार राजनीति त्यसका आधारमा विधि र आज मुलुकले जे चाहना व्यक्त गरिराखेको छ यो भावनालाई समेत आत्मसात गरेर कम्युनिस्ट आन्दोलनका लिमिटेसनहरूलाई आत्मसमीक्षा गरेर निर्ममतापूर्वक त्यसको आत्मबोध गरेर नेपालको कम्युनिस्ट आन्दोलनलाई व्यापक ढङ्गले पुनर्गठन गर्ने पुनर्संगठित गर्ने योजनातिर जानुपर्दछ। यसका लागि अलि वृहत छलफल गर्ने तलैदेखि सहकार्यको वातावरण बनाउने र एउटा भावनात्मक प्रकारको वातावरण सृजना गरेर वैचारिक एकताको बलमा नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने र समग्र देशको चाहिँ नेतृत्व कम्युनिस्टहरूले लिने गरिकन जानुपर्दछ। हामी त्यस दिशामा छलफल गरिराखेका छौँ, यसलाई अझ तीव्रता दिनुपर्छ भन्ने म ठान्दछु।
1: होइन, जनताको नेता कार्यकर्ताको भावना अनुरूप र अहिलेको आवश्यकता अनुरूप चाहिँ यो एकीकरण अर्थात् चाहिँ सहकार्य हुन खोजिरहेको हो कि अब हामी कमजोर भयो नमिलेर त नहुँदो रहेछ, अब हाम्रो अस्तित्वको पनि लडाइँ छ यो मुलुकमा भन्ने ढङ्गले चाहिँ तपाईँहरूको एकता हो यो?
2: खास गरी कम्युनिस्टहरू मिलेरै देशको पहल गरिदिने लिदिउन् भन्ने नेपालका आम जनताको चाहना थियो। विगतका निर्वाचनहरूको मत परिणाम हेर्नुभयो इन्डिकेटरमा भने त्यो कुरा पनि देखिन्छ, तर त्यसको भावनालाई ठिक ढङ्गले हामीले आत्मसात गर्न सकेनौँ। यस बेला निर्मम ढङ्गले हामी आत्मआलोचित पनि हुनुपर्दछ र आत्मसमीक्षा पनि गर्नुपर्दछ र त्यसको जगमा कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने सङ्कल्प गर्नुपर्दछ।
1: तर अब यो सम्भव छ अहिले अब केपी शर्मा ओलीजी प्रचण्डजी हुन त अब विद्यादेवी भण्डारीको उपस्थितिमा अब एउटै मञ्चमा देखिने त्यो घोषणा गर्ने भन्ने खालको विषय छ, भोलि भागभण्डादेखि लिएर बाँडफाँडमा त निकै ठुलो 74 सालमा देखिसक्यो नि त होइन एकपटक माधवजी? तपाईँ पनि आफै विश्वस्त हुनुहुन्छ
2: अहिले?

0: अब मूल कुरा चाहिँ विचार राजनीतिका आधारमा कम्युनिस्ट आन्दोलनको व्यापक पुनर्गठन गर्ने, आगामी एक वर्ष पछाडि स्थानीय तह र प्रदेशको निर्वाचन आउँदैछ, त्यो निर्वाचनलाई समेत ध्यान राखेर हामीले आफ्नो तयारीलाई अगाडि लैजानुपर्दछ। त्योभन्दा अगाडि चाहिँ हामीले आजका दिनमा के एजेन्डालाई प्राथमिकता दिन्छौँ भनेर हाम्रा एजेन्डाहरू छन्, तर जनताले बुझ्ने भाषामा, जनताले जान्ने भाषामा हामीले ती एजेन्डाहरूलाई सलिड गर्नुपर्दछ, एजेन्डाहरू तय गरेर आगामी स्थानीय निर्वाचनको तयारीमा जानु।
1: यसको मतलब निर्वाचनका लागि चाहिँ मिलेर जाने, पुनर्गठन हुन्छ निर्वाचनमा मिलेर जाने होइन, मिलेर चाहिँ मत आर्जन गर्ने, मिलेर चाहिँ विजय हुने भन्ने खालको हो एकता।
0: त्यो निर्वाचनमा गएपछि त जित्ने कुरा नै मुख्य हो नि त फेरि,
1: तर अब कसरी हुन्छ आफ्नो पोल्टामा पल्ला भारी बनाउने खालको एकता मात्रै हो त्यसो भए।
0: यसलाई म खेमजी के ठान्दछु भने यसलाई नकारात्मक रूपमा मात्र नलिऊ, मुलुकको राजनीतिलाई एउटा स्थायित्वतिर लैजानका निमित्त नि मुलुकमा कम्युनिस्टहरू एक हुन जरुरी छ, त्यो विचार राजनीति र सङ्गठनको आधारमा त्यो सङ्गठनले एउटा निश्चित एजेन्डाहरू तय गरेर एजेन्डालाई चाहिँ बोकेर हिँड्ने गरिकन सोच्नु पर्दछ। निर्वाचनमा भाग लिने, जित्ने, परिणाम हासिल गर्ने भने यी तात्कालीन र प्राविधिक कुराहरू हुन्, तर ती पनि फेरि महत्त्वपूर्ण नै हुन्छन्। त्यसो भए हुनाले पहिलो कुरा चाहिँ हामी विचार राजनीति सङ्गठन र त्यसले बोक्ने एजेन्डा, राजनीतिक मुद्दा र त्यस आधारमा निर्वाचनमा जाने तयारी।
1: होइन घन्टीले त तपाईँलाई उठ्नै नसक्ने बनायो नि त पछिल्लो समय, होइन माधवजी?
0: होइन, यो राजनीतिमा आरोह अवरोह तलमाथि हुन्छन्। इन्डियाकै तपाईँ भारतकै इतिहास हेर्नुभयो भने भारतीय जनता पार्टी 20 वर्षपछि कमब्याक भएको, त्यो पनि मोदीजीले गुजरातमा चाहिँ एउटा प्रकारको मोडेल बनाउनु भयो र त्यसबाट रेज भएर आउनुभयो। तपाईँ आजको दिनमा हेर्नुभयो भने दक्षिण एसियाका सबै ठाउँतिर हेर्नुभयो भने कैयन पार्टीहरू बिलो भइकन फेरि नयाँ ढङ्गले उदय भएका छन्। त्यसैले जनताले केही न केही परिवर्तन खोजेका हुन्, त्यो परिवर्तनको कुरालाई पुराना भनिएका पार्टीहरूले आत्मसात गर्न नसक्दाखेरि यसपालि मत बदलेका हुन्, दत बदलेका छैनन्। घन्टीका साथीहरूले पनि चुपचाप घन्टी छाप भनेरै भोट माग्नुभयो, जनताले नि चुपचाप घन्टीमा भोट दिएको हो, उहाँहरूले राम्रो गर्नुभयो, अब यो देश बन्द छ, हामी पनि यही देशका नागरिक हौँ, उहाँहरूलाई धन्यवाद दिउँला, राम्रो गर्नु भएन, मुलुकको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गरेर त्यसको नेतृत्व हामी लिन्छौँ।
1: तर अहिलेको अवस्थामा चाहिँ जुन ढङ्गले यहाँले उदाहरण दिनुभयो होइन, भारतमा पनि अब राष्ट्रिय कङ्ग्रेसदेखि लिएर कङ्ग्रेस आईदेखि लिएर धेरै बलिया बलिया दलहरू थिए, पछि चाहिँ अब भाजपाले आफूलाई कमब्याक गर्यो, नेपालमा पनि राष्ट्रिय प्रजा परिषददेखि लिएर धेरै पार्टीहरू थिए होइन हिजोका दिनमा, आज चाहिँ यो उतार चढावका बिचमा राष्ट्रिय स्वतन्त्र पार्टी यहाँसम्म आयो, अब चिनकै कुरा गर्नुहुन्छ भने कुमिङताङ हुँदै होइन आज चाहिँ माओ सेतुङको पालासम्म आइपुग्दाखेरि सी जिनपिङको उदय भयो भन्दा हरेक राष्ट्रले हरेक देशले आफूलाई परिवर्तन चाहन्छ, जनताले परिवर्तन चाहन्छन्। अहिले भारतमा यो के अरे कक्रोच एउटा युवाहरूको एउटा साङ्लो होइन एउटा सञ्जाल चाहिँ त्यो पनि व्यापक रूपमा अगाडि बढिरहेको एउटा परिस्थिति छ। यो स्थिति आउनुको कारण चाहिँ तपाईँहरूको आफ्नै कारणले, तपाईँहरूको आफ्नै चाहिँ ढङ्गले शैलीले होइन राज्यप्रति राज्यमा गइसके पछाडि चाहिँ कतिपय बिचौलियाहरूले गरेका द्वन्दका कारणले, नागरिकको वितृष्णाका कारणले हो भन्ने कुरा स्वीकार्नुहुन्छ आज?
0: त्यो नस्वीकार्ने हो भने त हाम्रो पतन अनिवार्य छ। इमान्दारितापूर्वक त्यो कुरालाई स्वीकार गर्नुपर्दछ। विगतमा हामीले जहाँ जहाँ गल्ती कमजोरीहरू गऱ्यौँ त्यसलाई चाहिँ सच्याउनु पर्दछ।
1: तर अब आज राष्ट्रिय स्वतन्त्र पार्टीले जुन ढङ्गले आफूलाई अगाडि बढाइरहेको छ, सुशासनका नारा लाएर अबको केही वर्षसम्म हामीले यो राष्ट्रलाई चाहिँ एउटा गन्तव्यमा पुर्याउँछौँ, त्यसपछि मात्र ब्रेक लाउँछौँ भन्ने उनीहरूको अठोट छ, यसमा कतिको विश्वास हुनुहुन्छ?
0: अब बल्ल 90 दिन भयो सरकार बनेको, 90 दिनमै अहिले आलोचना समीक्षा गरिहाल्नु चाहिँ हतारो हुन्छ भन्ने मेरो बुझाइ छ। अझ केही समय प्रतीक्षा गरौँ, त्यसैले अलिअलि भएका नकारात्मक कुराको आलोचना गर्नु पनि ठिक छैन। बल्ल 90 दिन भयो नेपालमा र दक्षिण एसियाको राजनीतिमा चाहिँ 100 दिन हनिमुन पिरियड भन्छन्, 100 दिन कुराउनु अब 10 दिन
1: होइन, तर चाहिँ अब राष्ट्रिय स्वतन्त्र पार्टीले त अब ब्रेकै नलाउने भनिसकेका छन् त होइन, गन्तव्यमा नपुग्नेसम्म
0: ब्रेक लाउनु पर्ने बेला त लाउनुपर्छ, सामान्यजीले भनेको कुरा मिल्या छैन, त्यो अब सिम्बोलिक कुरा होला। मैले भने नि अहिले म नकारात्मक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी र यो सरकारको टिप्पणी गर्ने पक्षमा छैन, किनभने 100 दिन पनि पुगेको छैन के टिप्पणी गर्ने, 100 दिन पुगेपछि समीक्षा गरौँला।
1: तर आज देशको समग्र यो स्थितिलाई हेर्ने हो भने, अहिलेका यी चित्रहरूलाई हेर्ने हो भने, भूराजनीतिक हिसाबले, कूटनीतिक हिसाबले, नेपालको सामरिक हिसाबले चाहिँ हामी चुस्त दुरुस्त नै छौँ माधवजी?
0: छैनौँ, र अहिलेको बजेटबाट त्यो दिशातिर पनि गइराखेको छैन। सुशासनको क्षेत्रमा जे हात हालेको छ सरकारले यो ठिकै छ, तर यसमा सँगसँगै नेपालको आन्तरिक पुँजी पलायन भयो भने त्यसबाट आउने नेगेटिभ इम्प्याक्ट के हुन्छ भन्ने कुरा अर्थमन्त्री प्रधानमन्त्रीले कतिको एनालाइसिस गर्नुभएको छ, म अर्थशास्त्रको विद्यार्थी त होइन, तर सामान्य आँखाबाट हेर्दाखेरि त्यो प्रश्न र त्यो एङ्गल चाहिँ सर्वत्र एउटा चासो चिन्ताका साथ

0: हेरिएको समालोचना गरिएको विषय छ. यो बजेटले त्यसलाई चिर्न सकेको छैन. तर पनि हेरौँ, मैले अघि नै भने अब 100 दिन पनि कटेको छैन. उहाँहरूले 100 वटा कार्यसूचीको रोस्टर बनाएर काम गरिराख्नु भएको छ. त्यसको परिणाम कसरी आउँछ र समग्रमा म राष्ट्रिय स्वतन्त्र पार्टीको यो सरकार सफल होस् भन्नेमा छु. किनभने यो सफल भयो भने देशै सफल हुने हो. देश सफल हुँदा हामी नि यही देशका नागरिक हौँ. हामीले राजनीति गरेको पनि देशमा केही गर्छौँ भनेरै हो. त्यसैले म यो सरकारलाई शुभकामनै भन्छु.
1: तर अहिले सुकुम्बासी बस्ती होल्डिङ सेन्टर लगायतका धेरै ठाउँहरूमा त चिल्ली बिल्ली छन् त नागरिकहरूको, सुकुम्बासीहरूको. म यहाँ हेर्दैछु, स्कुल बाहिर छन् धेरैहरू, कोही भर्नै विहीन बनेका छन् होइन. यहाँ बागमती सभ्यताले होल्डिङ सेन्टरमा बसेकाहरूलाई तुरन्त खाली गर भनेको छ. यसले गर्दाखेरि त फेरि अराजकता निम्त्याउन सक्छन् त.
0: देशलाई अब सरकारले विधिसम्मत ढङ्गले चाहिँ सञ्चालन गर्नुपर्दछ. अब तपाईँ यसरी नै हेर्ने हो भने त गृहमन्त्रीको अमलेटमा काँडा भेट्यो अरे. अब सुकुम्बासीकामा त पोइजन बाँडे जस्तै बाँडे भन्ने चर्चा थियो नि, त्यसको त केही एक्सन भएन. त्यसैले यो हेरौँ, अझै हेरौँ. उहाँहरू भन्नुहुन्थ्यो लावा लस्कर नलगाइकन शान्त भएर हिँड्छौँ, नयाँ गर्छौँ भन्नुहुन्थ्यो. नयाँ गर्ने भने आफै गाडी चलाउने, तर 10 वटा गाडी अघि पछि लाउने, यो पनि सुशासन त हो कि होइन जनताले हेर्लान्. जे होस्, अब आशा गरौँ.
1: हस् माधव सर, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद.
0: धन्यवाद.
1: उहाँ हुनुहुन्थ्यो नेकपाका नेता माधव सापको आदरणीय श्रोता. नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
2: पूर्वको मेची पश्चिमको महाकाल.
3: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध.
4: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्. प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ. त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ.
3: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध.
1: यतिकै हाम्रो बेसमा वरिष्ठ अधिवक्ता बाबुराम दाल हुनुहुन्छ. दाल सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ. होइन, नेपालमा त भ्रष्टाचार त निकै संस्थागत भइसकेको रहेछ. अरबौँ अर्ब बिगो पनि आइरहेका छन् होइन. यो देशका शक्तिशाली भनेका भिभिआइपी भिआइपी दर्जा दिएका व्यक्तिहरू पनि त भ्रष्टाचारमा चुर्लुम्मा डुबेको देखिया छ, आरोपहरू लागेका छन् होइन. कसरी हेर्नु भएको छ अहिलेको अवस्थामा, सरकारले साँच्चै एक्सन चालिरहेको हो?
5: अब भ्रष्टाचार त मान्छेले धेरै महसुस गरेको, यो देश एकदमै भ्रष्टाचारमा लिप्त भयो, डुब्यो भनेर जनताले धेरै नै महसुस गरेका हो. अब त्यसलाई सरकारले के न के काम गर्न खोजिराखेका देखिया छ अहिले.
1: तर भ्रष्टाचार त चुर्लुम्मा डुब्या रहेछ देश. अझ ग्रे लिस्टबाट चाहिँ एफटिआइटीले चाहिँ हटाउन मानेन पेरिसमा अस्ति भएको सम्मेलनबाट भन्दा, यो सरकार यसमा सफल हुन सक्छ अहिलेको एक्सनहरू हेर्दा?
5: अब त्यो कुरा ग्रे लिस्टबाट हटाउनको लागि अब सरकारले कोसिस गरिराखेको हामीले थाहा पाएको. अब भ्रष्टाचारलाई जसरी हुन्छ निर्मूल गर्नको लागि जे जे गर्नुपर्ने हो सरकारले गर्नुपर्छ, र अगाडि बढिराखेको छ सरकार. अब अगाडि बढोस्, भ्रष्टाचारको बारेमा चाहिँ निर्ममतापूर्वक सरकारले कारवाही अगाडि बढाउनु पर्छ भन्ने सारा नेपाली जनताहरूको मत रहेको.
1: नेकपा एमालेका शक्तिशाली उपाध्यक्ष विष्णु पौडेल पनि पक्राउ पर्नु भएको छ होइन. उहाँको पनि अहिले अनुसन्धान भइरहेको एउटा विषय छ. उहाँको मुद्दा के हो? सम्पत्ति शुद्धिकरणमा उहाँलाई पक्राउ गरिरहेको छ. यो सम्पत्ति शुद्धिकरण, यो अकुत सम्पत्ति भन्ने विषय चाहिँ के हो?
5: अब विष्णु पौडेलको बारेमा चाहिँ वास्तविक यही कारणले उहाँलाई पक्राउ गरेको, यो कारणले उहाँको यति यो सम्पत्ति रहेछ अथवा यो कारण हो भन्ने कुरा बाहिर केही आएको छैन हेर्नु है. अब अहिलेसम्म उहाँलाई पक्राउ गरेका छ र
1: बाहिर अलिकति यो सामाजिक सञ्जाल सञ्चार माध्यमहरूमा के आएको छ भने टोबाको चाहिँ करिब 30 करोडको उहाँको सेयर देखिया छ होइन. अनि बुटोलतिर कता हो 35 बिघा जमिन चाहिँ उहाँकै नाममा देखिया छ. अब भैँसीबारीको घर सर लगायतको त अर्को विषय.
5: त्यो चाहिँ अब मलाई चाहिँ त्यो चाहिँ हल्ला नै हो जस्तो लागिरहेको छ.
1: होइन हल्ला होइन, त्यो त जेन्युन पत्र पत्रिकाहरूमा आइसकेका विषय छ, सञ्चार माध्यममा.
5: अब भोलि अलिकति क्लियर भएर आउला हगि तर अलिकति म सरकारलाई के निवेदन गर्छु भने भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउनु पर्छ, सही कुरा हो. तर कसैलाई पक्राउ गर्दाखेरि चाहिँ गुड तरिकाले यो यो यो चाहिँ यो मान्छेले बदमासी गरे रहेछ भनेर केही देखिने खालका कुराहरू चाहिँ उहाँहरूले पत्ता लगाएपछि मात्रै समाउँदाखेरि बेस्ट होला. अब बिस्तारै आउला, उहाँको अब छानबिन हुँदैछ, के अरे अब कुन के भएर आउँछ त्यो अब हामी हेर्दैछौँ.
1: होइन वरिष्ठ अधिवक्ताज्यू, पक्राउ गर्दाखेरि आउनुहोस् हजुर, हामी तपाईँलाई पक्राउ गर्न आएको सवारी होइसियोस् त भनिँदैन नि त, होइन? पक्राउ गर्ने त विधि त यही हो नि त, होइन? अनुसन्धानमा फुलिसके पछाडि
5: म कानुनको मान्छे हेर्नुहोस् हगि, अब हामी सबैले के विचार गर्नुपर्छ भन्नुहोला भने त्यो तपाईँले भन्नुभएको जस्तो जी हजुर गरेर पक्राउ गर्ने त होइन, पक्राउ गर्ने भनेको झ्याप्पै समाउने नै हो, यसमा कुनै विवादै छैन हगि. तर पनि चाहिँ सरकारले कुनै पनि निर्णयहरू गर्दा कुनै पनि अगाडि बढ्दा फेलियर हुने गरी भोलि आफू तल पर्ने गरी चाहिँ नगरोस्, किनभने सरकारप्रति विश्वास जनताको बढ्दै जाओस् घट्दै नजाओस् भन्ने मात्रै मेरो कुरा हो.
1: तर अहिले सम्पत्ति शुद्धिकरणको मुद्दा के हो? यदि सम्पत्ति शुद्धिकरण प्रमाणित भयो भने सजाय के हुनसक्छ?
5: सम्पत्ति शुद्धिकरण चाहिँ तपाईँको अब 15 वर्षसम्म कैदको व्यवस्था छ, 2 वर्षदेखि अब सम्पत्ति शुद्धिकरण गरेको रहेछ भनेदेखि चाहिँ अब विभिन्न तरिकाले सम्पत्ति चाहिँ अर्काको नाममा राख्ने अथवा आफ्नै नाममा पनि चाहिँ विभिन्न तरिकाले भ्रष्टाचार गरेर अरू कुनै गैर कानुनी प्रक्रिया अपनाएर सम्पत्ति तपाईँको नगद अनि जग्गा जमिन लगायतका यस्ता चिजहरू चाहिँ जोडेको रहेछ भने त्यसलाई चाहिँ सम्पत्ति शुद्धिकरण भनेर भनिन्छ. अब धेरै यस्तो किसिमले गरेको रहेछ र लुकाउन खोजेको रहेछ भनेदेखि त्यो सम्पत्तिलाई शुद्धिकरण गर्न खोजेको भन्ने कुरा देखिन्छ. अब त्यो चिज चाहिँ गरेको हो अथवा होइन भन्ने कुरा चाहिँ यो अब सूक्ष्म तरिकाले विस्तृत अध्ययनको यसमा आवश्यकता पर्छ मलाई लाग्छ. अब सरकारले के गरिराखेको छ त्यो बाहिर त्यति धेरै आइसकेको छैन, बिस्तारै आउँदै जाला के रहेछ त्यो कुरा हामीले थाहा पाउँदै जानेछौँ भन्ने मलाई लाग्छ.
1: अब अहिलेको अवस्थामा अकुत सम्पत्ति पनि भनिन्छ नि त, होइन वरिष्ठ अधिवक्ताजी, यो अकुत सम्पत्ति भने के? यो चाहिँ
5: अकुत सम्पत्ति भने चाहिँ यो मनी लाउन्ड्रिङ भन्दा फरक हो. मनी लाउन्ड्रिङ र अकुत सम्पत्ति दुईटा फरक फरक कुराहरू हुन्. मनी लाउन्ड्रिङ चाहिँ हाई लेभलको तपाईँको क्राइम गरेर जम्मा गरेको सम्पत्ति भन्ने बुझिन्छ है, विभिन्न किसिमका क्राइम गरेर जम्मा गरेको सम्पत्ति हो भन्ने बुझिन्छ मनी लाउन्ड्रिङ चाहिँ. अकुत सम्पत्ति चाहिँ आफ्नो आम्दानी भन्दा धेरै धेरै चाहिँ सम्पत्ति देखिने, जस्तो सम्पत्ति चाहिँ छ, कुनै त्यत्रो ठुलो क्राइम गरेको छ नि कहीँबाट देखिया छैन, तर सम्पत्ति चाहिँ धेरै प्रशस्त, जस्तो त्यो चाहिँ मान्छेले कुनै पदमा बस्दाखेरि बोराका बोरा पैसा ल्याएर आफ्ना खातामा राखेको अथवा आफूले कसैको नाममा सम्पत्ति जोडेको राखेको इत्यादि गरेकोलाई चाहिँ अकुत सम्पत्ति भनेर भनिन्छ. अब अकुत सम्पत्तिमा ब्याङ्क ब्यालेन्स, नगद, कसैका नाममा राखेको सम्पत्ति अनि आफ्ना नाममा राखेका जग्गा जमिन अचल सम्पत्तिहरू यी सबै कुराहरूको हिसाब गर्दा आम्दानी भन्दा धेरै बढी देखियो सम्पत्ति. आम्दानी 1 करोडको छ, सम्पत्ति चाहिँ नि त्यसको चाहिँ नि 2 गुणा 4 गुणा देखियो यदि भने त्यसलाई चाहिँ नि अकुत सम्पत्ति भनेर भनिन्छ.
1: तर अकुत सम्पत्ति कमाएको प्रमाणित भयो भने उसलाई कतिसम्मको कैद सजाय हुन्छ?
5: उसको अकुत सम्पत्ति कमाएको प्रमाणित भयो भने त्यो भ्रष्टाचार हो, त्यसको चाहिँ रुपियाँको आधारमा कारवाही छ, रुपियाँको आधारमा त्यसमा चाहिँ कति रुपियाँ उसले चाहिँ अकुत सम्पत्ति कमाएछ कति बराबर हो भन्ने कुराको आधारमा कारवाही हुन्छ. जति उसले त्यस्तो कमाएको छ सबै जफत हुन्छ र त्यति नै जरिवाना पनि हुन्छ. तर मनी लाउन्ड्रिङमा दोब्बर जरिवानाको व्यवस्था छ, त्यस कारणले मनी लाउन्ड्रिङ चाहिँ अरू डेन्जर हो. अब मनी लाउन्ड्रिङ हो कि अकुत सम्पत्ति हो भन्ने कुरा चाहिँ छानबिनकर्ताले छानबिन गर्दाखेरि नै त्यो चाहिँ नि देखिन्छ. र अहिले चाहिँ अब जसलाई मनी लाउन्ड्रिङमा पक्राउ गरेर थुनिया छ उसलाई पनि भोलि अकुत सम्पत्तिमा पनि कारवाही चलाउनु पनि सक्छ सरकारले.
1: तर अहिले तपाईँलाई थाहा छ नि त, होइन, उच्च पदस्थहरू त भ्रष्टाचारमा चुर्लुम्म डुबेको शासकीय स्वरूपमा गएका मान्छेहरू, राज्यको हरेक निकायमा गएका मान्छेहरूको हविगत त त्यति राम्रो देखिएन नि त विगतको.
5: होइन, त्यो त तपाईँले भन्नुभएको कुरा एकदमै सही हो. अहिले मान्छेहरू हिजो अस्ति पर्न बस्ने प्रत्येक मान्छे लाई चाहिँ मान्छेले अहिले शङ्काको दृष्टिकोणले हेरिराखेको अवस्था छ अहिले नेपाली जनताले. होइन यसले पनि बदमासी गरिरहेछ कि यसले पनि बदमासी गरिरहेछ कि यसले पनि बदमासी गरिरहेछ कि, किनभने परिस्थिति नै त्यस्तो थियो कि, किनभने जहाँसुकै भ्रष्टाचार पैसा नभइकन केही पनि काम नहुने जता पनि मान्छेले सेटिङ गरेर काम गर्ने त्यस्तो खालको अवस्थाहरू मान्छेले महसुस गरेकै कारणले देशमा ठुलो आन्दोलन पनि भयो, ठुलो परिवर्तन पनि भयो, ठुलो चाहिने मान्छेले भोटमा पनि केही ढङ्गले मान्छेले मतदान पनि गरे. त्यस कारणले गर्दा अब त्यो चिज चाहिँ अकुत सम्पत्ति, यहाँले अघि भन्नुभएको जस्तो अकुत सम्पत्ति कमाएका मनी लाउन्ड्रिङ गरेका मान्छेहरूलाई कारवाही हुनुपर्छ र सरकारले त्यो कारवाही गर्ने एउटा अगाडि बढाएको छ. र हामी के भन्छौँ हामी कानुनका व्यक्तिले भने कानुन नियम पुर्याएर मात्रै कारवाही गर्नुहोस्. तपाईँहरू आज कारवाही गर्नुभएको छ भोलि तपाईँहरू आफै ब्याक हुनु नपरोस्, तपाईँहरूले चाहिँ नि ब्याक भएर कोही मान्छेले भोलि मुद्दा जित्यो अदालतले उसलाई चाहिँ नि सफाई दियो अथवा चाहिँ त्यो गर्यो भने उसको प्रतिष्ठा इत्यादि त उसको त खतम भइसकेका हुन्छ. त्यस कारणले भोलि जनताले पनि सरकारप्रति अविश्वास गर्न सक्छ. त्यस कारण सबै कुरा हेरेर विचारेर मात्रै कारवाही अगाडि बढाउँदाखेरि राम्रो हुन्छ भन्छु मैले.
1: होइन तर अब सरकारको अहिलेका गतिविधिहरू कसरी हेरिरहनु भएको छ, जस्तो अब न्यायालय सुधारका विषयहरूमा पनि व्यापक पटक पटक आवाजहरू उठिरहेका हुन्छन् होइन. न्यायालयमा अहिले भर्खरै मात्र नयाँ प्रधान न्यायाधीश आउनु भएको छ. अब यो के भन्छ यो अहिले चाहिँ इजलासहरू लाइभ गर्ने विषयमा पनि एक किसिमको छलफल र बहस पनि चलिरहेको होइन भन्ने विषय
5: पढ्नु पाएको छ. लाइभ गर्ने कुरा यो इन्टरनेसनल कुरा हो, हेर्नुहोस् यो हामीले नेपालमा मात्रै गर्न खोजेका होइन, यो इन्टरनेसनल्ली सबै धेरै देशहरूमा यो चलिरहेको कुरा हामीले नेपालमा गर्न खोजेको हो. अब यो गर्दाखेरि कस्तोलाई लाइभ गर्ने, कस्तोलाई लाइभ नगर्ने, कस्तो मुद्दालाई लाइभ गर्ने, कस्तो मुद्दालाई लाइभ नगर्ने भन्ने कुराको छुट्टै नियमावली बनाएर मात्रै यो लागू गर्नुपर्छ. हामीले सामान्य सर्वोच्च अदालतका अहिलेका चाहिँ नि फुल कोर्टका अथवा प्रधान न्यायाधीशज्यूलाई हामीले यो कुराको सुझाव दिएका छौँ र उहाँहरूले हामीले थाहा पाए अनुसार अहिले नियमावली बनाउँदै हुनुहुन्छ. उहाँहरूले नियमावली अथवा निर्देशिका बनाउँदै हुनुहुन्छ. लाइभ लाइभ चाहिँ नि के अरे बहसलाई लाइभ गर्ने चाहिँ उहाँले एउटा कानुन बनाएर मात्रै लागू गर्न खोजिरहनु भएको छ. कानुन बनाएर मात्रै लागू गर्नुहोस् भनेर हामीले उहाँहरूलाई भनेका छौँ. त्यो अब ऱ्यान्डमली जुनसुकै पनि तपाईँको लाइभ हुन सक्दैन, जुनसुकै मुद्दा पनि लाइभ हुन सक्दैन. अब कुन कुनलाई लाइभ गर्ने, कसोलाई लाइभ नगर्ने अथवा कसरी लाइभ गर्ने भन्ने कुरा चाहिँ कानुन बनाएर मात्रै यो चाहिँ नि गर्नुपर्छ र त्यो कानुन बनाउने प्रक्रियामा सर्वजाल छ भन्ने कुरा मैले थाहा पाएको छु. त्यो राम्रो कुरा हो र चाहिँ यसलाई लाइभ गर्नुपर्छ तर सबै लाइभ गर्नु हुँदैन.
1: तर अदालतहरूमा म्याथप बयान बकपत्र र कानुन व्यवसायको बहस भर्चुअल माध्यमबाट समेत गर्ने गरी व्यवस्था गर्ने चाहिँ प्रक्रिया अगाडि बढिरहेको भन्ने सुन्नमा आएको छ होइन. तर अब अदालतका सबै विषय टिकटकको कन्टेन्ट बनाएर तमासा देखाइयो भने चाहिँ पछि काम गर्न गाह्रो होला नि त त्यसो भए होइन.
5: अब हेर्नुहोस् अदालतका बेन्चहरू अदालतमा हुने बहसहरू भनेको सार्वजनिक हो. यसलाई चाहिँ के भने व्यवस्थित गर्न नसकेर धेरै मान्छेहरू भित्र ल्याउन नसकेर बेन्चलाई व्यवस्थित गरिएको हो. त्यहाँ चाहिँ अशान्ति होला भनेर व्यवस्थित गरिएको हो र अलिकति त्यहाँभित्र बाहिर गर्ने मान्छेहरूलाई त्यहाँ चाहिँ प्रहरीहरूले चाहिँ तपाईँको रोक्ने कारण नपरिकन भित्र जान नदिने त्यो कुराहरू गरे. तर सार्वजनिक यो चाहिँ जस्तो म्याङ्ना काटा सन् 1215 बेलायतबाट सुरु भयो त्यो म्याङ्ना काटादेखि नै हामीले के भन्छ फेयर ट्रायल भन्छ कि हाम्रो यो चाहिँ कानुनमा फेयर ट्रायल. फेयर ट्रायल भनेको दुवै पक्षको कुरा सुन्ने, दुवै पक्षले आफ्ना कुरा भन्न पाउने र त्यो सार्वजनिक रूपमा हुने र त्यसमा चाहिँ नि अदालतले फैसला पनि सार्वजनिक रूपमा नै सुनाएर गर्नुपर्ने भन्ने सिद्धान्तसँग यो जोडिएको छ हेर्नु. त्यस कारणले यो यो यो चाहिँ लाइभ स्ट्रिमिङ भन्ने चिज छ. यसले सुशासन गर्छ, यसले राम्रो गर्छ. अब केही साथीहरूलाई अहिले अनौठो लागेको छ यस्तो गर्दाखेरि मान्छे के असुरक्षा होला के होला. हेर्नुहोस् न्यायाधीश त जहिले पनि असुरक्षा जुनसुकै मुद्दामा पनि न्यायाधीशले फैसला गर्नैपर्छ. न्यायाधीशले मेरो असुरक्षा हुन्छ र सुरक्षा हुन्छ भनेर सोच्न पाउँदैन किनभने उसका जे मुद्दा आउँछ उसले गर्नैपर्छ, बाध्यता छ न्यायाधीशलाई हेर्नु हो. अब त्यो कुरा वकिलले पनि सेयरिङ हुन्छ तपाईँको चाहिँ नि यसरी लाइभ स्ट्रिमिङ गर्यो भने वकिलले पनि त्यो चिज चाहिँ तपाईँको रिस्कलाई चाहिँ वकिलले पनि सेयरिङ गर्नुपर्ने अवस्था सिर्जना चाहिँ हुन्छ. किनभने कसमा कसले बहस गर्यो बाहिर त्यति आउँदैन थियो. अब लाइभ हुने बित्तिकै कुन ज्यान मुद्दामा प्रतिवादीको तर्फबाट को वकिलले बहस गर्यो, को जाहेरवालाको तर्फबाट को वकिलले बहस गर्यो, कसरी गर्यो, उसले के भन्यो भन्ने कुरा पनि एक किसिमको चाहिँ पब्लिक नोटिसमा आउँछ र चाहिँ तपाईँको यो एउटा रिस्क सेयरिङ भन्छ नि वकिलले पनि रिस्क लिनुपर्ने
1: अवस्था अस्तिको लाइभ हेरिरहेको थियौँ हामी विश्व पौडेलजीको यो के अरे म्याथपको बेलाको लाइभ पनि हेरिरहेको थियो होइन त्यहाँ सामाजिक सञ्जालमा व्यापक रूपमा टिप्पणीहरू आलोचनाहरू पनि देखिरहेको थियौँ कि
5: अब यस्तो छ अब त्यो विष्णु पौडेलको तपाईँको त्यो मैले पनि हेरेँ त्यहाँ चाहिँ हाम्रा वकिल साथीहरूले बहस गर्नुभएको
1: छ वकिलहरू पनि गएर त्यहाँ बहस गर्नुभएको छ होइन तर नागरिकको जुन ओपिनियनहरू त्यहाँ थियो होइन विष्णु पौडेलको पक्षबाट पनि बहस गर्नेहरूको ओपिनियन चाहिँ जो त्यहाँ देखिन्थ्यो त्यो चाहिँ हेर्न लायकको पनि थिएन त्यहाँ शब्दहरू पनि त्यस्तै खालको तिखो प्रहारहरू भएको पनि देखिन्थ्यो क्या
5: त्यहाँ अब त्यसमा चाहिँ अब त्यहाँ बहस गर्ने साथीहरू हाम्रै साथीहरू हुनुहुन्छ हाम्रै कानुन व्यवसायीहरू हुनुहुन्छ यसमा मैले टिप्पणी गर्न मिल्दैन साथीभाइहरूले गर्नुभएको कुरा हो तर पनि चाहिँ हामीले बहस गर्दाखेरि जहिले पनि कानुनभित्र नियमभित्र बसेर र सरकारले जब कानुन नियमभित्र राखेर उसलाई चाहिँ कहीँ कारवाहीको लागि अगाडि बढाएको हुन्छ कानुन त कानुनले प्रयोग गरेको हुन्छ त्यस कारणले हामी कानुन नियमभित्र रहेर त्यसका नजिरहरू त्यसका अन्तर्राष्ट्रिय सिद्धान्तहरू त्यसको जुरिस्प्रुडेन्स इत्यादि इत्यादि कुराहरूलाई संयमतापूर्वक हामीले चाहिँ नि आफ्ना कुराहरू दरसँग संयमतापूर्वक तर दरसँग हामीले बेन्चलाई राख्नुपर्छ र बेन्चलाई पनि बेन्चले बेन्च भनेको न्यायाधीश हो त्यो पनि व्यक्ति हो र उहाँहरूलाई पनि सहयोग पुग्ने गरी हामीले बहस गर्नुपर्छ किनभने उहाँहरूले भोलि फैसला गर्दाखेरि हामीले गरेको बहसबाट उहाँहरूलाई सहयोग पुगोस् मतलब फैसला लेख्नलाई सहयोग पुगोस् के मतलब यस्तो यस्तो लेख्नुपर्ने रहेछ भनेर न्यायाधीशहरूले पनि जान्दैन धेरै कुरा उहाँहरूलाई पनि थाहा हुँदैन उजागर व्यवसायको हो तर हामीले नै ऱ्यान्डमली कुरा गरिदियौँ अगाडि कुरा गरिदियौँ हामीले चाहिँ नचाहिने नचाहिने कुराहरू त्यहाँ न्यायाधीशलाई गरिदियौँ भने न्यायाधीश भ्रमित हुनसक्छ न्यायाधीशलाई चाहिँ एक किसिमको फिडब्याक भन्दा झन् नराम्रो कुराहरू उसलाई पर्न सक्छ त्यस कारणले गर्दा न्यायाधीशलाई वकिलले सहयोग गर्ने हो न्यायाधीशलाई भड्काउने अथवा न्यायाधीशलाई इरिटेट बनाउने चाहिँ वकिलले गर्नु हुँदैन यति भन्छु
1: हस् यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद बाबुराम दाहालजी उहाँ वरिष्ठ अधिवक्ता बाबुराम दाहाल आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ खेम बम बिदा हुन्छु नमस्कार।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-493-374 98-510-61-356-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा। के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98-042-21-343 र 98-184-29-230।
3: यस समय सूचकका साथमा
4: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 056-5369-7053, 98-550-77-061 र 98-550-77-053।
0: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 056-493-440, 493-580 र 98-550-26-440।
5: It's 7 o'clock. अहिले 7 बजेको छ।
2: न पक्ष छ, न विपक्ष, सधैं निष्पक्ष।
6: सुदेश एफएम 93.2 MHz।
7: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
8: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। सुदेश

0: माडी नगरपालिकाले माछारा मासुमा अनुदान दिने भन्दै 15 लाख रुपियाँ बजेट विनियोजन, दुधमा प्रति लिटर 4 रुपियाँ अनुदानलाई बढाई 5 रुपियाँ कायम। चितवन तिनकी सांसद पूर्व एवं कानून मन्त्री सुविता गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो निर्वाचित महिला उपसभापति, भद्रगोल व्यवस्थापनकै बीच नयाँ नेतृत्व र नीति तय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन सकियो। माडी प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न माडी नगर स्तरीय हाजिरी जवाब प्रतियोगितामा जनजीवन माध्यमिक विद्यालय खरकट्टा प्रथम, शिक्षा मन्त्रीको दोहोरो कुरा एकातिर, छानबिन समिति अर्कोतिर, नतिजा त्रुटिहीन रहेको दावी। र रासोपा महाधिवेशनका कारण तेस्रो पटक सूचना टाँसेर सारियो प्रतिनिधि सभा बैठक, 5 केन्द्रीय सदस्य सहित 33 जना नेता कार्यकर्ताद्वारा विप्लव नेतृत्वको माओवादी छाडेको घोषणा। नमस्कार, माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच भोगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म दीप्ति विश्वकर्माको। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट अनलाइन मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। माडी नगरपालिकाले आगामी आर्थिक वर्षदेखि उत्पादनमा आधारित माछा तथा मासुमा समेत अनुदानको कार्यक्रम ल्याएको छ। नगरपालिकाले पारित गरेको आगामी आर्थिक वर्ष 2083-84 को बजेटमा माछा र मासुमा अनुदान दिने भन्दै 15 लाख रुपियाँ विनियोजन रहेको छ। यसअघि 2076-77 बजेट आए पनि कार्यविधि अभावका कारण फ्रिज भएको सो कार्यक्रम आगामी आर्थिक वर्षको बजेटमा पुनः समेटिएको हो। यो कार्यक्रम कार्यान्वयनका लागि मासु वा माछा उत्पादक किसानलाई समूह वा सहकारीमा आबद्ध हुन अनिवार्य गरिने र सोही समूह सहकारी मार्फत अनुदान वितरण गर्ने नगर पशुपंक्षी तथा मत्स्य शाखाको तयारी छ। यसबाहेक नगरपालिकाले चालू आर्थिक वर्षमा कार्यान्वयन गरेको दूधमा प्रति लिटर 4 रुपियाँ अनुदानलाई बढाई 5 रुपियाँ पुर्याउन 50 लाख रुपियाँ शाखाको कुल बजेटको करिब 42% रकम विनियोजन गरेको छ। यस्तै जुनोटिक पशुबाट मानवमा सर्ने रोग सम्बन्धी सचेतना, उत्कृष्ट पशुपालक तथा मत्स्य कृषक सम्मान, कृत्रिम गर्भधान मार्फत सुत्केरी पशुलाई प्रोत्साहन, मागमा आधारित किसानलाई क्षमता अभिवृद्धि, पशु अस्पतालमा सेवा थप लगायतका कार्यक्रममा बजेट विनियोजन रहेको शाखा प्रमुख डाक्टर सन्तोष छेत्रीले जनाउनुभयो। माडी प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न माडी नगर स्तरीय हाजिरी जवाब प्रतियोगितामा जनजीवन माध्यमिक विद्यालय खरकट्टा प्रथम भएको छ। शुक्रबार माडी 4 स्थित खैरानी माध्यमिक विद्यालयमा सम्पन्न सो प्रतियोगितामा माडी माध्यमिक विद्यालय बसन्तपुर द्वितीय तथा दिवाकर स्मृति माध्यमिक विद्यालय तृतीय हुन सफल भएका छन्। माडी नगरपालिकाभित्र 8 विद्यालयको सहभागिता रहेको सो प्रतिस्पर्धामा जनकल्याण माविले चौथो सान्त्वना स्थान हासिल गरेको थियो। प्रतिष्ठानकी सदस्य इन्दिरा दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडी नगरपालिकाकी नगर प्रमुख तारा कुमारी काजी महतो प्रमुख अतिथि रहनु भएको थियो। प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको कार्यक्रमको सञ्चालन प्रवीण भण्डारी र नारायण दुबे पोखरेलले गर्नुभएको थियो। चितवन तेनकी सांसद एवं कानून मन्त्री सुविता गौतम राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो निर्वाचित महिला उपसभापति बन्नुभएको छ। रासोपाको महाधिवेशन अन्तर्गत सम्पन्न पदाधिकारी निर्वाचनमा उपसभापति पदका लागि भएको प्रतिस्पर्धामा उहाँले 799 मत प्राप्त गरी विजयी बन्नुभएको हो। उहाँकी प्रतिस्पर्धी डाक्टर तोसीमा कार्कीले 572 मत प्राप्त गर्नुभएको छ। माडीको छरछरे सोमेश्वरगढी पर्यटकीय सड़क अन्तर्गत मगोई नदीमा निर्माणाधीन पुल सञ्चालनमा आएको छ। पुलको दुवैतर्फ साइड फिलिङ माटो भर्ने कार्य सकिएसँगै पुल माथिबाट बिहिबारदेखि सवारी सञ्चालन शुरू भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु 50 करोड़ भन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ। झण्डै एक साता देशभरबाट प्रतिनिधि, पर्यवेक्षक र शुभेच्छुकले जिल्लाका होटल, रेस्टुरेन्ट र पर्यटकीय क्षेत्रहरू चलायमान भएका थिए। आवास तथा खाना व्यवस्थापन उपसमितिका संयोजक राजन गौतमको अनुसार एक सातामा रु 50 करोड़ भन्दा बढी माथिको व्यापार भएको बताउनुहुन्छ। उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष समेत रहनुभएका गौतम झण्डै रु 20 करोड़ आवासमा प्रतिनिधि, पर्यवेक्षक र शुभेच्छुकले खर्च गरेको बताउनुभयो। एकै दिन 20,000 जनासम्म चितवनमा बसेको उहाँको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनबाट चितवनकी 23 वर्षीय आकांक्षा पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। महाधिवेशनमा सहभागी प्रतिनिधि मध्ये सबैभन्दा कान्छी प्रतिनिधिका रूपमा सहभागी हुनुभएकी पोखरेल बागमती प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो। स्वदेश खबरमा अब केही समसामयिक राष्ट्रिय खबरहरू। भद्रगोल व्यवस्थापनकै बीच नयाँ नेतृत्व र नीति तय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन सकिएको छ। चितवनको भरतपुरमा गत आइतबारदेखि शुरू भएको महाधिवेशन शुक्रबार पदाधिकारी चयन गर्दै सकिएको हो। रासोपाको सभापतिमा रवि लामिछाने र उपसभापतिमा सोनिम वाग्ले निर्विरोध निर्वाचित हुनुभएको छ। महिला उपसभापतिमा सोभिता गौतम प्रतिस्पर्धाबाट निर्वाचित हुनुभयो। शुक्रबार भएको दोस्रो चरणको पदाधिकारीको निर्वाचनमा डाक्टर तोसिबा कार्कीलाई पराजित गर्दै महिला उपसभापतिमा गौतम निर्वाचित हुनुभएको हो। यस्तै महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभयो। महामन्त्रीमा विपिनसँगै मनिष झा, सागर ढकाल र गणेश कार्कीले प्रतिस्पर्धा गरेका थिए। त्यसै गरी सहमहामन्त्री खुल्लातर्फ हरि ढकाल र असीम शाह निर्वाचित हुनुभएको छ भने सहमहामन्त्री महिलामा निशा डाङ्गे निर्वाचित हुनुभयो। नवनिर्वाचित पदाधिकारीको शुक्रबार नै शपथ ग्रहण भएको छ। महाधिवेशन अन्तर्गत पहिलो चरणमा 900 केन्द्रीय सदस्य निर्वाचित भएका थिए। अब सभापति रवि लामिछानेले वरिष्ठ नेता एक, उपसभापति एक, महामन्त्री एक, प्रवक्ता एक, सहप्रवक्ता तीन, कोषाध्यक्ष एक र सहकोषाध्यक्ष दुई गरी 12 पदाधिकारी मनोनित गर्नेछ। त्यस्तै 51 केन्द्रीय सदस्य पनि सभापति लामिछानेले मनोनयन गर्नेछन्। राष्ट्रपतिको विधान अनुसार 151 सदस्य केन्द्रीय समिति हुनेछ। त्यसबाहेक 7 प्रदेशका सभापति पदेन सदस्य रहनेछन्। पार्टी गठन गरेको 4 वर्षमा पहिलो महाधिवेशन सम्पन्न गरेर रासोपाले नयाँ नेतृत्व र नीति तय मात्र गरेको छैन, संस्थागत मान्यता समेत पाएको छ। नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग तत्काल पार्टी एकता नभए पनि राजनैतिक सहकारी गर्ने बताउनु भएको छ। विराटनगरमा आयोजित प्रदेश स्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले संसद सड़क आन्दोलन तथा आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा एमालेसँग कार्यगत एकता गर्ने सहमति भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार तत्काल एकता सम्भव नभए पनि सहकारी मार्फत वामपन्थी शक्तिलाई बलियो बनाउँदै नयाँ राजनैतिक दिशा दिन सकिन्छ। प्रचण्डले संसदभित्र र साझा रणनीति सहित प्रस्तुत हुने र बाहिर पनि संयुक्त आन्दोलन सञ्चालन गर्ने योजना रहेको बताउनुभयो। उहाँले समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग समेत छिट्टै एकता हुने संकेत गर्नुभयो। आफूमाथि हुने आलोचना र सामाजिक सञ्जालका प्रतिक्रियालाई सामान्य रूपमा लिन आग्रह गर्दै उहाँले कार्यकर्ताहरूलाई नडराई र नहिचकिचाई अघि बढ्न निर्देशन दिनुभयो। आफूहरू परिवर्तनका लागि जुनसुकै बेला क्रमभङ्ग गर्न तयार रहेको उल्लेख गर्दै उहाँले आगामी महाधिवेशनमा पनि नयाँ निर्णयहरू आउने संकेत गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टीको अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ। शुक्रबार भरतपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले नेतृत्व परिवर्तन आवश्यक रहेको भन्दै अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने बताउनु भएको हो। शाहीले पार्टीभित्रका आन्तरिक विवादहरूलाई महाधिवेशन मार्फत नै समाधान गर्नुपर्ने बताउँदै विवादलाई संस्थागत प्रक्रियाबाट टुङ्गो लगाउनेमा जोड़ दिनुभयो। उहाँले आफ्नो लक्ष्य केवल अध्यक्ष परिवर्तन मात्र नभई सम्पूर्ण पार्टी संरचना सेट चेन्ज ल्याउने रहेको उल्लेख गर्नुभयो। शाहीले पार्टीको माथिदेखि तलसम्म संरचनागत परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै राप्रपालाई आफ्नै बलमा प्रतिस्पर्धी राजनैतिक शक्तिका रूपमा स्थापित गर्नुपर्ने बताउनु भएको छ। राप्रपाको महाधिवेशन मंगसिर 26 28 गतेसम्म काठमाडौँमा हुने तय भएको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीका 5 केन्द्रीय सदस्यसहित 33 नेता कार्यकर्ताले पार्टीका सम्पूर्ण जिम्मेवारी त्यागेको घोषणा गरेका छन्। शुक्रबार जारी संयुक्त घोषणा पत्रमा उनीहरूले पार्टी नेतृत्वले सही राजनैतिक दिशा दिन नसकेको, कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको र अपेक्षित उपलब्धि हासिल हुन नसकेको भन्दै जिम्मेवारीबाट मुक्त भएको बताएका हुन्। राजीनामा दिनेमा केन्द्रीय सदस्यहरू शरद ओली, जय पौडेल, विष्णु तिवारी, शंकर गेवाली र मदन थारू सहित जिल्ला तथा स्थानीय तहका नेताहरू रहेका छन्। उनीहरूले कम्युनिष्ट आन्दोलनबाट अलग नभई पुनर्गठन र वैकल्पिक राजनैतिक धार निर्माणमा सक्रिय रहने बताएका छन्। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको महाधिवेशन नसकिँदा प्रतिनिधि सभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालको निर्देशनमा संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले शुक्रबार दिउँसो दोस्रो सूचना टाँस गर्दै प्रतिनिधि सभा बैठक आइतबार बिहान 11 बजेसम्मका लागि स्थगित भएको जानकारी दिनुभएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिदको ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित 18 जनामाथि मुद्दा दायर गरेको छ। 64 लाख पासपोर्ट छाप्ने ठेक्का पट्टामा भ्रष्टाचार भएको दावीसहित अख्तियारले गत सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले अर्याल माथतका कर्मचारीहरू, ठेकेदार कम्पनी र तिनका विदेशी अधिकारी तथा 2 नेपाली एजेन्ट समेतलाई मुद्दा दायर गरेको छ। सरकारलाई विद्यालय शिक्षा प्रणालीमा विद्यार्थी टिकाउनै हम्मे परेको छ। पछिल्लो 3 वर्ष माध्यमिक तहबाट 1,64,000 विद्यार्थी गायब भएका छन्। आर्थिक सर्वेक्षण 2081 अनुसार शैक्षिक वर्ष 2081 आधारभूत तहमा 54,65,000 विद्यार्थी अध्ययनरत रहँदा सोही वर्ष उच्च शिक्षा विश्वविद्यालय तहमा भर्ना हुने विद्यार्थीको संख्या जम्मा 7,10,694 मात्रै छ। असार महिना लागेपछि 71 निजामती कर्मचारीले राजीनामा दिएका छन्। उनीहरूको राजीनामा स्वीकृत भएर राष्ट्रिय किताबखाना निजामतीमा पेन्सन पट्टाका लागि पुगेको छ। किताबखानाको रेकर्डका अनुसार असार लागेपछि 9 कार्य दिनमा 71 जनाले राजीनामा दिएका हुन्। असार 1 गते 2 जना, 2 गते 5 जना, 3 गते 10 जना, 4 गते 12 जना, 5 गते 12 जना, 8 गते 11 जना, 9 गते 6 जना, 10 गते 2 जना र 11 गते 11 जनाले राजीनामा दिएको किताबखानाको रेकर्डमा देखिन्छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा 12 को नतिजा त्रुटिविहीन बने पनि नतिजाका सन्दर्भमा प्रश्न उठेपछि छानबिन समिति गठन गर्नुभएको छ। उहाँले एकातर्फ नतिजामा कुनै पनि त्रुटि नभई 40 दिनमा प्रकाशन गरेको बताए पनि अर्कोतर्फ शिक्षा मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहेको छानबिन समिति गठन गर्ने निर्णय गर्नुभएको हो। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनवाई यही असार 16 गते हुने भएको छ। पौडेलकी श्रीमती दोमाया पौडेलले उनलाई गैरकानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै यही असार 10 गते अदालतमा रिट निवेदन दिएकी थिइन्। उक्त रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार 15 गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र असार 16 गते सुनवाई गर्ने आदेश दिएको हो। वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै सुकुम्बासीहरूले विरोध प्रदर्शन गरेका छन्। राज्यबाट जबरजस्ती विस्थापन गरिएको भन्दै विभिन्न कम्युनिष्ट घटकहरूले विरोध प्रदर्शन गरेका हुन्। काठमाडौँको माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरूले सरकारले वैकल्पिक व्यवस्था बिना सुकुम्बासी बस्ती हटाएको आरोप लगाएका छन्। उनीहरूले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि दमन गरिएको भन्दै तत्काल निष्कासन प्रक्रिया रोक्न र सम्मानजनक पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। सरकारले लागू औषध नियन्त्रणमा नयाँ रणनीति अघि सारेको छ। साथै यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि हुने भएको छ। गृह मन्त्रालयले लागू औषध नियन्त्रण र ओसार पसार विरुद्धको कार्ययोजनामा परिवर्तन गर्दै दुर्व्यसनलाई अपराधीका रूपमा नभई बिरामीका रूपमा व्यवहार गर्ने नीति अघि सारेको हो। अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष कर्म छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई बुढा नीलकण्ठबाट पक्राउ गरेको हो। शुक्रबार उनलाई ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जवराले बताएका हुन्। अब पालो स्वदेश मौसम अपडेटको
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 35 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 29 डिग्री सेल्सियस हुने आकलन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 29 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 5 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 80% मापन गरिएको छ। हाल कोशी मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशका पूर्वी भेगमा केही स्थानमा मनसुन वायुको प्रभाव रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा आगामी 4-5 दिनभित्र मनसुन विस्तार हुने सम्भावना छ। हाल देशका हिमाली तथा पहाड़ी क्षेत्रमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बादल लागेको छ। कोशी बागमती र गण्डकी प्रदेशका 1-2 स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षा भइरहेको छ।
1: स्वदेश जलवायु अपडेट।
0: स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। माडी नगरपालिकाले माछा र मासुमा अनुदान दिने भन्दै 15 लाख रुपियाँ बजेट विनियोजन। दूधमा प्रति लिटर 4 रुपियाँ अनुदानलाई बढाइ 5 रुपियाँ कायम। चितवन 3 की सांसद एवं कानून मन्त्री सोभिता गौतम राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो निर्वाचित महिला उपसभापति। भद्रगोल व्यवस्थापनका बीच नयाँ नेतृत्व र नीति तय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन सम्पन्न। माडी प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न माडी नगर स्तरीय हाजिरी जवाब प्रतियोगितामा जनजीवन माध्यमिक विद्यालय खरकट्टा प्रथम। शिक्षा मन्त्रीको दोहोरो कुरा एकातिर, छानबिन समिति अर्कोतिर, नतिजा त्रुटिहीन रहेको दावी। र रासोपा महाधिवेशनका कारण तेस्रो पटक सूचना टाँसेर सारियो प्रतिनिधि सभा बैठक। 5 केन्द्रीय सदस्य सहित 33 नेता कार्यकर्ताद्वारा विप्लव नेतृत्वको माओवादी छाडेको घोषणा। हवस् आजका लागि बिहान 7 बजेको स्वदेश खबर यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म दीप्ति विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।

0: 93.2 स्वदेश एफएम।
1: देशमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद नवनिर्वाचित केन्द्रीय सदस्य एवं नेपाल प्रहरीका पूर्व एआइजी विश्वराज पोखरेल हुनुहुन्छ। पोखरेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। नमस्कार विश्वराज पोखरेलजी, नमस्कार, गुड मर्निङ। यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सकियो होइन, सबै भव्यताका साथ सम्पन्न भयो,
2: भव्यताका साथ सफल भइसक्यो, एकदमै धेरै उत्साहका साथ, धेरै राष्ट्रिय स्वतन्त्र पार्टीका शुभेच्छकहरूको उपस्थिति रहेको थियो, चितवनमा एकदम ऐतिहासिक रूपमा सम्पन्न भएको छ।
1: तर अस्त व्यस्त बद्रगोल तरिकाले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ नेतृत्व चयन भयो भन्ने विषय आएको छ नि त होइन?
2: त्यस्तो बद्रगोल अलिकति समयको हिसाबले अलिकति समय बढी लाग्यो भन्ने हिसाबले हो, तर जति जसरी सम्पन्न भयो त्यसमा एकदमै व्यवस्थित थियो, सबैले आफूले चाहेको पदमा प्रतिस्पर्धा गर्न पाउनु भएको थियो, र सबै साथीहरू को थान्दा पार्टीलाई बेटर हुन्छ, राम्रो हुन्छ, समर्थन बलियो हुन्छ, बलियो समर्थनले सरकारलाई, नागरिकहरूलाई, देशलाई कसरी सपोर्ट गर्न सक्छ भन्ने कुरामा छलफल कुना कुनामा छलफल भइराखेको थियो। त्यसले अलिकति समयको हिसाबले केही ढिलो भए पनि अन्य हिसाबले साह्रै व्यवस्थित थियो।
1: तर त्यहाँ धेरै प्रतिनिधिहरूले असन्तुष्टि समेत व्यक्त गरे, र कतिपय महाधिवेशन प्रतिनिधिहरू त समय अगावै घरतिर पनि फर्किए नि त होइन?
2: मैले भने सानातिना प्राविधिक कमीका कारण, कमी कमजोरीका कारण, जस्तो हामीले केही कुराहरू सामान्य कुराहरू प्रतिनिधि कार्डहरू यताउता जुन ठाउँमा हामीले तयारी गर्न दिएका थियौँ त्यो ठाउँमा समयमा त्यो ठाउँबाट उपलब्ध नभएको कारणले गर्दाखेरि केही कठिनाइ भयो, त्यसले गर्दा अलिकति समय लम्बियो कारणले गर्दा केही साथीहरू उहाँहरूको आफ्नो व्यक्तिगत समस्याहरू भएको कारण भनेर केही फर्किनु पनि भयो, त्यो एउटा समस्याको रूपमा अथवा त्यो व्यवस्थापन नसकेको रूपमा देखियो। तर जति पनि साथीहरू त्यहाँ सहभागी रहनु भयो एकदमै उत्साहका साथ, यसलाई भव्यताका साथ सफल गर्ने हिसाबले नै सहभागी रहनुभयो, र त्यो कमी कमजोरीलाई फेरि आगामी दिनमा हामीले सच्याउने प्रतिबद्धता पनि व्यक्त गरिसकेका छौँ। त्यसैले तपाईँले भन्नुभयो जस्तो अन्तिम चरणमा पदाधिकारीहरू छनौट गर्ने क्रममा केही साथीहरू फर्किसक्नु भएको
1: छ, केही साथीहरू मात्र होइन नि त, पदाधिकारी छनौट गर्ने क्रममा त करिब करिब तपाईँको 4200-4300 भन्दा बढी पदाधिकारीहरूमा, महाधिवेशन प्रतिनिधिहरूमा होइन, त्यसमा करिब 1200-1300 भन्दा कम मत खस्यो क्या, एक तिहाई भन्दा पनि कम खस्यो होइन?
2: मैले भने पछि पदाधिकारीहरूको छनौट क्रममा केही साथीहरू फर्किसक्नु भएको थियो, तर त्योभन्दा अगाडि केन्द्रीय सदस्यको छनौट क्रममा लगभग सबै पदाधिकारीहरू हुनुहुन्थ्यो, र अलिकति केही समय हामीले लम्ब्याउनु परेको कारणले गर्दा र त्यहाँको मौसम पनि एकदमै गर्मी भएको र कति साथीहरूको चाहिँ आफ्नो व्यवहारिक कारणहरूले गर्दाखेरि पहिले नै फर्के आउने बेलामा यो समयमा फर्किन्छु भन्ने हिसाबले उहाँहरूले आफ्नो कार्यक्रमहरू मिलाइसकेको, व्यापार व्यवसायमा जोडिएका साथीहरू त्यसरी नै आउनुभएको कारणले गर्दाखेरि उहाँहरू केही छिटो फर्किनुभयो। यद्यपि उहाँहरू फर्किए पनि एकदम रहनुभएका साथीहरूले अत्यन्त उत्साहका साथ अत्यन्त विवेकपूर्ण ढङ्गले काम गरिराख्नु भएको थियो, त्यसमा सानातिना कमी कमजोरी भएका छन् नभएका होइन, त्यसलाई अब त्यही नै सबै चिज हो, त्यसले लथालिङ्गै भद्रगोलै भएको थियो भनेर हामी त्यसलाई भन्न मिल्दैन। त्यसमा भएका कमी कमजोरीलाई आगामी दिनमा एउटा शिक्षाको रूपमा, पाठको रूपमा हामीले सिक्दै त्यसलाई करेक्सन गर्छौँ भनेर नेतृत्वबाट आइसकेको छ, त्यसैले त्यो एकदमै राम्रोसँग भएको, भव्यसँग भएको भन्ने हिसाबले हामीले लिएका छौँ, हामीले त्यसरी नै सहभागिता जनाएका छौँ।
1: अहिले विश्वराज पोखरेलजी, अहिले केन्द्रीय सदस्यको निर्वाचनमा मतदान गर्नुपर्नेको सूची प्रतिनिधिहरूलाई व्हाट्सएपमा पठाएको विषय खुलासा भएको छ, के हो यो?
2: अलिकति डिस्टर्ब आयो।
1: केन्द्रीय सदस्यको निर्वाचनमा मतदान गर्नुपर्नेको सूची प्रतिनिधिहरूलाई व्हाट्सएपमा पठाएको विषय पनि बाहिर आएको छ क्या?
2: होइन होइन, त्यो इन्डिभिजुअली साथीहरूले कसै कसैले गर्नुभयो होला, कसै कसैले ल म पनि उठ्याएको छु, मलाई पनि सपोर्ट गर्नुहोस्, तपाईँ पनि सपोर्ट गर्छु भन्ने हिसाबले दोहोरो आदान प्रदान, जो साथीसँग भेटघाट गर्ने मौका भएन, समयको अभाव भयो, अथवादेखि छुट्टा छुट्टै अलि फरक फरक दुरीमा बसेको कारणले केही साथीहरू बिचमा भयो होला, तर त्यो काहीँ कसैबाट, कुनै नेतृत्वबाट अथवा कुनै जिम्मेवार व्यक्तिबाट त्यो कामहरू भएको छैन, जो आए पनि राम्रो आओस् भन्ने मान्छे सबले सोचे देखियो किनभने यो प्रतिनिधिहरू भनेका सबै नेतै लिडरै हुन् एकदमै खारिएका लिडरहरू थिए उहाँहरू चाहिँ गाउँपालिकाका नेतृत्वमा बसेको गाउँपालिकाको नेतृत्व बसेको प्रदेशको नेतृत्व बसेको जिल्लाको नेतृत्व बसेका साथीहरू हुनुहुन्थ्यो त्यसैले त्यो वाट्सएपमा कसको नाम आयो के आयो भन्ने हिसाबले रिजल्टलाई फरक पार्ने अवस्था पनि थिएन
1: तर वाट्सएपमा पनि पठाइयो अलिकति त्यसमा पनि धाँधली भयो भनेर अहिले धेरै सञ्चार माध्यमहरूले चाहिँ यसलाई एउटा विषय बनाइरहेका छन् कि
2: होइन यो विषयमा यस्तो हो अब यो अहिले चाहिँ जसरी एक दिन केही समय बढे पनि एकदम भव्यता साथ सभ्यताका साथ यो राष्ट्रसभाको प्रथम अधिवेशन सम्पन्न भएको छ त्यसलाई नरिचाउने साथीहरूले केही भनिराख्नु भएको छ र केही असन्तुष्ट त्यत्रो ठुलो सङ्ख्यामा उपस्थित रहेको थियो केही असन्तुष्टिना सानातिना असन्तुष्टिहरू बाहिर आउँछन् त्यसलाई नै फेरि यही नै यसरी नै भएछ भनेर त्यही चिजलाई बोकेर हामीले बाहिर प्रचार प्रसार अथवा त्यो कुरा बाहिर चाहिँ प्रभाव गर्नु पनि उचित हुन्न
1: होइन तपाईँ केन्द्रीय सदनमा विजय हुनुभयो होइन तपाईँलाई शुभकामना पनि छ बधाई पनि छ विश्वराज पोखरेलजी होइन
2: धन्यवाद
1: अब त्यस पछाडि त्योभन्दा माथि जाने इच्छा जाहेर गर्नु भएन होइन पदाधिकारीहरूमा
2: होइन मैले मलाई के सोच्यो भने धेरै साथीहरूले त्यहाँ पदाधिकारीमा तपाईँ चाहिँ माथि पनि जानुपर्छ त्यही ढङ्गले उठ्नुहोस् तपाईँको चाहिँ नयाँ पार्टी भएको तपाईँको अनुभव तपाईँको ज्ञानको आवश्यक छ हामीहरू सबैको भविष्य जोडिएको छ त्यहाँ त्यसरी एउटा परिपक्व व्यक्ति यो राज्यलाई बुझेको व्यक्ति त्यो किसिमको म्याच्युरिटी भएको व्यक्तिहरू जानुपर्छ भन्ने धेरै साथीहरूको त्यहाँ भनाइ थियो उहाँहरूले त्यसरी हेरिराख्नु भएको रहेछ तर मलाई के लाग्यो भनेदेखि अब सबै चिज आफैले खोज्ने आफैमा भएदेखि हुन्थ्यो मै अगाडि जाउँ भनेर काम गर्दाखेर त्यो पद त पाइहोला भयो त्यो भारी बोक्नलाई अलिकति समय परिस्थिति त्यो अनुकूल हुन्छ भन्ने कुरा नै हेर्नुपर्छ अब हामी एउटा त सांसदको भूमिका छौँ सांसदको भूमिकामा भनिसकेपछि जनताको पनि त्यहाँ ठुलो अपेक्षाहरू छन् ती अपेक्षाहरू अनुसार काम गर्नुपर्ने समय दिनुपर्ने आवश्यकता छ फेरि पार्टीमा केन्द्रीय समितिमा केन्द्रीय सदस्य आइसकेपछि पार्टीले पनि त्यही अनुसारको अपेक्षा राख्छन् त्यो अनुसार संगठन विस्तारमा काम गर्नुपर्ने हुन्छ यति जिम्मेवारी भइरहेका व्यक्ति फेरि एकदम अब पदाधिकारी पनि मै हुन्छु भन्नुभन्दा त्यहाँ पदाधिकारी भएर काम गर्न सक्ने डिभोटेड पर्सनहरू पनि हुनुहुन्छ उहाँहरूलाई सपोर्ट गर्दा पार्टी बलियो हुन्छ भन्ने कुरा हिसाबले हामीले हेऱ्यौँ त्यो पनि महत्त्वपूर्ण कुरा म बस्छु कि ऊ बस्छु भन्ने होइन महत्त्वपूर्ण कुरा चाहिँ पार्टीलाई कसरी मजबुत बनाउने त्यसमा शुद्धिकरण कसरी गर्ने त्यसको डेलिभरी राम्रो कसरी गर्ने त्यो पार्टीलाई संगठनलाई कसरी चाहिँ सरकारको सपोर्टमा शक्तिसँग जोड्ने र जनताको विश्वास कसरी आर्जन गर्ने र सरकारको डेलिभरीलाई प्रभावकारी बनाउन पार्टीले कहाँ भूमिका खेल्ने यो सबै चिजलाई समग्रमा हेर्नुपर्ने जरुरी हुन्छ त्यो खालि पदमा अब साथीहरूले भन्नुभएको छ म त जितिहाल्छु म त्यो पद पाइहाल्छु मेरो नाम बनिहाल्छ भन्ने हिसाबले हेरेर भोलि त्यो अनुसारको टाइम दिन नसक्ने अवस्था रह्यो भने त्यो त पद वैयातमा गयो अरे अब जति साथीहरू जानुभएको छ उहाँहरूले अब पार्टीलाई योगदान गर्नुपर्छ उहाँहरूलाई योगदान गर्नको लागि पार्टीले छनौट गरेको छ साथीहरूले कहाँ छनौट गर्नुभएको छ हुने नेताहरूले छान्नु भएको छ उहाँ छानिएकाहरू नेताबाट छानिएको त्यसैले उहाँहरूले पार्टीलाई योगदान गर्नुपर्छ म यो पार्टी ठुलो पार्टीको यो पदाधिकारी हो भन्ने उहाँहरूमा घमण्ड नरह्यो त्यो अनुसारको डेलिभरी भएन भने त्यसले पार्टीलाई हरित गर्छ र हामी लाखौँ नागरिकहरू जोडिएका छौँ यो पार्टीमा सबैको भविष्यमा यसले चाहिँ ठुलो खेलबाड हुन्छ त्यसैले म सबै जित्ने साथीहरूलाई विजयको शुभकामना पनि दिन्छु र पार्टीमा तपाईँहरूलाई विश्वास गरेर जिताइसकेपछि तपाईँहरूले त्यो अनुसारको काम गरेर देखाउनुहोस् पार्टीलाई बलियो बनाएर संगठनमा बलियो बनाएर संगठनलाई बलियो बनाएर
1: होइन त्यस्तो कामक्षा छ होइन तपाईँहरूप्रति यति
2: ढङ्गले सपोर्ट गर्ने हिसाबले आउनु भएको छ अब हाम्रा विभिन्न कमी कमजोरी इस्युमा उठेका प्रश्नहरूको सम्बन्धमा हामी जिम्मेवार छौँ त्यसलाई हामीले करेक्सन गर्नुपर्छ यो पार्टीले अब करेक्सन गर्ने कुरामा लजाउनु हुँदैन कहीँ पनि लजाउनु हुँदैन त्यो हिसाबले अगाडि जानुपर्छ भन्ने हाम्रो सोच छ त्यसैले यसलाई अन्य हिसाबले
1: होइन अब एउटा कुरा के छ भने जनताको निकै ठुलो आकाङ्क्षा छ होइन तपाईँहरूप्रति यति दुईटै नजिकको मत पनि दिएको छ तर म यहाँ समाचारहरू पढ्दैछु होल्डिङ सेन्टरमा सुकुम्बासीहरू तितरभित्र छन् बालबालिकाहरू कोही स्कुलतिर कोही स्कुल बाहिर छन् कोही भर्ना विहीन छन् होइन यो बागमती सभ्यताले पनि त्यहाँ सुकुम्बासीको होल्डिङ सेन्टरबाट बसेकाहरूलाई चाहिँ बाहिर निस्कौ तिमीहरू तुरन्तै त्यहाँ खाली गर भन्ने स्थिति छ यही हो त सरकारको सुशासन यसरी नै अगाडि बढ्ने हो देश यसरी नै बन्छ भने गरिबहरूलाई अलिकति राज्यले चाहिँ प्रोटेक्सन गर्नु पर्दैन विश्वजी
2: होइन अब हामी यो अधिवेशनपछि पार्टी पनि एउटा चुस्त दुस्त बनेको छ। अब सरकारलाई पनि पार्टीले सपोर्ट गर्ने कुरामा धेरै अब प्रभावकारी ढङ्गले काम गर्न सक्छ। अब मैले भनिहाले हामीले गर्न खोज्दा खोज्दै कतिपय ठाउँमा हाम्रा कमी कमजोरी भएका होलान्, त्यसलाई हामीले करेक्सन गरेर लैजान्छौँ, करेक्सन लानुपर्छ। किनभने हिजोको दिनमा भोट जनताले नागरिकहरूले भोट हालिरहेर हामीले काम गरेको देखेर हामीलाई भोट हालेको होइन, हामीले काम गर्छ है भन्ने विश्वासमा भोट हालेको छ। अब हामीलाई काम गर्ने कुरामा एकदमै सुशासन कायम गरेर निष्पक्ष पारदर्शी र प्रभावकारी ढङ्गले मुलुकलाई विकास र समृद्धिको यात्रामा अगाडि लैजाने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी काहीँ चुक्नु हुँदैन। चुकेको काहीँ ठाउँ छ भने त्यसलाई तुरन्त पारदर्शी ढङ्गले करेक्सन गर्नुपर्छ। करेक्सन गर्ने कुरामा जनतासँग यो मैले यो गल्ती गरेको छु, यो कुरामा चुकेको छु, यहाँनिर हामीले काम गर्दाखेरि कमी कमजोरी भयो, यसलाई अझै प्रभावकारी बनाउँछौँ भनेर हामीले भन्दै अगाडि जानु पर्यो। जनताको साथ लिएर, जनताको विश्वास लिएर अगाडि जानुपर्छ। जनताभन्दा ठुलो शक्ति केही छैन। यो कुरा हामीले हिजो पुराना पार्टीहरूलाई जनताले देखाएको अभिवतबाट पनि सिक्नुपर्छ। हामी सिकेरै अगाडि आएका छौँ, जनताको विश्वास अगाडि आएको छ। यो कुरा जहाँ जहाँ कमी कमजोरी हामी करेक्सन गर्छौँ। अब करेक्सन गर्नुपर्ने ठाउँमा करेक्सन होस् भनेर हामी आवाज पनि उठाउँछौँ।
1: होइन, प्रचण्ड र ओली फेरि मिल्दैछन्, अब तपाईँहरूलाई चुनौती हुन सक्छ नि, होइन मिश्रजी?
2: होइन, हाम्रो चुनौतीको कुरा होइन, हामीले सबभन्दा ठुलो विषय मुलुक बन्नुपर्छ। को को व्यक्तिहरू मिलेर, को को पार्टीहरू मिलेर जसरी हुन्छ मुलुक बन्नुपर्छ, मुलुकका विकाससँग यात्रा अगाडि जानुपर्छ, सुशासन कायम हुनुपर्छ, नागरिकहरूलाई चाहिँ एउटा रोजगारी सृजना गरेर विश्वासमा लिनुपर्छ। त्यसैले हामीले के चाहिरहेका छन्, टुक्रा टुक्रा पार्टी विभाजित गरेर आफ्नो आफ्नो स्वार्थमा कुद्नुभन्दा पार्टी को को मिल्न सकिन्छ सबै मिलेर देश बनाउने कुरामा चिन्ता लियौँ। हामीलाई विश्वास गरेपछि हामी काम गर्छौँ, अर्कोलाई विश्वास गरेर अर्कोले राम्रो गर्छ भने जनताले भोट दिए, अर्कोले काम गर्नुपर्छ। तर जसले काम गरे पनि मुलुकको सार्वभौमता, एकता, अखण्डता र विकास र समृद्धिलाई चाहिँ मजबुत गर्ने गरेर हामीले काम गर्न सक्दैन। जो मिल्दा पनि हामी खुसी हुन्छौँ। अहिले उहाँहरूले प्रचण्ड केपी ओली उहाँहरू सबै मिलेर पार्टीलाई एकीकरण गरेर सबै एउटा चाहिँ विभिन्न विचारलाई एउटै विचारमा अगाडि लिएर मुलुकलाई बनाउँछौँ भनेर आउनु हो भने झन् त्यो एउटा सशक्त पार्टी बन्छ। त्यो सशक्त पार्टीले हामीलाई हरेक काममा खबरदारी पनि गर्छ। जसले मत प्राप्त गरेको छ, जुन पार्टी चाहिँ सरकारमा छ, त्यसलाई झन् सशक्त बनाउँछ। त्यसले झन् हाम्रा कमी कमजोरीहरूलाई रोक्नको लागि चाहिँ त्यसले सपोर्ट सहयोग पुर्याउँछ। किनभने खबरदारीमा जहाँ गर्वसँग खुट्टा टेकिन्छ, औँला उठाइन्छ, त्यहाँ फेरि हामी बढी प्रभावकारी ढङ्गले काम गर्ने कुरामा सचेत हुनुपर्ने आवश्यकता हुन्छ। त्यसलाई देशलाई फाइदा हुन्छ। हामीले देशलाई फाइदा हुने कुरा सोच्नुपर्छ। हामी सत्तामा सधैँ बस्न पाउँछौँ, पाउँदैनौँ। को मिलेर हामीलाई सत्ताबाट बाहिर निकाल्ने भयो, को नमिलेको कारणले सत्ता लम्बिरहेछ भन्नेतिर हाम्रो होइन। त्यो देश बनिरहेको छ कि छैन, त्यो देशका जनताको आँसु पुछिएको छ कि छैन, उनीहरूको मुखमा हाँसो आएको छ कि छैन भन्ने कुरालाई हामीले पहिले हेर्नुपर्छ भन्ने मलाई लाग्छ। त्यसमा हामी यो तपाईँले भन्नुभएको जस्तो उहाँहरू जोडिनु भने झनै खुसी हुन्छौँ। हामीले चाहेकै त्यही हो, देश बनाउने कुरामा सबै एकै ठाउँमा जोडिउन् भनेर।
1: हस्, विश्वजी, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। आगामी दिनको शुभकामना, नमस्कार।
2: धन्यवाद, मलाई यो अमूल्य समय दिएकोमा तपाईँको पनि आभार व्यक्त गर्छु।
1: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेल, नव निर्वाचित केन्द्रीय सदस्य पनि हुनुहुन्थ्यो। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
0: स्वदेश एफएम 93.2 मेगाहर्ज, सिंगो नेपाल र सारा नेपालीको

0: Florence FM, Triana Betoplo, 2 MHz.
1: आज हामीसँग स्टुडियोमा हुनुहुन्छ कम्युनिस्ट आन्दोलन छाडेर श्रम संस्कृति पार्टीमा लाग्नु भएका नेता एवं पूर्व मन्त्री सुदन किरात। आउनुहोस् सुरु गरौँ सुदन किरातीसँग, जनता जान्न चाहन्छ। सुदन किरातीजी, जनता जान्न चाहन्छन्, म स्वागत छ यहाँलाई।
2: धन्यवाद।
1: बालनको क्रेज, रविको छवि अनि हर्क साम्पाङतिर सुदन किराती गएर छायामा पर्नु भयो नि त।
2: छायामा पर्ने र नपर्ने भन्ने कसरी अर्थ्याउने, त्यो सबै कुरा समयले पर्दाफास गर्दै लानेछ। अहिले कसैले निर्धारण गरेर निर्धारित हुने कुरा होइन।
1: तर हर्क साम्पाङको अहिले त क्रेज छैन, खस्किँदो छ, गाली मात्रै खाइरहनु भएको छ।
2: ताली र गाली दुवै नै राजनीतिमा आउँछन्, यतै सिक्काका दुई पाटा हुन्। त्यसले त्यति धेरै निराश भइहाल्नुपर्ने स्थिति हुँदैन, यो लामो यात्रा, त्यसमा पनि राजनीति।
1: तपाईँ उत्साहित हुनुहुन्छ कि पश्चाताप भइरहेछ?
2: जिन्दगीमा पश्चाताप मैले अहिलेसम्म महसुस गरेको छुइनँ। विगतलाई सम्झेर पश्चाताप गर्ने र भविष्यलाई सम्झेर चिन्ता गर्नेले वर्तमान गुमाउँछ भन्ने कुरा मैले राम्रो बुझेको छु। त्यो मनोविज्ञान, त्यो दर्शनका साथ म वर्तमानमा हिँड्ने गर्छु, त्यस कारणले मलाई पश्चाताप हुँदैन।
1: सुदन किरातीको स्वभाव भनेको चाहिँ माउ खाने, जहाँ गयो त्यही पाल पार्ने, जुन थालमा खायो त्यही थालमा फोहोर गर्ने, जुन थालमा खायो त्यही थालमा फोहोर गर्ने।
2: त्यो त इतिहासले प्रमाणित गर्ला नि त, मान्छेले भनेर त कहाँ हुन्छ र। आरत त कसको निम्ति के थिएन, तर इतिहासमा कति त प्रमाणित हुँदै गयो। कसैलाई ठुलो आवाजमा आरोप लाउँदैमा मान्छेले कानले त सुन्ला, तर उसले गहिरो आवाजमा तपाईँको बोलेको कुरा चाहिँ मान्छेको हृदयले सुन्ने गर्छ। त्यस कारणले ती हृदयले नसुन्ने, कानलाई सुनाउनु खोज्ने मान्छेहरूको त्यो कुरा होला।
1: तर तपाईँले आमालाई बिर्सिनु भयो।
2: आमा त मेरो पहिले बितिसक्नु भयो। मलाई जन्म दिने आमा पनि बा पनि बित्नु हो। पार्टी त हामीले निर्माण गरेको हो, आमा र बाबाले त जन्माएको हो, पार्टी निर्माण गरेको हो।
1: तपाईँले राजनीतिक रूपमा जन्म दिएको भनेको कसले? पुष्पकमल दाहाल प्रचण्डले।
2: त्यस्तो होइन, म आफै,
1: उहाँको क्रान्तिले।
2: कुनै पनि
1: माओवादी,
2: कुनै पनि वस्तु आफैमा प्रजननशील छ भने भित्रबाट उज्यालो भएर आउँछ, अर्काले त लाइट देखाउने मात्रै हो। त्यो युगमा, त्यो समयमा उहाँहरूलाई नै अवसर भयो त नेतृत्व गर्ने, लाग्यो कि हामी त अर्काको माना चामल खाएर त लागिन्, आफ्नै तपाईँको चाहिँ तर्फबाट सकेको योगदान गरेर जीवनको राजीनामा गरेर लागिराखेको हो नि। राजनीतिलाई नेपालमा आस्थाको रूपले हेर्छ। आस्था हेर्नुहोस् पशुपतिसँग हुन्छ, आस्था स्वयम्भूसँग होला, तर राजनीतिमा चाहिँ विश्वास हुन्छ। किनभने विश्वास टुटिसकेपछि श्रीमान र श्रीमती बिचमा त पारपाचुके हुन्छ। भनेपछि राजनीतिले जब एजेन्डाहरू बोक्दैन, घुमाउँछन्, राजनीति पार्टी एउटा साधन हो, तब उसँग बसिराख्नु।
1: तपाईँ कुनै प्रचण्ड पद छोडेर अर्कबादतिर जानुभयो अनि भन्न थाले जुन थालमा खाना खानुभयो त्यही थालमा फोहोर गर्नुभयो।
2: त्यस्तो हुँदै होइन, यो कुरालाई म खारेज गर्छु।
1: अर्कबाद माओवाद छोडेर राम्रै भइरहेछ नि।
2: अब राम्रो र नराम्रो त यो महिना दिन वरिपरि मात्रै भयो, हामी एक भएर हिँडेको, यसको परिणामले के दिन्छ, अब परिणाम निकाल्ने हामी कोसिस गर्छौँ।
1: माओवादीमा रहनुभयो, प्रचण्डलाई घुर्क्याउनु भयो, धम्क्याउनु भयो, पद लिनुभयो,
2: मैले के
1: अब
2: के पद?
1: श्रम संस्कृति पार्टीमा हर्क साम्पाङ रोज्नु भयो, उहाँले मुख्यमन्त्रीको ललिपप देखाउनु भयो अनि मुख मिट्याउँदै श्रम संस्कृति पार्टीमा बसिरहनु भएको छ, होइन?
2: पुरानो कुरा तपाईँले गर्दा मैले धम्काएको रेकर्ड कहाँ छ? मैले

0: मुख्यमन्त्रीको लागि मुख मिठाएर हिँडेको पनि होइन, आशा देखाएको पनि होइन, हाम्रो पार्टीले निर्णय गरेको पनि छैन। भोलि त इतिहासले नै आवश्यक ठानेको खण्डमा
1: सुदन किराँतीजी माओवादीसँग जोडिएर प्रचण्डसँग पछि लागेर तीन पटक सांसद बन्नुभयो, ह्याट्रिक हान्नुभयो संसदीय राजनीतिमा, प्रचण्डकै क्याबिनेटमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्नुभयो, अनि अहिले चाहिँ उधारोमा मुख्यमन्त्री पद पाएर मुख मिठ्याउँदै त्यता जानुभएको छ। तर तपाईँलाई तिते करेलाको जुस आइपर्न सक्छ अनि त्यति बेला मुख अमिल्याउँदै तितो मुख बनाउँदै छोडेर फेरि पुरानै पार्टीमा फर्किने कि नयाँ पार्टी गठन गर्ने,
0: त्यही तिते करेलाकै जुस खानु परे पनि स्वास्थ्यलाई राम्रै हुन्छ। फेरि पनि भन्छु, कुनै पनि शर्त र कुनै पनि आशाले गएको होइन, एउटा विश्वासले एउटा भरोसाले हाम्रो एकता भएको छ। यो जीवनमा राजनीतिमा जे कुरा तपाईँको चाहिँ ज्ञानको रूपमा आर्जन गरिएको छ, यसलाई नेपाली समाजको निम्ति श्रम संस्कृति पार्टीको माध्यमबाट योगदान गर्ने भन्ने मात्रै छ, अरू कुरा केही छैन। र अब यो पार्टीभन्दा अर्को पार्टीमा तपाईँको चाहिँ पार्टी फेरेर अर्को पार्टी बनाएर हिँड्ने इच्छा पनि छैन, म त काम गरिदिनु पर्यो।
1: ओहो, जुस खानु पाउनुहुन्छ त?
0: के को जुस खाउँला? पहिलो कुरा त नेपाल र नेपाली जनताको निम्ति निशर्त तपाईँको योगदान गर्ने इच्छा छ। के खाइन्छ त्यो कुरा त खाएरै बाँचिएको छ, तपाईँ पनि खाएरै बाँच्नु भएको छ, खानेकुरा त खाउँला नि।
1: नेतृत्वलाई कमजोर बनाउने, नेतृत्वलाई खोइल्याउने, असहयोग गर्ने त देखियो नि होइन तपाईँको?
0: कहाँदेखि देख्नुभयो?
1: विगतमा प्रचण्डलाई त्यसरी नै धोका दिनुभयो, उक्साउनु भयो।
0: होइन होइन, उक्साएको पनि छैन, धोका दिएको पनि छैन। उहाँहरूले चाहिँ देश र जनतालाई धोका दिँदै गरेको देखेर त्यो यात्रामा नगएको हो, क्या प्रष्टै छ क्या।
1: नेतृत्वलाई सिद्ध्याउनको लागि चाहिँ उद्धत भएर लाग्ने पात्र त हो नि होइन सुदन किराँती?
0: त्यो त प्रमाणित गरेर देखाउनुहोस् न त, इतिहासमा पनि पछि प्रमाणित होला नि त। यस्तो झुटो आरोप लगाएर यो यति अमूल्य समय खेर नफालौँ, अरू महत्त्वपूर्ण चिजतिर प्रवेश गरौँ।
1: विशेष यस अगाडि प्रचण्डलाई कमजोर बनाउनु भयो, प्रचण्डलाई निरीह बनाउनुतिर लाग्नुभयो, अब हर्क साम्पाङलाई सिद्ध्याउन र परिचालित पात्र।
0: यो कुरा यो सबै गलत कुरा हो, केहीले पनि प्रमाणित गर्न सक्दैन। यो स्टुडियोमा तपाईँले मलाई न्यू खोज्नु त बोलाएको होइन नि त, कुरा गर्नुको लागि बोलाएको होला।
1: पोखरीमा पानी छउन्जेल माछाले कमिला खान्छ, तर पोखरीमा पानी रित्तिएको दिन त्यही कमिलाले माछालाई खान्छ। तपाईँले पनि त्यस्तै प्रवृत्ति देखाउनु भनेर आलोचना भइरहेछ।
0: तपाईँले पुरानो कुरातिर लानु हुँदैछ, जलजलले मलाई आरोप लगायो, त्यसको मैले जवाब ओठे रूपले दिनु पर्यो भने चाहिँ ती मान्छेहरू, ती व्यक्तिहरू, इतिहासमा एकचोटि मेरो भएका नेताहरू यो धरतीमा टेक्नु सक्छ जस्तो लाग्दैन। तर म बालको खाल उतार्नेतिर चाहिँ जान्न है, म जान्न, कमसेकम राजनीतिक धर्म मसँग छ। नम्बर दुई, जुन पुरानो पार्टीहरूमा तपाईँको चाहिँ गुटबन्दी सिन्डिकेट, गुटबन्दीको पनि सिन्डिकेट भनौँ न, यसरी तपाईँको चाहिँ जब लागु हो, तब त्यो चिजलाई भत्काउनु नसक्ने स्थिति यही जीवनमा त्यो तपाईँको चाहिँ टुङ्गो नभएपछि त्यो पार्टी छोड्नु परेको हो। नत्र भने त त्यो पार्टीको माया थियो नि त, मायाले त हुँदैन रहेछ नि त। माया त मेरो आमाको सबभन्दा बढी थियो नि, मेरो बाउको थियो नि, तर मायाले त
1: इतिहासको शिक्षा वर्तमानको जटिलता बीच भविष्यको गोरेटो कोर्ने हो। तपाईँ प्रचण्डसँग लाग्नुभयो, त्यसपछि बाबुराम र जनार्दन पथमा लाग्नुभयो, त्यो पथ पनि त्याग्नुभयो, अनि अहिले अर्को बाततिर विश्वास
0: गर्ने
1: प्रश्न त उठाउने भयो नि त।
0: कुरामा विश्वास तुट्छ त्यो कुरामा जीवन बिताउनु व्यर्थ छ क्या। अब त्यो यो त एकदमै पुरातन रूढिवादी कुरा नगर्नु न, यो रूढिवादीहरूले सोच्ने तरिकाहरू मात्रै हो, त्यही पुरानोमै बस्नुपर्छ भन्ने। जब त्यहाँ जीवनकै टुङ्गो छैन, जब त्यहाँ जनताकै एजेन्डा छैन, जब त्यहाँ जनताको विश्वासै छैन, तब के हुन्छ भन्नुहोस् त? एउटा भनाइ छ कि, के छ भनाइ भने, झुटो कुरा बेच्न जति सजिलो छ, टुटेको विश्वास फेरि जोड्न सजिलो छैन, कि त्यो जोडि त जोडिँदैन क्या। हाम्रा नेताहरूले विश्वास टुटाए, क्षमताहीन भनेको
1: हो। साक्षी र सारथी त सुदन किराँती पनि
0: हो, साक्षी थिएर त देखे देखे नि त,
1: त्यसको जिम्मा त तपाईँले पनि लिनु पर्यो नि त। त्यसमा
0: म के,
1: तपाईँ पनि असफल नेता,
0: के म नीति निर्माणमा थिएर, म नेतृत्व ड्राइभिङ सिटमा थिएर,
1: नीति निर्माण गर्ने संसदमा पुग्नु भएकै हो, सम कार्यकारी

0: मन्त्रालय आफ्नो वाक्य हो,
1: संसदीय व्यवस्थामा एउटा सांसदको भूमिका के हुन्छ भन्ने कुरा ऋषिजीलाई मैले भनिराख्नु पर्दैन। बाल्यकालदेखि पत्रकारिता गरेर आएर सिंह दरबारको सबै कोटा चोटा चारेको मान्छे हो, सबै मान्छेसँग सङ्गत गरेको मान्छे हो ऋषि। यो मैले भनिराख्नुपर्छ, अगाडि बढौँ कि अगाडि, गाडीलाई बढाउँ त अगाडि।
0: अगाडि त प्रचण्डले बढाइसक्नु भयो,
1: के बढाउनु
0: यस अगाडि पनि रेलगाडी कुदाइसक्नु भयो। आउने आउँछन्, नआउने आउँदैनन्। रेलगाडी छुटिसक्यो, जो चढ्छ चढ्छ, नचढ्ने छुट्छ भन्नुभएको थियो तपाईँहरू, छुट्नु भयो।
1: छुट्यो त उहाँहरूको यात्रा पनि त बन्चरे
0: डाँडा,
1: बन्चरे डाँडासम्म मात्रै हुन्छ भनेको थिएँ नि त मैले, त्यो पनि त हो खोइ त मेरो कुरा चाहिँ तपाईँले गरेको।
0: प्रचण्डले त अब निरन्तरतामा क्रमभङ्गता गर्ने, पुनः एमालेसँग एकीकरण गर्ने, सुदन किरातीजी, केपी शर्मा ओली र प्रचण्ड एउटै जेट विमानमा सवार हुने,
1: अब
0: किरातीहरू अलपत्र,
1: त्यस्तो चाहिँ त्यो हुँदैन। अब भएको विश्वास पनि त्यहाँ भत्किन्छ। यो जादुगरले जादु पनि उमेरमा मात्रै देखाउन सक्दो रहेछ कि, बल बैसो हुँदा कला हुँदो रहेछ, जब उमेर ढल्किँदै गइसकेपछि जादु पनि फिका हुँदो रहेछ। आज हाम्रो नेताले पूर्वमा गएर जे जादु प्रस्तुत गर्नु खोज्नुभयो तर त्यो कलाविहीन भयो क्या। अब यो पार्टी चाहिँ भत्किन्छ, कसैले रोकेर रोकिँदैन। अब त्यो पार्टीमा यो एकता र सहकार्यले इमान्दार मान्छे कोही पनि बस्दैन।
0: तपाईँलाई हर्क साम्पाङले घोषणा गर्नुभएको पूर्वको मुख्यमन्त्री कोशी प्रदेशको त्यही ठाउँमा गएर तपाईँको मुटुमा ढ्याङ्ग्रो बज्ने गरी प्रचण्डले आज अभिव्यक्ति दिनुभयो।
1: पदको लागि जन्मेको होइन ऋषिजी, र मेरो अध्यक्ष हर्क साम्पाङले घोषणा गर भन्दैमा घोषणा भएको पनि होइन। यो त पार्टीले निर्णय गर्नुपर्छ, केन्द्रीय समितिको बैठक बसेर निर्णय गरेपछि अगाडि बढ्ने या नबढ्ने बैठकमा छलफल गरेर निर्णय लिउला। तर उहाँले कुनै मन्तव्यमा, उहाँले कुनै तपाईँको सन्दर्भमा भनिदिनु भएकै भरमा चाहिँ,
0: तर श्रम संस्कृति पार्टीमा त हर्क साम्पाङको निर्णय चल्छ, उहाँले भनेपछि भन्यो,
1: उहाँ अध्यक्ष हो नि त, अध्यक्ष हो। तर
0: उत्तर कोरिया पथमा भनेर टिप्पणी गर्छन्,
1: किमजोङउन
0: पथमा हर्क साम्पाङ,
1: विधिमै हिँड्नुपर्छ, विधिमै, विधि भन्दा माथि जो छ त्यो त चल्दै चल्दैन नि त, दुनियाँ यस्तै।
0: हर्क साम्पाङको अगाडि तपाईँहरूको दालगल छ,
1: यो पार्टी अभियानबाट आएको हो, भर्खरै तपाईँको कलिलो छ, यसले सिक्नुपर्ने कुरा धेरै छ, हन्डर ठक्कर खानुपर्ने धेरै छ, समयले सिकाउने हो नि त, समयले परीक्षा लिँदै जान्छ, त्यो परीक्षामा हामी सामेल हुँदै उत्तीर्ण हुँदै जानुपर्छ।
0: प्रचण्डले घोषणा गर्नुभयो विराटनगरबाट पुनः कम्युनिस्टहरू एकजुट हुने, उहाँहरूले एउटा रफ्तारको राजनीति अब सुरु गर्दै,
1: पहिला त्यसो भए किन छुटेको अरे, दुई त्यही बहुमतले कम्युनिस्ट एकतालाई जनताले दिएको समर्थन, गरेको अनुमोदन, दिएको भोट किन छुटेको? अब जनताले प्रश्न गर्दैन, साउ ब्याज प्रश्न गर्नेछन्, कमिलाको मासिने बेलामा प्वाँख पलाउँछ भन्छ नि, यी सब प्वाँख हुन्।
0: तर पुष्पकमल दाहाल प्रचण्डले त रवि लामिछाने, बालेन्द्र शाहलाई च्यालेन्ज दिने, हर्क साम्पाङ त गन्तीमै हुनुहुन्न उहाँको।
1: ठिक छ ठिक छ ठिक छ, क्या यो गर्दै जाउँ, सबैको लागि मैदान खाली छ, गर्दै जाउँ न, गर्दै जाउँ,
0: पुरानाहरूलाई एकजुट बनाउने, उहाँले
1: भैरभाव राख्नु,
0: उहाँलाई त सबै कुरा थाहा छ, फेरि कति बेला एक्सिलेटर दबाउने, कति बेला ब्रेक लगाउने, कति बेला क्लचको सहायता लिने, कति बेला गियर चेन्ज गर्ने।
1: पहिला पनि भनेको छु क्या ऋषिजी, अर्जुनले चलाएको धनुष चाहिँ पाण्डवहरू स्वर्ग जाने बेलामा लडिराखेको थियो अरे, र त्यो चाहिँ जाने बेलामा हेर्दाखेरि कुकुरले पिसाब फेरिदिएको थियो अरे त्यो धनुलाई, धनुषलाई। अनि अर्जुनले भनेछ अरे युधिष्ठिरलाई, दाजु हेर्नुहोस् त यति शक्तिशाली धनुष थियो, मैले उठाएर तन्काएर ताँदोबाट तिर छोडेपछि क्षितिजमा बिजुली चम्किन्थ्यो, मेघ गर्जिन्थ्यो, धरती अल्लिन्थ्यो, आज के भयो कुकुरले पिसाब फेरिदिएछ भनेको त यो केही होइन भाइ, समय हो भनेको थियो अरे क्या। कुनै पनि मान्छेले इतिहास निर्माण गर्न सक्छ, निश्चय नै हो, तर त्यसको समयको सीमा हुन्छ। त्यतिखेर बुझ्न सकिएन भने, त्यतिखेर आफ्नो जिम्मेवारी निर्वाह गर्न सकिएन भने त्यो समयले छोड्छ क्या। अपडेट मान्छेहरू अहिलेको जमाना त झन् छिटो अपडेट हुनु पर्यो, अपग्रेड हुनु पर्यो, नत्र आउटडेट भइन्छ।
0: प्रचण्ड इतिहास, वर्तमान र भविष्य तिनै होइन,
1: इतिहासको एउटा गर्विलो व्यक्तित्व हो, उहाँको कारणले नेतृत्व गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएकोमा कसैले दाबी नगरे पनि हुन्छ, तर एकचोटि इतिहासमा राम्रो काम गरे भन्दैमा नेताले चाहिँ जीवनभरि भजाएर खानु चाहिँ मिल्दैन रहेछ जनता र इतिहासले दिँदैन रहेछ क्या त्यो चाहिँ कसैले पनि मैले पनि तपाईँले पनि कसैले पनि
0: प्रचण्ड त गतिशील नेता साबित हुनुभयो नि होइन
1: एक समयसम्म समयको सीमासम्म सामर्थ्य हाबी थियो त्यो बेलासम्म राम्रो भयो जब सामर्थ्यमाथि सीमा देखियो तब चाहिँ जनताले जनतासँग विश्वास टुट्यो क्या
0: आजको दिनमा पनि तपाईँको चस्मा त पावरवाला नै होला
1: पावरवाला छ
0: पावरवाला चस्माले हेर्दाखेरि दोषी केही पनि नदेखिकन एकदम आँखा चिम्म गरेर हेर्दाखेरि प्रचण्ड जसरी टिकिरहनु भएको छ नि नेपाली राजनीतिमा उहाँको अगाडि तपाईँहरू चेला हुनुमा गर्व लाग्छ कि पछुतो लाग्छ
1: लोकतान्त्रिक गणतन्त्र नेपालमा स्थापना गरेको सन्दर्भसम्म त त्यो गर्वको शिखर नै अर्को छ तर त्यसपछि हेर्दा हेर्दै सगरमाथाहरू जब केचना भए धराहराहरू जब घन्टाघर हुँदै टुडीखेल भए तब त समयसँग त हिँड्नै पर्यो
0: उहाँ त समयलाई पक्रन सक्ने नेता हो नि त
1: मैले भनिसकेँ
0: विगतमा 2074 सालमा कम्युनिस्ट एकता गर्नुभयो दुई तिहाई मत ल्याउनुभयो अनि अहिले फेरि कम्युनिस्ट एकता गर्ने
1: त्यो हिजोको कुरा
0: वैकल्पिक शक्तिहरू सबैलाई चकनाचुर बनाउने
1: त्यो हिजोको कुरा हो
0: पूर्वबाट तारा चम्काउने पुरानो शक्तिहरू सबैलाई केपी शर्मा ओली
1: अनि खै
0: आज मात्रै
1: खै
0: प्रचण्ड र माधव कुमार नेपाल गएर डाक्टर शेखर कोइरालालाई भेट्नुभयो
1: ठिक छ त
0: पुराना शक्तिहरू बीच एकीकरण गर्ने
1: भइहाल्यो त जसले बनाए पनि यो देश बनियोस् त्यो देशको स्वतन्त्र देशको स्वाभिमानी देशको एउटा खुसी नेपाली हुनु पाए भने हुन्छ क्या धेरै लोक
0: तपाईँ त हिँड्दा हिँड्दै तलुवा फाटिसक्यो होला होइन जुत्ताको
1: तपाईँ पनि हिँड्नु हुँदैछ त तपाईँको पनि फाट्दै
0: विभिन्न पार्टी चार्दा चार्दै
1: तपाईँको चाहिँ जुत्ता छैन जुत्ता छैन तपाईँको चाहिँ
0: तपाईँ त विभिन्न राजनीतिक दलमा चार्दै चार्दै
1: अरूले गर्दा डाइनामिक हुने सुदन किराले गर्दा चार्ने अब यही त छ नि अरूले गर्दा त डाइनामिक हुन्छ नि यो देशमा विश्वास टुटो छोडियो सत्य कुरा यही हो पार्टीहरू पशुपतिनाथ होइन पार्टीहरू मस्जिद र मन्दिरहरू होइनन् ती भगवान होइनन् नेता भगवान होइनन् र हामी त्यो भगवान्लाई मान्ने तपाईँको चाहिँ भक्तहरू होइनौँ हामी मान्छे हौँ हाम्रो पनि सीमा छ समय छ र जुनी एउटै मात्रै छ त्यस कारणले म यहाँदेखि तपाईँको लोकप्रिय टेलिभिजनबाट गम्भीरताका साथ अपिल गर्छु कि जीवन एउटै मात्रै छ साथी हो जीवन एउटै मात्रै छ
0: तपाईँ त विगतदेखि नै भन्नुहुन्थ्यो कोही व्यक्तिलाई देवत्वकरण गर्दिन नेतृत्वमाथि पनि प्रश्न उठाउँछु तर आजको दिनमा हर्क साम्पाङलाई देवत्वकरण नगरिकन तपाईँको त्यहाँ केही चल्छ
1: देवत्वकरण त हुँदैन मान्छे त भगवान हुँदै हुँदैन त्यो यो पार्टीमा पनि त्यस्तो भयो भने यो पार्टी पनि रहँदैन
0: भगवान्को गुणगान गाउँदै हिँड्नु भएको छ नि त तपाईँले अहिले
1: मैले केमा गुणगान गाएँ सत्य कुरालाई सत्य असत्यलाई असत्य भन्छु अनि यो पार्टीले जित्दा त प्रधानमन्त्री त हो त को हुन्छ त सिधै छ त त्यो त नि यो पार्टी प्रथम भयो भने सिधै हो हर्क साम्पाङ अध्यक्ष प्रधानमन्त्री
0: ला छाप लगाएर प्रधानमन्त्री बनाउने होइन
1: अनि अध्यक्ष पार्टी अध्यक्ष हो संसदीय दलको अध्यक्ष बनाइन्छ के अरे नेता बनाइन्छ प्रधानमन्त्री बनाइन्छ त्यहाँ दुई मात्रै छैन क्या
0: प्रचण्डहरू चाहिँ त्यसमा अब उठ्न सक्नुहुन्न त
1: समयले नेटो काटो उहाँहरूप्रति अत्यन्तै सम्मान छ प्रेम पनि छ तर आमालाई थियो नि त प्रेम माया आमासँग त जानु सकिएन नि त आर्यघाट फर्केर आउनु पऱ्यो नि छोडेर
0: प्रचण्डको राजनीतिक भविष्य चाहिँ तपाईँ कस्तो देख्नुहुन्छ
1: अब मैले भविष्यको बारेमा धेरै अब यो के भने यो चाहिँ भविष्यवाणी नगरौँ चिना नहेरौँ
0: प्रचण्डसँग सँगै राजनीति गरेको व्यक्ति तपाईँ उहाँले पकाएको उहाँले पस्किएको खाना खाने व्यक्ति तपाईँ
1: उहाँसँग मसँगै गरिन उहाँ बसेको तपाईँको घरको तलमाथि टाढामा पनि म कहिले चढिनँ र यति हो कि उहाँले नेतृत्व गरेको पार्टीमा हामी पनि इमान्दार साथ एउटा कार्यकर्ता सिपाही भएर हामी हिँड्यौँ त्यो कुरा सत्य हो उहाँले आदेश गरेको ठाउँमा हामी मर्न तयार थियौँ र उहाँले तपाईँको चाहिँ हामीलाई देशको भविष्य देखाउँदाखेरि पार्टीको जीवनको सन्दर्भमा बोल्दाखेरि हामी रुन्थ्यौँ अहिले नै उहाँको अगाडि मर्नु पाए पनि हुन्थ्यो जस्तो हामीलाई अनुभूति हुन्थ्यो तर त्यो विश्वास सधैँ रहेन नि त ऋषिजी रहेन क्या
0: सुदन किरातीजी अबको वैकल्पिक शक्ति को हो त
1: श्रम संस्कृति पार्टी
0: सपनामा कि विपनामा
1: हो त
0: जस्टिफाई गर्नुस्
1: को हो त तपाईँ भन्नुहोस् त ल को हो त
0: राष्ट्रिय स्वतन्त्र पार्टी जताततै घन्टी बजाइरहनु भएको छ
1: विकल्प विकल्प भन्नुभयो नि त अहिले सत्ताधारी छ अबको विकल्प हामी
0: अबको विकल्पमा अनि कम्युनिस्ट पार्टीहरू तपाईँहरू चाहिँ सधैँ मजदारमै
1: हुँदैन हुँदैन हुँदैन अब यो भोट भनेको स्विङ होइन सिफ्ट भएको हो बुझ्नुभयो सिफ्ट भएको भोट अब फेरि उता फर्किनेवाला छैन यो अझ नयाँतिर जान्छ यो प्रगतिशीलतिर जान्छ यो पछाडि फर्किँदैन
0: श्रम संस्कृति पार्टीको एजेन्डा चाहिँ के हो त
1: श्रम संस्कृति पार्टीको एजेन्डा स्पष्टै छ नेपालको समृद्धिको निम्ति प्रकृति संस्कृति र प्रविधिको समायोजनबाट भरपूर तपाईँको उपयोगबाट नेपाल आत्मनिर्भर बनाउने नेपाली सापेक्षताको विचार निर्माण गर्ने र अहिलेसम्म तपाईँको राजनीतिले फुकाउन नसकेको गाँठो फुकाउँदै त्यसलाई स्वाभिमानपूर्ण बचाउने र खुसी साथ नेपाली जनतालाई राख्ने स्पष्टै छ
0: राइट लेफ्ट कि सेन्ट्रल
1: अब धेरै वर्ष अगाडिदेखि सुनियो दक्षिणपन्थीको राजनीति वामपन्थीको राजनीति मध्यमपन्थीको राजनीति हामी कुनै पन्थी होइनौँ हामी पन्थी हौँ भने हामी अग्रपन्थी हौँ संसारका सबै मानव जातिमाथि हुने उत्पीडनको हामी अन्त गर्ने एजेन्डा बोक्छौँ र मानिसमाथि मानिसको व्यवहार गर्छौँ हाम्रो निम्ति विभेद असह्य छ हाम्रो निम्ति नेपालमा गरिबी असह्य छ असमानता असह्य छ भ्रष्टाचार असह्य छ होइन र तपाईँको चाहिँ राष्ट्रिय स्वाधीनतामाथि हामी आज आउनु दिन्नौँ त्यसमा हामी प्रतिबद्ध छौँ भनेपछि यो कुन पन्थी हो तपाईँले विचार गर्नु
0: तपाईँ भन्नुहोस् न
1: आजसम्म पन्थीले नै गर्यो नि त यो कुन पन्थी हो तपाईँ आफै विचार गर्नु आज पन्थीको नेतृत्व गर्ने विचार विश्व व्यवस्थामा सङ्कटमा परेको छ खै त प्यालेस्टाइनमाथिको बम वर्षा प्यालेस्टाइनको केटाकेटीले खानु नपाएर बाहिरैबाट करङहरू देखिराखेको छ त्यसको बारेमा कुन चाहिँ पन्थी बोलो बोलेको कसले सुनो त्यो दमन गर्ने पनि त कुनै पन्थी होला नि त आज मानव जातिको निम्ति तपाईँको चाहिँ मानवले नै सिर्जना गरेको तिनवटा कुराहरूले जगजगी छ आणविक भट्टी न्युक्लियस बमको कुरा हो कि भन्नुहोस् त मानव अति मानव प्रवृत्ति मानवकै चकचकीले भएको तपाईँको जलवायु परिवर्तनले विश्व मानव नै समाप्त हुने स्थिति छ यो कुन चाहिँ पन्थीले गरेको हो यसलाई हामी रोक्न चाहन्छौँ त्यति मात्रै होइन अब यो चाहिँ अर्को त हामी यहाँ पुछ्रे तारा नै ठोकिएर पृथ्वी समाप्त भयो भने त हामी सक्दैनौँ तर मान्छेले नै उत्पत्ति गरेको मान्छेकै विचारद्वारा मान्छेकै तपाईँको चाहिँ जात समाप्त हुने जुन खेल छ नि चकचकी छ नि यसलाई अन्त गर्ने हाम्रो विचार हो त्यो कुन पन्थी हो तपाईँ आफै विचार गर्नु त्यो मलाई लाग्छ मानव पन्थी हो
0: नयाँ शक्तितिर हेर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टी अनि पुरानाहरू त यसै छँदैछन् अनि तपाईँहरूलाई चाहिँ स्पेस छ
1: किन छैन लावारिस
0: उहाँहरूको अगाडि तपाईँको एजेन्डा फ्रिज हुँदैन
1: सडकमा एजेन्डा लावारिस छ त्यो लावारिस एजेन्डालाई हामी निर्धक्कपूर्ण बोक्न छौँ र गन्तव्यमा पुर्याउनेछौँ
0: सक्नुहुन्छ जनताले पत्याउँछन्
1: पत्याइसक्यो राष्ट्रिय पार्टी भइसक्यो
0: छ सिट लिएर सिंहदरबारतिर लखर लखर हिँड्न सिवायहरू केही छ
1: यसरी अपहेलनापूर्व ढङ्गले तपाईँ नबोल्नु कि हिंसा हिंसात्मक शब्द प्रयोग नगर्नुहोस् हामीमाथि तपाईँकै यही कुर्सीमा सबभन्दा प्रथम पार्टी भएर फेरि अन्तर्वार्ता दिन आउँला
0: सम्भव छ
1: असम्भव भन्ने कुरा त मूर्खको डायरिया मात्रै सक्न लेपनी बोर्ना पार्टी धेरै वर्ष अगाडि भनिसक्यौँ त्यो इच्छा शक्ति
0: एजेन्डा भनेको श्रम गर्ने
1: इच्छा शक्ति छ
0: पुल बनाउने श्रमदान मार्फत
1: ठग्ने
0: दुई चार किलोमिटर सडक बनाउने
1: ठग्ने होइन अर्कालाई शोषण गर्ने सकेको गर्ने बुझ्नुभयो
0: अहिले मोडर्नाइजेसनको जमानामा तपाईँहरू चाहिँ श्रमदान मात्रै भन्नुहुन्छ
1: श्रमदाताहरूले खाइ नखाइ पसिना बगाएर बनाएको पुल बनाएको बाटो घाटो स्कुल जनताको घर कति बनिएको छ होइन एउटा यो श्रमको कुरा मात्रै तपाईँले हेरिराख्नु छ उनीहरूले बनाएको छवि यो श्रमको झन्डा साँच्चै गौरवमय छ यो झन्डालाई हामी ढल्नु दिन्नौँ हाम्रो पार्टीको आत्मा परिचय स्वाभिमान या पहिचान पनि यही नै हो श्रम तर हामी श्रमलाई बृहत्तर परिभाषा गरेर हामी जाँदैछौँ तपाईँलाई तपाईँ पनि श्रमिक हो त्यस कारण हामी भन्छौँ औजार चलाउनेदेखि रकेट उडाउनेसम्म कलाकर्मीदेखि पत्रकारहरूसम्म प्रोफेसरदेखि डाक्टरसम्म अनुसन्धानकर्तादेखि आविष्कारकर्ताहरू सबै श्रमिक हुन् यी सबै श्रमिकहरूको हितको पक्षमा हामी हाम्रो आवाज उठाउँछौँ झन्डा उठाउँछौँ र झुक्न दिन्नौ।
0: एआई र रोबोटको जमानामा बेल्चा हानेर मात्रै विकास
1: हुन्छ?
0: प्रश्न त
1: एआई बनाउने पनि श्रमिक हो, एआईको आविष्कार जसले गर्यो त्यो पनि श्रमिक हो, गुगलको आविष्कार जसले गर्यो। अनि के तपाईँहरू हामीलाई हिंसा नगर्नुहोस् क्या, श्रमिकको हो को होइन हामीलाई थाहा छ नि।
0: तर तपाईँहरूलाई हेर्ने दृष्टिकोण भने त उही पुरातनवादी सोच चिन्तन भिजन भन्छन्।
1: हो, यो चाहिँ पुरातनवादी सोच भिजनहरूले भिजनले हेर्दैछ हामीलाई, त्यो आँखाले हेर्दैछ। किन हेर्दैछ? किनभने यहाँ जन्मिँदै कोही जाति राष्ट्रिय छ, कोही मान्छे राष्ट्रिय छ, कोही अराष्ट्रिय छ, यो दृष्टिदोष हो। यहाँ हामी उच्च तपाईँको चाहिँ के भन्ने चाहिँ अब जातमा जन्मेको भएदेखि त्यो राष्ट्रिय हुन्थ्यो, यहाँ दलितहरू अराष्ट्रिय छ, यहाँ मधेसीहरू अराष्ट्रिय छ, तर नेपाली राजनीतिले यसको ढोका खोलिसकेको छ। नेपालको इतिहासको ठुलो एउटा पर्खाल भत्काउँदै अब यसो भने यो सकारात्मक कुरा, नेपाली पोलिटिक्समा एउटा प्याराडाइम सिफ्ट भएको छ। 80 वर्षको वृद्धा बस्ने कुर्सीमा 37 वर्षको मधेसीको छोरा त आइसकेको छ। धेरै कुराहरू हाम्रो अब्जेक्सन छ, तर नेपाली राजनीतिमा नेपाली जनताले नै आफै ढोका खोलिदिएको छ अरे, अब रोकेर रोकिँदैन कसरी पनि, जति हामीलाई क्रिटिसाइज गरे पनि रोकिँदैन।
0: विश्व अहिले
1: इतिहासको प्रभाव त
0: चन्द्रमा कसरी जाने, मङ्गल ग्रहमा कसरी प्रभुत्व जमाउने भनेर लागिरहेको अवस्थामा श्रम संस्कृति पार्टी चाहिँ ब्याक टु नेचर भने जस्तो उही पुरानै दिशातिर जानुभएको
1: होइन? होइन, आजको विज्ञानको दुनियाँमा श्रमको परिभाषा हामी कसरी गर्छौँ मैले अघि भनिसके।
0: सुदनजी, श्रम संस्कृति पार्टीलाई चाहिँ क्युआर पार्टी भन्छन्, क्युआरको भरमा कहिलेसम्म पार्टी चलाउनु?
1: हामीलाई गाली गरेर मनोरञ्जन लिने केही तपाईँको जादुगरहरू छन्, जोकरहरू छन्, बजारमा थुप्रै पाइन्छ नि त, तिनीहरूले हो, हामीले होइन।
0: अहिले चाहिँ क्युआरमा आउँछ कि आउँदैन?
1: कसैलाई दबाब स्वरूप गरेको छैन होला नि त पार्टीले, एउटा स्टाटसबाट अध्यक्षले आह्वान गर्दाखेरि आएको तपाईँको सहयोग होला नि त, त्यो पनि श्रमदान हो। अरबको खाडीमा पसिना बगाएर श्रम गरेको पैसा बचाएर पठाएको त अर्को श्रम हो,
0: त्यो पनि पारदर्शी छैन भन्छन्?
1: पारदर्शी छैन भने त नेपाल सरकारको निकायहरू होला नि त, त्यसले समाउला नि त, समायो भने जेल जाउँला नि त अपारदर्शी भयो भने। अपारदर्शी अपारदर्शी भन्ने मुद्दा लगायो भयो त, खुल्ला छ त,
0: पाउन्डमा आउँछ कि
1: ढोका खुल्ला छ
0: कि भारूमै आउँछ?
1: जेमा पनि आउँछ, जुन देश
0: भारूमा पनि आउँछ,
1: जुन देशमा नेपालीहरू बसेको छन् जुन करेन्सी त्यहाँ छ त्यही आउँछ होला, सटही भएर नेपालमा त नेहरूमै आउँछ,
0: युआनमा पनि,
1: जहाँ जहाँ जहाँ जहाँ छ नेपालीहरू त्यहाँ त्यहाँबाट आउँछ।
0: किन सङ्कलन गरिरहनुहुन्छ?
1: देखेको त जालैले छेकेको, छेके पनि छर्लङ्गै देखे भने गीत नगाउँ यहाँ है कसैले पनि। हामी श्रमको लागि, पुल बनाउनुको लागि, घर बनाउनुको लागि होइन, पार्क बनाउनुको लागि हामी त हो, हाम्रो गर्जो टार्नुको लागि होइन, बिहान बेलुका छाप टार्नुको लागि होइन।
0: अनि अर्को के भन्छन् भने खाडीका जनताहरूसँग पैसा उठाएर श्रम संस्कृति पार्टी बनाएर सांसदहरू बनाएर संसदमा चाहिँ विरोध गर्न मात्रै पठाएको जनताले,
1: संसदमा विरोध
0: रचनात्मक हुनु पर्दैन?
1: रचनात्मक छ, रचनात्मक हुन्छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी, रवि लामी छाने, पालेन्द्र शाहको खेदो मात्रै खन्ने,
1: तपाईँहरू कस्तो क्या, यो हेर्ने दृष्टिकोण नै त्यस्तो छ क्या। कुनै कुनै पार्टीले त यहाँ त 100 दिन तपाईँको चाहिँ आन्दोलन गरेको छ संसदमा, 100 दिन हो किन भन्नुहोस् त, पत्रिका तपाईँको चाहिँ लगेर सभामुखको अगाडि फिजाएर पढ्ने, स्क्याब बाँधेर जाने, कहिले बेस्ट फेरेर जाने, होइन हामी छौँ त साँची त्यहाँ। यो संसद चलेको कति दिन भयो,
0: सभामुखलाई आक्रमण गर्न खोज्ने, प्रधानमन्त्री विरुद्ध आक्रामक अभिव्यक्ति दिने, हिंसात्मक बन्न खोज्ने श्रम संस्कृति पार्टीका अल्पसंख्यक सांसद,
1: स्वाधीनतामाथि आज आउने विषयहरू जब संसदमा प्रस्तुत भयो, जब तपाईँको चाहिँ नेपाल र नेपालीको हितको विरुद्धमा तपाईँको संसदमा गतिविधि भयो, प्रश्न उठ्दैन? हामी उठ्दा हौ, जिउँदो मान्छेले प्रश्न उठाउँछ क्या, जिउँदोले उठाउँछ नि त प्रश्न,
0: रचनात्मक हिसाबले पनि प्रश्न त उठाउन सकिन्छ,
1: रचनात्मक त छ त हाम्रो, राम्रो कुरालाई राम्रो त।
0: अहिले काङ्ग्रेसको भूमिका हेर्नुहोस्, काङ्ग्रेस संसदीय दलका नेता तपाईँकै प्रदेशको भीष्मराज आङदेम्बेले बोलिसकेपछि उहाँले कति वाह वाही पाइरहनु भएको छ,
1: ठिक छ त,
0: जनता त शान्तिपूर्ण हिसाबले प्रश्न राखेको मन पराउँदो रहेछन् नि त।
1: पुरानै पार्टीमा पनि सबै सडे गलेका छैनन् भन्ने त उदाहरण हो, सबै मान्छे कुहिएका छैनन्, राम्रा पनि छन् भन्ने त उदाहरण हो नि त, ठिक छ नि त।
0: जनताले के कुरामा चित्त बुझाउँछन्, जनताको खोजी केमा भइरहेछ, त्यतातिर चाहिँ सोच्नुहुन्न तपाईँहरू? खालि विरोधका लागि विरोध, आलोचनाको लागि आलोचना।
1: त्यसो भने तपाईँ पनि चाहिँ नि राष्ट्रिय स्वाधीनताको विरुद्धमा आवाजहरू संसदमा गरिमा, संसदमा तपाईँको चाहिँ प्रधानमन्त्री भन्छ, तपाईँ पनि ताली बजाउनुहोस्, यो राम्रो कुरा हो। यहाँ तपाईँको ठुलो पार्टीलाई देख्दैन, सानो पार्टीलाई देख्नु भनेको त यही भविष्यमा शक्तिशाली हुन्छ भनेर देखेको हो नि त।
0: तपाईँहरूले एउटा कुरा के बिर्सिनु भयो भने, म हिँड्ने बाटोमा त्यति धेरै काँडा पनि नरोपिदिनुहोस्, के थाहा भोलि त्यही बाटो हुँदै मलाई भेट्न आउनु पर्ने हुन सक्छ
1: भनेर
0: भीष्मराज आङ्देमेले भन्नुभएको थियो नि।
1: यो शब्द
0: त्यही कुरा बिर्सिनु भयो,
1: यो हरफ चाहिँ सधैँ मैले के अरे विश्व प्रकाशजीले भनेको सुन्थे, आज यो स्थापित भयो, ठिक छ। कन्सौला नि त काँडा रोपिएको छ नि त्यो बेला,
0: यही काँडा माछी काँडामा परिणत भएर श्रम संस्कृति पार्टीका नेता सांसदहरूको घाँटीमा अड्किँदैछ, होइन?
1: अड्केछन् उपचार गर्न त्यही बेला। हाम्रो घाँटीको चिन्ता नगर्नु न, अहिले देशको घाँटीको कुरा गरौँ। हाम्रो
0: जनताले चिन्ता गरिरहेछन्,
1: जनताले चिन्ता किन गर्छन् त, आशाले गरेको होला। त्यसो भए कुनै पनि चिजलाई प्रति आशै छैन भने त्यो प्रति मान्छेले किन चिन्ता गर्छ?
0: बालेन्द्र शाह जस्तो एक्सन ओरिएन्टेड व्यक्तित्व, डाइनामिक प्रधानमन्त्रीलाई जहिले पनि आलोचना मात्रै गरिरहनुहुन्छ।
1: तपाईँलाई म प्रश्न गरौँ, तपाईँको कुर्सीमा म प्रश्न गरौँ एक दुईवटा, ल भन्नुहोस् न त। डाइनामिक प्रधानमन्त्रीले राम्रो काम गरेकोले हाम्रो समर्थनै छ है, फेरि अहिले अर्को उमा आउला। नेपालले भारतको कुन कुन क्षेत्रमा कति कहिले मिचेको छ भूमि मलाई बताउनुहोस् त ल।
0: उहाँले भन्नुभएको छ, मैले पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ।
1: त्यो भन्नुहोस् न त, उहाँले मात्रै थाहा पाएर
0: जनता, त्यो रहस्य तपाईँहरूले लुकाउनु भएको रहेछ।
1: जनताले थाहा पाउनु पर्यो, जनताले थाहा पाउनु पर्यो। यो कुर्सीमा बसेर
0: उहाँले क्लियर कटसँगले भन्नुभएको छ,
1: प्लिज
0: मेरो राष्ट्रियतामा शंका नगर्नुहोस्।
1: ऋषिजी, यो कुर्सीमा बसेर आम नागरिकले देखिरहेको टेलिभिजनको अगाडि बसेर राष्ट्रिय स्वाधीनतामा आज आउने विषयमा तपाईँ भुर्कुसीमा र समर्थन नगर्नुहोस्,
0: त्यो चाहिँ उहाँले स्पष्ट पार्नुहुन्छ।
1: राष्ट्रघातमाथिको तपाईँको चाहिँ मलजल लाउने तपाईँ जतिमा नगर्नुहोस् कि, तपाईँ पनि सत्यलाई सत्य भन्नुहोस्, असत्यलाई असत्य भन्नुहोस्।
0: राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले भनिरहेछन् यहाँ यहाँ मिच्यो भनेर देखाइरहेछन्। फेरि
1: छोडिदिनुहोस् त्यो कुरा, दुनियाँले पत्याउनु परेन।
0: प्रधानमन्त्रीको अभिव्यक्तिप्रति चाहिँ तपाईँहरूले घुँडा टेकाएरै छोड्नुहुन्छ, संसदमा ल्याएर माफी माग्ने,
1: घोडा
0: रेकर्डबाट हटाउने लाग्नु भएको छ नि?
1: घोडा टेकाउने, हात टेकाउने, छाती टेकाउने, नाक टेकाउने या निधार टेकाउने त्यो कुरा के हो मलाई थाहा छैन, तर राष्ट्रिय स्वाधीनतामाथि आज आउने कुरा जसले बोल्छ त्यसको विरुद्धमा प्रतिरोध त हुन्छ नि त हो।
0: प्रधानमन्त्री बालेन्द्र शाहले भन्नुभएको छ, लिपु लेख, लिम्पिया धुरा र काला पानी फिर्ता ल्याउने,
1: ठिक छ त, त्यसको निम्ति त हामी साथै दिन्छौँ नि त, ले भइगयो त।
0: मेरो राष्ट्रियतामा प्रश्न नउठाए हुन्छ, सीमाबारे सीमा समस्या समाधान गर्नलाई हामी निर्णायक कदममा छौँ, टेबल टक गरिरहेछौँ, कूटनीतिक संवाद गरिरहेछौँ भन्नुभएको छ।
1: त्यो कूटनीति कुन कूटनीति हो? संसारमा नभएको कूटनीति नेपालमा भयो, उहाँले राम्रो गरेको कामलाई समर्थन छ, नराम्रो गरेको कामलाई हाम्रो प्रश्न छ, आलोचना छ, यति हो कि कुरा। उहाँले गर्नु खोज्नुभएको भ्रष्टाचार विरोधी अभियान, उहाँले गर्नुभएको सेवा प्रवाह छिटो सरिटो, होइन, तपाईँको हाम्रो ढिलासुस्ती संरचनाहरूलाई तपाईँको सुधार गर्ने त्यो ठिकै छ, तर कैयौँ प्रश्न छ, प्रश्न रहित छैन। यो पनि फेरि यो काम गर्ने मान्छेलाई प्रश्न हुन्छन्, यो पनि हो, यो पनि हामी मान्छौँ, तर के कुरा मान्दैनौँ भने जे वाचा पत्रमा भनेर आएको त्यसको विरुद्धमा जानु पाइँदैन, यो कुरा हो। र जुन वर्गको उहाँले सेवा गरे पनि अन्यायमा पर्ने वर्गको हामी कुरा उठाइरहन्छौँ, यो कुरा पनि त्यति नै सत्य हो। सानो र ठुलोको कुरा आएन, एक्लो र बहुमतको कुरा आएन, हजार तारा छ, लाख तारा छ आकाशमा, सूर्य एउटै छ, सूर्य एउटै छ, तर सूर्य त सूर्य नै हो नि।
0: प्रधानमन्त्री बालेन्द्र शाहले एक्सन लिएको लिएकै हुनुहुन्छ,
1: ठिक छ।
0: गृहमन्त्री सुदन गुरुङ हुनुहुन्छ, सुशासनको सन्दर्भमा
1: तपाईँलाई अघि मैले भन्दै थिएँ, अघि राष्ट्रिय स्वाधीनताकै पक्षमा उहाँहरू धेरै ठुलो काम गर्नुहुँदैछ, फिर्ता ल्याउनु हुँदैछ। तपाईँ जस्तै टेलिभिजनको प्रस्तोता हुँदाखेरि आज रासपाको सभापति रवि लामिछानेले यस्तैमा ग्रेटर नेपालको फोटो टाँसेर, ग्रेटर नेपालको चुच्चेको होइन है, ग्रेटरको टाँसेर हाम्रो देशको पानी मरुवा आत्मा शरणवादी आत्मा बेचुवा गद्दार नेताहरूले यो सिमानाको बारेमा बोल्न सकेन यसो भन्दै उहाँ राजनीतिमा आएको हो। तर यही सत्ता सञ्चालक सत्ताधारी 182 सिट लिएको पार्टीको सभापति भएर छिमेकी मित्र राष्ट्रमा भ्रमण गर्दाखेरि सबभन्दा ठुलो ऐतिहासिक सम्मान र स्वागत भयो, त्यति ठुलो हुङ्कार छोडेर आएको एउटा व्यक्तिले किन सिमानाको सर ग्रेटर नेपालको गग उठाउन सकेन? त्यहाँ पनि म्याउता गर्यो,
0: ढोल पिटेर उठाउने हो र भन्नुभएको छैन?
1: त्यो पहिला चाहिँ के पिटेको हो? मान्छे नबोलिन्जेल अव्यक्त शब्दको मालिक हुन्छ, जब शब्द व्यक्त हुन्छ तब शब्दको दास भन्छ। यी सब हाम्रो देशको नेताहरू शब्दको दास हुन्।
0: उहाँले भन्नुभएको छ त जिम्मेवारीमा हुँदाखेरि कसरी जिम्मेवार ढङ्गले प्रस्तुत हुने, कसरी कूटनीतिक वार्ता मार्फत समस्या समाधान गर्ने भन्ने दिशातर्फ उद्धत छौँ हामी भनेर।
1: एउटै मान्छेको दुईटा कुरा हुँदैन क्या? एउटै मान्छे हो नि त। टेलिभिजनमा तपाईँको चाहिँ बस्दाखेरि उहाँले कालो सर्ट लाउनु भएको थियो अथवा यस्तै घुरुमैलो सर्ट लाउनु भएको थियो, अहिले त्यो सर्टमाथि अथवा कमेजमाथि जुवारी कोट थपिएको छ, कपाल यता ढल्किएको त्यो ढालेको जस्तो भएको छ। मान्छे त त्यही त हो, मान्छे त त्यही त हो। भालेन्द्र शाह जो अहिले सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ, उहाँले पनि चुचे नक्साको तस्बिर खालि देखाइराख्नुहुन्थ्यो महानगरमा।
0: ग्रेटर नेपालकै नक्सा राख्नु भएको थियो?
1: हो, ग्रेटर नेपालकै नक्सा राख्नु भएको थियो। अझ उहाँले तपाईँको चाहिँ प्रधानमन्त्री भइसकेपछि सबै देशको राजदूतहरूलाई बोलाएर चुच्चे नक्साको फेदमा तपाईँको चाहिँ फोटो पनि खिचेको, त्यो पनि एउटा कूटनीति प्रस्तुत गरेको होला होइन? नेपालको संस्कृतिलाई नै हस्तक्षेप हुने खालको फिल्म बनेछ इन्डियामा, यसलाई नदिउँ चालु हुनु भनेर यहाँ प्रतिबन्ध पनि लगाएको हो नि। मान्छे त उयो फेरिएको छ, टोपी फेरिएको छ, कालो दौरा सुरुवाल फेरिएको छ, कालो कोट होइन, बस्ता फेरिँदैमा मान्छे फेरिन्छ, आत्मा फेरिन्छ, हृदय फेरिन्छ, स्वाभिमान फेरिन्छ? यो प्रश्नको उत्तर पनि खोज्नु पर्यो।
0: सन् 1816 जस्तो ग्रेटर नेपालको परिकल्पना गरिरहनु भएको छ, इङ्ल्यान्डलाई समेत बोलाउने भन्नुभएको छ,
1: होइन? अरे
0: सीमा समस्या समाधान गरेर
1: होइन, उहाँ गएर भनिसक्नु भयो त्यो बोलाएको होइन, प्रमाण भयो भने गर्छौँ हामी,
0: प्रमाण जुटाएर समाधान गर्ने भन्नुभएको छ नि त।
1: हामीले बोलाएको होइन, तेस्रो देशलाई भन्नुभएको छ, अस्ति अधिवेशन गर्दा त्यही भन्नुभयो।
0: बालेन्द्र शाहको राष्ट्रियताप्रति शङ्का छ तपाईँलाई चाहिँ?
1: पछिल्लो व्यवहारले गम्भीर शङ्का उठायो, पछिल्लो व्यवहारले।
0: बालेन्द्र शाह कुन पथमा हुनुहुन्छ त?
1: राष्ट्रघाती र आत्मघाती भन्दा धेरै हुन्छ होला, तर जे होस् कतिपय सन्दर्भहरू हेर्दाखेरि नर्कको ठेगाना बोकेर स्वर्गको बाटो लागेको जस्तो अनुभूति पनि कतिपय सन्दर्भमा हुन्छ।
0: तपाईँको अध्यक्ष हर्क साम्पाङले त बरु रवि लामिछानेलाई प्रधानमन्त्री बनाऊ भनेर प्रस्ताव गरिरहनुहुन्छ, तपाईँको चाहिँ के छ बुझाइ?
1: कुन सन्दर्भमा कहाँ भन्नुभयो मैले सुनेको छैन, पार्टीमा निर्णय भएको होइन।
0: बालेन्द्र शाहले अहिले सुशासनको निम्ति बोल्ड डिसिजन गरिरहनु भएको छ, नेताहरूको सम्पत्ति छानबिन गर्ने, फाइल खोल्ने, काण्डहरूको उत्खनन गर्ने अनि पर्दाफास गर्ने,
1: ठिक छ? सुशासनको निम्ति चालेको कदम ठिक छ, हाम्रो समर्थन छ र सहयोग पनि हुन्छ, तर सुशासन ल्याउँछु भन्दैमा फेरि जादु चाहिँ होइन। सबै संविधानको धारा टेकेर आएको सरकारले संविधानद्वारा नै निर्देशित कानुनहरूको धारा टेकेर नै गर्नुपर्छ। हठात निर्णय गरेर पहाड खनेर मुसा फेला पार्ने भन्दा पनि पहाड खनिसकेपछि हेरै फेला परोस्, यो पनि यो तपाईँको टेलिभिजनबाट हामी जस्तो मान्छेको सुझाव त के सुन्नुहुन्छ र मेरो भावना व्यक्त गरे।
0: 62-63 पछि सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने,
1: ठिक छ? त्यो
0: समिति नै बनाइसक्नु
1: ठिक छ, एकदम ठिक छ, एकदम त्यो ठिक छ।
0: तपाईँले पनि पूर्व सांसद पूर्व मन्त्रीको हैसियतमा सम्पत्ति विवरण बुझाउनु भयो?
1: बुझाइसके, बुझाइसके।
0: 11 पन्ने छ फाइलमा सम्पत्ति विवरण भर्नुभयो,
1: 17 पन्ने जस्तो पहिलाको भन्दा निकै नै व्यवस्थित र टाइट छ, पहिलाको भन्दा अलिक ठुलो पनि छ।
0: उहाँहरूले सुशासनको क्षेत्रमा चाहिँ,
1: सुशासनको क्षेत्रमा अर्को पनि कुरा हो, सुशासनको क्षेत्रमा जे रूपले उहाँहरूले पाइला चाल्नु खोज्नु भयो नि, प्रश्न पनि त्यतिकै उठेको छ। मन्त्री नियुक्ति गरेको दिनदेखि प्रश्न उठेको छ, मन्त्री नियुक्ति त्यही प्रश्न उठाएर उहाँहरू आएको हो नि त। हिजो नातावाद भयो, कृपावाद भयो, होइन यो भएन, परिवारवाद भयो, लोकतन्त्रलाई चाहिँ परिवारतन्त्र बनाइयो, गणतन्त्रलाई परिवारतन्त्र बनाइयो भन्ने कुरा मन्त्रीमण्डल गठन गर्दाखेरि पनि कोटरीकै मन्त्रीमण्डल गठन भएको छ। एउटै मन्त्रीले गल्ती गर्दा बर्खास्त भएको छ, अर्को मन्त्रीलाई कथित राजीनामा लेखाएर छानबिन गरेर समिति बनाएर अनि गहुँत पानी छर्केर सार्वजनिक नगरी फेरि ल्याइएको छ। अनि तपाईँको चाहिँ यस्तो थुप्रै कुराहरू छन्, थुप्रै कुरा यसले प्रश्न उठाएको छ, संशय उठाएको छ, शङ्काको सुविधा पहिला गरेको छ। अर्को कुरा तपाईँलाई भनौँ, अब अरूको सम्पत्ति छानबिन गर्ने कुरा ठिक छ, यो एकदम तपाईँको गर्नै पर्छ।
0: आफ्नै मन्त्रीमाथि प्रश्न उठ्दाखेरि पनि राजीनामा दिन बाध्य बनाउनु भयो, राजीनामा दिएर छानबिन गरेर अनि अनुसन्धान गरेर प्रतिवेदन बुझेर क्लिन चिट पाएर पुनः गृह मन्त्रालयमा कमब्याक हुनुभयो।
1: त्यो चाहिँ कर्मकाण्ड मात्रै गरियो भनेपछि त पुरानो भन्दा नयाँ के फरक भएर, पुरानोको कार्यशैली साभार नगर्नुहोस्, नितान्त नयाँ नयाँ फेरि नयाँ त्यो दिनुहोस्, आभास दिनुहोस्।
0: सुदन गुरुङको कार्यशैलीलाई चाहिँ तपाईँ कसरी मूल्याङ्कन गर्नुहुन्छ?
1: मूल्याङ्कन गर्ने बेलै भएको छैन नि खास भनौँ भने,
0: झन्डै 90 दिन हुन लागिसक्यो सरकार बनेको।
1: मूल्याङ्कन होइन, अब 5 वर्षिक कार्यकाल हो नि त यो, त अब पुरा तपाईँको चाहिँ द्वितीय बहुमतको सरकार, एक माने सरकार बहुमतको मात्रै होइन नि त यो त, त्यस कारणले समयहरू त अझै बाँकी छ र उहाँ एउटा जोस जाँगरका साथ गर्छु भन्ने हुटुटीका साथ हिँड्नु भएको छ। हृदय पाइला मेटाउने काम नगरौँ,
0: नेताहरू जो भए पनि नछोड्ने
1: काम
0: गरे, दरबार हत्याकाण्ड समेत उत्खनन गर्ने भनि सक्नुभयो,
1: ठिक छ,
0: छानबिन गर्ने
1: ठिक छ, त के गर्ने, अरूले नसकेको कुरा गर्नु राम्रो हो।
0: सुदन गुरुङलाई शुभकामना दिनुहुन्छ?
1: एकदम एकदम शुभकामना छ।
0: धेरै नेताहरू पक्राउ परिरहेछन्, अनुसन्धान भइरहेछ, तपाईँलाई पनि कता कता चसक्क हुँदैन मुटु?
1: त्यो गल्ती गर्नेहरूलाई चसक्क हुन्छ, हामीलाई के चसक्क?
0: हालै मात्र नेकपा एमालेका उपाध्यक्ष, पूर्व उप प्रधानमन्त्री, पूर्व अर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गरेर सम्पत्ति शुद्धिकरणमा अनुसन्धान भइरहेछ।
1: ठिक छ, न्यायपूर्ण ढङ्गले छानबिन गर्नु पर्यो, सत्य तथ्य प्रमाणका आधारमा भ्रष्टाचार ठहरिन्छ भने छोड्ने कुरो भएन।
0: तपाईँमाथि पनि अनुसन्धान हुँदाखेरि आपत्ति छैन?
1: मैले चाहिँ आपत्ति मान्नुपर्छ, म कानुनमाथिको मान्छे हो, म सर्वै सर्वा हो, कानुनको पालना गर्ने कानुन मुनिको, यो लोकतन्त्रको गणतन्त्रको संविधान र कानुन मुनिको मान्छे होइन म, मलाई हुनुपर्छ नि, किन नहुने मलाई चाहिँ।
0: जो जान चाहन्छन् हेर्दै गर्दाखेरि तल कमेन्टमा लेखिहाल्छन्, सुदन किराँतीले पनि शब्दा गृहमा गोलमाल गर्यो, घोटाला गर्यो, त्यसमा छानबिन हुनुपर्छ, अनुसन्धान हुनुपर्छ भन्छन्।
1: जनताले भनेको होइन हो, नक्कली आइडीको कारखाना खोलेर, बुझ्नुभयो, नक्कली अकाउन्टको कारखाना खोलेर धन्दा गर्नेहरू धेरै छन्। मैले तपाईँको स्टाटस लेख्छु, कमसेकम 2 मिनट लाग्ने पढ्नुको लागि, लगाएको 1 सेकेन्डमा रेडिमेड उत्तर आइसकेको हुन्छ। हेर्नुहोस् है, दुईवटा मलाई आउँछ, एउटा त्यो गर्छ, अर्को क्रिस्चियन भन्छ। तपाईँलाई अख्तियारले छानबिन गरेर तपाईँको दोषीहरूमाथि मुद्दादार भइसकेको केस हो, जो कुरा मलाई बारातको टाँगोले भ्याउँदैन त, मन्त्रालय सम्हाल्दाखेरि कहाँ कहाँ के भयो सबै मन्त्रीको जिम्मा हुन्छ, मन्त्रीले कि त हस्ताक्षर गरेको हुनु पर्यो, अनि के को आधारमा त्यो तपाईँको चाहिँ हुन्छ। त्यही भएर यो देशमा कुन चाहिँ मन्त्रालय र मन्त्री मन्त्रालयमा त तपाईँको भ्रष्टाचार भएको छैन, सबै मन्त्री जान्छन् त, जाँदैनन् नि त। अर्को क्रिस्चियन भन्छ, म क्रिस्चियन हुँदैन, जताबाट प्रमाणित गर्नु सक्दैन, तर क्रिस्चियनै भए पनि म नेपाली होइन, क्रिस्चियन चाहिँ नेपाली नै होइन, अनागरिक हो, अराष्ट्रिय हो, बेकारको कुरा, क्रिस्चियनको बाँच्ने अधिकार छैन यो देशमा, के हो यो कृषिजी?
0: धर्म बेचुवा किराँतीको नाममा भन्छन् त,
1: कहाँ बेचे,
0: पास्टर भन्छन् त,
1: कहाँ बेचे,
0: क्रिस्चियन भन्छन् त,
1: महाकाली बेचे, तपाईँको चाहिँ तनकपुर बेचे, कोशी बेचे, गण्डकी बेचे होला नि अरूले, मैले कहाँ लगेर धर्म बेचेछु, प्रमाणित गरेको हो नि त।
0: त्यसमा तपाईँको च्यालेन्ज हो तपाईँ क्रिस्चियन होइन, प्रमाणित गरेर देखाउन तपाईँ च्यालेन्ज दिनुहुन्छ।
1: देखायो भयो, प्रमाणित गरेर देखायो भने त्यो दुइटै आरोप भन्नै पर्यो क्या, पशुपतिनाथको आरोप र क्रिस्चियनको आरोप प्रमाणित गरेर देखायो भने यहीँमा झुन्डेर मर्छु ल, यही फाँसीमा झुन्डिन्छु ल, यही आत्मा।
0: द्वितीय शब्दागृहमा पनि एक रुपियाँ घोटाला गर्नु भएको छैन तपाईँले, गोलमाल गर्नु भएको छैन, तपाईँ क्रिस्चियन पनि होइन,
1: यही झुन्डिनु तयार प्रमाणित गर्यो भने त्यही।

0: पशुपतिनाथ हो क्या बाबा, त्यति ठुलो तपाईँको चाहिँ सरसफाई अभियान चलाउने त्यही पशुपतिनाथ हो क्या, सित्तैमा खाएको माडेको माडेले खाएको तपाईँको चाहिँ माडवारी तपाईँको समाजसेवाले खाएको कथित समाजसेवाको नाममा फिर्ता ल्याउने मान्छे यही हो क्या, अदालत फिर्ता गरिदिइसक्यो अहिले, त्यही तपाईँको चाहिँ हो क्या तपाईँको चाहिँ यो पशुपतिनाथमा संस्कृति विश्वविद्यालय खोल्ने प्रस्ताव गर्ने मान्छे म हो क्या, म हो नि त्यही पशुपतिनाथलाई एउटा धार्मिक सांस्कृतिक कूटनीतिको एउटा ठुलो तपाईँको चाहिँ ठुलो एउटा तपाईँको आधारको रूपमा प्रस्तुत गर्ने सार्वजनिक रूपमा अपिल गर्ने म हो नि त, भयो होला नि त थुप्रै थुप्रै तपाईँको चाहिँ मभन्दा जान्ने मान्ने पशुपति नै आस्था राख्ने घोप्टिने होइन जलरी चढाउने फुल चढाउने माला चढाउने भयो होला नि त मन्त्री, गरेन किन, गर्नु खोजेको त मैले त थिएँ नि त, त्यही पशुपति होइन म मन्त्री हुँदाखेरि टल्किएको थियो त्यही पशुपति होइन आज पनि खुट्टा राख्न सकेको,
1: त्यसो भए निराधार आरोप हो, क्रिश्चियन व्यक्ति संस्कृति मन्त्री भयो
0: भनिसके प्रमाणित गरेर देखायो भने प्रमाणित गरेर देखायो भने तपाईँको स्टुडियोमा डोरी लगाएर झुन्डिन्छु, यही कुरा यही काटेर लगाइदिनुहोस् त,
1: अनुसन्धान भएर क्लिन चिट पनि पाउन चाहनुहुन्छ है तपाईँ,
0: केमा
1: अहिले जसरी विष्णु पौडेल माथि अनुसन्धान भइरहेको छ गरेर अनुसन्धानको राडार जनार्दन शर्मादेखि प्रचण्डदेखि प्रचण्ड परिवारदेखि सुदन किरातीसम्म जाँदैछ भन्दैछ,
0: के को बारेमा छान्ने राडर, के को बारेमा राडर,
1: भ्रष्टाचार गरेको अनियमितता गरेको अकुत सम्पत्ति आर्जन गरेको
0: केमा भ्रष्टाचार,
1: विद्युतीय सौदागृह लगायत
0: ए बाबा
1: मन्त्री
0: पदको
1: दुरुपयोग गरेको भनेर,
0: म हो नि त्यहाँ तपाईँको चाहिँ केही तपाईँको चाहिँ प्रचार गरेर भात तरकारी जुटाउनेहरूले प्रचार गरेछु, मन्त्रीलाई गएर मैले छानबिन गरी पाऊँ भनेर माग गर्ने मान्छे त म हो, कुन चाहिँ मान्छेले त्यसरी माग गर्छ मैले मान्छे छानबिन होस् भनेर, यो नैतिकता देखाओस् त, यो साहस देखाओस् त, यही कुरा जहिले तैँले गिजोल्नु यो स्टुडियोमा आउँदा जहिले तैँले मैले यसको स्पष्टीकरण दिनु,
1: आखिर अनुसन्धान भइहाल्छ भनेर झस्किनु भएको थियो होइन नि, पहिले चुनौती दिनु भएको होइन,
0: हुने केमा अनुसन्धान भइसकेको छ, यो भइसकेको छ, 16-17 जनालाई मुद्दा लागेर अहिले तपाईँको चाहिँ मुद्दा सायद फैसला पनि भइसक्यो, अनि मलाई लागेको मुद्दा लाउनु पर्ने कारण छ सम्बन्ध छ, जे पाए त्यही बोल्ने कि नेपालमा, कुनै नैतिकता पनि नचाहिने कुनै प्रमाण पनि नचाहिने कुनै इज्जत लाज शरम पनि नहुने, हुन त इज्जत भए पो इज्जत हुन्छ भन्थ्यो, खर्च हुने पैसा हुनेको खर्च नहुनेको के हुन्छ,
1: राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन जारी छ, महाधिवेशनमा प्रश्न उठिरहेछ संहिताको सन्दर्भमा, बालेन्द्र शाह संहिताको विषयमा हेर्ने दृष्टिकोण, रवि लामिछानेको अर्को दृष्टिकोण, अनि डाक्टर सोनी मगलेको अर्को दृष्टिकोण,
0: चितवनको
1: बुझाइ चाहिँ के हो,
0: चितवनको महाधिवेशनबाट गम्भीर वैचारिक विचलन राष्ट्रसभामा देखियो, तीन शीर्षस्थ नेताको तीनटा बाटो देखियो, अब तपाईँको चाहिँ मौका छोपुवा जस्तो पनि यो पार्टी देखियो, फेरि निर्वाचनमा जाँदाखेरि जे वाचापत्रमा भनिएको थियो दोहोरो अर्थलाई जता पनि अर्थ लाग्नु मिल्ने त्यस्तो थियो वाचापत्रमा लेखिएको, त्यो वाचापत्रलाई जता अर्थ लाउनु पनि मिल्थ्यो, र जनकपुरको चुनावी सभामा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले अब जनकपुरको मान्छेहरू काठमाडौँ आउँदा स्वयम्भूनाथ पूजा गर्नु, पशुपतिनाथमा दर्शन गर्नु, चिडियाखाना हेर्नेदेखि लिएर भ्रमणको निम्ति आउने हो, सम्पूर्ण अधिकार यहीँ दिन्छ भनेर त्यही विश्वासले मधेसको जनताले भोट दिएको हो कि होइन, हो कि होइन, हो नम्बर एक। आज अधिवेशनमा जाँदाखेरि के भयो भन्दा पार्टीको सभापतिले प्रस्तुत गरेको दस्तावेजमा पुनर्संरचना संहितालाई गरिन्छ भनेको छ, अनि डाक्टर स्वर्णिम वाटले वर्तमान तपाईँको चाहिँ
1: अर्थमन्त्री
0: तथा पार्टीको उपसभापति होइन
1: निर्विरोध भइसक्नुभयो,
0: उहाँले पहिला पनि थियो अहिले पनि हुनुभयो, उहाँले प्रस्तुत गर्नुभएको दस्तावेजमा खारेजीको कुरा छ, अनि दुइटै कुरा आपसमा परस्पर विरोधी जस्तो पनि छ तर पास भयो क्या, दुइटामै एउटा पास हुनुपर्ने होइन, दुइटै पास भयो कस्तो खालको पार्टी होला यो,
1: भनेपछि उहाँहरू संघीयता विरोधी पार्टी
0: तिन पार्टी
1: दर्ज हुनु,
0: तिन पार्टी तिन नेता शीर्षस्थ तिनटा बाटोमा लाग्यो, यसको निश्चित गन्तव्य देखिएन,

0: दिशा फरक देखिए कि पुर्याउँ छ त गन्तव्यमा। अब उसको उहाँहरूको तर्क के छ भने खर्च बढी भयो अरे, खर्च बढी भयो कि घटी भयो भनेर संज्ञता राखेको होइन क्या, नेपालको समाजलाई एकताको सूत्रमा बाँध्नको निम्ति संज्ञताको आवश्यक परेको हो नेपाललाई। अझ नेपालमा त सङ्घमा चाहिँ चारवटा मन्त्रालय मात्रै राख्दा हुन्छ, अर्थ, परराष्ट्र, सुरक्षा र भौतिक पूर्वाधार एउटा राखेर ठुल्ठुलो तपाईँको चाहिँ राष्ट्र गौरवको योजना मात्रै यहाँबाट हेर्नु, सम्पूर्ण अधिकार प्रदेश र तल दिएर पठायो भने
1: तपाईँहरूको पार्टीले संसदमा स्पष्ट बहुमत ल्यायो भने दुई तिहाई ल्यायो भने चाहिँ यस्तो गर्नुहुन्छ,
0: हामी छलफल गर्छौँ, यो त हाम्रो पार्टीले पारित गरिसकेको छैन कि, यो मेरो कुरा हो। त्यसो भएपछि तलको मान्छेको भावना तलैकोले बुझ्छ क्या, भ्रष्टाचारलाई दरोसँगले रोक्ने सम्पूर्ण अधिकार तल दिने, यो सामन्ती केन्द्रीकृत सत्ता जस्तो गर्नु हुँदैन, सङ्घीयको त्यो भावना पनि यहाँ सङ्घीयताको भावना पनि हो नम्बर एक। तर खर्च भयो भन्ने सन्दर्भमा फेरि मेरो अर्को कुरा छ, खर्च चाहिँ घटेको छ, कसरी घटेको छ तपाईँलाई म प्रमाण दिउँ,
1: भन्नुहोस्।
0: प्रमाण के दिन्छु भने पञ्चायत कालमा पञ्चायत थियो, तपाईँ त त्यतिखेर सानै थियो थाहा पनि थिएन होला, मैले पनि पञ्चायत त्यति धेरै थाहा पाउँदिनँ, अलिअलि हेरेको छु, पञ्चायत थियो, त्यो पञ्चायतमा के थियो त्यति धेरै थाहा छैन, वडा अध्यक्ष चुनावमा उठेकोसम्म मात्रै थाहा छ, तर पञ्चायत नै 2046 प्रजातन्त्रमा साभार गरियो, पञ्चायतलाई गाविस बनायो, यति हो। त्यो एउटा गाविसमा 9 वडा थिए, त्यो 9 वडामा 9 अध्यक्षहरू हुन्थे र 4-4 सदस्यहरू हुन्थे, 9×45 त 9 वडामा एउटा गाविसमा थियो। त्यसपछि पञ्च प्रधान र उपप्रधानको ठाउँमा अध्यक्ष र उपाध्यक्ष राखेर 47 सभा बनायो, एउटा आजको त्यो गाविस वडा भएको छ, त्यो वडामा 47 तपाईँको चाहिँ प्रतिनिधि थियो, आज 5 मात्रै छ, बुझ्नुभयो त, आज 5 मात्रै छ। त्यस कारणले त्यो बेला तपाईँको कति थिएछ गाविस भने पञ्चायत या गाविस 3,925 गाविस थियो, जहाँ प्रतिनिधिहरू 1,88,400 प्रतिनिधिहरू थिए, आज स्थानीय तह 753 छ, जहाँ तपाईँको चाहिँ 33,715 मात्रै प्रतिनिधिहरू छन्, भने खर्च
1: भनेपछि संघीयता बोझ होइन,
0: होइन, खर्च घट्यो कि
1: सिधा भन्दाखेरि
0: ये उहाँ नै हुनुहुन्छ तपाईँको अर्थमन्त्री, खर्च त त्यो बेला भन्दा यो बेला घटेको छ भनेर तथ्य देखाउँदाखेरि
1: स्वीकार्नु
0: भएको छ।
1: तपाईँको पार्टीले प्रधानमन्त्री तोकिसक्यो, कोशी प्रदेशको मुख्यमन्त्री तोकिसक्यो, धरान उपमहानगरपालिकामा मेयर चाहिँ कसलाई उठाउँदै हुनुहुन्छ,
0: पार्टीले आधिकारिक निर्णय गरेर तोकेको छैन, यी कुराहरू बेला बखतमा आएको सन्दर्भहरूमा व्यक्त भएको कुराहरूलाई नै मान्छेले अनुमान गरेको हो, अनुमान गरेको, पार्टीले तोकेको छ निर्णय गरेर।
1: काठमाडौँ महानगरपालिकामा चाहिँ कसलाई देख्न चाहनुहुन्छ,
0: देखाउला नि त त्यो बेला,
1: चर्चा भइरहेछ अहिले श्रृङ्खला कतिवटा अर्को तर्फबाट,
0: यसो थपलिया पनि हुनसक्छ, तपाईँको पनि यता घर जग्गा त छैन होला, तर धादिङमै होला, यहाँ त घर जग्गा चाहिन्छ फेरि स्थानीय तहमा, किनिराख्नुहोस् एक टुक्रा, तपाईँ जस्तो चर्चित मान्छेको उठ्नु पनि पर्ने हुन्छ।
1: सुदनजी, स्वतन्त्र नागरिक अभियान ऋषि धमलाले चलाउनु भएको छ,
0: ठिक छ, बधाई छ, शुभकामना छ उहाँलाई,
1: अब तपाईँहरूबाट सम्भव भएन उहाँ पनि राजनीतिमा आउनु भएको छ, के भन्न चाहनुहुन्छ?
0: ठिक छ, राजनीति गर्ने संविधानले व्यवस्था गरेको अधिकार हो, सबैलाई बराबर छ।
1: हस्, समय र संवादको लागि यहाँलाई हार्दिक धन्यवाद,
0: धन्यवाद,
1: हस्, नमस्कार।
2: नमस्कार, माओवादी नेता पूर्व सभामुख कृष्ण बहादुर महरा की पुत्री प्रगति महरा जो निवर्तमान सदस्य सचिव हुनुहुन्छ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको, उहाँ गीत संगीतमा पनि रुचि राख्नुहुन्छ, उहाँको व्यक्तिगत जीवन र सँगसँगै कृष्ण बहादुर महराको पुत्री भइसकेपछि उहाँसँग सम्बन्धित केही प्रश्नहरूको आज हामी जवाफ पनि खोज्ने प्रयास गर्नेछौँ। प्रगतिजी स्वागत छ,
3: धन्यवाद, नमस्कार,
2: आराम हुनुहुन्छ?
3: एकदम ठिक छु।
2: तपाईँको फेसबुकमा यो गएको 18 तारिकमा
3: हजुर
2: तपाईँको बुबा 69 वर्ष पुग्नु भयो भनेर तपाईँले जानकारी गराउनु भयो। त्यसपछि बुबालाई शुभकामना पनि दिनुभयो। बुबाको राजनीतिक जीवनका उतार चढावका विषयमा पनि निकै भावुक खालको स्ट्याटस लेख्नुभयो फेसबुकमा। त्यो फेसबुक स्ट्याटस सर्वत्र चर्चाको विषय पनि बन्यो। मेरो पनि आँखा त्यो स्ट्याटसमा पुग्यो। त्यसपछि तपाईँलाई मैले खोज्न थालेँ, फेसबुकमा खोजेर तपाईँलाई मैले सम्पर्क गरेँ। त्यतिखेर तपाईँ यता दोलखा जिल्लातिर कता कतातिर तपाईँ घुम्न जानुभएको थियो। त्यसपछि मैले तपाईँको फेसबुक पनि हेरेँ। यो बरु पर्यटन प्रेमी पनि हुनुहुन्छ क्या हो, होइन? घुमिराख्नुहुन्छ जस्तो छ, निकै रुचि छ घुम्नलाई?
4: एकदमै घुम्न, अब नेपालका त्यस्ता धेरै ठाउँहरू, रमणीय ठाउँहरू, पर्यटकीय स्थलहरू जहाँ हामी विदेशीहरू आएर बरु बाहिरका मान्छेहरू आएर घुम्न भ्याइहाल्छन्, हामी चाहिँ सक्दैनौँ कि। त्यही भएर अलिकति फुर्सदको टाइम, छुट्टी मिलेको बेलामा चाहिँ घुम्न असाध्यै मनपर्छ मलाई।
2: नेपालको कतिवटा ठाउँ घुम्नु भयो अहिलेसम्म तपाईँ?
4: यसरी पर्यटकीय स्थलहरू टाइमै मिलाएर घुमेको त अलि थोरै थोरै होला, तर सांस्कृतिक यो कार्यक्रमहरू लिएर चाहिँ धेरै ठाउँहरू घुमेको छु म, लगभग नेपालका धेरै जिल्लाहरूमा। अब यतिवटा जिल्ला भने त अहिले बिर्स्यो, तर सांस्कृतिक कार्यक्रमहरू लिएर हामी चाहिँ धेरै म धेरै जिल्लामा चाहिँ पुगेको छु।
2: है, नेपालको सबैभन्दा मन परेको ठाउँ, यहाँ चाहिँ म बारम्बार घुम्न जान सक्छु, बस्न सक्छु भनेको ठाउँ चाहिँ कुन हो?
4: आफ्नै जिल्ला राम्रो लाग्छ मलाई, एकदमै जलजला, त्यस पछाडि आफ्नै ठाउँ, आफ्नै गाउँ नै एकदमै राम्रो लाग्छ। त्यहाँ गइराखौँ, के प्रोग्रामहरू गरिराखौँ, आफ्नो गाउँठाउँ नै धेरै राम्रो लाग्छ। र बाहिर घुमेका ठाउँहरूमा चाहिँ अब एउटा कार्यक्रमै लिएर गएको हामी असमको रामा रोसन, सधैँ सुन्दर ठाउँ छ त्यो पनि। अब पोखरा त्यत्तिकै राम्रो छ, अहिले भर्खरै गएको अब कालिम्चोक सैलुङहरू पनि असाध्यै राम्रो रहेछ। र आफ्नै गाउँठाउँ परिवेश नै राम्रो लाग्छ मलाई चाहिँ।
2: सँगसँगै बुवालाई पनि लिएर जानुहुन्छ कि बुवा आफै आफ्नो रुचिले घुम्न जानुहुन्छ?
4: बुवाले पनि घुम्न मन असाध्यै गर्नुहुन्छ, नयाँ नयाँ ठाउँमा घुम्ने, अलि वरपर गइराख्नु मन नै गर्नुहुन्छ। टाइम मिलेसम्म बुवाले हामी लिएर जान्छौँ,
2: टाइम मिलेसम्म लिएर जान्छौँ, उहाँ पनि जानुहुन्छ, इच्छा गर्नुहुन्छ।
4: अब फुर्सद हुनु पर्यो, होइन? फुर्सद मिलेसम्म चाहिँ बुवाले हामी सबै फ्यामिली चाहिँ जान्छौँ, बेला बेलामा घुम्न चाहिँ समय मिलाएर हामी गइराख्छौँ।
2: अब बुवाकै कुराकानी गरौँ। कम्युनिस्ट नेता, विशेष गरी माओवादीको एउटा संस्थापक नेता, प्राय माओवादीका नेताहरूले उहाँलाई सरै भनेर बोलाउनुहुन्छ क्या, होइन? त्यसको कारण पनि छ। अहिले कृष्ण बहादुर महरा सरले राजनीतिक रूपमा अवकाश लिनुभयो, विश्राम भन्ने कि अवकाश भन्ने कि के भन्ने त्यसलाई?
4: अब एउटा गौरवपूर्ण विश्राम भनेर नि भनेको छौँ हामीले। अब बुवाले यो निर्णय गर्दाखेरि हामी पारिवारिक मिटिङ बसेरै सबैले सल्लाह गरेर नै यो निर्णयमा पुगेको। अब पार्टीबाट बाहिर जानुभएको होइन, किनभने त्यो वक्तव्यमा नि स्पष्टै छ, पार्टी सदस्य रहनुभएको छ। विश्राम नै भन्नुपर्छ, अब सक्रिय राजनीतिबाट विश्राम लिनुभयो, फेरि आउन सक्नुहुन्छ। अब मुख्य गरिकन दुईवटा कारणले नै हो, एउटा त स्वास्थ्य स्थितिले साथ दिएन, बिरामी भइराख्नुभयो लामो समयसम्म। अर्को कुरा, अब अहिलेको राजनीतिमा हामीले देखिरहेका छौँ, युवाहरूलाई नै अलिकति हस्तान्तरण गर्नुपर्छ, युवाहरू अगाडि आउनुपर्छ, युवा नेतृत्वलाई अगाडि बढाउनुपर्छ भन्ने त्यो आशयले पनि दुईवटा कारण मुख्य गरी, एउटा स्वास्थ्य स्थितिको कारण, एउटा युवाहरूलाई अगाडि ल्याउनुपर्छ र युवा नेतृत्व अगाडि आउनुपर्छ। हामी जस्तोले धेरै गरिसक्यो, हामी चाहिँ सल्लाह सुझाव निर्देशन सल्लाहहरू दिने ठाउँमा बसेर पार्टीलाई अगाडि बढाउनुपर्छ भन्ने यो दुईवटा मुख्य कारणले गर्दाखेरि विश्राम लिनुभएको खास।
2: विश्राम चाहिँ स्वास्थ्यको कारणले विशेष भन्नुभयो, र सँगसँगै अब यो अहिले त युवामा हस्तान्तरण गर्नुपर्छ, राजनीतिक पात्रहरू नयाँ लिएर आउनुपर्छ भन्ने हिसाबले पनि अहिले उहाँलाई, उहाँको मनबाटै यो विश्रामको कुरा आयो कि सरसल्लाहबाट, परिवारबाट होइन बुबा, अथवा होइन विभिन्न परिवारको विभिन्न नातागोता हुन्छ, अहिले तत्काल चाहिँ अब तपाईँले विश्राम लिनुपर्छ भन्ने खालको सल्लाह भएर उहाँले छोड्नुभयो कि उहाँले आफ्नै मनबाट राजनीति अहिले तत्कालको चाहिँ छोडौँ भन्ने भयो? के भयो
4: मनैबाट बुवाको? सबैभन्दा पहिले त बुवाले नै सोच्नु पर्यो नि त यो विषयमा, त हामीले भन्दा पनि अरूले भन्दा पारिवारिक अरू हामीले भन्दा पनि बुवाको मनैबाट आउनु पर्यो, मनैबाट नै गर्नुभएको हो। हामीले सबैलाई बोलाउनु भयो, अब स्वास्थ्य स्थिति कस्तो भयो भने अब विभिन्न चरणका बिचमा धेरै उतार चढावहरू भए, विभिन्न पीडाहरू तनावहरू भयो होइन, त्यसले पनि एउटा मानसिक रूपमा धेरै तनाव भइरहेको बुवालाई, त्यसमा नि एट्रोफी भन्ने एउटा रोगले जुन यो नसा सम्बन्धीको त्यसले चाहिँ नसाहरू सुक्दै जाने, मांसपेशीहरू खुम्चिँदै जाने, त्यसले गर्दाखेरि बुवाले प्रत्यक्ष बोलीमा हान्यो के, अहिले पनि क्लियरली बोल्न सक्नुहुन्न हामी जस्तो, तपाईँ हामी जस्तो
2: कति भयो यस्तो भएको?
4: यो भएको लगभगै 4-5 वर्ष जति हुन थाल्यो, यो क्रमशः बढ्दै बढ्दै गयो कि, औषधि सेवन गरिराख्नु भएको छ तर अपेक्षित सुधार भएन, किनभने एउटा नेता मान्छेले त कार्यक्रममा जान पर्यो, बोल्न पर्यो, भाषण गर्न पर्यो, अब त्यो बोलीमा राम्रोसँग सुधार नभइसके पछाडि पनि स्वास्थ्य स्थितिले गर्दाखेरि नै आफैले पनि भन्नुभएको छ वक्तव्यमा, स्वास्थ्य स्थिति नै मेन मुख्य कारण हो बुवाले विश्राम लिनेमा। र अबको राजनीति माहौल सबै हेर्दाखेरि पनि अहिले पनि त देशमा तपाईँ हामी जस्तो मान्छेहरूले सत्ता चलाइराख्नु भएको छ, सरकार चलाउनु भएको छ, अब माहौल पनि सबै युवातिर नै केन्द्रित गर्नुपर्छ, युवाहरूलाई नै अगाडि बढाउनु पर्छ भन्ने नै पनि हो, त्यो पनि हो विश्रामको कारण।
2: अब प्रगति, यो 4-5 वर्षमा उहाँलाई स्वास्थ्यको रूपमा निकै प्रतिकूल अवस्था आयो होइन, यसको कारण चाहिँ के होला? जस्तो उहाँमाथि, उहाँको राजनीतिक निष्ठामाथि, प्रतिष्ठामाथि निकै आरोप प्रत्यारोपहरू पनि आयो होइन, कहिले के काण्ड, कहिले के काण्ड, यी सबै काण्डहरूको बारेमा तपाईँको बुझाइ के छ? यी यस्तै आरोप प्रत्यारोपहरूले गर्दाखेरि उहाँलाई स्वास्थ्यमा पनि प्रतिकूलता थपिँदै गएको हो कि के हो?
4: त्यो हुँदो रहेछ अभियसली पनि, अब यो सबै भोगाएर अझै बुवालाई, बुवाको त्यो जति बुवाले लागेको छ त्यो कुरा त मैले यहाँ सबै भन्न सक्ने कुरा पनि भएन होइन, अब उहाँले लाग्ने कुरा र मलाई लाग्ने, मैले त जे अनुभव छ त्यो भन्ने कुरा, अब हामीलाई पनि अचम्मै लाग्छ, एउटा निष्ठा, इमान्दार, शालीन, अनि यो एउटा जनयुद्धको प्रक्रियादेखि शान्ति प्रक्रियासम्म आउँदाखेरि यति लामोसम्म योगदान गरेको एउटा नेता होइन, सबैको एउटा का अभिभावक, अब यो काण्डै काण्ड कस्तो भयो भने अब सामान्य एउटा जनताले नि अहिले बुझ्छ क्या, अब घरिघरि सबै यो पार्टीलाई पनि र सरकारलाई पनि सत्ताले पनि, मैले हजुरले अस्तिको मेरो स्टाटस हेर्नुभएछ, गएको कार्तिकमा मैले अलि लामै लेखेको थिएँ, त्यसमा पनि मैले प्रश्नहरू गरेको छु पार्टीलाई पनि र जो सत्तामा सरकारमा आउँछ उहाँहरूलाई, दुवै पक्षलाई, जो सरकार आउँछ जो सत्तामा आउँछ घरिघरि एउटा टेस्ट जस्तो निशाना नै महराले किन, मानव यो देश, यो के अरे नेपालका सबै जति पनि घटनाक्रमहरू अपराधी त्यस्ता छन्, यो सबैको दोष महराले लिएको जस्तो क्या, सबैको यो अपराध खास गरेको महराले नै गरे जस्तो देख गरियो गरियो कि, यो त एकदमै सरासर अन्याय नै हो भन्छु म त,
2: त्यस्तो लाग्छ है। तपाईँले आफ्नो फेसबुक स्ट्याटसमा पनि लेख्नु भएको छ, एक दिन जगतले भन्नेछ निर्दोष महरामाथि बारम्बार प्रहार र अन्याय किन भयो,
4: एकदमै बारम्बार भयो कि, जुन सरकार आए पनि महराले सिधै निशाना, जो आए पनि महराले नै, अरूलाई किन देखिँदैन, अरू के सबै एकदमै दुधले नुहाएका उहरू हुन्, जुन सरकारमा सत्तामा आए पनि महराले पहिलो निशाना क्या, फेरि पहिलो निशाना नै बुवाले बनाइएको छ, अनि त्यहाँनिर अहिलेसम्म पनि न क्लियर गर्न सकेको छ, न दोषी थर गर्न सकेको छ, हामीले त क्लियर भनेको छौँ नि, यदि प्रमाण भेटियो, यदि छानबिन भयो भने त कानुन अनुसार कारवाही अगाडि बढाउनुहोस् न त, हामीले त भनेकै छ, बुवाले पनि स्पष्ट रूपमा भन्नुभएको छ, खाली तर्साउने अनि अपमान गर्ने घरिघरि, अलिकति इमान्दार सोझा मान्छेहरूले सजिलो के सजिलो यसलाई गरे पछाडि यो के नाङ्लो ठटाएर कसले तर्साउने भनिन्छ नि एउटा उखान, त्यस्तो खालको हामीलाई चाहिँ एकदमै यो अपमानै हो, प्रतिशोध साधेर गरिएको भन्ने चाहिँ एकदमै लाग्छ।
2: जनतालाई गलत बुझाइयो कृष्णबहादुर महराको बारेमा, जनताले के गलत बुझे कि के हो खास चाहिँ?
4: होइन, अब अहिले त समाज यो सत्यतिर भन्दा पनि जता हल्ला छ त्यति बढी दौडिने खालको यो हाम्रो समाज पनि छ, सत्य तथ्य के हो, खास के हो कारणतिर मान्छे डिपली जान खोज्दैन, अब मिडियामा आएको ट्रोल बनाएको हल्लामा बढी मान्छे त्यतातिर हुम्मिन्छ नि त, हामी पनि के हो कि एउटा न्युज आयो भने हो कि भन्ने जस्तो हुन्छ, तर सत्य कुरालाई पनि 100 पटक दोहोऱ्यायो भने हो कि मा जान्छ क्या मान्छे, तर खास के हो भन्ने कुरा मान्छेले बुझ्नुपर्छ। म मेरो हिसाबबाट हाम्रोबाट हेर्दाखेरि एकदमै बुवा निर्दोष हुनुहुन्छ। बुवा असाध्यै इमान्दार, सोझो, यो छलकपट यस्तो भने केही पनि नजान्ने असाध्यै इमान्दार मान्छे हो कि। अहिले पनि भन्नुहुन्छ म निष्ठा र आदर्शको राजनीति गर्ने भने म सक्छु, यस्ता छलकपट यस्तो खालको राजनीति चाहिँ मैले गर्न सक्ने खालको राजनीति होइन भन्नुहुन्छ बुवाले। अब यस्तो मान्छेलाई

0: महरालाई पुष्पकमल दाहाल प्रचण्डले पनि साथ दिएनन् भन्ने खालको बाहिर चर्चा पनि हुन्छ। तपाईँहरूको बुझाइ के छ? तपाईँको व्यक्तिगत बुझाइ के छ? पार्टीले साथ दिएनन्, प्रचण्डले साथ दिएनन्, अथवा प्रचण्डले फसाउन खोजे भन्ने खालको चर्चा पनि सुनिन्छ। तपाईँको आफ्नो व्यक्तिगत भनाइ आज भन्नुहोस् त प्लिज।
1: अब यस्तो यो ट्याक्कै भनौँ भने अलिकति कसरी भन्नु, अब दुई पटक नै प्रधानमन्त्री पुष्पकमल दाहाल सत्तामा भएको बेलामा
0: बुवालाई उहाँकै
1: बेलामा नि भएको छ होइन। मैले बारम्बार उहाँसँगै बसेर धेरै पटक छलफल पनि गरेको छु, नगरेको पनि होइन। अब अलिकति आश्वासन चाहिँ हुन्छ होइन, मुखमा चाहिँ अगाडि बस्दाखेरि चाहिँ होइन यस्तो हो, यो अलिकति गलत भयो भन्ने खालको गर्ने। तर एउटा उखान छ नि गाउँघरमा, यो आफै बोक्सी आफै धाकी भन्छ नि, मलाई त्यहाँ त्यहाँ आएन। त्यसो जस्तो भयो कि सरासर अन्याय नै भयो भन्छु म त, किनभने प्रचण्डको एकदमै नजिकको पात्र, नजिकबाट सहयोग गरेको भनेको हिजोको दिनमा पार्टीहरू टुटफुट हुँदाखेरि जस्तै बाबुराम भट्टराई जानुभयो, बादल जानुभयो, विप्लव सर जानुभयो होइन, पोस्टबहादुर बोगटीको डेथ भयो, त्यसपछि त्यस्तो नै सबै अलिकति पार्टी फुटतिर जाँदाखेरि प्रचण्डलाई नजिकबाट कहाँ थापेर एकदमै नजिकबाट सहयोग गर्थ्यो भने त्यो कृष्णबहादुर महराले गर्यो। कमसेकम आफ्नो समकक्षी एउटा सहयोद्धा ल, मान्छेका मानवीय स्वभावहरू कतै कतै त्रुटि हुन्छन्, 100% मान्छे त एकदमै सही हुँदैन नि, मेरा पनि कमजोर होला, हजुरका पनि होलान्। तर यत्रो 40 वर्षको यो सहयात्रा, यो साथीको एउटा यो नङ्ग्रो मासु जस्तो सम्बन्धमा त एउटा पार्टीले एउटा सपोर्ट गर्ने कुरा, बोलिदिने कुरा, साथ सहयोग गर्ने कुरामा चाहिँ कहीँ कतै चाहिँ एकदमै अपुग भयो।
0: पार्टीले एउटा आधिकारिक धारणा पनि
1: सार्वजनिक पनि नगर्नु त एकदमै दुःखदायी नै हो र लाग्छ पनि हामीलाई। र मैले बारम्बार पनि भन्ने गरेँ, अब हामीले भन्दा पनि धेरै हामीले अरूले पनि भन्ने, आम जनता कार्यकर्ता शुभचिन्तकहरूले हामीलाई भन्ने के हो भने, पार्टी किन बोलेन, पार्टीले यसमा किन एउटा सार्वजनिक धारणा के अरे एउटा
0: विचार आधिकारिक धारणा किन
1: सार्वजनिक गर्न सकेन भन्ने खालको चाहिँ हामीलाई पनि धेरैजनाले भन्नुहुन्छ, अचम्म लाग्छ हामीलाई पनि।
0: तपाईँले चाहिँ के भन्नुहुन्छ? धेरैले त भन्नुहुन्छ
1: होइन, हामीलाई
0: पुष्पकमल दाहालले साथ दिए कि दिएनन्, दिएनन् होइन।
1: अब अपेक्षित रूपमा जति चाहेको त्यो चाहिँ पाउन नसकेको नै हो।
0: कृष्ण बहादुर महरा सरले पनि त्यो आभास गर्नुहुन्छ, प्रचण्डलाई भेट
1: गर्नुभएको हो। तर अब जति पनि एउटा लिडरले, लिडरसिपले एउटा साथ सहयोग आफ्नो सहयोगदालाई होइन एउटा
0: माओवादी आरोप लागेको छ, माओवादी पार्टीसँग जोडेर जति पनि उहाँलाई आरोप लागेको छ, त्यो आरोपमा त भागीदार पुष्पकमल दाहाल प्रचण्ड पनि होला नि होइन?
1: हुनुहुन्छ होला,
0: हुनुहुन्न र?
1: अब त्यो त समयले बताउँदै जाला। तर बुवाको हकमा चाहिँ जति एउटा पार्टीले आधिकारिक धारणा बाहिर ल्याउनु पर्ने साथ सहयोग, त्यो चाहिँ अपेक्षित रूपमा चाहिँ नपाएको महसुसै हुन्छ हामीलाई।
0: फेरि बाहिर प्रचण्डले आफूमाथिका सम्पूर्ण आरोप चाहिँ धोइ पखाली गर्नको लागि महरालाई मोहरा बनाए भन्ने पनि चर्चा छ, त्यस्तो चाहिँ लाग्छ कि लाग्दैन?
1: एकदमै छ, बाहिर हामीलाई धेरैले भन्ने पनि गर्नुहुन्छ, आम जनताले अरूले, अब यो फेसबुकका कमेन्ट सबै हेर्दाखेरि पनि त्यो तपाईँहरूले पनि देख्नुहुन्छ। अब यो बनाए बनाएनन् होइन, मैले यो क्लियरली हो बनाए भनेर यहाँ भन्नुभन्दा पनि अब यो समयले देखाउँदै जाला होइन। अब यो
0: कृष्णबहादुर महराले चाहिँ त्यो महसुस गर्नुभएको छ, अहिले मैले जे प्रश्न राखेँ,
1: बुवाको महसुसको कुरा, भित्रको कुरा मैले सबै भन्न सक्ने कुरा पनि भएन,
0: भन्नुहुन्छ अरे नि त
1: बुवाले अब आफूलाई के
0: लाग्यो, बुवाका कुरा हो, रोएर तपाईँहरूसँग कुरा पनि राख्नुहुन्छ अरे महरा सरले भन्ने हामी सुनेका छौँ
1: होइन। अब जस्तै पारिवारिक कुरामा बुवालाई लाग्ने कुराहरू एउटा भयो, बुवाले सबै लागेका कुराहरू त मैले सबै यहाँ व्यक्त गर्न त सक्दैन नि, तर यति चाहिँ लाग्छ कि जति देश र जनताको लागि, परिवर्तनको लागि बुवाले यो योगदान गर्नुभयो, एउटा इमानका साथ, इमानदारका साथ होइन, प्रतिबद्धताका साथ जति गर्नुभयो, र यो यो समयमा आउँदाखेरि मान्छेलाई जसलाई पर्यो त्यो नै मर्यो भने जस्तो हुँदो रहेछ कि, त्यस्तो बेलामा चाहिँ साथी सहयोगदा पार्टी पङ्क्ति यत्रो पार्टीको लागि, देश र जनताको लागि गरे पछाडि त अलिकति साथ सपोर्ट गर्ने कुरा, उसले हौसला दिने कुरा होइन, उसको बारेमा एउटा सार्वजनिक धारणा गरेर यो हो भन्ने कुरामा चाहिँ एकदमै अपुग भएको र अभाव महसुस चाहिँ हुन्छ हामीलाई।

0: प्रगतिजी, अब यसरी अन्तर्वार्ता गरिसकेपछि कतिपय प्रश्न मन भारी पारेर भए पनि सोध्नु पर्छ जनताको लागि, त्यही भएको भएर म सोध्न चाहन्छु, तपाईँलाई उत्तर दिन मन छ भने दिनुहोला, होइन भने प्रसङ्ग हामी फेरौँला। तपाईँ छोरी हुनुहुन्छ, महिला हुनुहुन्छ, पहिलो पटक बुबा माथि बलात्कारको आरोप लागेको समाचार सुन्दाखेरि तपाईँलाई कस्तो अनुभव भयो?
1: अनि त्यो त नराम्रो लाग्नु त स्वाभाविक भइहाल्यो, तर यो त हामीलाई पटक्कै विश्वास नै लाग्दैन क्या, किनभने बुवाको स्वभाव कस्तो छ भने बुवासँग जति नजिकबाट सहकार्य गर्ने, बुवालाई बुझ्ने मान्छे असाध्यै सोझो, सरल, इमान्दार, अझ त्यहाँनिर त्यो जबरजस्तीकरण के भन्ने छ नि, त्यो जबरजस्ती भन्ने खालको त्यो गर्ने खालको स्वभावै छैन बुवाको एक त। अब यो कस्तो कस्तो डिजाइनमा हामीले अब सुन्न आएकोमा धेरै डिजाइन, धेरै यो बनाएर योजना बनाएर फसाइयो भन्ने खालको हामीले बुझ्छौँ, त्यो हो पनि होइन। अब यो पाटोमा त्यति धेरै चाहिँ म नजाउँ जस्तो लाग्छ, किनभने यो पास भइसक्यो होइन, यो यो कुराहरूलाई धेरै कोट्याएर अनि त्यस्तो कुराहरूलाई फेरि दिमागमा ल्याएर यो चाहिँ म त्यति धेरै जान चाहन्न, यसमा चाहिँ यो सरासर फसाइएको भन्छु म चाहिँ।
0: अब 50 करोडको काण्ड पनि आयो होइन, अडियो टेप पनि बाहिर आयो, सुन्नुभएको छ त्यो टेप?
1: मैले कता कति मैले सुने, त्यति धेरै डिपली म यो बारेमा जानकार छैन।
0: सुन्नु त भयो?
1: सुन्न त सुनेको थिएँ मैले, अब त्यति धेरै थाहा भएन, थाहा नभएको कुरामा चाहिँ बोल्नु पनि उचित होला।
0: त्यो आवाज बुबाकै हो कि होइन
1: थाहा भएन, यो पनि मलाई यो कतिपय मैले अगाडि पनि भने नि, कतिपय यो बुवालाई सोधिने प्रश्नहरू जस्तो लाग्छ, अब बुवाका कुरा होला नि होइन, यो पार्टीका कुरा पनि होला, यो कुरा त म छोरीकोबाट मेरो आफ्नो गुरु गीत सङ्गीतको यात्राका सोध्न सक्नुहुन्छ, त्यो कुराहरू त मैले सबै प्रश्न भन्न सक्ने कुरा हुँदैन।
0: अब उहाँमाथि लडाकु रकमको अनियमितताको पनि आरोपहरू आइरहेको छ,
1: त्यस्तो त धेरैले पनि पार्टीका अरू नेताहरू सबैलाई पनि आएको जस्तो लाग्छ मलाई,
0: तर विशेष गरी उहाँलाई नै किन मुसिन्छ, अघि तपाईँले पनि भनि नै सक्नुभयो,
1: अब यो मुस्ने, फसाउने अनि आरोप लगाउनेमा त यो जो सोझो, जो इमान्दार, जसलाई सजिलरी गर्न सकिन्छ, फसाउन सकिन्छ, त्यतैतिर हानिएको हो कि जस्तो लाग्छ क्या पछिल्लो घटनाक्रम आउँदै गर्दाखेरि। तर यो सबै कुराहरू अब यो मान्छेको जति उचाइ बढ्दै जान्छ, उचाइ बढ्दै गयो भने खुट्टा तान्ने पनि त्यत्तिकै नै हुन्छ होइन, त्यही भएर पनि अब यो धेरै अब यो योजनाबद्ध तरिकाले कसरी कसरी यो राजनीतिमा कसरी फसाइन्छ, धेरै कुराहरू हुँदो रहेछ, म यो बारेमा त्यति धेरै जान चाहिनँ, किनभने मेरो आफ्नै खालको यो गीत सङ्गीतको छ, अब बुवाको बारेमा त सबै कुराहरू मैले यहाँ भन्न उचित पनि लाग्दैन र भन्न पनि सकिँदैन, फेरि बुवाले लाग्ने कुराहरू।
0: अब अहिले एउटा युवामय सरकार बनेको छ, देशले निकै ठुलो अपेक्षा पनि गरेको छ, आम नेपाली जनताले पनि अपेक्षा गरेको छ, तपाईँले कतिको अपेक्षा गर्नुभएको छ अहिलेको सरकारबाट?
1: अब नयाँ नयाँ भन्ने गरिएको छ, तर नयाँ भए पनि मलाई लाग्ने चाहिँ कस्तो भने अब उही पुरानोको त्यो विरासत नै दोहोरियो जस्तो लाग्छ कि, पुराना पार्टीहरूले त समीक्षा गरेर अगाडि बढ्नुको विकल्प देख्दिनँ म होइन, निकै ठुलो झट्का हो यो, अब एउटा कम्युनिस्ट पार्टीहरू पनि एक भएर अगाडि बढ्नुको विकल्प नै देखिँदैन, र पुराना पार्टीहरूले समीक्षा नै गरेर अगाडि बढ्नुपर्छ, र नयाँहरूमा स्वाभाविकले आशा अपेक्षा केही हुन्छ कि त हेरौँ न त भन्ने हुन्छ नि, तर अहिलेसम्म आउँदाखेरि त्यस्तो धेरै नयाँ भन्दा पनि पुरानोको कुराहरूलाई नै उस्तै उस्तै खालको नै दोहोरिरहेको जस्तो देख्छ देख्छु म। र अर्को कुरा, नेपालमा जति पनि राजनीति दलहरू सत्तामा पुग्नु पार्टीमा रहँदाखेरि पनि आफ्नै योजना आफ्नै विवेकले भन्दा पनि कता कता विदेशीहरूले पनि चलाइरहेको देखिन्छ नि त, रिमोट विदेशीहरूले चलाइरहेको हुनाले यो सरकार पनि कहीँ न कहीँबाट परिचालित छ भन्ने स्पष्ट देख्छु म पनि।
0: जस्तो यो विदेशीबाट परिचालित यहाँको सरकार चलाउने रिमोट चाहिँ बाहिरी व्यक्तिहरूसँग, बाहिरी राष्ट्रसँग हुन्छ भनेर चर्चा चलाइन्छ नि, यस्तो हुन त तपाईँको बुबा पनि नेपालको राजकाजमा बस्नुभयो, यस्तो हुँदो रहेछ,
1: यस्तो
0: अनुभव गर्नुभयो?
1: यो खालको चाहिँ अब यो यो पार्टी नेता कार्यकर्ता बिचमा छलफल गर्दाखेरि पनि अनि त्यस पछाडि यो चर्चा नै भइरहेको छ नि त होइन, यो राजनीति वृत्तमा त यो आम एकदमै यो विदेशले नै चलाइराखेको छ, जो सरकारमा सत्तामा गए पनि, एक यो माओवादीका नेताहरू बाहिरबाट चलेका छैनन् भन्न खोजे होइन कि, मैले प्राय कतै न कतैबाट यो पश्चिमाहरूबाट चाइना अमेरिका होइन यताबाट चलिरहेको नै हो भन्ने कुरा त आमले सबैले नै भनिराखेको नै हुन्छ के।
0: माओवादी जतिखेर पावरफुल थियो सत्तामा 62-63 पछि लामो समयसम्म माओवादी हरेक सत्ताको हरेक सरकारको इर्दगिर्दमै रह्यो नि होइन, माओवादी पनि बाहिरबाट परिचालित चाहिँ भयो
1: अरूको तुलनामा त माओवादी त धेरै अलिकति देशकै लागि स्वाभिमान राष्ट्रको लागि चाहिँ सोच्ने पार्टी हो कि भन्ने चाहिँ लाग्छ मलाई हो नै।
0: सोच्न त सबैले राष्ट्रको बारेमा सोच्दो हो, आफ्नो देशको बारेमा नसोच्ने त को नै होला र होइन।
1: अनि ठ्याक्कै योबाट परिचालित भनेर भन्दा पनि अब कहीँ न कहीँबाट एकदमै त्यो दबाब प्रेसरहरू आउँछ होला जस्तो लाग्छ क्या मलाई। अब त्यो चलाउने सत्तामा बस्ने मान्छेहरूलाई थाहा हुने कुरा हो त्यो, तर सबै कुराहरू
0: बुबासँग नजिकबाट कहिले काहीँ कुरा हुन्थेन भने सभामुख जस्तो एउटा पदमा हामीलाई त भारतले यस्तो प्रेसर दिँदो रहेछ, चाइनाले यस्तो प्रेसर दिँदो रहेछ, अथवा अमेरिकाले यस्तो प्रेसर दिँदो रहेछ, यो नै गर भन्दो रहेछ भन्ने खालको कहिले बुझ्नुभयो?
1: त्यस्तो खालको त अलिअलि त भइ नै हाल्छ नि, त्यही भएर मैले अलिकति केही कुराहरू तपाईँले भन्न खोजेको। अब त्यो प्रेसरहरू त आउँदो आउँछ नि त, आउँदो रहेछ होइन।
0: अनि त्यत्तिकै भन्ने शब्द चाहिँ होइन रहेछ होइन,
1: त्यत्तिकै
0: विदेशीबाट चल्ने सरकार आदि इत्यादि भनेर जुन आरोप लगाउँछन् जनताले त्यो चलेकै भएर लगाइने होइन, चलाउँदो रहेछन्, चलाउन खोज्दो रहेछन्।
1: मैले ठ्याक्कै भनेर यो चलाउँछन् भन्ने भन्दा पनि विदेशीको इसारामा चल्ने खालको चाहिँ अलिकति त्यस्तो खालको यो माहौल, यो वातावरण हेर्दाखेरि, राजनीति माहौलमा हेर्दाखेरि त्यस्तो खालको देखिन्छ कि। यो चर्चा परिचर्चाबाट पनि थाहा हुन्छ नि त, तपाईँ हामीले पनि थाहा हुन्छ होइन, कतिपय कुराहरू हो कि जस्तो लाग्छ मलाई पनि
0: त्यस्तो है।
1: हजुर
0: ल, अब तपाईँ कृष्ण बहादुर महराको छोरी,
1: हजुर,
0: यस्तो गहिरो राजनीतिक पृष्ठभूमि भएको परिवारबाट आउनुहुन्छ, तपाईँ राजनीतिमा किन लाग्ने प्रयासमा गर्नु भएन?
1: म राजनीतिमै छु अहिले पनि, म मेरो पार्टी कमिटी, म यो जनसांस्कृति महासङ्घ एउटा सङ्गठन छ,
0: देखिने गरी जुन तहमा देखिनु पर्थ्यो त्यो तहमा देखिने गरी राजनीतिमा किन उमिनु भयो?
1: अब देखिनको लागि कि त एउटा त्यस्तो खालको प्लेटफर्म हुँदो रहेछ कि आउनलाई बाहिर, तर हाम्रो ब्याकग्राउन्ड राजनीति परिवारबाट आइसकेपछि हामी राजनीतिमै उमिएको। 10 वर्ष जनयुद्ध, त्यस पछाडि शान्ति प्रक्रियासम्म आउँदाखेरि हाम्रो सबै परिवार नै राजनीति परिवार, हामी देश जनताको लागि निरन्तर रूपमा काम गर्दै आइरहेका छौँ। तर यो बाहिर देखिने नदेखिने भन्ने कुरा अब यो समयले कुनै एउटा घटनाक्रमले जोडेर बाहिर आउने त हो नि, नत्र नेपथ्यमा रहेर हामीले राजनीति जीवन देश र जनताको लागि काम गरिराख्ने छौँ।
0: गीत सङ्गीतमा त निकै ठुलो रुचि छ होइन?
1: रुचि भन्दा नि मेरो त 25-26 वर्ष यही सांस्कृतिक उसको विरासत नै छ, सांस्कृतिक क्षेत्रमा नै।
0: पछिल्लो समय अहिलेको यो सरकारले राजनीतिक नियुक्तिहरू सबै खारेज गरिसकेपछि तपाईँ यो सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव हुनुहुन्थ्यो, त्यो पदबाट तपाईँ ब्याक हुनु पर्यो होइन?
1: हजुर, गएको 19 गते हामीलाई त्यहाँबाट बर्खास्त यो उसमा निकाल्यो, त्यसमा धेरै पऱ्यो, 1500-1600 भन्दा बढी नै
0: पर्यो।
1: त्यसमा सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठान हाम्रो यो एकाडेमी
0: खुसी नै हुनुहुन्छ यो सरकारको निर्णयबाट?
1: अब खुसी खुसी भन्ने कि दुःखी भन्ने होइन, निस्किँदाखेरि खुसी भन्दा दुःखी नै भइन्छ होइन, तर ठिकै छ। अब सरकारले गर्न खोजेको चाहेको के हो त्यो पनि अब आगामी दिनमा देखिएला, हेरौँ होइन। अब निकालेपछि त निस्किन पर्यो नि हामी।
0: तपाईँ अयोग्य चाहिँ हो कि होइन त्यो पदको लागि जुन प्रज्ञा प्रतिष्ठानमा तपाईँ सदस्य सचिव हुनुहुन्थ्यो, तपाईँ अयोग्य पात्र चाहिँ हो कि होइन?
1: होइन, अयोग्य भनेर निकालिएको होइन अहिले
0: चाहिँ,
1: यो त बर्खास्तीमा अब धेरै यो अब यो एकाडेमीहरू थुप्रै बोर्डहरू होइन आयोगहरू खारेज भएको छ, त्यसमा एकमुष्ट रूपमा गर्दाखेरि हाम्रो सङ्गीत नाट्य पनि परेको हो। तपाईँले यो गर्न सक्नु भने यहाँनिर यो पुगेन तपाईँ अयोग्य हुनुभयो भनेर निकालेको होइन,
0: त्यसरी होइन।
1: यो त धेरै उहरू शाखाहरू आयोगहरू बोर्डहरू गएको छ नि, त्यसमा अब यो होलसेलमा सबै गर्दाखेरि हाम्रो सङ्गीत नाट्य
0: तर मनबाट खुसी त हुनुहुन्न होला?
1: अब
0: जुन विधामा रुचि थियो त्यही विधाको एउटा प्रतिष्ठानको सदस्य सचिव बनेर काम गर्छु भन्ने हुटुटी त थियो होला?
1: होइन, हुटुटी त हुने भयो, यस्तो गर्न पाए हुन्थ्यो, यस्तो गरे कामहरू अझै धेरै बाँकी थियो होइन, तर एकदमै अन्धविश्वास जस्तो भयो क्या, कामहरू थुप्रै अगाडि बढाइएको थियो, त्यो 81 जस्तो पनि भयो होइन। अब हाम्रो कार्यकाल भनेको अझै 1 वर्ष बाँकी थियो, तीन वर्ष दुई महिना हामीले त्यहाँ काम गरेर चार वर्ष कार्यकाल हो. एक वर्षभित्र हामीले थुप्रै गर्ने अझै योजनाहरू थियो त्यो पुरा गर्न पाएको भए भन्ने एउटा हुटुटी त हुने नै भयो.
0: अहिलेको बालन सरकारलाई सुनाइदिनुहोस् त, तपाईँले सदस्य सचिव भएर त्यहाँ के चाहिँ काम गर्नुभयो? मैले यो काम गरेका थिएँ तर मैले नैतिकताको आधारमा त्यो पद छोडेँ भन्ने केही त्यस्तो छ?
1: अब यस्तो सङ्गीत नाट्य एकाडेमीभित्र हामीले काम गर्ने भनेको बजेटको सीमाभित्र रहेर काम गर्नुपर्छ र संस्कृतिको क्षेत्रमा र त्यहीमा पनि संस्कृतिभित्रको गीत सङ्गीतको पाटोमा असाध्यै कम बजेट छुट्याइन्छ त्यहाँनिर. त्यो बजेटमा रहेर काम गर्दाखेरि एकदमै उल्लेखनीय धेरै ठुल्ठुला कामहरू गर्न सकिने अवस्था पनि हुँदैन किनभने सबै कुरा यहाँ बजेटले पनि निर्धारण गर्दो रहेछ. र हामीले धेरै कामहरू गरेका छौँ त्यहाँनिर गीत सङ्गीत नाटक नृत्य रङ्गमञ्चको क्षेत्र नाटकको क्षेत्रमा. अब विशेष गरिकन सङ्गीत नाट्यभित्र अनुसन्धानका कामहरू बढी हुन्छन्. अनुसन्धानमा अब हामीले ठ्याक्कै अब पहिलाका डुप्लिकेसन नहुने गरिकन नयाँ नयाँ कुराहरूमा हामीले अनुसन्धानहरू गरेका छौँ र एकाडेमीभित्र अहिलेसम्म हुन नसके एउटा का ऊ भनेको जस्तो यो प्रगतिशील गीत सङ्गीत एउटा यो चेतनामूलक गीत सङ्गीतहरूको चाहिँ असाध्यै कम इन्ट्री हुँदो रहेछ क्या त्यहाँनिर. त्यो पनि एउटा ठुलो उपलब्धि हो जस्तो लाग्छ मलाई. प्रगतिशील सङ्गीत उत्सव हामीले यो वैशाखको 19 र 20 गते रोल्पाको थबाङमा गऱ्यौँ. त्यसले पनि एउटा राम्रो म्यासेज दिएको छ. त्यस पछाडि इन्टरनेसनल त्यस पछाडि यो ऊहरू हामीले के अरे नाटक महोत्सवहरू यो पनि गऱ्यौँ. त्यस पछाडि विभिन्न अनुसन्धानहरू भएका छन् मैले ठ्याक्कै यो भनेर नाम अहिले भन्दाखेरि.
0: अब हामी एकदम अन्तिममा छौँ.
1: हजुर
0: प्रश्न फेरि त्यही नै हो. तपाईँ क्यामेरा अगाडि हुनुहुन्छ, जनताहरू साक्षी छन्. तपाईँको फेसबुक स्टेटसबाटै मैले तपाईँलाई खोजेँ, मैले भनिसकेँ मेरो बुबाले आफ्नो सार्वजनिक जीवनमा कुनै पनि अनैतिक वा भनौँ गैर कानुनी काम गर्नुभएको छैन भनेर तपाईँ जनतालाई साक्षी राखेर यो क्यामेरामा निर्धक्क भएर भन्न सक्नुहुन्छ?
1: अब यस्तो कुराहरू खास मलाई भन्दा पनि होइन, मैले सबै कुराहरू मैले फेरि पनि यो दोहोऱ्याउन चाहन्छु कि बुवाका एउटा कुरा होलान्, सबै कुराहरू मैले यहाँ भन्न सक्ने कुरा पनि हुँदैन होइन. यति चाहिँ भन्न सकिन्छ कि आफ्नो बुवालाई त एउटा छोराछोरीले त नजिकबाट नबुझ्ने कुरै हुन्न नि त होइन. छोरीले बुवा त्यस्तो पात्र हो जहाँ साथै इमान्दार सरल एकदमै कस्तो एकदमै यति सोझो जस्तो लाग्छ कि बुवा चाहिँ मान्छेलाई. मैले त्यो उसमा पनि लेखेको छु स्ट्याटसमा पनि हजुरले स्ट्याटसबाटै सुरु गरे हुनाले राम्रो मान्छेहरूलाई धेरैले प्रयोग गर्छन् क्या सम्मान भन्दा पनि प्रयोग गर्ने हुन्छ नि. कता कतै मान्छेले त्यस्ता त्यस्ता अलिकति कमजोरीहरू पत्ता लगाएर यसलाई कसरी फसाउन सकिन्छ यसका कमजोरीहरू के हुन् भनेर त्यसरी कतै जहाज झेलमा पार्न सक्ने धेरै कुराहरू हुँदो रहेछन्. तर मलाई लाग्दैन कि बुवा त्यस्तो पात्र हो. यस्तो खालको कार्यमा बुवा चाहिँ एकदमै के भने त्यो शब्दै आएन कि मलाई. एकदमै त्यो इमान्दार मान्छे के
0: फसाउने प्रयास भइरहेकै छ
1: एकदमै फसाउनलाई. त अब यो पटक पटकको यो एकदमै आरोप प्रत्यारोपहरू लगाएको देख्दाखेरि पनि एकदमै टार्गेटै गरिएको रहेछ भन्ने खालको त स्पष्ट हुन्छ नि.
0: अब प्रगतिजी हामी एकदम अन्तिममा छौँ. अब यति ठुलो कदको नेता कृष्णबहादुर मोहरा उहाँमाथि पछिल्ला केही वर्षहरूमा गम्भीर आरोपहरू लागे जसलाई तपाईँहरू षड्यन्त्र पनि भन्नुहुन्छ. अब अहिले राजनीतिक रूपमा विश्राम भनिरहनु भएको छ, अल्प विराम भनिरहनु भएको छ, पूर्ण विराम होइन यो राजनीतिबाट कृष्णबहादुर मोहराको. फेरि फर्किने सम्भावना पनि छ. फेरि फर्किनुको लागि नेपाली जनताले यति गम्भीर आरोप लागेको एकजना नेता व्यक्तिमाथि विश्वास गर्नुपर्ने आधार किन विश्वास गर्ने नेपाली जनताले उहाँलाई फेरि नेपाली राजनीतिमा फर्काउनको लागि?
1: अहिले पनि बुवाको पछाडि ठुलो एउटा शुभचिन्तक समर्थकहरू हुनुहुन्छ, उहाँहरूलाई एकदमै विश्वास गर्नुहुन्छ अहिले पनि. मुख्य कुरा त स्वास्थ्य स्थिति हो. स्वास्थ्य राम्रो भइदिनु पऱ्यो बुवाको होइन. अब स्वास्थ्य राम्रो भएन भने त हामी एक पाइला पनि हिँड्न सक्दैनौँ. अर्को कुरा अब स्वास्थ्यले साथ दियो भने गर्न सक्ने पाटो अर्को रह्यो. र अर्को कुरा अब युवाहरूलाई अगाडि बढाउनु पर्छ, नयाँ नेतृत्व अगाडि आउनुपर्छ. हामीले चाहिँ एउटा सल्लाह सुझाव निर्देशन दिएर अनुभवहरू सेयर गर्ने नयाँलाई होइन, त्यस्तो गरेर अगाडि जानुपर्छ भन्ने पनि छ बुवाको. तर बुवाको प्रति एउटा ठुलो पङ्क्ति अझै पनि आशा भरोसा अनि बुवाले गरेका योगदान बुवाका विचारहरू मार्गदर्शनहरू पछ्याउने एउटा ठुलो पङ्क्ति पनि छ. त्यसले त आशा अपेक्षा त अवश्य पनि राख्छ. र यही कामना गर्छु बुवाको स्वास्थ्य चाहिँ असाध्य राम्रो होस् अपेक्षित सुधार हुन सकेको छैन सुधार होस् सुधार भइसकेपछि बाँकी डिसिजन गरेर अगाडि बढ्ने कुरा बुवाको रह्यो
2: हस् आइदिनुभयो आफ्नो विचार राख्नुभयो धेरै धन्यवाद
1: हस् हजुरलाई पनि धन्यवाद
2: नमस्कार
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
4: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 493 440 493 580 र 98550 26 440
5: इट्स 9 o'clock अहिले 9 बजेको छ
6: धान रोपाई प्रभावित कोशीका एक दुई ठाउँमा आज ठूलो पानी पर्न सक्ने सम्भावना जलवायु वित्तको पहुँच विस्तारका लागि क्षेत्रीय परियोजना सुरु सीमान्तकृत समुदायको जीविकोपार्जन सुधारको लक्ष्य तनहुमा कारको ठक्करबाट दुईजना बालबालिकाको ज्यान गयो इन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा ठगी आरोपमा पक्राउ अमेरिकाद्वारा इरानी लक्ष्यमा ड्रोन आक्रमण इरानले युद्धविराम उल्लङ्घन गरेको आरोप र विश्वकप फुटबलमा स्पेन समूह विजेता र के बढे उपविजेता बन्दै नकआउट चरणमा उरुग्वे र साउदी अरब समूह चरणबाटै बाहिरिए नेपाल खबरमा अब पूरा खबर मनसुन भित्रिएको एक हप्ता बितिसक्दा पनि अझै सक्रिय हुन सकिरहेको छैन राम्रोसँग पानी नपर्दा तराईसहित धेरै ठाउँमा गर्मी बढेको छ धान रोपाईले पनि अहिलेसम्म गति लिन सकेको छैन मौसम विभागको तथ्याङ्क अनुसार जुन 1-25 तारिक अर्थात् अस्ति 11 गतेसम्म देशभर औसत 149 मिलिमिटर वर्षा मापन भएको छ जुन यस अवधिको औसत वर्षा 214 मिलिमिटरको 69.6% हो कमजोर मनसुनका कारण रोपाईसँगै जलस्रोत व्यवस्थापन तथा खानेपानीको आपूर्तिमा समेत असर पर्न सक्ने चिन्ता छ कोशीदेखि लुम्बिनीसम्मका केही भागमा मात्रै विस्तार भएको मनसुनी प्रणाली अझै कमजोर अवस्थामै रहेकाले देशका बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्न सक्ने अनुमान छ आज कोशी प्रदेशको तराई तथा मधेस प्रदेशको केही बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराईका 1-2 ठाउँमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ कोशीका पहाडी तथा तराईका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने भएकोले सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँमा तातो लहरको सम्भावना छ जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालका सीमान्तकृत समुदायको जीविकोपार्जन सुधारका लागि नयाँ पहल सुरु भएको छ इन्क्लुसिभ क्लाइमेट फाइनान्स फर भल्गनेबल कम्युनिटिज इन एसिया प्यासिफिक आइसिसिपी परियोजना मार्फत जोखिममा परेका सीमान्तकृत समुदायमा वित्तीय पहुँच बढाइने भएको हो यो परियोजना मार्फत समुदायलाई आवश्यक पर्ने जलवायु अनुकूलनका वित्तीय स्रोतहरूमा पहुँच बढाउने लक्ष्य राखिएको छ नेपाल सहित बङ्गलादेश भुटान कम्बोडिया फिजी र लाओस गरी 6 एसिया प्यासिफिक देशमा सञ्चालन हुने यो क्षेत्रीय परियोजनाको नेतृत्व एसिया प्यासिफिक रुलर एन्ड एग्रिकल्चर क्रेडिट एसोसिएसन अपार्काले गरेको छ स्टोहोम इन्भाइरोमेन्ट इन्स्टिच्युट अदाको साझेदारीमा कार्यान्वयनमा आएको यो परियोजनालाई जर्मन सरकारको इन्टरनेसनल क्लाइमेट इनिसिएटिभले आर्थिक सहयोग गरेको छ कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका समुदायमा देखिएको वित्तीय पहुँचको खाडल सम्बोधन गर्न परियोजना सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो परियोजनाले मुख्य 5 कार्यक्षेत्रमा आधारित रहेर काम गर्नेछ जलवायु वित्तको राष्ट्रिय नीतिगत खाकालाई बलियो बनाउने वित्तीय सेवा प्रदायकको क्षमता अभिवृद्धि गर्दै हरित वित्तीय पोर्टफोलियो निर्माण गर्ने जलवायु अनुकूलनका लागि नवीन वित्तीय औजारहरूको विकास गर्ने स्थानीय स्तरमै जलवायु सम्बन्धी समाधान खोज्न बहुसरोकारवाला सहितको एक्सन ल्याब सञ्चालन गर्ने र जलवायु वित्तका हरेक क्षेत्रमा लैङ्गिक समानता तथा सामाजिक

समुदायको क्षमता अभिवृद्धि गर्दै हरित वित्तीय पोर्टफोलियो निर्माण गर्ने, जलवायु अनुकूलनका लागि नवीन वित्तीय औजारहरूको विकास गर्ने, स्थानीय स्तरमै जलवायु सम्बन्धी समाधान खोज्न बहुसरोकारवाला सहितको एक्सन ल्याब सञ्चालन गर्ने र जलवायु वित्तका हरेक क्षेत्रमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणलाई मूल प्रवाहीकरण गर्ने लगायत विषय समावेश गरिएको छ। समुदायको क्षमता अभिवृद्धि गर्दै हरित वित्तीय पोर्टफोलियो निर्माण गर्ने, जलवायु अनुकूलनका लागि नवीन वित्तीय औजारहरूको विकास गर्ने, स्थानीय स्तरमै जलवायु सम्बन्धी समाधान खोज्न बहुसरोकारवाला सहितको एक्सन ल्याब सञ्चालन गर्ने र जलवायु वित्तका हरेक क्षेत्रमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणलाई मूल प्रवाहीकरण गर्ने लगायत विषय समावेश गरिए। समुदायको क्षमता अभिवृद्धि गर्दै हरित वित्तीय पोर्टफोलियो निर्माण गर्ने, जलवायु अनुकूलनका लागि नवीन वित्तीय औजारहरूको विकास गर्ने, स्थानीय स्तरमै जलवायु सम्बन्धी समाधान खोज्न बहुसरोकारवाला सहितको एक्सन ल्याब सञ्चालन गर्ने र जलवायु वित्तका हरेक क्षेत्रमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणलाई मूल प्रवाहीकरण गर्ने लगायत विषय समावेश गरिएको छ।

0: यस्तो एडभान्स फर्मुलाले जुन चल्छ बत्ती गएको
1: श्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ। त्यसै गरी सह महामन्त्री खुलातर्फ हरि ढकाल र असीम शाह तथा महिलामा निशा रागी निर्वाचित हुनुभयो। नवनिर्वाचित पदाधिकारीको हिजो नै शपथ ग्रहण भएको छ। महाधिवेशन अन्तर्गत पहिलो चरणमा 900 केन्द्रीय सदस्य निर्वाचित भएका थिए। एक वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष गरी 12 पदाधिकारीसँगै 51 केन्द्रीय सदस्य मनोनित गर्न बाँकी नै छ। पार्टी स्थापना भएको 4 पहिलो महाधिवेशन गरेर रासोपाले नयाँ नेतृत्व र नीति तय गरेसँगै संस्थागत मान्यता समेत पाएको छ। महाधिवेशनको क्रममा व्यवस्थापन भद्रगोल भएकोदेखि छिटफुट विवाद र कतिपय विषयमा अलोकतान्त्रिक व्यवहार देखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकै नेता कार्यकर्ताले असन्तुष्टि पनि जनाएका छन्। अब विदेशको खबर। अमेरिकाले इरानी लक्ष्यमा ड्रोन आक्रमण गरेको छ। इरानले हालै भएको युद्धविरामको उल्लङ्घन गरेको आरोपसहित अमेरिकी सेनाले इरानी लक्ष्यमा आक्रमण गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलडमरूमा कार्गो जहाजमा आक्रमण भएको र इरानले युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाउनु भएको छ। उहाँको आरोपपछि अमेरिकी सेनाले आक्रमण गरेको बीबीसीले जनाएको छ। तर इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्सले अमेरिका र इजरायललाई घटनाको दोषी भनेको छ। ट्रम्पले ट्रुथ सोसलमा गरेको पोस्टमा इरानले हर्मुज जलमार्ग हुँदै गइरहेका जहाजमाथि कम्तीमा 4 ड्रोन प्रहार गरेको दावी गर्नुभएको छ। आक्रमणबाट मालवाहक जहाजमा क्षति पुगे पनि आफ्नो यात्रा जारी राख्न सफल भएको खबरमा उल्लेख छ। अमेरिका, इजरायल र इरान बीचको तनावका कारण गएको फेब्रुअरी अन्तिम हप्ता यता खाडी क्षेत्रमा 100 जहाज तथा हजारौं नाविक प्रभावित भएका छन्। हर्मुज जलमार्ग पुनः सञ्चालनमा आएपछि संयुक्त राष्ट्रसंघले मंगलबारदेखि उद्धार तथा निकासी अभियान शुरू गर्ने घोषणा गरेको थियो। तर पछिल्लो आक्रमणपछि अभियान अस्थायी रूपमा रोकिएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा स्पेनले उरुग्वेलाई 1-1 पराजित गर्दै समूह विजेता बनेर नकआउट चरणमा पुगेको छ। यो खेलमा स्पेनका एलेक्स बायनाको एकमात्र गोल निर्णायक भयो। उनले खेलको 42 मिनटमा गोल गरे। जितपछि स्पेन समूह चरणमा समूह एचमा 7 जोडेर समूह विजेता बनेको छ। समूहमा 2 र 1 उरुग्वे 2 तेस्रो स्थानमा रह्यो। अर्को खेलमा केप भर्डे र साउदी अरबले गोलरहित बराबरी खेलेपछि केप भर्डे विश्वकप फुटबलको डेब्यूमै समूह चरणमा अपराजित रहेर अन्तिम 32 प्रवेश गरेको छ। 3 खेल बराबरी खेलेको केप भर्डेको 3 छ। केप भर्डे यो समूहको उपविजेता बन्यो। यो उसको ऐतिहासिक प्रदर्शन पनि हो। समूह एचमा साउदी अरबले 2 मात्रै जोड्न सक्यो। 2 विश्व विजेता उरुग्वेसँगै साउदी अरब पनि समूह चरणबाटै बाहिरिएका छन्। नकआउट चरणमा अब केप भर्डेले साबिक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। विश्वकप फुटबलमा अहिले समूह जीका 2 खेल भइरहेका छन्। क्यानाडाको बीसी प्लेस भ्यानकुभरमा न्यूजील्याण्ड र बेल्जियम तथा अमेरिकाको सिएटल रङ्गशालामा इजिप्ट र इरान बीच खेल भइरहेको हो र खेलको सुरुवातमा इजिप्टले 1 गरी अग्रता पनि बनाएको छ। तालिकामा इजिप्ट 4 शीर्ष, समान 2 इरान दोस्रो र बेल्जियम तेस्रो तथा 1 न्यूजील्याण्ड पुछारमा रहेको छ। चारभन्जाङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मनसुन अझै कमजोर अवस्थामा, धान रोपाई प्रभावित, कोशीका 1-2 ठाउँमा आज ठूलो पानी पर्न सक्ने सम्भावना। जलवायु वित्तको पहुँच विस्तारका लागि क्षेत्रीय परियोजना सुरु, सीमान्तकृत समुदायको जीविकोपार्जन सुधारको लक्ष्य। तनहुँमा कारको ठक्करबाट 2 बालबालिकाको ज्यान गयो, एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा ठगी आरोपमा पक्राउ। अमेरिकाद्वारा इरानी लक्ष्यमा ड्रोन आक्रमण, इरानले युद्धविराम उल्लङ्घन गरेको आरोप। र विश्वकप फुटबलमा स्पेन समूह विजेता र केप भर्डे उपविजेता बन्दै नकआउट चरणमा, उरुग्वे र साउदी अरब समूह चरणबाटै बाहिरिए।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे

अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड सम्मका खराब तथा

0: साझा ग्राहकहरूलाई विक्रम सम्मत 2000
1: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
2: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
1: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
2: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
1: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
2: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
1: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
2: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
1: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
2: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
3: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
4: मुत्राशय सम्बन्धी
5: लिएर जान्छु।
6: काठमाडौँ महानगरले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुलाई 1800 भाइल एन्टी रेबिज खोप उपलब्ध गराएको छ। महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डङ्गोलले हिजो अस्पताल पुगेर खोप प्रदान गर्नुभयो। अस्पतालमा खोप अभावको सम्भावना र सम्भावित जनस्वास्थ्य जन्य जोखिम घटाउन अस्पताललाई सहयोग गरिएको उहाँले बताउनुभयो। खरिद प्रक्रियाका कारण खोप अभाव हुन सक्ने देखिएकोले महानगरसँग सहयोग माग गरेको टेकु अस्पतालका निर्देशक डाक्टर अनुप बास्तोलाले बताउनुभयो। टेकु अस्पतालमा दैनिक 200 जनाभन्दा धेरै व्यक्ति रेबिज विरुद्धको खोप लगाउन पुग्ने गर्छन्। महानगरले प्रदान गरेको खोपले झण्डै 9 दिनको सेवा सञ्चालन गर्न सकिने डाक्टर बास्तोलाले बताउनुभयो। माग गरेपछिको 7 दिनभित्रै महानगरले खोप प्रदान गरेको छ। यसबाट अस्पतालको सेवालाई थप सहज बनाएको डाक्टर बास्तोलाको भनाइ छ। भक्तपुरको सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियान सुरु भएको छ। हिजो सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले सूर्यविनायकको गुण्डुलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरी प्रमाणपत्र प्रदान गर्दै पूरै नगरलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने अभियान सुरु भएको जानकारी दिनुभयो। सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कानून निर्देशिका 2078 तय गरेको 51 सूचक पूरा गरेसँगै नगरपालिकाले हरेक वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान सुरु गरेको उहाँले बताउनुभयो। उहाँका अनुसार अबको 1 हप्ताभित्र नगरपालिकाको 10 वटै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान पूरा हुनेछ। नगरपालिकाले हरेक वडामा बाल सञ्जाल गठन गरी 51 वटा सूचक पूरा गरेको उहाँले जानकारी दिनुभयो। आउँदो भदौभित्र सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने तयारी छ। ट्राफिक कारवाहीबाट 2 दिनमा झण्डै 42 लाख रुपियाँ राजस्व सङ्कलन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बितेको 24 घण्टामा 2102 जना चालक नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। यसबाट 51,10,000 रुपियाँभन्दा धेरै राजस्व राज्य कोषमा दाखिला भएको छ। त्यस्तै त्यसअघि एकै दिन 20,69,000 जरिवाना सङ्कलन भएको थियो, जसमा 2,438 जना गाडी चालक ट्राफिक नियम उल्लङ्घनको कारवाहीमा परेका थिए। लेन अनुशासन पालना नगर्ने, जाँड रक्सी खाएर गाडी चलाउने, लागु पदार्थ सेवन गरी चलाउने, नियम विपरीत राइड सेयरिङ गर्ने, संकेत बत्ती उल्लङ्घन गर्ने, तीव्र गतिमा गाडी चलाउने लगायतलाई कारवाही गर्ने गरिएको छ। जिल्ला समन्वय समिति काठमाडौँले 11 वटै पालिकामा स्वयंसेवकलाई सहभागी गराई विपद व्यवस्थापन सम्बन्धी 2 दिने तालिम दिएको छ। 55 जना स्वयंसेवकलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर 20 विपद उद्धार गण सिनामङ्गलका प्रशिक्षकले तालिम दिएका हुन्। तालिममा विपद सम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान पनि दिएको थियो। समापन समारोहमा जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख सन्तोष बुढाथोकीले विपद व्यवस्थापनका लागि स्वयंसेवक आवश्यक भएकोले जिल्लाका सबै पालिका साथै सरोकार भएका निकायका प्रतिनिधिलाई सहभागी गराई तालिम दिएको बताउनुभयो। साहित्य कला र सांस्कृतिक क्षेत्रका व्यक्तित्वलाई सम्मानसहित सम्पदा र सहर सम्बन्धी बहसको आयोजना गरेर रातोघर साहित्य उत्सव 2083 सम्पन्न भएको छ। उत्सवमा फाउन्डेसनका अध्यक्ष स्नेह साइमिल लगायतले प्राडा सुदर्शन तिवारीलाई रातोघर च्वासा सम्मान र डाक्टर शङ्करमान राईलाई रातोघर उत्कृष्ट सेवा सम्मान प्रदान गर्नुभयो। कार्यक्रममा 15 मातृभाषी कविहरूको कविता वाचन गरिएको थियो भने धिमे बाँसुरी टुङ्गा दम्फू सांस्कृतिक बाजा लगायत प्रस्तुत गरिएको थियो। यसैबीच साहित्यकार रामप्रसाद कोइरालाले काठमाडौँको बाल अस्पताललाई 1,50,00,000 रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ। साहित्यकार कोइरालाको उपन्यास मेरी उनी र म उपन्यासको दोस्रो संस्करणको हिजो विमोचन समारोहमा उहाँले अस्पतालको ईएनटी सेवा स्थापनाको लागि रकम सहयोग गर्नुभएको हो। मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीको उपस्थितिमा भएको कार्यक्रममा साहित्यकार कोइरालाले बाल अस्पतालका परिकल्पनाकार प्राध्यापक डाक्टर भगवान कोइरालालाई रकम हस्तान्तरण गर्नुभयो। पूर्व अध्यक्ष रेग्मीले प्राडा कोइरालाको नेतृत्वमा निर्माण भएको बाल अस्पतालमा सहयोग गरेकोमा साहित्यकार कोइरालालाई धन्यवाद दिनुभयो। काठमाडौँमा चलिरहेको पीएल सिंह मेमोरियल टी20 कपको फाइनल खेल आज हुँदैछ। उपाधिका लागि आज बेलुका काठमाडौँ र पोखरा महानगरले खेल्दैछन्। गएको असार 5 गतेदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा पीएल सिंह कप भइरहेको हो। प्रतियोगिताको 12 खेलमा काठमाडौँ महानगरले विराटनगरलाई 3 विकेटले तथा 13 खेलमा पोखरा महानगरपालिकाले ललितपुर महानगरलाई 7 विकेटले हरायो। प्रतियोगितामा काठमाडौँ र पोखरासहित ललितपुर विराटनगर भरतपुर र वीरगंज गरी 6 महानगरको टोली सहभागी थिए। काठमाडौँ महानगरले आयोजना गरेको अन्तर महानगर टी20 खेल आन्तरिक प्रतियोगिता मध्ये सबैभन्दा धेरै पुरस्कार राशिको खेल हो। विजेताले 14,00,000 र उपविजेताले 5,00,000 रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछ। बिहान 9 राष्ट्रिय र 4 खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मनसुन अझै कमजोर अवस्थामा, धान रोपाई प्रभावित, कोशीका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना। एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा ठगी आरोपमा पक्राउ, ट्राफिक कारवाहीबाट 2 झण्डै 42,00,000 रुपियाँ राजस्व सङ्कलन। र पीएल सिंह मेमोरियल टी20 कपको फाइनल खेल आज उपाधिका लागि काठमाडौँ र पोखरा महानगरले खेल्दै। बिहान 9 नेपाल खबर सकियो। बिहान 10 नेपाल भाषामा र दिउँसो 12 नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
0: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
2: माया कुमारी ढकाल, शीतलपुर माडी। पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा, मा फाउँदेखि न घुमा क्या। एक दिदी कता गयौँ कता गयौँ होइन, घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको पनि देखिन्छ, के अरे लडेको पनि देखिन्छ। त्यहाँबाट उठाएर खाता ल्याएर सुताएँ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ। यसलाई अपरेसनै गर्नुपर्छ, यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको। अब भएन, अब एकपल्टि आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई। कपडा पनि पन्छाएको अनुभव, कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर, अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर, अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु। तर म त डाँडो काटेर आएँ, डाँडो काटेर आएँ, तर आयुर्वेदिक दबाईले म बचेँ।
3: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
4: सम्पर्क लाइन चोक आनन्द मार्ग नयाँगढ चितवन, मोबाइल 98550-50934।
5: सिप हुन्छ साथमा रोजगारी हातमा।
1: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
0: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
6: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
7: 3 वर्षको शिक्षण शुल्क रु 50,000 मात्र।
8: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन, 98550-39122 र 98550-39123।
9: नमस्कार स्वयंसेविका दिदी।
10: नमस्कार नमस्कार।
9: दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
11: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
9: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
10: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
9: हो त,
11: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
9: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। नेकपाका नेता माधव सापकोटाले देशका सम्पूर्ण कम्युनिष्ट शक्तिहरू एकजुट भई बृहत्तर ढंगबाट पार्टी पुनर्गठन गर्नुपर्नेमा जोड़ दिनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेमबमसँग कुरा गर्दै नेता सापकोटाले कम्युनिष्ट आन्दोलनको रक्षा र विकासका लागि नयाँ ढंगको एकता अपरिहार्य रहेको बताउनु भएको हो। उहाँले अबको पुनर्गठन र एकताका लागि माथिल्लो तहमा मात्र नभई तल्लो जगैदेखि सबै कार्यकर्ता र शुभचिन्तकलाई मिलाएर लैजानुपर्ने शर्त समेत अघि सार्नुभयो। नेता सापकोटाले विगतमा जस्तो बारदरीबाट हात मिलाएर वा शीर्ष नेताहरू मात्र एक ठाउँमा उभिएर अब कम्युनिष्टहरूको अस्तित्व रक्ष्याउन नसक्ने समेत बताउनुभयो। अबको सहकार्य र एकता विशुद्ध विचार तथा राजनीतिको ठोस आधारमा हुनुपर्ने उहाँको भनाई थियो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली भोलि काठमाडौँमा लामो समयपछि एउटै मञ्चमा देखिँदैछन्। एमालेसँग संसद र सड़क दुवै मोर्चामा मिलेर अघि बढ्ने सार्वजनिक अभिव्यक्ति दिएका प्रचण्ड र ओली एउटै मञ्चमा देखिन लागेका हुन्। मदन भण्डारी फाउन्डेशनद्वारा जननेता मदन भण्डारीको 75 जन्म जयन्तीका अवसरमा प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभा गृहमा आयोजना हुन लागेको नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयको विचार गोष्ठीमा दुई पूर्व प्रधानमन्त्री सँगै सहभागी हुन लागेका हुन्। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहने उक्त विशेष कार्यक्रममा ओली र दाहालका साथै नेकपाका सह संयोजक माधव कुमार नेपाल, नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत शीर्ष नेताहरूको उपस्थिति रहनेछ। बाढ़ीको सम्भावित जोखिम र सड़क मरमतका कारण कोशी र बागमती प्रदेशका केही सड़क खण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीको विवरण अनुसार कोशी प्रदेशको भोजपुर जिल्ला स्थित मध्य पहाड़ी लोकमार्गमा बाढ़ीका कारण सड़क प्रभावित भएको छ। भोजपुर नगरपालिका वडा नम्बर 5 बोखिममा हिजोदेखि बाढ़ीले समस्या सिर्जना गरेको थियो। हाल यो सड़क एकतर्फी रूपमा सुचारू रहेको र वैकल्पिक बाटोको समेत व्यवस्था रहेको प्रहरीले जनाएको छ। बागमती प्रदेशका दुई महत्वपूर्ण सड़क खण्डहरूमा सवारी आवागमन प्रभावित भएको छ। लाञ्चुक जिल्ला अन्तर्गत पर्ने पिपी राजमार्गको खुरकोट नेपालथोक कटुन्जेबेसी खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: see AI TV ma hemus football ko har ek exciting moment. AI picture and sound sanga up to 30% cashback ra 0% EMI. Nagrikta bhaye puksha. Best exchange value plus 4 years full warranty. Aba ghar mai stadium experience. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाकी खबर। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक सातामा 24 जनालाई लागू उच्छत सहित पक्राउ गरेको छ। कञ्चनपुर प्रहरीले 6 असारदेखि 12 असारसम्म 23 पुरुष र 1 महिलालाई लागू उच्छत सहित पक्राउ गरेको हो। कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले पक्राउ परेकाहरूबाट 17.168 ग्राम खैरो हिरोइन बरामद गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रहरीले पक्राउ परेकाहरूबाट 15 एम्पुल प्रोमेथोजिन हाइड्रोक्लोराइड इन्जेक्सन र 15 एम्पुल बुप्रेनोफ्रिन हाइड्रोक्लोराइड इन्जेक्सन बरामद भएको छ। कञ्चनपुर प्रहरीले केही दिन अघि भीमदत्त नगरपालिका 18 किवटा सदस्य रूपा जयरूलाई उक्त लागू उसद सहित पक्राउ गरेको थियो। जयरू गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट वडा नम्बर 18 को दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन्। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आबु खैरेनी गाउँपालिका 2 मार्की चोकमा कारको ठक्करबाट 2 बालबालिकाको ज्यान गएको छ। भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आबु खैरेनी गाउँपालिका 2 6 सायना थापा र 5 विलियम थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। हिजो बेलुका विद्यालयबाट घर फर्किरहेको अवस्थामा उनीहरूलाई कारले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका सायना र उलियमको उपचारका क्रममा चितुवनमा आज बिहान ज्यान गएको हो। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: तपाईं इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कूटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईं हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कशपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 9802421343 र 9814829230
2: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना
3: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ
2: प्रवेश परीक्षा साउन पहिलो साता भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि
3: क्याम्पसका विशेषताहरू टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था
2: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप
3: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन
2: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता
3: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको
2: सम्पर्क नम्बर 9855-73474 9855-77680 र 9845-33158
3: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका

0: तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसपछि त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
2: आयुर्वेद सेवा प्राली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98555950934।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 9845518705 र 9846564613।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। कैलालीको बदगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेश राज गिरीलाई नेपाली कम्युनिष्ट पार्टी नेकपाले स्पष्टीकरण सोधेको छ। नेकपाले 24 घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न गिरीलाई निर्देशन दिएको छ। तत्कालीन नेकपा माओवादी केन्द्रबाट पालिकाको उपाध्यक्षमा निर्वाचित भएका गिरी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएका थिए। सोही विषयलाई लिएर नेकपाको प्रदेश कमिटिले गिरीलाई स्पष्टीकरण सोधेको हो। प्रदेश संयोजक हरिराम चौधरी उत्सवद्वारा सोधिएको स्पष्टीकरणमा गिरीले तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित भए पनि संघीय निर्वाचनमा पार्टीका उम्मेद्वारलाई सहयोग नगरेको तथा पछिल्लो समय पार्टी अनुशासन उल्लङ्घन गर्दै राष्ट्रपाको महाधिवेशन प्रतिनिधि बनेको उल्लेख छ। गिरी बदगोरिया गाउँपालिकाको आगामी वर्षको नीति कार्यक्रम तथा बजेट प्रस्तुत हुने गाउँ सभामा पनि अनुपस्थित थिए। सो समयमा उनी राष्ट्रसभाको महाधिवेशनका लागि चितवनमा रहेका थिए। उनको अनुपस्थितिमा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर 1 का अध्यक्ष मिथुन गौतमले बजेट प्रस्तुत गरेका थिए। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार तुलसी सहकारीका 158 जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो। यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिनेछ। समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरूलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानूनी व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ। भक्तपुरको सूर्यविनायक 9 भाते ढिकुरमा छोराको कुटपिटबाट आमाको ज्यान गएको छ। ज्यान गुमाउनेमा उदयपुरको कटारी नगरपालिका 5 घर भई भाते ढिकुर बस्दै आएकी 40 वर्षीय मेघिया चौधरी रहेकी छन्। शुक्रबार साँझ करिब 7:45 बजेको समयमा 24 वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेपछि गम्भीर घाइते भएकी चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ। उनी श्रीमान र छोरासहित भाते ढिकुरमा बस्दै आएकी थिइन्। ज्याला मजदुरी गर्दै जीविका चलाउने चौधरी परिवारमा सामान्य खरायस विवादले हत्या जस्तो जघन्य अपराध निम्ति आएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बताएका छन्। प्रहरी उपरीक्षक खड्काले जनाए अनुसार कुटपिटबाट मेघियाको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो। मेघियालाई सूर्यविनायक नगर अस्पतालमा प्रारम्भिक उपचारपछि वीर अस्पताल हुँदै पाटन अस्पताल पुर्याइएको र राति 11 बजे चिकित्सकले मृत घोषणा गरेको पनि प्रहरीले बताएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेपाली कांग्रेसका निवर्तमान कार्यभाग सभापति पूर्ण बहादुर खड्काले राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका नवनिर्वाचित सभापति रवि लामिछानेलाई बधाई दिएका छन्। चितवनको भरतपुरमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट लामिछाने सभापतिमा चुनिएपछि उनले सामाजिक सञ्जाल एक्स मार्फत बधाई दिएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएकोमा रवि लामिछानेजीलाई धेरै धेरै बधाई तथा कार्यकालको पूर्ण सफलताको हार्दिक शुभकामना खड्काले लेखेका छन्। नेता खड्काले सभापति लामिछानेसँगै प्रधानमन्त्री बालेन्द्र शाह बालेन पदाधिकारी र सदस्यहरूलाई पनि बधाई दिएका छन्। म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका 4 राता खोला स्थित म्याग्दी खोला जल विद्युत आयोजना क्षेत्रमा आज बिहान टिप्परको ठक्करबाट एकजना मजदूरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आयोजना क्षेत्रमा बा प्र 01004 क 1377 नम्बरको टिप्पर पछाडि लैजाने क्रममा पैदल हिँडिरहेका मजदूरलाई ठक्कर दिएको थियो। दुर्घटनामा कञ्चनपुरको लाल झाडी गाउँपालिका 4 निवासी 35 वर्षीय भीमबहादुर सार्की गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रदेश अस्पताल बेनी ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला कार्यालय प्रहरी निरीक्षक सागर तिमल सिन्हाले जानकारी दिनुभयो। टिप्पर चालक मकवानपुरको बिम्भेदी गाउँपालिका 3 का 30 वर्षीय राजेश खलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। सार्कीको शव परीक्षणका लागि धौलागिरी अस्पताल बागलुङ पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्षदेखि त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, फोन 0556 95 174, मोबाइल 98 550 50 934।
3: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
4: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
3: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
4: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
3: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
4: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98 550 92 60 र वेबसाइट chitawannationalpark.gov.np।
5: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
6: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
5: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
6: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5569 63, 98 550 77 061 र 98 550 77 053।
8: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
9: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
8: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
10: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
11: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
12: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क

0: तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
1: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
1: सम्पर्क 98-4-57-31-34 र 97-4-43-43-915।
2: हेलो आयन, के छ?
3: के हो यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
2: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
3: भिडियो अन गर न यार।
2: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
3: ल कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
1: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556-1040 र 98-4-52-0-28-40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
4: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई। टेकमाइन्डलाई
1: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
0: अत्याधुनिक अपरेशन थिएटर, आइसियू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
1: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, इसिजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 0056-493-580, मोबाइल 98-550-26-440।
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
0: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
1: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
0: घडेरीका विशेषताहरू:
1: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाइ भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी, मालपोत र उडा कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित। जग्गा धनी सिधा सम्पर्क 98-1-78-2-54 र 98-4-56-90-042।

0: का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 580 र 98 550 26 440
3: It's 12 o'clock. अहिले 12 बजेको छ।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अबको तीन चार दिनभित्र मनसुन देशभर फैलिने सम्भावना। लुम्बिनी सहित पश्चिमको तराई क्षेत्रमा गर्मी कायमै। अर्घखाँचीमा चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन। संरक्षण प्रयासबाट गिद्धको संख्या र प्रजनन सफलता बढाउन महत्वपूर्ण भूमिका। अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनर्स्थापना। 13 शताब्दीको मूर्ति तत्कालीन कला संस्कृति र मूर्तिकलाको उत्कृष्ट नमुना। दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनकी पत्नी किमलाई 7 वर्षको जेल सजाय। अदालतको पछिल्लो फैसला विरुद्ध पुनरावेदन गर्ने किमको प्रतिरक्षा टोलीको तयारी। र विश्वकप फुटबलमा बेल्जियम समूह विजेता। इरान र इजिप्टले बराबरी खेले, न्यूजील्याण्ड बाहिरियो। नेपाल खबरमा अब पूरा खबर। अबको तीन चार दिनभित्र मनसुन देशभर फैलने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो बुलेटिन अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भागसहित कर्णाली र सुदूरपश्चिमको सम्पूर्ण क्षेत्रमा मनसुन विस्तार हुने सम्भावना छ। यस वर्ष सरदर मितिभन्दा 6 दिन ढिला गरी गएको असार 5 गते अर्थात जून 19 तारीखमा पूर्वमा प्रवेश गरेको मनसुन असार 8 देखि गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको थियो, तर मनसुन कमजोर अवस्थामै छ। देशका बाँकी ठाउँमा अहिले पनि पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ। पानी पर्न नसक्दा लुम्बिनी सहित पश्चिमको तराई क्षेत्रमा गर्मी बढेको छ। त्यस्तै धान रोपाई प्रभावित हुँदै आएको छ। आज कोशी प्रदेशको तराई र मध्य प्रदेशको केही, बागमती गण्डकी र लुम्बिनीको तराईका 1-2 ठाउँमा मेघगर्जन सहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशीका पहाड़ी तथा तराईका 1-2 ठाउँमा पनि ठूलो पानी पर्न सक्ने भएकोले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँमा तातो लहरको सम्भावना छ। अर्घखाँची दुर्लभ तथा संकटापन्न गिद्धहरूको सुरक्षित वासस्थानका रूपमा स्थापित हुँदै गएको छ। यस वर्षको प्रजनन अवधिमा 4 प्रजातिका गिद्धले सफलतापूर्वक प्रजनन गरेका छन्। अहिलेसम्म 33 बचेरा गुडबाट उड्न सफल भएका गिद्ध विज्ञ कृष्ण भूषालले जानकारी दिनुभयो। उहाँका अनुसार अर्घखाँचीका विभिन्न क्षेत्रमा रहेका गिद्धका गुडबाट यस वर्ष उत्साहजनक रूपमा बचेरा हुर्किएर उडेका हुन्। छत्रदेव गाउँपालिकाका वन क्षेत्रमा विश्वमै दुर्लभ तथा अति संकटापन्न डंगर गिद्धले सल्लाहका 23 गुण बनाएको थियो। तीमध्ये 15 गुणबाट सफलतापूर्वक बचेर उडेका उहाँले जानकारी दिनुभयो। मालारानी गाउँपालिकाको घेराभित्र क्षेत्रमा हिमाली गिद्धले 22 र हाडफोर गिद्धले 3 गुण बनाएका थिए। तीमध्ये हिमाली गिद्धका 16 र हाडफोर गिद्धका 2 गुणबाट बचेर सफलतापूर्वक उड्न सफल भएका छन्। भूषालका अनुसार यी गिद्धहरूले वर्षमा एकपटक मात्र एउटा अण्डा पार्ने गर्छन्। सामान्यतया असोज कार्तिकदेखि शुरू हुने प्रजनन चक्र वैशाख जेठसम्म चल्ने भएकोले एउटा बचेरा हुर्काउन लामो समय लाग्ने गर्छ। विश्वमै दुर्लभ तथा संकटापन्न सेतो गिद्धले पनि सन्धिखर्क, भूमिका स्थान, मालारानी र सिद्धगंगा नगरपालिकाका विभिन्न 6 ठाउँमा गुण बनाएर यति बेला बचेरा हुर्काइरहेको छ। अन्य गिद्धहरूको तुलनामा यो प्रजातिको प्रजनन केही ढिलो शुरू हुने भएकोले अहिले पनि बचेरा हुर्काइरहेका भूषालले बताउनुभयो। अर्घखाँचीमा पछिल्ला वर्षमा लगातार सफल प्रजनन हुनु, उपयुक्त वासस्थानको संरक्षण, पर्याप्त खाद्य उपलब्धता तथा स्थानीय समुदायको संरक्षणप्रतिको सचेतनाले संख्या र प्रजनन सफलता बढाउन महत्वपूर्ण भूमिका खेलेको डिभिजन वन कार्यालय अर्घखाँचीका सूचना अधिकारी केशव खड्काले बताउनु भएको छ। चोरी गरी अमेरिका पुर्याएको 13 शाक्यमुनि बुद्धको प्रस्तर मूर्ति काठमाडौँको नुचिबहालमा विधिपूर्वक पुनर्स्थापना गरिएको छ। काठमाडौँ महानगरपालिका, पुरातत्व विभाग तथा सम्पदा अभियान लगायतको समन्वयमा हालै यो मूर्ति पुनर्स्थापना गरिएको हो। पुरातत्व अधिकृत सरिता सुवेदीका अनुसार चोरी भएको शाक्यमुनि बुद्धको मूर्ति अमेरिकामा फेला परेपछि पुरातत्व विभागले अमेरिकाको तिब्बत हाउस कलेक्सनसँग समन्वय गरी नेपाल फिर्ता ल्याएको थियो। अमेरिकाको एक संग्रहालयमा रहेको मूर्ति सरकार, विभिन्न संस्था तथा सम्पदा अभियन्ताको सहकार्यमा नेपाल ल्याइएको हो। शान्त र सौम्य भाव झल्किने मूर्ति 13 निर्माण भएको पुरातात्विक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण एवं तत्कालीन कला संस्कृति र मूर्तिकलाको उत्कृष्ट नमूना मानिन्छ। अन्तर्राष्ट्रिय कानून अनुसार कुनै पनि देशको सांस्कृतिक सम्पदा अन्य देशमा पुगेको अवस्थामा आवश्यक कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित देशमै फिर्ता गर्नुपर्ने व्यवस्था छ।
उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा कालीकोट र दैलेख जोड्ने सड़क स्तर उन्नति गर्ने सहमति, ट्राफिक कारवाहीबाट दुई दिनमा झण्डै 42 लाख रुपियाँ राजस्व संकलन लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले अबको 3-4 दिनभित्र मनसून देशभर फैलिने सम्भावना, लुम्बिनी सहित पश्चिमको तराई क्षेत्रमा गर्मी कायमै, अर्घखाँचीमा 4 प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कालीकोट र दैलेख जिल्ला जोड्ने सड़कको स्तरोन्नति गर्न 2 जिल्लाका जनप्रतिनिधिले सहमति गरेका छन्। 2 जिल्लाको सहज यातायात सञ्जालमा जोड्ने आर्थिक तथा सामाजिक विकासका लागि दैलेखको माथिल्लो डुंगेश्वर, दुल्लु, डाँडी माडी हुँदै कालीकोटको ब्याउली पानतडी सड़कको स्तरोन्नतिका लागि 2 जिल्लाका जनप्रतिनिधि, राजनीतिक दलका नेता र सरकारवालाले सहमति गरेका हुन्। कालीकोटको शुभकालिका गाउँपालिका र दैलेखको भैरवी गाउँपालिकाको संयुक्त आयोजनामा सम्पन्न बैठकमा सड़क पूर्वाधार विकासका लागि 2 जिल्लाबीच सहकार्य गर्ने सहमति भएको हो। सड़कले पूर्णता पाएमा कालीकोटको शुभकालिका र आसपासका क्षेत्रबाट दैलेख हुँदै कर्णाली प्रदेशको राजधानी सुर्खेत र नेपालगंजसम्मको यात्रा निकै छोटो, सुरक्षित र सहज हुने राष्ट्रिय समाचार समितिले जनाएको छ। ट्राफिक कारवाहीबाट 2 दिनमा झण्डै 42 लाख रुपियाँ राजस्व संकलन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बितेको 24 घण्टामा 2,102 जना चालक नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। यसबाट 21,10,000 रुपियाँ भन्दा धेरै राजस्व राज्य कोषमा दाखिला भएको हो। त्यस्तै त्यसअघि एकै दिन 20,79,000 र जरिमाना संकलन भएको थियो, जसमा 2,438 जना गाडी चालक ट्राफिक नियम उल्लङ्घनको कारवाहीमा परेका थिए। लेन अनुशासन पालना नगर्ने, जाँड रक्सी खाएर गाडी चलाउने, लागू पदार्थ सेवन गरी चलाउने, नियम विपरीत राइड सेयरिङ गर्ने, संकेत बत्ती उल्लङ्घन गर्ने, तीव्र गतिमा गाडी चलाउने लगायतलाई कारवाही गरिएको छ। अब विदेशको खबर। दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति युन सुक योलकी पत्नी किम केन हीलाई भ्रष्टाचार र पदको दुरूपयोग गरेको अभियोगमा 7 वर्षको जेल सजाय सुनाएको छ। सोल केन्द्रीय जिल्ला अदालतले हिजो गरेको फैसलामा किमले विलासी वस्तुहरू पदीय प्रभावको आधारमा निसंकोच ग्रहण गरेको उल्लेख छ। पूर्व राष्ट्रपतिको परिवार संलग्न भ्रष्टाचार प्रकरणको अनुसन्धानका लागि गठित स्वतन्त्र काउन्सिल मिन जुङ की टोलीले सरकारी पदहरूको किनबेच गरी महँगा गहना र विलासी सामग्री लिएको भन्दै किमका लागि 7.5 वर्षको जेल सजाय माग गरेको थियो। अदालतको फैसला अनुसार किमले सन् 2022 मार्चदेखि मे महिनाको बीचमा एक व्यवसायीका ज्वाइँलाई सरकारी पदमा नियुक्ति दिलाए बापत घाँटीको हार, ब्रोच र टप अर्थात कानमा लगाउने गहना उपहार स्वरूप लिएकी थिइन्। त्यसै गरी सन् 2022 अप्रेलमा राष्ट्रिय शिक्षा आयोगका पूर्व प्रमुखबाट नियुक्ति प्रक्रियामा सहयोग गर्ने शर्तमा सुनको कछुवा र त्यही वर्षको सेप्टेम्बरमा एक रोबोट डग व्यवसायीबाट व्यावसायिक लाभ दिलाए बापत घडी लिएको अभियोग पुष्टि भएको छ। अन्य अभियोगहरू पनि छन्। सन् 2025 अगस्तमा हिरासतमा लिएकी किम दक्षिण कोरियाको इतिहासमा हिरासतमा राखेर मुद्दा चलाएकी पहिलो पूर्व प्रथम महिला हुन्। यसअघि गएको अप्रेलमा सोल उच्च अदालतले तल्लो अदालतको 20 महिनाको जेल सजायलाई उल्ट्याउँदै सेयर मूल्य हेरफेर र भ्रष्टाचारको मुद्दामा उनको सजाय 4 वर्ष पुर्याएको थियो। यसबाहेक सन् 2023 पार्टी महाधिवेशनको क्रममा एक विशिष्ट उम्मेद्वारलाई जिताउन युनिफिकेशन चर्चका सदस्यहरूलाई सत्तारूढ पिपल्स पावर पार्टीमा आबद्ध गराउन दबाब दिएको अभियोगमा पनि उनीमाथि अनुसन्धान भइरहेको छ। किमको प्रतिरक्षा टोलीले जिल्ला अदालतको पछिल्लो फैसला विरूद्ध पुनरावेदन गर्ने तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा बेल्जियम समूह जीको विजेता बन्दै नकआउट चरणमा पुगेको छ। यो समूहका इरान र इजिप्टले बराबरी खेलेका छन् अनि न्यूजील्याण्ड बाहिरिएको छ। आज बिहान भएको खेलमा बेल्जियमले न्यूजील्याण्डलाई 5-1 गोलको फराकिलो अन्तरले हरायो। उसका ट्रोसार्टले 2 तथा केविन डे ब्रुयना, रोमेरो लुकालु र एलेक्सिस सेलेमेकर्सले 1-1 गोल गरे। न्यूजील्याण्डका एलिजाह जस्टले 1 गोल फर्काए। समूह जीकै अर्को खेलमा इजिप्ट र इरानले 1-1 गोलको बराबरी खेले। इरान पेनाल्टीमा चुक्यो भने इन्जुरी समयमा भएको गोल अफसाइड भयो। इजिप्टका मुहम्मद साबेरले खेलको 5 मिनटमा गोल गरी टोलीलाई अग्रता दिलाएका थिए, तर 14 मिनटमा रमिन रजाइनले गोल फर्काए। त्यसपछि थप गोल हुन सकेन। समूह जीमा 5 अङ्कसहित बेल्जियम शीर्ष र समान 5 अङ्क रहेको इजिप्ट दोस्रो स्थानमा छ। इरान 3 अङ्कसहित तालिकामा तेस्रो हुँदा नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ। विश्वकप फुटबलमा आज राति र भोलि बिहान गरी 6 वटा खेल हुँदैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अबको तीन चार दिनभित्र मनसुन देशभर फैलिने सम्भावना लुम्बिनी सहित पश्चिमको तराई क्षेत्रमा गर्मी कायमै अर्घाखाँचीमा चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन संरक्षण प्रयासबाट गिद्धको संख्या र प्रजनन सफलता बढाउन महत्वपूर्ण भूमिका अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनर्स्थापना 13 औं शताब्दीको मूर्ति तत्कालीन कला संस्कृति र मूर्तिकलाको उत्कृष्ट नमूना दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनकी पत्नी किमलाई 7 वर्षको जेल सजाय अदालतको पछिल्लो फैसला विरुद्ध पुनरावेदन गर्ने किमको प्रतिरक्षा टोलीको तयारी र विश्वकप फुटबलमा बेल्जियम समूह विजेता इरान र इजिप्टले बराबरी खेले न्यूजील्याण्ड बाहिरियो दिउँसो 12 बजेको नेपाल खबर सकियो दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं नमस्कार

0: रूपमा।
1: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
0: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माणिछ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
2: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
3: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
4: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीको लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-39122 र 98550-39123।
5: एक्जाम सकेर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
1: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
5: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
6: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656-5569-6353, 98550-7061 र 98550-7053।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
7: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौँ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध।
8: स्वदेश FM 93.2 MHz।

0: हेलो आयन, के छ
1: के हो यार सम्राट? यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर? हाम्रो नेपालमा
0: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
1: भिडियो अन गर न यार।
0: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
1: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852028 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
3: सम्बन्ध सधैँ भरिलाई साथ नै राखौँ टेकमाइललाई। टेकमाइललाई
4: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
5: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855-63172 र 9845-12206।
2: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
2: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
5: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 9849064-67977 र 9820-35212।
8: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानिए। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
9: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
5: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
2: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
5: प्रोप्राइटर नरेश महतो, गीता महतो।
7: सम्पर्क 97625-73099-9804-46-182 र 98-495-225।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकहरूको सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न आग्रह गरेको छ। श्रम मन्त्री रामजी यादवले साउदी राजदूत फहद मोहम्मद ए मनिकरसँगको भेटमा यो नयाँ नियमले गर्दा नेपालीहरूको भिजा प्रक्रिया नरोक्न र रोजगारीमा बाधा नपुग्ने वातावरण बनाउन पनि आग्रह गर्नुभएको छ। जवाफमा साउदी राजदूत मनिकरले आफ्नो सरकारसँग सरसल्लाह गरेर यसबारे थप जानकारी दिने बताउनु भएको छ। बस्दै आएको ठाउँ छाड्न सरकारले कडा निर्देशन दिएपछि सुकुम्बासीहरू आन्दोलित भएका छन्। सरकारले होल्डिङ सेन्टर खाली गर्न दिएको आदेशको विरोधमा आज दिउँसो 2 बजे सुकुम्बासीहरूले माइती घर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्याली निकाल्ने भएका छन्। सरकारले उनीहरूलाई आउँदो असार 19 गतेभित्र होल्डिङ सेन्टर खाली गरिसक्न निर्देशन दिएको छ। विराटनगरका सरकारी कार्यालयहरूमा आगो लगाएको आरोप लागेका नेकपाका नेता ताजिम अन्सारी कारागार चलान भएका छन्। जिल्ला अदालत मोरङका न्यायाधीश चित्र बहादुर गुरुङको इजलासले उनलाई थुनामा राखेर मुद्दा अघि बढाउन आदेश दिएको हो। गत भदौमा भएको जेन्जी आन्दोलनका क्रममा विराटनगरका सरकारी कार्यालय र विभिन्न ठाउँमा तोडफोड र आगजनी भएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर म्याग्दीको धौलागिरी गाउँपालिका चार रात खोला स्थित म्याग्दी खोला जलविद्युत आयोजना क्षेत्रमा आज ठिफरको ठक्करबाट मजदुरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आयोजना क्षेत्रमा BA01004 K1377 नम्बरको टिप्पर पछाडि लैजाने क्रममा पैदल हिँडिरहेका मजदुरलाई ठक्कर दिएको थियो। दुर्घटनामा कञ्चनपुरको लालझाडी गाउँपालिकाका 35 वर्षीय भीमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। र लामो दूरीका दुईवटा मुख्य सड़क बन्द हुँदा यात्रुहरूलाई आवत जावतमा समस्या भएको छ। मरमत कार्य भइरहेकाले काठमाडौँ कोलेखानी फर्पिङ सड़क खण्ड अझै एक महिना बन्द रहने नेपाल प्रहरीले जनाएको छ। मकवानपुरको इन्द्र सरोवरमा जेठ 15 गतेदेखि नै यो सड़क बन्द गरेर काम भइरहेको छ। यस्तै बाढ़ीको जोखिम बढेका कारण बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुन्जे बेसी खण्डमा पनि गाड़ी चलाउन रोक लगाइएको छ। हौस्तेसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

ਹੋ ਹਮਲੇ ਦੇਖਾਉਂਦੇ ਹੋ ਹਮਲੇ ਓਏ ਦੇਖਾਉਂਦੇ ਹੋ ਹਮਲੇ ਇਸ ਤੋਂ ਵੀ ਇੱਕ

देखा नहीं हो हमले, ओए देखा नहीं हो हमले, देखा नहीं हो हमले, ओए

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: हेलो
3: हेलो बुढी, के छ खबर?
2: ठिकै छ, चलेकै छ।
3: ल भिडियो अन गर त, तलाई हेरम।
2: भिडियो अनै छ त, देख्नु भएन र?
3: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
2: माडीको नेट यस्तै त हो नि।
3: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ। ल गएर टेक माइन जोडिहाल त।
0: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
2: सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 98452 0 28 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
4: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं। टेकमाइललाई टेकमाइललाई
5: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर। केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने?
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
5: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 0656 94 374 98 510 61 356।
5: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
6: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
2: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
6: माडी नगरपालिका, बसन्तपुर।

0: के तपाईं इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कूटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईं हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।
2: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
2: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
2: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
2: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
2: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
0: सिप हुन्छ साथमा, रोजगारी हातमा।
1: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
2: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडीछ चितवनमा एसईई, एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्षीय डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
3: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
4: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
0: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-39122 र 98550-39123। निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा समीक्षा मथेको नमस्कार। प्रतिनिधि सभाका सदस्यहरूलाई संसदको काम कारवाहीबारे जानकारी दिन संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिने भएको छ। संघीय संसद सचिवालयले आउँदो असार 15 र 16 गते सिंहदरबारभित्र यो कार्यक्रम गर्न लागेको हो। सचिवालयको संसदीय प्रशिक्षण शाखाले आज सूचना जारी गर्दै सबै प्रतिनिधि सभा सदस्यहरूलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेको छ। सिंहदरबार स्थित संघीय संसद भवनको उत्तर पश्चिमपट्टि बनिरहेको नयाँ सभा हलमा यो कार्यक्रम सञ्चालन हुनेछ। दुई दिनसम्म चल्ने यस कार्यक्रममा संसद सञ्चालनका कानूनी र व्यावहारिक पक्षबारे छलफल हुने संसद सचिवालयले जनाएको छ। लामो समयदेखि आफ्नो जम्मा गरेको रकम डुब्ने चिन्तामा रहेका तुलसी सहकारीका बचतकर्ताले राहत पाएका छन्। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार यो सहकारीका 185 जना बचतकर्ता 158 जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका हुन्। सहकारी मन्त्री प्रतिभा रावलले समस्याग्रस्त सहकारीहरूबाट ऋण असुल गरी उनीहरूको सम्पत्ति व्यवस्थापन गरेर बचतकर्ताको पैसा फिर्ता गर्ने काम भइरहेको जानकारी दिनुभएको छ। कानून अनुसार नै अरू समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम पनि क्रमशः फिर्ता गर्दै जाने सरकारको तयारी छ। साउदी अरबले लागू गर्न खोजेको नयाँ नियमका कारण रोजगारीका लागि त्यहाँ जान ठिक्क परेका नेपाली श्रमिकहरू ठूलो मर्कामा परेका छन्। साउदी सरकारले ल्याएको सी प्रमाणीकरण प्रक्रियाका कारण भिजा रोकिएपछि नेपाली श्रमिकहरू अन्यलमा परेका हुन्। श्रमिकहरू समस्यामा परेपछि नेपाल सरकारले यो प्रक्रियालाई तत्कालका लागि रोक्न साउदी सरकारसँग आग्रह गरेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले साउदी राजदूत फहद मोहम्मद ए सँग भेट गरी सी प्रमाणीकरणको काम तत्काल रोकेर पहिले जस्तै भिजा प्रक्रिया सुचारू गरिदिन आग्रह गर्नुभएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: इजी वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन IME गरौ
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौ IME गरौ
2: IME गरौ यो हो नेपाली रेडियो
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाँकी खबर चीनका व्यवसायी र लगानीकर्ताहरूलाई नेपालमा व्यापार तथा पर्यटनको क्षेत्रमा लगानी गर्न आह्वान गरिएको छ। चीनको सिसाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासा स्थित नेपाली महावाणिज्य दूतावासले एक विशेष कार्यक्रम गरी नेपालमा रहेका लगानीकर्ता लगानीका अवसरहरूबारे चीनी अधिकारी र व्यवसायीहरूलाई जानकारी गराएको हो। कार्यक्रममा सिसाङ सरकारका कार्यकारी उपाध्यक्ष चाओ पिङले नेपाल चीनको सच्चा मित्र भएको बताउँदै चीनिया लगानीकर्ताहरूलाई नेपालमा व्यापार र भ्रमण गर्न आग्रह गर्नुभयो। यस्तै महावाणिज्य दूत लक्ष्मी प्रसाद निरौलाले नेपाल एक चीन सिद्धान्त प्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै सीमा नाकामा आवत जावत सहज बनाउन र नेपाली व्यवसायीहरूलाई भिसामा सहुलियत दिन चीनिया पक्षसँग अनुरोध गर्नुभएको छ। र गएको भदौ 24 गते मकवानपुरको भीमफेदी कारागारको पर्खाल भत्काएर भागेका कैदी बन्दी मध्ये 128 जना अझैसम्म पनि फरार रहेका छन्। भाग्नेहरूमा 26 जना भारतीय नागरिक सहित धेरै जसो लागु औषध र जबरजस्तीकरणी मुद्दाका कैदीहरू रहेका छन्। त्यसबेला कारागारबाट 440 जना कैदी बन्दी फरार भएका थिए, जसमध्ये सुरक्षा निकायले विभिन्न ठाउँबाट 312 जनालाई नियन्त्रणमा लिइसकेको छ। यता सोही घटनाको भोलिपल्ट हेटौडाको बाल सुधार गृहबाट भागेका 72 जना मध्ये 5 जना बालक पनि अझै फेला परेका छैनन्। प्रहरीले फरार रहेका सबैको खोजी कार्यलाई थप बढाएको छ। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656 858 853
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: ओखती फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
2: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
1: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
2: सम्पर्क 98-4-57-31-34 र 97-4-43-43-915
3: एलिना हामी बिहे गरौँ न
4: भर्खर त पढ्दैछौँ कहाँ बिहेको कुरा गरेको
3: हामी लिभिङ टुगेदरमा पनि बस्न सक्छौँ नि
4: पछि गएर धोका त दिँदैनौ नि
3: या यस्तो कुरा नगर न

0: मौलाकालिक अस्पताल को सेवा अब अपने सुविधा संपन्न भवन भरतपुर 11 बाईपास रोड
1: चौबीस घंटा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहित को आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहित को बाल रोग विशेषज्ञ सेवा 4D वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देखना सकिने
2: मेरुदंड तथा जोर्नी प्रत्यारोपण सहित को हाड़ जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
1: यूरोलॉजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 0564937338 मोबाइल 9855088002
4: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बज्न लागेछ यार हैन भोक लागेको छैन तिमीहरूलाई
5: भोक त लागेछ नि तर के गर्नु खानाको अर्डर कहीं गरिएन अब चाउमिनमै चित्त उजाउन त होला नि
6: त के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मम चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ लहिर जाऊ त्यतैतिर
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63 नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
8: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
7: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
8: चौबिसै घण्टा इमर्जेन्सी सेवा
7: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
8: एडभान्स पेडियाट्रिक जनरल वार्ड
7: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
8: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
7: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
8: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
7: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
8: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
7: भेन्टिलेटर सेवा
8: होल बडी चेकअप जाँचको सुविधा
7: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
8: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656 18 853 518 953
9: क्यामेराम्यान खसेछ हेत्तेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस् पनि छैन तुरन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
10: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
9: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
11: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। हप्तामा 2 दिन विदाले सर्वोच्च अदालतको मुद्दा व्यवस्थापनमा समस्या, अव्यवस्थित सामाजिक सञ्जाल, न्यायपालिकाका लागि मुख्य चुनौती, 5 वर्षमा आएका मुद्दा शून्यमा झार्ने लक्ष्यमा नवयुवा आन्दोलनको अवरोध, बर्ड फ्लू भाइरसको आनुवंशिक संरचना पहिचान गर्ने प्रक्रिया सुरु, काठमाडौँ उपत्यका र आसपासमा विशेष सावधानी अप्नाउन आह्वान, आउँदो बुधबारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, अर्को हप्ता पनि धान रोपाईका लागि अनुकूल समय हुने, अमेरिका इरान तनावले मध्य पूर्व युद्ध विराम चुनौती, अनुमति नलिए हर्मुज जलमार्गबाट आवाज जावत नगर्ने इरानको चेतावनी, र विश्वकप फुटबलमा भोलि बिहान 6 वटा खेल हुँदै। नेपाल खबरमा अब पूरा खबर। सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले कार्यदिन हप्तामा 5 दिन मात्र हुँदा मुद्दाको नियमित कार्यतालिका प्रभावित भएको बताउनु भएको छ। थुनुवा मुद्दा, सार्वजनिक सरोकारको विवाद र माना चामल जस्ता शीघ्र किनारा लगाउनु पर्ने मुद्दाहरूमा कार्य बोझ बढेको उहाँको भनाइ छ। छोटो लुगाले टाउको छोप्दा खुट्टा देखिने जस्तो चुनौतीपूर्ण स्थिति भएको टिप्पणी गर्दै उहाँले पुराना र प्राथमिकता प्राप्त मुद्दाहरू समयभित्र टुङ्ग्याउन अदालत प्रतिबद्ध रहेको पनि बताउनुभयो। यस्तै सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अनियन्त्रित सामाजिक सञ्जाल न्यायपालिकाका लागि प्रमुख चुनौती बनेको बताउनु भएको छ। परम्परागत सञ्चार माध्यमसँग सम्बन्ध सहज रहे पनि नियमन बाहिरका सामाजिक सञ्जालले समस्या निम्त्याएको उहाँको भनाइ छ। यो चुनौतीलाई केवल न्यायपालिकाको मात्र नभई विधिको शासन, न्यायिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताकै साझा समस्याको रूपमा बुझ्नुपर्नेमा उहाँले जोड दिनुभयो। साथै एआईद्वारा सृजित नक्कली आवाज र सामग्रीले न्यायिक प्रक्रियामा असर पार्न सक्ने भन्दै सञ्चारकर्मीहरूलाई सचेत रहन आग्रह गर्नुभयो। यस्तै न्यायाधीश महेश शर्मा पौडेलले 5 वर्ष नआएका मुद्दाहरू शून्यमा झार्ने लक्ष्यमा नवयुवा आन्दोलनले अवरोध पुर्याएको बताउनुभयो। गएको वर्ष 8 वर्ष पुराना मुद्दाहरू फर्चौट गरी उल्लेख्य प्रगति गरेको अदालतले यस वर्ष 5 वर्ष नआएका मुद्दा शून्यमा झार्ने लक्ष्य लिएको बताउनुभयो। तर भदौ 23 र 24 गतेको घटना र त्यसपछिको असहज परिस्थिति कारण लक्ष्य प्राप्तिमा बाधा परेको उहाँको भनाइ छ। बर्ड फ्लूको संक्रमण तीव्र बनेपछि सरकारले भाइरसको आनुवंशिक संरचना पहिचान गर्ने काम सुरु गरेको छ। 11 वटा जिल्लाको 82 ठाउँमा संक्रमण पुष्टि भइसकेकोमा फैलने क्रम तीव्र बनेपछि संक्रमित भाइरसका आनुवंशिक परिवर्तन भए नभएको थाहा पाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा जिन विश्लेषण सुरु गरेको पशु सेवा विभागले जनाएको छ। काठमाडौँ उपत्यकामा देखिएको भाइरसको नमुनाबाट यो विश्लेषण भइरहेको विभागले जनाएको छ। यसबाट भाइरस कस्तो किसिमको र कहाँबाट आएको हो भनी पत्ता लगाउन सकिन्छ। नयाँ भेरिएन्ट भएमा थप संक्रामक हुन सक्ने भएकाले खोप र उपचार विधिमा पनि सुधार गर्न आवश्यक पर्छ। काठमाडौँ, ललितपुर, भक्तपुर तथा काभ्रेका केही क्षेत्रमा संक्रमण अझै देखिरहेकाले विशेष निगरानी बढाएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो। विभागले पंक्षीपालक किसानलाई फार्ममा जैविक सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्न, पुराना अण्डाका क्रेट पुनः प्रयोग नगर्न, ढुवानीका साधन पूर्ण निसंक्रमण गरेर मात्र फार्मभित्र प्रवेश गराउन तथा जङ्गली पंक्षीसँग घरपालुवा पंक्षीको सम्पर्क हुन नदिन आग्रह गरेको छ। साथै पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा भेटनरी प्रमाणपत्र अनिवार्य लिन, नियमित खोप लगाउन तथा फार्ममा अस्वाभाविक रूपमा धेरै पंक्षी बिरामी वा मरेको देखिए तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन विभागले अनुरोध गरेको छ। यसपालि देशमा मनसुन भित्रेको 1 हप्तासम्म पनि कमजोर रहिरहेका बेला आउँदो बुधबारदेखि देशभर वर्षाको राम्रो सम्भावना रहेको मौसमविदले बताएका छन्। पर्यावरण तथा मौसम विज्ञ जलवायु उज्जवल उपाध्यायका अनुसार आउँदो बुधबारदेखि देशका सबैजसो ठाउँमा वर्षाको सम्भावना छ। उहाँका अनुसार पश्चिम र सुदूरपश्चिममा भने बिहिबार वर्षा हुनेछ। धान रोपाईका लागि आकाशे पानीको भर पर्नेहरूका लागि केही दिनको वर्षाका कारण आउँदो शुक्रबार उपयुक्त हुने मौसमविदको भनाइ छ। पूर्वमा मेचीदेखि पश्चिममा नारायणी नदी बीचका तराई क्षेत्रमा भने आउँदो मंगलबार नै राम्रो वर्षा हुने सम्भावना छ। पूर्वी पहाड तथा मध्य पहाडका केही ठाउँहरूमा आज भोलि पनि वर्षाको सम्भावना छ। अर्को हप्ता अर्थात् असार 22 गतेदेखि 29 गतेसम्मको बीचमा भने देशभर नै अलि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद उपाध्यायले बताउनुभयो। यसैबीच अबको 3-4 दिनभित्र मनसुन देशभर फैलने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागसहित कर्णाली र सुदूरपश्चिमको सम्पूर्ण क्षेत्रमा मनसुन विस्तार हुने सम्भावना छ। यस वर्ष सरदर मितिभन्दा 6 दिन ढिला गरी गएको असार 5 गते पूर्वमा प्रवेश गरेको मनसुन असार 8 गतेदेखि गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको छ। तर मनसुन कमजोर अवस्थामै छ। अमेरिकी वित्तीय संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने अभियान थालेको छ। बैंकका कार्यकारी उपाध्यक्ष प्रवेश रिजाल र हेड अफ इन्भेस्टमेन्ट बैंकिङ हेनरी पिनेलको नेतृत्वमा एउटा टोलीले काठमाडौँमा नेपालका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत निजी लगानीकर्ता जल विद्युत विकासकर्ता तथा फिन्टेक उद्यमीहरूसँग छलफल गरेर अभियान थालेको हो। छलफलमा क्रस रिभर बैंकले वित्तीय पूर्वाधार विकास र पूँजी परिचालनमा दीर्घकालीन साझेदार बन्न इच्छुक रहेको जनाएको छ। छलफलमा सहभागीहरूले नेपालसँग झण्डै 23 अर्ब अमेरिकी डलरको विदेशी मुद्रा सञ्चित र 13 अर्ब डलर भन्दा बढी संस्थागत पुँजी भए पनि त्यसको प्रभावकारी उपयोग हुन नसकेको बताए। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। आज सूक्ष्म साना तथा मझौला उद्यम दिवस, हरेक वर्ष जुन 27 तारिकमा मनाउने यो दिवस यस वर्ष नवप्रवर्तन र दिगो औद्योगिक विकास मार्फत सूक्ष्म साना तथा मझौला उद्यमलाई सशक्त बनाऊ भन्ने नाराका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घले 2017 हरेक वर्ष यो दिवस मनाउँदै आएको छ। राष्ट्रसङ्घका अनुसार विश्वका 90% भन्दा बढी व्यवसाय यिनै उद्यम हुन् जसले विश्वव्यापी रोजगारीको 60-70% र कुल गृहस्थ उत्पादनमा झण्डै 50% योगदान पुर्याउँछन्। महिला, युवा र गरीब समुदायका लागि यी उद्यम आय आर्जनको प्रमुख आधार बनेका छन्। तर वित्तीय पहुँचको अभाव, कमजोर पूर्वाधार, सीमित बजार र डिजिटल नियामकीय प्रक्रियाले यी उद्यमलाई अझै चुनौतीमा राखेको छ। राष्ट्रसङ्घले डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता र हरित नवप्रवर्तनलाई यी उद्यमका लागि नयाँ अवसरका रूपमा देखेको छ। विदेशको खबर, अमेरिकाले स्ट्रेट अफ हर्मुजमा व्यावसायिक कार्गो जहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाएपछि दुवै देश बीच पुनः सैन्य तनाव चर्किएको छ। इरानी सरकारी सञ्चार माध्यमका अनुसार अमेरिकी आक्रमणको प्रतिउत्तरमा इरानले खाडी क्षेत्रमा रहेको अमेरिकी सैन्य अखडालाई लक्षित गरी आक्रमण गरेको छ। इरानी पक्षले थप आक्रमण भए आफ्नो प्रतिक्रिया अझ व्यापक हुने चेतावनी दिएको छ। अमेरिकी केन्द्रीय कमान्डले इरानी क्षेप्यास्त्र तथा ड्रोन भण्डारण स्थल र तटीय राडार प्रणालीमाथि आक्रमण गरेको पुष्टि गर्दै त्यसलाई स्ट्रेट अफ हर्मुज हुँदै आवाजात गर्ने व्यावसायिक जहाजमाथिको आक्रमणको जवाफ भएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्गो जहाजमाथिको ड्रोन आक्रमणको निन्दा गर्दै त्यसलाई युद्धविराम सम्झौता विपरीतको कदम भएको बताउनु भएको छ। यसैबीच इरानले स्ट्रेट अफ हर्मुज मार्फत आवाजात गर्ने जहाजलाई अनुमति नलिई यात्रा नगर्न चेतावनी दिएको छ। यद्यपि जलमार्गबाट जहाजहरूको आवाजात भने चलिरहेको जनाइएको छ। तनाव बढे पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भने गिरावट आएको छ। अब खेल खबर विश्वकप फुटबलमा भोलि बिहान 6 खेल हुँदैछन्। बिहान 3:15 न्यू जर्सी रङ्गशालामा समूह एलका पानामा र इङ्ल्यान्ड खेल्नेछन्। बिहान 3:00 नै फिलाडेल्फिया रङ्गशालामा क्रोएसिया र घाना खेल्दैछन्। यस्तै भोलि बिहान 5:15 समूह केका कोलम्बिया र पोर्चुगल मियामी रङ्गशालामा खेल्नेछन् भने एटलान्टा रङ्गशालामा डिआर कङ्गो र उज्बेकिस्तान खेल्दैछन्। यस्तै भोलि बिहान 8:00 समूह जेका अल्जेरिया र अस्ट्रेलिया क्यान्सास सिटी रङ्गशालामा र त्यही समयमा अर्लिङटन रङ्गशालामा जोर्डन र अर्जेन्टिना खेल्दैछन्। भोलि बिहानका सबै खेल अमेरिकामा हुन लागेका हुन्। भोलि बिहान खेल्ने टोलीमध्ये कोलम्बिया, पोर्चुगल र अर्जेन्टिना पहिले नै उत्कृष्ट 32 अर्थात् नकआउट चरणमा पुगिसकेका छन्। इङ्ल्यान्ड र घाना नकआउट चरणमा पुग्ने लगभग निश्चित छ। अस्ट्रेलिया र अल्जेरियाले जित्नुपर्छ वा खेल ड्र हुनुपर्छ। क्रोएसिया नकआउट चरणमा पुग्न भोलिको खेल जित्नैपर्छ। डिआर कङ्गो, उज्बेकिस्तान, पानामा र जोर्डन नकआउट चरणको होडबाट बाहिरिसकेका छन्। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। हप्तामा 2 विधाले सर्वोच्च अदालतको मुद्दा व्यवस्थापनमा समस्या, अव्यवस्थित सामाजिक सञ्जाल न्यायपालिकाका लागि मुख्य चुनौती, 5 नआएका मुद्दा शून्यमा झार्ने लक्ष्यमा नवयुवा आन्दोलनको अवरोध, बर्ड फ्लू भाइरसको आनुवंशिक संरचना पहिचान गर्ने प्रक्रिया सुरु, काठमाडौँ उपत्यका र आसपासमा विशेष सावधानी अपनाउन आह्वान, आउँदो बुधबारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, अर्को हप्ता पनि धान रोपाईका लागि अनुकूल समय हुने, अमेरिका इरान तनावले मध्यपूर्व युद्ध विराम चुनौतीमा, अनुमति नलिए हर्मुज जलमार्गबाट आवाजावत नगर्ने इरानको चेतावनी, र विश्वकप फुटबलमा भोलि बिहान 6 खेल हुँदै।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: साली नदीको शिर,
8: मणिचूडको काख,
7: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
8: शान्ति र आनन्दको अनुभूति,
7: भीडभाडबाट टाढा,
8: सहरबाट नजिकै,
7: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
8: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
9: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841949481, वेबसाइट झुले.com.np।
10: घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
12: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको माइतीघर मण्डलामा दृष्टिबिनहरूको आन्दोलन आज 6 दिनमा पनि चलिरहेको छ। आफ्ना मागहरूप्रति सरकारको ध्यान आकर्षण गराउन सडकमा उत्रिएका प्रदर्शनकारीहरूले राज्यको मौनताप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। धरनामा सहभागी दृष्टिबिन सुरे लिम्बूले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनका कारण सरकारले आफूहरूको आवाज सुन्न नसकेको हुन सक्ने बताउनुभयो। तथापि आउँदो दिनमा सरकारले माग सम्बोधन गर्ने आशा राखेको उहाँको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टीका दृष्टिबिन सांसद रमेश परसाईले भने बाहिरी जिल्लाका साधारण घटनामा चासो राख्नेहरूले राजधानीको मुटुमा भइरहेको यो न्यायोचित आन्दोलनलाई नजरअन्दाज गरेको भन्दै आपत्ति जनाउनु भयो। प्रदर्शनरत दृष्टिबिनहरूले सरकारले चाँडो वार्ताको वातावरण सृजना गरी आफ्ना माग पूरा गरोस् भन्ने प्रतीक्षारत रहेको बताएका छन्। काठमाडौँ महानगरपालिकाले शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पताललाई 1800 भाइल एन्टी रेबिज खोप उपलब्ध गराएको छ। अस्पतालमा रेबिज विरुद्धको खोप अभाव हुने सम्भावना बढेपछि अस्पतालले महानगरसँग सहयोग मागेको थियो। महानगरका कार्यवाहक मेयर सुनिता डङ्गोल आज अस्पतालमै पुगेर खोप प्रदान गर्नुभएको हो। जनावरले टोकेपछि उपचारका लागि जाने मुख्य अस्पतालमै खोप अभाव हुँदा थप जोखिम उत्पन्न भएको उहाँको भनाइ छ। अस्पतालका निर्देशक डाक्टर अनुप वास्तोलाका अनुसार काठमाडौँ महानगरले दिएको खोप झण्डै 9 दिनलाई पुग्छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले नाराघेटी दरबार संग्रहालयको खाली जग्गा 24 घण्टा पार्किङ खुल्ला राख्न निर्देशन दिएको छ। दरबार मार्ग र ठमेल क्षेत्र 24 घण्टा खुल्ला राखेको राखेकाले संग्रहालयको पार्किङ क्षेत्रलाई पनि 24 घण्टा खुल्ला राख्ने व्यवस्था मिलाउन हिजो प्रशासन कार्यालयले निर्देशन दिएको हो। संग्रहालयको दक्षिणतर्फको मूल गेटदेखि भित्र प्रवेश गर्दा बायाँ तर्फको खाली जग्गा सशुल्क पार्किङका लागि प्रयोग भइरहेको छ। यस्तै पार्किङ शुल्क लिँदा अन्य सरकारी निकाय र काठमाडौँ महानगरपालिकाले बनाएको दरेटले आधार मानेर व्यवस्थापन गर्न पनि जिल्ला प्रशासन कार्यालयले निर्देशन दिए। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएलको ललितपुर शाखाबाट वितरण हुने खानेपानी केही ओडामा केही दिन प्रभावित हुने भएको छ। पर्पिङ प्रणालीबाट पानी उत्पादन केही दिनका लागि बन्द हुने केयुकेएलको ललितपुर शाखाले जनाएको छ। भैँसेपाटी पानी प्रशोधन केन्द्रबाट पानी वितरण हुने ललितपुर महानगरपालिकाको ओडा नम्बर 14, 18, 21, 22, र 25 पानी वितरण प्रभावित हुने भएको हो। दक्षिणकाली नगरपालिका ओडा नम्बर 4-7 मूलको पानी सङ्कलन गर्न प्रयोग गर्दै आइरहेको पाइपलाइन मर्मत गर्दा अवरोध आउने भएको हो। पिएल सिंह मेमोरियल T20 कपको फाइनल खेलमा आज पोखरा र काठमाडौँ महानगरपालिका खेल्दैछन्। फाइनल खेल कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज बेलुका 6 बजेदेखि हुनेछ। हिजो भएको खेलमा पोखरा महानगरपालिकाले वीरगंज महानगरपालिकालाई 44 रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको हो। काठमाडौँ महानगरपालिकाको आयोजना र बागमती प्रदेश क्रिकेट संघको व्यवस्थापनमा चलिरहेको प्रतियोगिताको ट्रफी पनि सार्वजनिक गरिएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बर्ड फ्लू भाइरसको आनुवंशिक संरचना पहिचान गर्ने प्रक्रिया सुरु। काठमाडौँ उपत्यका र आसपासमा विशेष सावधानी अपनाउन आह्वान। माइतीघरमा दृष्टिबिनहरूको धरना 6 दिनमा चल्दै सरकारको ध्यान आकर्षण नभएको गुनासो। र काठमाडौँ महानगरले टेकु अस्पताललाई रेबिज विरुद्धको खोप उपलब्ध गरायो। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। उज्यालो अनलाइन .com पढेर सुन्दै गर्नुहोस्।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: भारतलाई दीर्घकालीन स्थायित्व दिन सांस्कृतिक संस्थानले अहिले एउटा नयाँ र विशिष्ट एजेन्डा अघि सारेको छ, जुन संस्कृति, प्रकृति र दक्ष जनशक्तिको सुन्दर समायोजनबाट समृद्ध भन्ने दृष्टिकोणमा आधारित छ। पश्चिमा संस्कृतिबाट प्रभावित गीत संगीतले क्षणिक रूपमा डिजिटल माध्यमबाट लाभ दिए पनि देशको रैथाने सिप हाम्रो परम्परागत गीत संगीतलाई एउटा साझा प्याकेजका रूपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिन्छ। यसले गर्दा एकातिर मौलिक संस्कृतिको संरक्षण हुन्छ भने अर्कोतिर स्वरोजगार र आर्थिक समृद्धिको ढोका खोल्छ, जसका लागि सही पुस्तान्तरण आवश्यक छ भन्नुहुन्छ सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुन।
1: डिजिटल युगसँगै वैश्विकरणको प्रभाव यसरी प्रत्यक्ष चाहिँ नयाँ पुस्तामा हावी भएको छ। उसले आफ्नो संस्कृति भन्दा परको संस्कृति प्यारो लाग्ने परिस्थिति आउनुले गर्दाखेरि यो परिस्थितिलाई सर्वप्रथम त सानैदेखि नै हरेक अभिभावकले हाम्रो संस्कृति, हाम्रो मौलिकपन, हाम्रो चाहिँ नेपाली पहिचान भनेको यसमा छ, हामीले यसलाई छोड्यौँ भने हाम्रो अस्तित्व रहन्न भनेर त्यो नवजागरण प्रभाव गर्नुलाई आधारभूत शर्त जस्तो लाग्छ।
2: रङ्ग दर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: हप्तामा दुई दिन विदाले सर्वोच्चको मुद्दा व्यवस्थापनमा समस्या, नवयुवा आन्दोलन लक्ष्यमा बाधक, अव्यवस्थित सामाजिक सञ्जाल न्यायपालिकाका लागि मुख्य चुनौती।
2: चालु आर्थिक वर्षको खाता बन्द हुन 12 दिन बाँकी हुँदा पुँजीगत खर्च 35% पनि पुगेन, लक्ष्यको 76% राजस्व संकलन।
3: प्रविधिको तीव्र विकाससँगै मौलिक लोक दोहोरी संकटमा संरक्षणका लागि सही पुस्तान्तरण आवश्यक।
2: इरान र अमेरिका फेरि एक अर्कामाथि आक्रमणमा, सम्झौता उल्लङ्घन बारे अर्को पक्षमाथि आरोप, लेबनान र इजरायल तथा अमेरिका बीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर।
3: र विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।
4: स्वदेश FM 93.2 MHz
5: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
6: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
7: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

सोमेश्वरगढी स्थित गोलाघर मूर्तिको जङ्गलाई नेपाली सेनाले मरमत एवं रङरोगन माटी नगरपालिकाले चैते धान उत्पादन प्रोत्साहन कार्यक्रम मार्फत 1 करोड रुपियाँ बजेट विनियोजन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले उल्टो दिशामा नीति अगाडि बढाएको आरोप। सुप्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह। चिकित्सा शिक्षाको गुणस्तर सुधार्ने आयोगको नीति। मल खरिदमा चलखेल, भारतभन्दा झण्डै दोब्बर मूल्य तिर्दै सरकार। र नागढुङ्गा मुगलिन सडक खण्डमा मनसुन पूर्व तयारी, नौ स्थान पहिरोको उच्च जोखिममा। अरनीको राजमार्ग असार 22 गतेदेखि 15 दिन रातिमा बन्द गरिने। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म श्रीजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। देशकै 100 पर्यटकीय गन्तव्य स्थलहरूको सूचीमा समेटिएको माडीको सोमेश्वरगढी स्थित गोलघर र अभिमान सिंह बस्नेतको मूर्तिको जगलाई नेपाली सेनाले मरमत एवं रङरोगन गरेको छ। सेनाको कसरा ब्यारेकमा कार्यरत पेन्टिङ कलाकार सहितको टोलीले गोलघरको रङरोगन गरी त्यसको बीचमा रहेको काजी अभिमान सिंह बस्नेतको मूर्तिको जगलाई टाइल मार्बल लगाई मरमत गरेको हो। गोलघरको बाहिरी घेरामा सैनिक कलाकार टिमले नेपाली सेनाको इतिहास झल्कने चित्रकला गरी विशेष आकर्षक बनाएका छन्। बस पार्कबाट भारी बोकेर गोलघरसम्म सिमेन्ट, बालुवा, टाइल, मार्बल आदि जस्ता निर्माण सामग्री लगेका उनीहरूले बीचमा रहेको पाताल गंगाबाट पानी पिउन आकर्षक ढुङ्गे धारा समेत निर्माण गरेका छन्। अभिमान सिंह बस्नेत नेपाल एकीकरणपछिको पहिलो सैनिक कमान्डर थिए। नेपालको एकीकरण अभियान अन्तर्गत सोमेश्वरगढीसँग उनको इतिहास जोडिएकाले उनको प्रतिमा स्थापना गरिएको बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालले बताउनुभयो। माडी नगरपालिकाले पहिलो पटक चैते धान उत्पादनमा प्रोत्साहन कार्यक्रम ल्याउँदै कृषि शाखा मार्फत 1 करोड रुपियाँ बजेट विनियोजन गरेको छ। नगरपालिकाले चैते धान उत्पादन गर्ने कृषकलाई उत्पादन क्षेत्रको अनुपातमा प्रोत्साहन गर्ने भन्दै आगामी आर्थिक वर्ष 2083-84 लागि सो योजना ल्याएको हो। पछिल्लो समय माडी क्षेत्रमा सिंचाई सुविधामा उल्लेख्य सुधार आए भएसँगै कृषकहरू वर्षौसँगै चैते धान लगाउन थालेका छन्। चैते धान उत्पादनको क्षेत्र, कृषक संख्या र प्राथमिकता सबै बढेसँगै पालिकाले समेत बजेट मार्फत यसलाई प्रोत्साहनको कार्यक्रम ल्याएको नगर प्रमुख तारा कुमारी काजी महतोले बताउनुभयो। यसबाहेक कृषि शाखाले कृषि बजारमा कोल्ड रूम लगायत पूर्वाधार निर्माणका लागि 15 लाख रुपियाँ, कृषि यान्त्रिकीकरण प्रबन्धनका लागि 10 लाख रुपियाँ, पाइपलाइनिङ कार्यक्रमका लागि 14 लाख रुपियाँ र बाँझो जग्गा सदुपयोग गरी विपन्न लक्षित कार्यक्रमका लागि 5,25,000 रुपियाँ बजेट छुट्याएको छ। यसै गरी तरकारी मिनी किट वितरण, स्थानीय बाली प्रबन्धन, फलफूल खेती विस्तार, प्राङ्गारिक खेती प्रबन्धन, माछापालन विकास, व्यवसाय खुर्सानी खेती, कृषक समूह तथा सहकारी क्षमता अभिवृद्धि, कृषि सम्बन्धी गोष्ठी तथा अध्ययन अनुसन्धान र बाली रोग तथा किराको नियन्त्रण कार्यक्रमलाई पनि बजेटमा समेटेको कृषि शाखा प्रमुख सुरेश सिंह खडाले बताउनुभयो। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले उल्टो दिशामा नीति अगाडि बढाएको आरोप लगाउनु भएको छ। मन्थलीमा आयोजित पत्रकार तथा नागरिक अगुवासँगको भेटमा बोल्दै उहाँले पेट्रोलियम पदार्थको प्रयोग घटाउन, विद्युतीय सवारीमा सहुलियत दिनुपर्नेमा उल्टे कर बढाउन सरकारको उल्टो यात्रा भएको बताउनुभयो। घिसिङले शिक्षा र स्वास्थ्यमा भ्याट लगाउने निर्णय जनविरोधी भएको उल्लेख गर्दै यसले पार्टीहरूको घोषणा पत्र समेत उल्लङ्घन गरेको दावी गर्नुभयो। साथै न्यूनतम जाला नबढाएको भन्दै सरकार श्रमिक मैत्री नभएको उहाँको आरोप छ। उहाँले बजेटमा हेरफेर भएको विषय उठाउँदै वर्तमान अर्थमन्त्रीमाथि समेत प्रश्न उठाउनुभयो। सरकार नागरिकमा विश्वास जगाउन असफल भएको भन्दै उहाँले यस्तो अवस्था कायम रहे देशमै केही गर्ने वातावरण नबन्ने चेतावनी दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्दनले सबै 80 वर्षका व्यक्ति ट्रम्प जस्ता नहुने र सबै 36 वर्षका युवा बालिन जस्ता पनि नहुने बताउनु भएको छ। काठमाडौँमा शनिबार आयोजित एक कार्यक्रममा ट्रम्प र बालिङको प्रसङ्ग उठाउँदै अध्यक्ष लिङ्दनले उमेर मात्र सबै थोक नभए अनुभव र क्षमता पनि उत्तिकै महत्वपूर्ण हुने बताउनु भएको छ। उहाँका अनुसार व्यक्तिको क्षमता, अनुभव र दृष्टिकोण नै मुख्य कुरा हो। पार्टीभित्रको अवस्थाबारे बोल्दै उहाँले राप्रपाबाट बाहिरिने नेताहरूबारे धेरै टिप्पणी नगर्ने बताउनुभयो। आफू पार्टीका सबै उतार चढाव साक्षी रहेको उल्लेख गर्दै वर्तमान परिस्थिति चुनौतीपूर्ण भए पनि डराउनु पर्ने अवस्था नरहेको उहाँको भनाइ थियो।
दार्जिलिङको भरतपुर 10 स्थित नेसनल बाथ रोग सेन्टरका नामबाट सञ्चालन गरिएको भरतपुरमा मेट्रो क्लिनिक बन्द गरिएको छ। शुक्रबार प्रमुख जिल्लाधिकारी गणेश अर्यालसहित अनुगमनमा पुगेको स्वास्थ्य कार्यालय चितवन र भरतपुर महानगरपालिका स्वास्थ्य शाखाको टोलीले क्लिनिक बन्द गरेको हो। भरतपुर मेट्रो क्लिनिक भनेर दर्ता गरिएको क्लिनिक 2081 सालसम्म मात्रै नवीकरण गरेको र नेसनल बाथ रोग सेन्टरका नामबाट सञ्चालन गरेको पाइएपछि बन्द गरिएको स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य प्रशासक निर्मल घिमिरेले बताउनुभयो। देशभरमा अब केही राष्ट्रिय खबरहरू। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगसँग छानबिन तथा अनुसन्धान प्रतिवेदन माग गर्नुभएको छ। अध्यक्ष ओलीले जेएनजी आन्दोलनबारे आयोगले जारी गरेको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग गर्नुभएको हो। अध्यक्ष ओलीका तर्फबाट छानबिन तथा अनुसन्धान प्रतिवेदन माग गर्दै एमाले नेता महेश बर्तौलाले शुक्रबार आयोगमा निवेदन दर्ता गराउनु भएको थियो। शिक्षा आयोगले शिक्षण संस्थाको अनुगमन प्रतिवेदन र पूर्वाधार हेरेर मात्रै सिट निर्धारण गर्ने भएको छ। आयोगले चिकित्सा शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको गुणस्तर मूल्याङ्कन तथा सिट निर्धारण सम्बन्धी एकीकृत कार्यविधि 2083 अनुसार शिक्षण संस्थाको अनुगमन प्रतिवेदन र पूर्वाधार हेरेर मात्रै सिट निर्धारण गर्ने भएको हो। एउटै मल एउटै ठाउँबाट ल्याउँदा पनि नेपाल र भारतले तिर्ने मूल्यमा निकै फरक देखिएको छ। सिङ्गापुरको अन्तर्राष्ट्रिय कम्पनी एसएस आदित्य बिरला ग्लोबल ट्रेडिङले भारत र नेपाल दुवै देशलाई रासायनिक मल आपूर्ति गर्न टेन्डर पाएको छ। तर उक्त कम्पनीले भारतलाई त्यही मल प्रति मेट्रिक टन $540 उपलब्ध गराएको छ भने नेपाललाई $910.75 उपलब्ध गराउँदै आएको छ। आदित्य बिरलाले जहाँबाट भारतलाई मल दिइरहेको छ त्यहीबाट नेपाललाई पनि दिने हो। तर यति धेरै मूल्य किनभने कृषि सामग्री कम्पनी लिमिटेडका कर्मचारीहरूले नै प्रश्न गर्न थालेका छन्। मनसुन सक्रिय भइसके त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग अन्तर्गत पर्ने नागढुङ्गा मुगलिन सडक खण्डमा हुन सक्ने सम्भावित विपदलाई मध्यनजर गर्दै सडक विभागले विशेष पूर्व तयारी कार्ययोजना लागू गरेको छ। 2083 मनसुन पूर्व तयारी कार्ययोजना नाम दिएको उक्त परियोजनाले बाढी र पहिरोका कारण सडक अवरुद्ध भएमा तत्कालै खुलाउन र यात्रुलाई वैकल्पिक मार्ग को प्रयोग गराउन विशेष रणनीति तय गरेको छ। नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सी प्रमाणीकरणका प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेपाली श्रमिकको भिसा प्रक्रिया प्रभावित नहोस् र वैदेशिक रोजगारीमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले सरकारले सो आग्रह गरेको हो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए निखरसँग भएको शिष्टाचार भेटका क्रममा सी प्रमाणीकरणमा तत्कालै स्थगन गरी नेपाल श्रमिकको भिसा प्रक्रिया यथावत सञ्चालन गर्न विशेष अनुरोध गरेको छ। विराटनगरका नेपाली काङ्ग्रेसका नेता अविष्ट गिरी पक्राउ परेका छन्। उनको घरमा शनिबार बिहान प्रहरीले छापा मारेको थियो। लगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। मोरङ प्रहरीका अनुसार गिरीलाई कारागारमा अवैध असुली धन्दा चलाएको अभियोगमा पक्राउ गरिएको हो। बिहानैदेखि प्रहरीले गिरीको घरलाई घेरा हालेर खानतलासी गरेको थियो। प्रहरीले गिरीको घरबाट के बरामद गरेको छ भन्ने विषय खुलाएको छैन। देवपुरमा टिप्पर दुर्घटनामा परेर 7 जना घाइते भएका छन्। शनिबार जिल्लाको कटारी नगरपालिका एक पानी ट्याङ्की स्थित सिद्धिचरण लोकमार्गमा N1549 टिप्पर अनियन्त्रित भई सडक किनारमा पल्टिँदा 7 जना घाइते भएका हुन्। दुर्घटनापछि टिप्पर चालक कटारी नगरपालिका 2 ददरिया बस्ने 23 वर्षीय राजेश दनर फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। उन्नति भइरहेको अरनीको राजमार्ग अन्तर्गत धुली खेल खावा सडक खण्डलाई तीव्रता दिन असार 3 सातादेखि 15 दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाइने भएको छ। जिल्ला सुरक्षा समितिले उक्त सडक खण्डमा यही असार 22 गतेदेखि आगामी साउन 4 गतेसम्म रातको समयमा पूर्णतः सवारी साधन आवागमन बन्द गरिने जनाएको हो। धनुषामा पिस्तोलसहित 2 जना पक्राउ परेका छन्। जिल्लाको जनकपुर धाम उपमहानगरपालिका 9 थापा चोक स्थित एक होटलबाट शनिबार आज पिस्तोल इगल ऱ्याप्टर लेखिएको काठको बडी समेत जडान भएको पिस्तोलसहित 2 जना पक्राउ परेका हुन्। पक्राउ परेमा धनुषाको मुखियापट्टि मुसरहनिया गाउँपालिका 4 का 20 वर्षीय अमन यादव र हंसपुर नगरपालिका 6 का 18 वर्षीय सुधीर मुखिया रहेका छन्। उनीहरूको साथबाट पिस्तोलसहित 1 थान 9 mmको गोली यस्तै 6.5
65 mm को गोली, एक थान र म्याग्निज समेत बरामद गरिएको थियो। प्रदेश प्रहरी कार्यालयले जनाएको हो। पक्राउ परेका दुवैजनालाई हिरासतमा लिएर अनुसन्धान सुरु गरिएको प्रदेश प्रहरी कार्यालयले बताएको छ। आज माडीको अधिकतम तापक्रम 36 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 32 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 65% मापन गरिएको छ। देश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। सोमेश्वरगढी स्थित गोलघर र मूर्तिको जङ्गलाई नेपाली सेनाले मर्मत एवं रोगन। माडी नगरपालिकाले चैत्य धान उत्पादन प्रोत्साहन कार्यक्रम मार्फत 1 करोड रुपियाँ बजेट दिएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले उल्टो दिशामा नीति अगाडि बढाएको आरोप। सुप्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग। चिकित्सा शिक्षाको गुणस्तर सुधार्ने आएको नियम खरिदमा जलखेल, भारतभन्दा अझै उपर मूल्य तिर्दै सरकार। नागढुङ्गा मुगली सडक खण्डमा मनसुन पूर्व तयारी, नौ स्थान उच्च जोखिममा। राजमार्ग असार 22 गतेदेखि 15 दिन राति बन्द गरियो। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: मुआ ल ल ल एता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
1: तीन दिन भयो
0: तिमीलाई थाहा छ रिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: केही हुन्न मुआ सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
0: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
1: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिनँ हामीले जे सिक्यौँ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
3: महिनावारीलाई मर्यादित बनाऊ विभेद अन्त्य गर्नु
4: नेपाल सरकार विज्ञापन

0: यस्तो रहेछ म खास गरी अहिले गीत अहिले निक्लिता पनि म चाहिँ सानैदेखि नै साहित्यमा अलिकता रुचि राख्ने सामान्य गीत कविता गजलहरू लेख्ने मेरो आदत थियो बानी थियो त्यसैको सिलसिलामा चलिरहेथ्यो तर एल्बमको रूपमा गीतकै रूपमा चाहिँ बजारमा अहिले आयो पहिलो आयो
1: आयो र राम्रै चल्यो पनि निकै धेरैतिर अहिले त अब नेपालकै उत्कृष्ट 10 सेन्टिमेन्टल गीतको सूचीमा यी अहिले देखाउने तहमा पुगेको छ थोरै हाम्रो श्रोताहरूलाई दर्शकहरूलाई त्यो गीतको लय अथवा शब्द भनिदिनुहोस् वा गुनगुनाइदिनुहोस् न
0: हजुर खास गरी म चाहिँ शब्द लेख्ने मान्छे कथा लेखेँ मैले त्यसलाई सङ्गीत दिने काम सङ्गीतकारज्यूले गर्नुभयो वरिष्ठ सङ्गीतकार सन्तोष श्रेष्ठले त्यस्तै गरी स्वर दिनुभयो प्रमोद खरेलज्यूले मलाई त्यति साह्रै त्यो मेरो भोकल त होइन मेरो फिल्डै भएन त्यही पनि म यसो गुनगुनाउँछु मेरो आफ्नै संसार थियो हात समय तान्यो किन मेरो आफ्नै संसार थियो हात समय तान्यो किन मुटु जोड्ने प्यारा थिए नसा चुडाइ छाड्यो किन किन किन किन बाँकी युट्युब हेरिदिनु होला
1: किन भन्दै यहाँले गीत गाउनुभयो 60 सालमा लेख्नु भएको गीत 82-83 आएर रेकर्ड भयो
0: हजुर हो
1: है अहिले बिचमा अनि 60-83 बिचमा कति सिर्जना भयो त
0: सिर्जनाहरू भएको छन् मैले अब त्यसलाई बिस्तारै अब ल्याउने जमर्को गर्दैछु यो पहिलो पाइला भयो मेरो यसमा राम्रै फिडब्याक पाएँ श्रोता दर्शकज्यूहरूले मन पराइदिनु भयो यसमा मेरो आफ्नो त शब्द र कथा मात्रै रह्यो अब सिङ्गो मेरो आफ्नै संसार परिवार टिमले जुन मेहनत गरिदिनु भयो म उहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु उहाँहरूकै श्रेय हो यो सबै उहाँहरूमै जान्छ बिस्तारै आउँछन् सर
1: हजुर यहाँलाई यो गीत लन्च गर्ने बेलाको एउटा रमाइलो कुरा अथवा एउटा सोसियल पार्टीसँग जोडिएको कुरा यहाँले गीत चाहिँ अरू त्यो हुन्छ नि बाहिर लन्च गर्नुभएन श्री मानव सेवा आश्रमको एउटा पावन क्षेत्रमा लन्च गर्नुभयो होइन उहाँहरूलाई फिड गर्दै लन्च गर्नुभयो समाजसेवामा पनि सँगसँगै हुनुहुन्छ भन्ने कुराको ध्योतक हो त्यो के छ अहिले यात्रा सोसियल सेक्टरमा
0: होइन मलाई चाहिँ कस्तो लाग्छ भने नि हाम्रो गीत जुन मेरो आफ्नै संसार भनेर त्यसको हामीले टाइटल दिएका छौँ र त्यसैको भाव बोकेको छ मलाई पनि मैले मानव सेवा आश्रममा जुन अप्रोच राखेँ यसरी हामी गर्दैछौँ भन्दा उहाँहरू त एकदमै सरप्राइज हुनुभयो सर आजसम्म त यस्तो त गीत विमोचनहरू जो फिल्महरू विमोचन गर्ने काम त सबै रिजोर्टहरूतिर 5-star होटलहरूतिर गर्ने त्यस्तो रहेछ चलन उहाँहरूलाई नै एकदमै सक्नुभयो मलाई के छ भने त्यहाँ जति बाबाआमाहरू हुनुहुन्थ्यो उहाँहरूको इन्डिभिजुअल संसार थियो कि सर त्यो इन्डिभिजुअल संसार बुझाउनको लागि र बुझ्नको लागि पनि मैले मानव सेवा आश्रममा आफ्नो गीत विमोचन गर्ने मैले इच्छा राखेँ
1: अहिले काठमाडौँमा सङ्घर्ष भनौँ अथवा एउटा खालको सफलतामै हुनुहुन्छ नेपालबाट अर्ग्यानिक उत्पादनहरू रैथाने उत्पादनहरू विदेश मुख्यत बेलायत लन्डन यहाँले सप्लाई गर्नुहुन्छ अथवा इम्पोर्ट एक्सपोर्टमा हुनुहुन्छ व्यवसायिक हिसाबले कस्तो छ यहाँलाई
0: एकदमै राम्रो छ मेरो त अब यो सुरुवाती नै हो व्यवसाय पनि मेरो सुरुवाती हो अहिले म आजसँग 1.5 वर्ष अगाडिसम्म म राम्रै मल्टिनेसनल कम्पनीमा जब गर्थेँ मैले अब बिस्तारै अब जागिरलाई बिट मारेर देशमै केही गरौँ न त भन्ने हिसाबले मैले यो अर्ग्यानिक रैथाने उत्पादनहरू हस्तकलाका उत्पादनहरूलाई अब नेपालमा मात्रै नभएर संसारभर चिनाउने अभियानमा त्यसलाई सेवा सँगसँगै व्यावसायिक रूप मा म अगाडि बढेको हो र हाम्रो टिम छ यसमा सिङ्गो
1: अहिले नेपालबाट बेलायत कस्ता कस्ता सामानहरू यहाँहरूले चाहिँ पठाउँदै हुनुहुन्छ रैथाने पाटोमा
0: मेनली के छ त भन्दा हाम्रो अहिले अन्तर्राष्ट्रिय रूपमा धेरै देशहरूमा नेपालीहरू पुगिसक्नु भएको छ उहाँहरूलाई विदेशमा गइसकेपछि यो यहाँको नेपालीपनले यति उहाँहरू त्यो एट्याच हुन चाहनुहुन्छ कि त्यो फिल गर्नुहुन्छ उहाँहरूले मेनली हामीले यहाँ नेपालमा दैनिक खाने लाउने बजाउने जुन हामी यहाँ गर्छौँ यिनै सामग्रीहरू हुन् उहाँ पनि जस्तो अब न्वारनदेखि लिएर व्रतबन्द भयो विवाहका सामग्रीहरू भए अनि अब विभिन्न चाडबाडहरूका बेलामा चाहिने हर कुराहरू भन्नुपर्दा नेपालीले दैनिक रूपमा जीवनयापनमा र चाडबाडमा प्रयोग गरिने सामग्रीहरूकै माग बढी छ र खाद्यान्नहरूको पनि
1: हजुर। अनि अहिले तपाईँ फेरि यो हेम्प वा गाँजाबाट उत्पादन भएको कपडा झोला त्यसको आइटमहरूको प्रमोसनमा पनि जोडिनु भएको छ। मलाई एउटा झोला पनि यहाँले गिफ्ट गर्नुभयो, धन्यवाद छ त्यसको लागि। अब गाँजाबाट उत्पादन हुने सामानहरूको विशिष्टता अथवा त्यसको विशेषता हाम्रा श्रोता दर्शकहरूलाई जानकारी दिनुहोस् न।
0: यस्तो रह्यो, खास गरी चाहिँ कसो छ त भन्दा गाँजा यस्तो चिज हो हाम्रो नेपालमा त्यसले वैधानिकता पाउन अझै गाह्रो भइरहेको छ। के के स्थानीय स्तरमा त दिएको भन्ने सुन्नमा नै आएको छ विभिन्न अभियन्ताहरू। खास गरी मेरो त्यसमा धेरै विज्ञता छैन, तर कति चाहिँ मैले जानेको छु भने नि यो जुन हाम्रो गाउँघरमा स्पेसल्ली के अरे उसमा छ दूरदराजहरूमा त्यो ग्रामीण क्षेत्रमा गाँजाहरू यत्तिकै गइरहेको छ कि त्यो मिल्केको छ, त्यसलाई चाहिँ कसैले वास्ता गरेको छैन। प्रहरीहरू गयो भने त्यसलाई फाँडेर यत्तिकै हिनामिना गरिदिनु भएको छ। त्यसको चाहिँ हामीले पातलाई ग्रिन टी बनाएर खायो भने यति स्वास्थ्यवर्धक चिज हो। हजुर, यो विभिन्न रिसर्चहरूले देखाएको छ, मैले भन्नु पर्दैन, यो हजुरको चाहिँ हजुरहरू आफैले गुगलमा अझ के पार्टीबाट यो सर्च इन्जिनहरूमा बाट पनि हजुरहरूले इन्फर्मेसन पाउन सक्नुहुन्छ। त्यसपछि त्यसको उसबाट रेसाहरूबाट चाहिँ अझ सँगसँगै त्यसमै जोडेँ, हजुरहरूले बिहानमा ग्रिन टी त्यसरी खान सक्नुभयो, सधैँ त गाजा हुँदैन, स्पेसली अहिलेको सिजन हो, अहिले गाजा हुने सिजन हो। त्यसको पातलाई सुकाएर अलि बिहानीको घाममा धेरै झुरुमन गरेर पछिसम्म राखेर ग्रिन टीको रूपमा खानुभयो भने धेरै रोगको निदान हुन्छ। एकदमै आयुर्वेदिक चिज हो पातको केसमा। अब रह्यो डाँठ, त्यसपछि त्यसको चाहिँ अब रेसाहरू, त्यसलाई प्रशोधन गरेर अब त्यसबाट जे पनि भन्छ, जुत्ता मोजादेखि कोटदेखि लिएर एभ्रिथिङ भन्छ, हामीले लगाउन मिल्ने चिजहरू अब के अरे साबुनसम्म भन्छ। त्यसले गर्दाखेरि त्यसले चाहिँ हाम्रो मानव शरीरमा जुन गाजाको हामी कपडा लगायौँ भने त्यो कपडाले पसिना सोच्ने हाम्रो रक्त सञ्चारमा समेत त्यसले चाहिँ सहयोग गर्ने गरेको मैले पाएको छु।
1: भनेपछि निकै उपयोगी एउटा वनस्पति हो भन्ने भयो। अब एकछिन मैले यसलाई माडीको पुरानो विगतमा फर्काउन चाहेँ। जतिखेर तपाईँ स्कुले जीवन माडीमा व्यतीत गर्नुभयो, अहिले काठमाडौँमा हुनुहुन्छ, त्यो बेलाको माडी र आजको माडीमा तपाईँले के पाउनुहुन्छ अनि माडी अझै कस्तो हुनसक्छ भन्ने यहाँको परिकल्पनामा कस्तो माडी आउँछ?
0: मलाई हाम्रो पालाको भन्दा त अब अभियसली धेरै विकास भएको छ। हामी सोसियल मिडियामादेखि लिएर विभिन्न उस मञ्चहरूमा के हुन जान्छ त भन्दा केही भएन भन्ने जुन एउटा नकारात्मक समाचारहरू छिटो पेस गरेका हुन जान्छौँ, अरूलाई सञ्चार गरेका हुन जान्छौँ, तर धेरै भएको छ। हामी स्कुल जाने क्रममा अलिकता भनौँ न यता चिताइ खोलाको सिरानतिर पानी पऱ्यो भने बुवा आमा कसैले अथवा अलिकति सिनियर दाइभाइहरूलाई खोला तराउनको लागि लिएर जानु परेको छ। आज हरेक खोलाहरूमा पुल बनेका छन्, बाटोघाटो कति बढेको छ। म आफै आइकम पढ्न जाँदाखेरि हामी रेवा नदीमा हामी भनौँ बैलगाडा उसमा गाडामा चढेर हामी जान्थ्यौँ, आज त्यहाँ पुल भएको छ, राप्तीमा भएको छ, विकास त धेरै भएको छ। र सँगसँगै यहाँ जुन उद्यमशीलताको पनि विकास भएको छ, जुन भित्रेको छ, स्पेसली कृषिमा धेरै नै देखेको छु मैले, होइन सम्भावनाहरू अझै होलान्। तर चाहिँ मेरो आफ्नो बाल्यकालबाट अहिले आउँदा त माले हाम्रो माडीले काँचुली फेरेको छ।
1: अनि तपाईँ सामाजिक सञ्जालमा लेख्नुहुन्छ, जहिले पनि हैबरै भन्दै लेख्नुहुन्छ, के हो यो हैबरै?
0: यस्तो यो खास गरी मैले मेरो आमाबाट मैले यो सापट्टि लिएको हो। मेरो आमा धेरै नै आध्यात्मिक हुनुहुन्छ र सँगसँगै कसैलाई पनि गाह्रो पऱ्यो, इभन कमिला किरा फट्याङ्ग्रा देख्नु भए पनि उसो भनौँ न एउटा खुट्टा भाँचेको रहेछ, अब भनौँ न तँलाई अप्ठ्यारो के भएर चाहिँ कठै बिचेर हेर यसलाई कति गाह्रो भयो, कठै है बर हेर यसको जिन्दगी भन्नुहुन्थ्यो आमाले, होइन। त्यसले गर्दा आमाले भन्दा भन्दै मलाई पनि त्यो आइसक्यो कि अनि लास्टमा मलाई कस्तो लाग्छ भने केही चिजलाई नै जोडेर खुसियालीका कुराहरू त छेडेको हुन्छन्, केही चिजमा भाव बोकेका चिजहरूले गहिरो चोट दिएको हुन जान्छ, अनन्त कालसम्म हुन जान्छ, त्यसले एउटा शिक्षा पनि दिएको हुन जान्छ। अनि मलाई चाहिँ त्यस्तै लुकेका शिक्षामूलक दिने चिजहरूलाई प्रस्फुटन गरौँ कि भन्ने लाग्छ र अनि लास्टमा यो भइदियो हुन्थ्यो हुन सकेन कतै भनेर अनि लास्टमा है बरै धन्यवाद भन्न आउँछ कि
1: हस् अन्त्यमा हाम्रो श्रोता दर्शकहरूलाई मुक्तिजी के भन्न चाहनुहुन्छ
0: आदरणीय दर्शकहरू श्रोताजीहरू हजुरहरूलाई स्पेसली मैले अब भनौँ न माडीमै जन्मेँ हुर्केँ अहिले हाम्रो माडीलाई एउटा के अरे भनौँ न अर्ग्यानिक रैथाने विभिन्न हस्तकलाका सामग्रीहरूलाई एउटा अन्तर्राष्ट्रिय बजारमा अहिलेलाई हामीले बेलायत मात्रै गरे तापनि हाम्रो लगभग करिब करिब 300 माडसँग कुरा भइरहेछ अमेरिका क्यानाडा अस्ट्रेलिया गरेर त्यहाँसम्म नेपाली सामानलाई हामीले विस्तार गर्न सक्ने त्यो नेटवर्कमा हामी पुगेका छौँ यदि अब माडीमा त्यस्ता केही छन् छन् नि त सुरुवात गर्न खोज्नु भएको छ भने त्यसलाई एउटा के अरे व्यावसायिक दर्ता गरेर व्यावसायिक बाटो हिसाबले आइदिनु होला हामी सम्पर्कमा रहौँ कसरी जोडिन सकिन्छ आफ्नो माडीलाई के अरे भनौँ न एउटा चितवनको के अरे भनौँ विकट भनेर जुन भन्छन् कस्तो चित्त दुख्छ आफूलाई है अब माडीलाई देशमा मात्रै नभएर अन्तर्राष्ट्रिय बजारमा चिनाउन केही न केही हामी सबैले हातेमालो गरौँ त्यसमा हामी सबैजना जोड्यौँ भन्न चाहन्छु म
1: कुराकानी गराउनु भयो शङ्कर पाण्डे मुक्ति अहिले गीत क्षेत्रमा हुनुहुन्छ र यो खालको नेपालको रैथाने उत्पादनहरूलाई विश्वभरिमा पुर्याउने चिनाउने व्यवसायमा पनि हुनुहुन्छ उहाँसँगको यो कुराकानीसँगै माडीका एक युवा हुनुहुन्थ्यो उहाँमाको माडीको लेगेसीसहित जोडेर गरेको यो कुराकानीसँगै समय सन्दर्भको आजको विशेष झम्का भेट यति नै प्रविधिका सत्य र दीप्तिसँगै आजका अतिथि पाण्डेजी र म देवनारायण शाह हामीसँग बिदा हुन्छौँ।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। भूमिहीन सुकुम्बासीहरूद्वारा आज काठमाडौँमा प्रदर्शन, तत्काल जग्गा पास गर्नुपर्ने माग, सरकारले तोकेको होल्डिङ सेन्टर र अपार्टमेन्टको विरोध गर्न नहुने सरकारी पक्षको आग्रह।
1: आउनु भएकोलाई मानव रानीवनको हाम्रो त अब अपार्ट त खाली छ, त्यो अपार्टमा कति बस्नु होला अथवा अर्को अपार्ट खोज्न पर्ला, त्यो चाहिँ राज्यले गर्ला।
0: एमाले अध्यक्ष ओलीद्वारा मानव अधिकार आयोगले झिन्जी आन्दोलनको बारेमा गरेको अध्ययनको कागजात उपलब्ध गराउन माग। चिकित्सा शिक्षा आयोगले शिक्षण संस्थाको अनुगमन प्रतिवेदन हेरेर मात्र सिट निर्धारण गर्ने। बिचौलियाको कारण चामलको भाउ बढ्दा पनि धानको भाउ कम।
2: उद्योगहरूले र बिचौलियाहरूले नै दबाएको जस्तो लाग्छ मलाई, किनभनेदेखि उद्योगबाट निस्केको चामलको भाउ चाहिँ नघट्नु होइन, किसानको कतापट घट्नु भन्नु।
0: मध्यपूर्वको युद्धबाट खाडी मुलुकमा परेको प्रभावका कारण नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो। उच्च शिक्षामा भर्ना हुने विद्यार्थी बढे। तापक्रम बढ्ने क्रम जारी, तर पानी पर्ने क्रम भने अझै केही दिन सुस्त।
3: क्रमशः अब हामी चाहिँ बिस्तारी गर्मी घट्दै पानी बढी पर्दै गर्ने चाहिँ अबको दिनमा देखिन्छ।
0: र युक्रेनले रुसभित्र गरिरहेको ड्रोन आक्रमण र युद्ध अन्त्य गराउन दिएको आश्वासन पूरा नगरेको भन्दै रुसी सरकारसँग रुसी कट्टरपन्थीहरू आक्रोशित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: आफ्ना सन्तान अभिभावकहरूको गर्वका विषय हुन्, तर सामाजिक सञ्जालमा प्रचार गर्ने सामग्री होइनन्। उनीहरूको बाल्यकाललाई लाइक र भ्यूको प्रतिस्पर्धामा होइन, सम्मान, सुरक्षा र गोपनीयतामा हुर्कन दिने वातावरण जिम्मेवार अभिभावकले गर्न सक्नुपर्छ। तर अभिभावकहरूले लहलहीमा लागेर बालबालिकाका सबै कुरा सामाजिक सञ्जालमा हालेर उनीहरूको भविष्यलाई असर गर्ने काम गरिरहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। जानी जानी सन्तानलाई जोखिमको भुमरीमा धकेल्ने काम आजबाटै बन्द गरौं। अब खबर सन्तोषी रावलबाट।
5: सुरक्षित पुनर्स्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले आज काठमाडौँमा प्रदर्शन गरेका छन्। सरकारले पटक पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानून बमोजिम दिगो उचित न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्न माग गरेका छन् भने पुनर्स्थापना नै गर्ने भए घर भत्काइएको स्थान वा कानून बमोजिम उपयुक्त स्थानमा भूस्वामित्व सहितको स्थायी व्यवस्थापनको समेत माग गरेका छन्। यता अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी टोप बहादुर बानियाले सीआईएनलाई बताउँदै व्यवस्थापनको प्रयास भइरहेकोले सहयोग गर्न सुकुम्बासीलाई आग्रह गर्नुभयो।
1: हिजो विज्ञप्ति लिएर आएर हाम्रो अस्ति हाम्रो अफिसमा दिनुभएको थियो, सबै अफिसमा दिनुभएको छ उहाँले। अब उहाँहरूलाई चित्त बुझाएको छैन भन्ने उहाँहरूको कुरा रह्यो, तर अब हामीले चाहिँ व्यवस्थापनको केसमा जस्तो कतिले त व्यवस्थापन गर्न बाहिर नसक्नु पनि हुनु होला, उहाँले चाहिँ अब म बाहिर जान सक्दिनँ भन्न नि पाउनु भयो। अनि उहाँहरूको केसमा चाहिँ अब राज्यले के गर्ने भनेर 19 गते पछाडि चाहिँ निर्णय गर्नुहुन्छ होला। 19 गते म्याग गएको, 19 गते म्याग हेर्ने कुरो भयो, त्यो पछाडि बल्ल हामी अब त्यो स्किम त फेरि अब त मन्त्री के अरे उता सरकार नेपाल सरकारले निर्णय गर्नु पऱ्यो नि त्यसलाई त। नेपाल सरकार निर्णय गरेपछि फेरि के गरे जाने यता अब होल्डिङ सेन्टरमा नआएकाबाट यता दर्ता भएर नआउनु भएको होला, मानव रानीवनको हाम्रो त अब त्यो अपार्ट त खाली छ, त्यो अपार्टमा कति बस्नु होला अथवा अर्को अपार्ट खोज्न पर्ला, त्यो चाहिँ फेरि राज्यले गर्ला नि।
5: प्रदर्शनका क्रममा होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले पनि होल्डिङ सेन्टरमा रहेकालाई हट्नका लागि पटक पटक दबाव दिँदा मानसिक तनाव उत्पन्न भएको बताएका छन्। चिकित्सा शिक्षा आयोगले शिक्षण संस्थाको अनुगमन प्रतिवेदन र पूर्वाधार हेरेर मात्र सिट निर्धारण गर्ने भएको छ। आयोगले चिकित्सा शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको गुणस्तर मूल्याङ्कन तथा सिट निर्धारण सम्बन्धी एकीकृत कार्यविधि 2083 अनुसार शिक्षण संस्थाको अनुगमन प्रतिवेदन र पूर्वाधार हेरेर मात्र सिट निर्धारण गर्ने भएको हो। अरनीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि 15 दिन रातको समयमा सवारी साधन अवगम भवनमा रोक लगाउने भएको छ। जिल्ला सुरक्षा समितिले उक्त सडक खण्डमा यही असार 22 गतेदेखि आगामी साउन 4 गतेसम्म रातको समयमा पूर्णतः सवारी साधन आवागमन बन्द गरिने जनाएको हो। उक्त सडक खण्ड कालोपत्र गर्ने सम्बन्धमा उल्लेखित अवधिमा टिप्पर र मालवाहक ठूला ट्रकलाई मूलतः प्रवेशमा निषेध गर्ने तथा अन्य यात्रुवाहक तथा अन्य मालवाहक सवारी साधनलाई बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म मात्रै प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। सडक स्तर उन्नतिको लागि बन्द गर्न लागि जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले सिआइएनलाई बताउनुभयो।
6: धुलीखेलदेखि उता 5 खाल जाने बाटो धुलीखेल खावा सडक भन्छौँ हामी बोलीचालीको भाषामा, अनि त्यो चाहिँ त्यहाँ अलि बढी पानीहरू बग्ने अनि बेला बेला सानोतिनो पहिरो पनि जाने त्यस्तै समस्याहरू विभिन्न समस्याहरू छन्। अनि त्यसले गर्दाखेरि त्यो बाटो स्तर उन्नति गर्ने क्रममा त्यसलाई पिच गर्नका लागि चाहिँ बन्द गर्न लाग्यो हो। 22 गतेदेखि बन्द हुँदैछ 15 दिनलाई।
5: झापा जिल्लामा पछिल्लो 3 वर्ष यता चैते धानको क्षेत्रफल र उत्पादन क्रमशः घट्दै गएको छ। किसानले उचित मूल्य नपाएपछि खेती गर्न छाडेपछि जिल्लामा चैते धानको क्षेत्रफल र उत्पादन क्रमशः घट्दै गएको हो। चालु आर्थिक वर्ष 2082-83 16,758 हेक्टर क्षेत्रफलमा 89,655.3 मेट्रिक टन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिनुभयो। धानमा खेती योग्य क्षेत्रफल र उत्पादन घटे पनि उत्पादकत्व भने बढिरहेको छ। आर्थिक वर्ष 2081-82 5.32 पुगेको थियो भने चालु आर्थिक वर्षमा 5.35 पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ। अघिल्लो वर्षमा नै भाउ घटेको र योपालि किसानहरूले कम धान लगाएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले सिआइएनलाई जानकारी दिनुभयो।
2: अघिल्लो वर्ष नै भाउ घटेर अहिले किसानहरू त्यति लगाउन नरुचाएको छ। अहिले यसपालि पनि अब त्यो 600-700 मात्रै बिक्री भयो। अब चामलको भाउ घटेको छैन अनि धानको भाउ चाहिँ घटेपछि किसानहरू अलिक निराश रहेका छन्। यो अब उद्योगहरूले र बिचौलियाहरूले नै दबाएको जस्तो लाग्छ मलाई, किनभनेदेखि उद्योगबाट निस्केको चामलको भाउ चाहिँ नघट्नु होइन, किसानको कच्चा पदार्थ चाहिँ घट्नु भन्नु।
5: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार तुलसी सहकारीका 158 जनाले बचत फिर्ता गरेका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम पीडित बचतकर्तालाई फिर्ता गरेको स्पष्ट पारेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा भदौ 23 र 24 गते भएका घटना सम्बन्धी अनुसन्धान प्रतिवेदन निर्णय तथा सम्बन्धित सबै कागजात उपलब्ध गराउन माग गर्दै निवेदन दर्ता गर्नुभएको छ। ओलीका तर्फबाट नेता महेश बर्तौलाले आयोगका सचिव मुरारी खरेललाई निवेदन बुझाउनु भएको हो। निवेदनमा भदौ 23 गतिको प्रदर्शनका क्रममा भएको मानवीय क्षति तथा भदौ 24 गते भएका देशभर आगजनी तोडफोड लुटपाट र सरकारी तथा सार्वजनिक संरचना माथिको आक्रमण बारे आयोगले गरेको छानबिनको पुनः प्रतिवेदन माग गरिएको छ। मध्यपूर्व युद्धबाट खाडी मुलुकमा परेको प्रभावका कारण नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ। चालु आर्थिक वर्ष 2082-83 10 महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या 17.3% घटेर 3,35,510 झरेको छ, जबकि गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या 4,05,610 थियो। अमेरिका इजरायल र इरान बीचको द्वन्द्वका कारण मध्य पूर्वमा उत्पन्न अस्थिरताले खाडी मुलुकको श्रम बजार प्रभावित हुँदा त्यसको असर नेपाली श्रमिकको वैदेशिक रोजगारीमा परेको देखिएको हो। उच्च शिक्षामा भर्ना हुने विद्यार्थीहरूको संख्या पछिल्ला वर्षहरूमा निरन्तर बढ्दो क्रममा रहेको छ। पछिल्लो सरकारी तथ्याङ्क अनुसार देशभरका विश्वविद्यालय तथा प्रतिष्ठानमा 7,49,392 विद्यार्थी भर्ना भएका छन्। उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय तथा प्रतिष्ठानको संख्या 30 पुगेको छ भने आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसको संख्या 1,608 रहेको छ। आर्थिक सर्वेक्षणका अनुसार आर्थिक वर्ष 2080-81 6 लाख 72,489 विद्यार्थी उच्च शिक्षामा भर्ना भएका थिए। त्यसको तुलनामा पछिल्लो शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीको संख्या 76,903 बढेको हो, जुन करिब 10% वृद्धि रहेको छ। हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी क्षेत्रको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा केही स्थानमा मौसम वायुको प्रभाव रहे पनि राम्रोसँग पानी पर्न सकेको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा आगामी 4-5 दिनभित्र मनसुन विस्तार हुने सम्भावना छ। मौसमविद सञ्जीव अधिकारीले सिआइएनलाई जानकारी दिँदै भन्नुभयो,
3: यति बेला नेपालमा मनसुनको प्रभाव चाहिँ आधा जसो भूभागमा, आधा नेपालमा मात्रै रहेको छ। पश्चिम नेपालमा चाहिँ मनसुनको प्रभाव छैन। आज पनि लुम्बिनी र सुदूरपश्चिमका तराईका केही ठाउँमा चाहिँ 39-40 डिग्री तापक्रमसम्म पनि पुगेको अवस्था छ र विशेष गरेर लुम्बिनीका पश्चिमपट्टिको भूभागमा र सुदूरपश्चिम प्रदेशका सबै तराई भूभागमा चाहिँ तातो लहर नै चल्यो आज पनि। तर भोलि पर्सि र मङ्गलबारसम्मको कुरा गर्दाखेरि बिस्तारै तातो कम हुँदै जाने, पानी पर्ने क्रम चाहिँ बिस्तारै बढ्ने र मनसुन पनि बिस्तारै थप सक्रिय हुँदै पश्चिमतिर सर्ने सम्भावना देखिरहेको छ। त्यस कारणले गर्दाखेरि चाहिँ आजभन्दा केही शीतल हुन्छ लुम्बिनी प्रदेशमा र सुदूरपश्चिम प्रदेशको तराईको कुरा गर्नुपर्दाखेरि भोलि पनि गर्मी नै छ, तर पर्सिदेखि चाहिँ त्यहाँ पनि शीतल हुने र थोरै पानी पर्न सक्ने देखिन्छ। त्यसैले क्रमशः अब हामी चाहिँ बिस्तारै गर्मी घट्दै पानी बढी पर्दै गर्ने चाहिँ अबको दिनमा देखिन्छ।
5: हाल देशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बादल लागेको छ। साझा खबरमा अब विदेशका खबर। युक्रेनले रुसभित्र गरिरहेका निरन्तरको ड्रोन आक्रमण र अमेरिकाले अनुकूल शर्तमा युद्ध अन्त्य गराउन दिएको आश्वासन पूरा नगरेको भन्दै रुसी कट्टरपन्थीहरू आक्रोशित भएका छन्। उनीहरूले राष्ट्रपति भ्लादिमिर पुटिनलाई कूटनीतिक प्रयासहरू त्यागेर युक्रेन विरुद्ध सैन्य रूपमा यता कडा कदम चाल्न माग गरिएको यो पहिलो पटक भने होइन। राष्ट्रवादी आवाजहरूले लामो समयदेखि पूर्ण सैन्य परिचालन गर्न किवको सरकारी मुख्यालय ध्वस्त पार्न, युक्रेनी राष्ट्रपति भ्लादिमिरको हत्या गर्न र युरोपमा रहेका ड्रोन कारखानामाथि आक्रमण गर्न माग गरिएको छ। अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत भोलि बिहान समूह चरणका अन्तिम खेलहरू हुँदैछन्। 9 समूहका खेलहरू सकिँदा 28 टोलीले नकआउट चरण अर्थात् उत्कृष्ट 32 स्थान पक्का गरिसकेका छन्। अब बाँकी 3 समूहका खेल भोलि बिहान हुन लागेका हुन्।
0: सन्तोषी रावल। अधिकांश पालिकाको बजेट विकास निर्माणमै केन्द्रित
7: यस वर्ष चाहिँ हामीले शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार लगायतका कुराहरूलाई प्राथमिकताका साथ अगाडि बढाउने सोचेका छौँ।
0: भ्रष्टाचार र अनियमितता रोकी सुशासनमा जोड़ दिनुपर्ने रिपोर्टसँगै गीत संगीतले जनचेतना फैलाउन सघाउ पुर्याउने शनिवार्य विशेष सामग्री बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
8: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कुलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेसन एन्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सल्यानमा एउटा बाहेक अरू सबै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन्, तर अधिकांशको जोड विकास निर्माणमा रहेको देखिन्छ। सुशासनका लागि पनि आगामी आर्थिक वर्षमा सम्झौता नगर्ने नीति कतिपय पालिकाले ल्याउनु पर्ने जनताहरूले बताइरहेका छन्।
10: सल्यानको शारदा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि 1,36,01,26,000 रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास, कृषि, पर्यटन, रोजगारी तथा सामाजिक विकासलाई प्राथमिकतामा राखिएको छ। उपप्रमुख सुस्मिता सापकोटा,
7: 1,36,00,000,000 बराबरको बजेट चाहिँ हामीले सार्वजनिक गरेका छौँ। यस वर्ष चाहिँ हामीले शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार लगायतका कुराहरूलाई प्राथमिकताका साथ अगाडि बढाउने सोचेका छौँ।
10: धर्मा गाउँपालिकाले 42,17,64,212 रुपियाँको बजेट गाउँसभामा पेश गरेको छ। नीति तथा कार्यक्रममा कृषि पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्यम, पर्यटन, सूचना प्रविधि, सामाजिक विकास तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको छ। गाउँपालिका

0: ल्याएको छ। नीति तथा कार्यक्रममा कृषि उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने, बाल मैत्री स्थानीय शासन निर्माण गर्ने तथा खरका छाना मुक्त घर निर्माण गर्ने लक्ष्य लिएको बताउनुहुन्छ गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन।
1: कपुरकोट गाउँपालिकालाई खरको छाना मुक्त घर भएको पालिका घोषणा गर्ने भनेर गराएका छौँ। त्यसलाई फोकस गरेर त्यसमा एउटा बजेट केन्द्रित गरेका छौँ। त्यसै गरी हामीले यो आर्थिक वर्षभित्रै आउँदोमा कपुरकोट गाउँपालिकालाई बाल मैत्री स्थानीय शासन युक्त पालिका घोषणा गर्ने भनेर पनि एउटा तय गरेका छौँ, डेडलाइन तय गरेका छौँ। त्यो एउटा मैले गरेका छौँ भने अब एउटा पोषण मैत्री गाउँपालिका तयार गर्ने घोषणा गर्ने यी तिनवटा कुराहरूलाई हामीले घोषणाकै रूपमा चाहिँ लानुपर्छ भनेर चाहिँ जोड गरेका छौँ। यसबाहेक चाहिँ हामीले अन्य नियमित खानेपानीका कुराहरू भइदियो, अन्य सरसफाइको कुराहरू भइदियो, यसलाई पनि जोडेका छौँ।
0: छत्रेश्वरी गाउँपालिकाले 53,76,79,23 रुपियाँको बजेट ल्याएको छ। गाउँपालिकाले समयमै योजना कार्यान्वयन सुनिश्चित गर्न फागुन मसान्तपछि 30,00,000 रुपियाँ भन्दा बढी लागतका योजनाको सम्झौता नगर्ने नीति लिएको छ। अध्यक्ष ओज बहादुर बुढाथोकी।
2: कारणले यो वर्ष हामी समयमै भदौतिर नै सबै योजनाहरूको चाहिँ टेन्डर प्रक्रिया चाहिँ सुरु गर्ने प्रक्रियामा हामी जानेछौँ भन्ने हामीले एउटा नीति लिएका छौँ। र कुनै बाँकी रहन गएको अवस्थामा फागुनभन्दा पछाडि चाहिँ 30,00,000 भन्दा बढीका योजनाहरू चाहिँ टेन्डर चाहिँ नगर्ने गरी समयमै कार्यान्वयन गर्ने नीति छ।
0: यस्तै अन्य पालिकातर्फ बनघाट कुपिन्डे नगरपालिकाले 80,46,00,000 रुपियाँ, बागसौर नगरपालिकाले 77,23,75,000 रुपियाँ, त्रिवेणी गाउँपालिकाले 59,21,00,000 रुपियाँ, कुमा गाउँपालिकाले 53,97,55,000 रुपियाँ र सिद्धकुमा गाउँपालिकाले 39,29,00,000 रुपियाँको बजेट सार्वजनिक गरेका छन्। कालीमाटी गाउँपालिकाले भने आगामी आर्थिक वर्षको बजेट अझै सार्वजनिक गर्न सकेको छैन। गाउँपालिका अध्यक्ष दानबहादुर केसी मोटरसाइकल दुर्घटनामा परि घाइते भएपछि समयमै सार्वजनिक गर्न नसकिएको जनाइएको छ। प्रदीप घरती मगर, CIN रेडियो शारदा सल्यान।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गाउँघरमा सूचना र जानकारी बाँड्न गीत संगीत र कला प्रभावकारी
4: जनताहरू, झाडा पखाला महामारी फैलिएको छ, पानीहरू उमालेर खानुहोला, सचेत रहनुहोला। तर पनि किन हाम्रो पानी चल्दैन।
3: सचेतना अभियानमा गीत संगीत र कलाकारिताको प्रयोग प्रभावकारी। शनिबार विशेष बाँकी नै छ, CIN को साझा खबर सुन्दै गर्नुहोला।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिबार विशेष सूचना र जानकारीका लागि अहिले पनि गाउँघरमा परम्परागत शैली प्रचलनमा रहेका छन्। यी मनोरञ्जनका लागि मात्र नभएर सूचना र जानकारीका लागि निकै प्रभावकारी मानिन्छन्। पर्वतको फलेवासमा जन्मनुभएका ल्यामबहादुर दर्जी राष्ट्रिय भूमिअधिकार मञ्चको अध्यक्षका साथै गीत सङ्गीतमा पनि निपुण हुनुहुन्छ। साथै लीलप्रकाश चन्दले उहाँसँग गीत सङ्गीत, कला र सचेतनाको बारेमा कुराकानी गर्नु

0: भएको छ।
1: हाम्रो घरमा दमा थियो, म दमा बजाउँथेँ अनि झ्यालीहरू बजाउँथेँ, अनि आफ्नो घरमा जे बाजा थियो त्यही बाजा बजाउने भन्ने चलन पहिल्यै बाबुबाजेबाटै थियो। एकचोटि चाहिँ म यो टेली सिरियलमा पनि खेलेँ, 62-63 कुरा, आउतीजीले लेख्नुभएको यो दलन टेली सिरियल्सको कथामा जागरण मिडिया सेन्टरले चाहिँ यसलाई बाहिर ल्याएको थियो। म एउटा फिल्ममा दलित बस्तीहरूमा काम गर्थेँ, त्यहाँ आज चाहिने अन्तर्वार्ता छ भनेर बोलाएँ, त्यहाँ म पनि गएको, ठुल्ठुला चाहिने युवा क्लबका आए, नाट्य कलाकारहरू सबै आए रहेछन्। त्यहाँ प्रश्न सोधिएको थियो, तपाईँ कहीँबाट आउँदै हुनुहुन्थ्यो, कहीँ बस्नुभयो, अनि त्यहाँ त तपाईँ चाहिँ नि त्यहाँ बसेर केही गन्थनाउनु भयो, अनि त्यहाँ त घर आउनुभयो, त्यस्तो अभियान गर्नुहोस् भनेर भन्नुभयो।
2: त्योबाट सम्झाइदिनुहोस् न, कस्तो अभिनय गर्नुभएको थियो तपाईँले त्यतिखेर?
1: मैले के गरेँ भने, म बिहानै उठेर जाने खोला पारी घाँस काट्न गएथेँ, घाँसको डोको ल्याएर चौतारा बिसाएँ, चौतारा बिसाइसकेपछि अब त्यति बेला कपडा त केही हुनु, टोपी निकालेँ, टोपीले मुख पछि पसिनाहरू पुछेँ, पसिना पुछेपछि
2: के भन्नुभयो त्यसपछि चाहिँ?
1: आज ढिलै भयो, घर खाना पनि ढिँडो पनि सेलाइसक्यो होला, लौ त्यति म गएँ है, अरू त बस भनेर भने, अनि डोको बोकेरै अभिनय गरेको थिएँ। त्यसपछि चाहिँ नि भोलिपल्ट हेर्दा ठुल्ठुला मभन्दा स्टेजमा नाच्नेहरूको नाम रहेनछ, मेरो नाम मात्रै निस्केको, ल्याम्बहादुर दर्जी भनेर निस्केछ, ए म पास भएछु भनेर भन्नुभयो। अनि त्यो फाँटमा अलिकति नलागेको हुनाले त्यो सुटिङ हुने टाइममा मैले कटवालको रोल थिएँ। मेरो
2: के के भन्नु पर्थ्यो गाउँमा त्यस्तो?
1: लै जनताहरू, झाडा पखाला महामारी फैलिएको छ, पानीहरू उमालेर खानुहोला, सचेत रहनुहोला, तल्लो घरको मान्छे माथिल्लो घर नजाने, माथिल्लो घरको मान्छे तल्लो घर नजाने, आफ्ना घरमा बस्नुहोला, हो झाडा पखाला महामारी फैलिएको छ, सचेत बन्नुहोला, सुरक्षित हुनुहोला भनेर डाँडो डाँडामा गएर
2: कराउनु
1: पर्ने।
2: अनि तपाईँ त गीत पनि गाउनुहुन्छ?
1: गीत पहिला सालेजु पनि
2: हो, त्यही सुन्नु पर्यो, अब सालेजु सुनाउनुहोस् अलिकति।
1: त्यति बेला हामीले सालेजु भन्ने गीत गाउँथ्यौँ। ए घरलाई मेरो सगुरै भयो।

0: उहिले उहिले तपाईँले खुब धेरै गीत गाउनु भयो भने अहिले चाहिँ कस्तो छ? पर्वततिर यस्तो गीतहरू गाइन्छ कि गाइदिन, कस्तो छ त गाउँघर?
1: अहिले पनि दिदी बहिनीहरू दाजुभाइहरू बसेर कसैको विवाह भयो, व्रतबन्ध भयो, अथवा चाहिँ नि पञ्चौली सन्चौली भयो भने आमाहरू दिदी बहिनीहरू बसेर गीत गाउनुहुन्छ। अब पहिलाका चाहिँ रातैभरि अब बत्ती थिएन, टुकी बालेर दाउरो जलाएर आगो तापेर गाए जस्तो होइन, अहिले बजी बत्तीहरू छ, त्यो भएर चाहिँ नि 11-12, 1 बजेसम्म बस्नुहुन्छ, आफ्नो मना भावना पोख्नु साटासाट गर्नुहुन्छ, गाउनुहुन्छ, बस्नुहुन्छ। अनि त्यो घरबाट आएको चाहिँ 2025 सक्दो हिसाबले दिएको त्यो समूहमा लगेर राख्नुहुन्छ, भाँडाकुँडा कुर्सी टेबलहरू किन्नु भएको छ।
0: अर्को भाका चाहिँ कुन आउँछ तपाईँले, कुन सुनाउनु?
1: अब मैले 2057-58 सालतिर मेरो आदरणीय एकजना शरद पौडेल भन्ने दाइले गाउनुभएको थियो यो जातीय छ सम्बन्ध, त्यो गीत गाउँछु।

सुरक्षित पुनर्स्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरमा बाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूले आज काठमाडौँमा प्रदर्शन गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवाधिकार आयोगमा आयोगले जेन्जी आन्दोलनको प्रतिवेदन र गरेका सम्बन्धित सबै कागजातहरू उपलब्ध गराउन माग गर्दै निवेदन दर्ता गर्नुभएको छ। उच्च शिक्षामा भर्ना हुने विद्यार्थीको संख्या पछिल्ला वर्षमा निरन्तर बढ्दै गएको छ। युक्रेनले रुसभित्र गरिरहेको निरन्तर ड्रोन आक्रमण र अमेरिकाले अनुकूल शर्तमा युद्ध अन्त्य गराउन दिएको आश्वासन पूरा नगरेको भन्दै रुसी कट्टरपन्थीहरू आक्रोशित भएका छन् र फिफा विश्वकप 2026 अन्तर्गत भोलि बिहान समूह चरणको अन्तिम खेलहरू हुँदैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमल सैनासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: बालेन सरकारको 3 महिना पूरा, 100 दिनको उपलब्धि सुनाउने तयारी, विपक्षीलाई समीक्षा गर्ने हतारो, राजनीतिक विश्लेषकहरू आशावादी।
0: एमाले माओवादी एकताको बहस सतहमा, भोलि 4 पूर्व प्रधानमन्त्री एउटै मञ्चमा देखिने, कार्यगत एकता मात्रै हुने नेकपाका एक नेताको दावी।
1: होल्डिङ सेन्टर छाड्न 1 हप्ता थपेपछि सुकुम्बासीको काउन्टर अल्टिमेटम, दृष्टिविहीनहरू 6ौं दिन पनि धरनामा।
0: लेबनान इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर, सम्झौताले स्थायी शान्तिका लागि आवश्यक ढाँचा बनाउन सहयोग गर्ने अमेरिकी विश्वास।
1: र फिफा विश्वकपमा भोलि समूह चरणका अन्तिम 6 खेल हुँदै टी20 विश्वकपमा पाकिस्तान नेदरल्यान्डसँग 37 रनले पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। बालिन्द्र शाह नेतृत्वको सरकारको 3 महिना पूरा भएको छ। गत चैत 13 गते रामनवमीको अवसर पारेर बालिन्दले प्रधानमन्त्रीको शपथ लिएर मन्त्री परिषद विस्तार गर्नुभएको थियो। सरकार गठनको 3 महिनामा सरकारको समीक्षा गर्न थालिएको छ। केही घटनाक्रम हेर्दा सरकारले कानूनको शासन होइन, कानूनद्वारा शासन गरेको, संसदको अवहेलना गरेर संविधानवादको खिल्ली उडाएको जस्तो देखिएको विश्लेषकहरूले नै बताउने गरेका छन्। संसदसँग उत्तरदायी नभएमा प्रधानमन्त्री तानाशाही हुने जानकारहरू बताउँछन्। मानवाधिकार आयोगको निर्देशन पनि नमान्ने र सड़कमा उभिएका र विरोध गर्नेहरूलाई सरकारले शत्रु देख्ने प्रवृत्तिमा कुनै परिवर्तन नआएको विश्लेषण भइरहेको छ। नयाँ सरकार आउँदा केही सुधारको छनक देखिने भए पनि यसले निरन्तरता पाउँछ त भन्ने आशंका देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको 100 दिने समीक्षा सुनाउन केही दिन अघिदेखि नै प्रतिवेदन लेखिरहेको छ। केही दिन अघि बसेको कांग्रेसको संसदीय दलको बैठकपछि केही नेताहरूले सरकारको 100 दिनकै समीक्षा सुनाएका थिए। अर्को विपक्षी दल नेकपा एमालेका नेताहरू पनि सरकारको हिसाब किताब सुनाउन तयार भएर बसेका छन्। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकै केही सांसद पनि सरकारसँग सन्तुष्ट देखिएका छैनन्। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
3: सरकार गठनको 100 दिन अर्थात हनीमुन पिरियड पुग्न अब 8 दिन मात्रै बाँकी छ। थाहा संचार नेटवर्कसँग प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले 100 दिन पुग्नुभन्दा 1 दिन पहिला पत्रकार सम्मेलन गरेर सरकारले गरेका कामबारे जानकारी दिने बताउनु भएको छ। सत्तारूढ रासोपाकै सांसद प्रकाश पाठकले केही मन्त्रालयगत कामहरूमा सकारात्मक र राम्रा लक्षणहरू देखिए पनि सरकारका जिम्मेवार व्यक्तिहरूमा भने जवाबदेताको अभाव देखिएको बताउनुहुन्छ। सरकारमा धेरै नयाँ अनुहारहरू रहेकाले पनि सुरुवाती चरणमा काम गराई र जिम्मेवारी सम्हाल्ने सवालमा केही समस्याहरू देखिएको हुन सक्ने उहाँको बुझाइ छ।
4: चाहिँ प्रधानमन्त्री र केही मन्त्रीको कार्यशैली र नागरिक तह अथवा चाहिँ सम्बन्धित क्षेत्रलाई जुन जवाबदेही गर्ने अवस्था हो त्यसमा चाहिँ उहाँहरू अलिकति चुक्नु भएको हो कि भनेर विश्लेषण गर्न सक्छु म चाहिँ। तथापि 3 महिनाको अवधि हो, धेरै नयाँ अनुभव चाहिँ नभएका व्यक्तिहरू चाहिँ सरकारको चाहिँ मन्त्रालय सम्हाल्ने बारेमा रहनु भएको कारणले पनि अलिकति समस्या भएको हो कि भनेर चाहिँ
3: एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले 3 महिनाको अवधिमा सरकारको ध्यान बिना कारण कसैलाई पक्राउ गर्ने र गैर कानूनी रूपमा थुनामा राख्ने जस्ता कार्यहरूमा केन्द्रित भएको टिप्पणी गर्नुभएको छ।
5: प्रचारबाजी गर्ने, गैर कानूनी ढङ्गले व्यक्तिलाई थुनामा राख्ने जस्ता कामहरूमा सरकारको बढी ध्यान देखिएको छ। यो बीचको अवधि उहाँहरूले चाहिँ एक प्रकारले राज्य आराधना गर्ने, मान्छेलाई त्रसित पार्ने र यस अगाडिका सबै भ्रष्ट थिए, अयोग्य थिए भन्ने भाष्यलाई मात्रै स्थापित गर्ने काम गरेको देखिन्छ, जुन कुराले परिणाममा होइन प्रचारमा मात्रै बढी उहाँहरूको ध्यान छ भन्ने ठान्नु।
3: नेपाली कम्युनिस्ट पार्टी नेकपाका सांसद गोपाल शर्माले पनि सरकार जनताको चाहना र म्यान्डेट अनुसार भन्दा पनि मनोमानी तरिकाले चलेको आरोप लगाउनु भएको छ। थाहा संचार नेटवर्कसँग कुरा गर्दै उहाँले सरकारको 100 दिनको समीक्षा पर्खिरहेको बताउनु भयो।
6: सरकारको अहिलेको समग्र तरिका हेर्दाखेरि सरकार जनताको चाहना, जनताको म्यान्डेट अनुसार चल्ने भन्दा पनि मनोमानी तरिकाले नै चलिराखेको देखिन्छ। अहिलेको स्थिति हेर्दाखेरि मनोमानीले देशको गतिलाई अगाडि बढाउने हो कि र आफै एक खालको आफ्नो दृष्टिकोण व्यक्त गर्ने हो भन्ने कुरा त्यही भन्न अहिले गर्न सकिँदैन। सरकारको समीक्षा पनि हामी पर्खिरहेछौँ।
3: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुशबु ओलीले भने सरकारका कतिपय कामहरू चित्त बुझ्दो नभएकाले आफूहरूले सदनमा कुरा उठाइरहेको बताउनु भएको छ। केही राम्रा कामहरू भने पनि अझै दिगो हुन नसकेको उहाँको भनाइ छ। सुकुम्बासीका समस्याहरू अझै यथावत रहेको विषय पनि उहाँले औल्याउनु भयो।
7: कति कुरा हामीलाई चित्त बुझेको छैन, हामीले सदनमा चाहिँ राखिराखेको छौँ, अझै पनि सरकारले अब के खोजेको छ भन्ने कुरा प्रश्नसँग क्लारिटीसित आइसकेको छैन। अब बजेटको तपाईँको आर्थिक विधेयकको भोलि हुँदैछ, यसमा पनि धेरै टेक्निकल कुराहरू छन्, इस्युजहरू छन् रेज गर्नुपर्ने, केही राम्रो पनि हुँदैछ, अब केही परिवार पनि केही राम्रा कुराहरू पनि भइराखेका छन्, केही दिगो भएका छैनन्। अब होइन सुकुम्बासीको समस्या फेरि अब उहाँहरूलाई समस्या मिलिसकेपछि धेरै कुरा छ।
3: समग्रमा सरकारले राम्रो संकेत दिएको राजनीतिक विश्लेषक कृष्ण पोखरेलको ठम्याइ छ। उहाँका अनुसार सुशासन र नागरिकलाई सेवा दिने क्षेत्रमा सुधार देखिएका छन्।
8: राम्रो संकेत दिएको छ यो सरकार, सुशासनको क्षेत्रमा अझ राम्रो र खास गरिकन जनतालाई सेवा क्षेत्रहरूमा चाहिँ राम्रो, जस्तो पासपोर्ट छपाई पाउने, राष्ट्रिय परिचय पत्र जस्ता कुराहरू, नागरिकता जस्ता कुराहरूमा जुन पहिला धेरै कठिनाई थियो ती सहज, त्यसै गरिकन यो ड्राइभिङ लाइसेन्सका कुराहरूमा, यी जनताको दैनिक जीवनमा सेवा दिने कुराहरूमा चाहिँ उनीहरूले विशेष ध्यान दिएको देख्छु।
3: अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्य सरकारको कामलाई मेरिटका आधारमा हेर्दा समग्रमा ठिकै रहेको बताउनुहुन्छ, तर प्रधानमन्त्रीको सल्लाहकार समूह बढी हावी भएको र यसले गर्दा एक किसिमको समानान्तर सरकार चलेको जस्तो देखिनु चिन्ताको विषय भएको बताउनुहुन्छ।
9: ओभरअल चाहिँ करप्सनमा जुन ढङ्गले सरकार अगाडि बढेको छ, गभर्नेन्समा जुन ढङ्गले अगाडि बढेको छ, मान्छेहरूमा जुन ढङ्गले होप क्रिएट भएको छ, अब त्यसमा के हुन्छ कि भने त्यसलाई चाहिँ सबभन्दा ठुलो सफलता म मान्दछु सरकारको। तर सँगसँगै चाहिँ अझ बढी चाहिँ संस्थागत रूपमा केही भएर अलिकति इन्स्टिट्युसनहरू चाहिँ कमजोर भए, सल्लाहकारको चाहिँ टिम चाहिँ ज्यादा हाबी भयो, यो चाहिँ अब एक किसिमको प्यारलल सरकारको चल्यो भन्ने कुराहरूले चाहिँ चिन्ता पनि दिँदोरहेछ। र त्यो सबै कुरालाई समग्र रूपमा हेर्दाखेरि चाहिँ अब अहिलेसम्मलाई आलोचना गर्ने विषयहरू जनताको लेभलबाट, अब इन्स्टिट्युसनको लेभलबाट छ, पार्लियामेन्टमाको चाहिँ बिहेभियरलाई लिएर मानवीय पक्षबाट हेर्दाखेरि पनि चाहिँ अब ठिकै छ, अब बसोबास चाहिँ के छ भने उज्रिएको छ सुकुम्बासीहरूको, तिनीहरूलाई चाहिँ ठिक ढङ्गले ह्यान्डल भइरहेको छैन भनेर भन्ने छ। यी सबै मानवीय पक्ष संस्थागत कुराहरूलाई लिएर चाहिँ अब यसलाई सुध्रियोस् भन्ने काम नगर्न सकिन्छ, तर गभर्नेन्सको पार्टमा र आशा जगाउने काममा चाहिँ सरकार ठिकठाक छ।
1: नेपाल मानवाधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अरियालले भने रासुपाको सरकारले लोकतान्त्रिक मूल्य मान्यता भन्दा लोकप्रियतावादमा विश्वास गरेको देखिएको बताउनु भएको छ। पुराना दलका नेतालाई बिना कारण पक्राउ गर्ने अख्तियार जस्तो संवैधानिक निकायका प्रमुखलाई ठाडो निर्देशन दिने, न्यायाधीशमाथि धावा बोल्ने जस्ता प्रवृत्तिले संविधान कार्यान्वयन नहुने उहाँले बताउनुभयो।
10: लोकतन्त्रलाई चाहिँ सरकारको गतिविधिले संस्थागत गर्दैन, लोकतन्त्र संस्थागत भएन भने, लोकतन्त्र फगर एउटा शब्द होइन, तेरो लोकतन्त्रले खाना दियो र भनेर भैँसी चराउँछ, दुध दुन्छ भनेर भनियो भने त्यसको उत्तर हुँदैन। तर लोकतन्त्र संस्थागत भएन भने हामीले यत्रा उपलब्धिहरू सिस्टममा प्राप्त गरेका होइनौँ र कसले दान दिएका पनि, नेपाली जनताले तपाईँको रगत पसिना बगाएर आफ्नो सम्पत्ति सर्वस्व हरण भएर पनि जीवन चलाएर होइन, तपाईँ हाम्रो आँखा अगाडि आफ्नो सर्वस्व हरण गरेर अर्काको हली बनेर जोतेर पनि तपाईँको चाहिँ यी व्यवस्था, यो प्रणाली, यो स्थिति, यो उदारीकरण, यो तपाईँको चाहिँ बजारीकरण, यो तपाईँको चाहिँ निजीकरण, यी सबै कुराहरू जुन आज हामीले तपाईँ र मैले भोग्दैछौँ होइन, तपाईँ र हामीले तपाईँको 46 साल अगाडिको परिस्थितिमा निजीकरण उदारीकरणको विषय, औषधि उपचारका विषय, कलेज स्कुल कति कुनको कम्पिटिसनको विषय, ती सुराहरू कुनै जमाना थियो होला पासपोर्ट लिनलाई सरकारले डाइरेक्ट सिफारिस नगरिकन पासपोर्ट घट्न पाउने अवस्था, ती सारा कुरा आजसम्म आइपुग्दाखेरि त्यसमा नेपाली जनताको ठुलो योगदान छ। ठुलो तपाईँको त्यसलाई कदर गर्नुपर्छ र त्यो प्राप्तिलाई तपाईँको चाहिँ संस्थागत गर्दै बाँकी विकास निर्माणका कुराहरूलाई अगाडि बढाउने होला, सुधारका कुरा अगाडि बढाउने होला, सुशासनका कुरा अगाडि बढाउने होला। तर एकाधिकार भयो भने त्यसले सुशासन पनि कायम गर्न सक्दैन, शक्ति सन्तुलन सिद्धान्त चाहिँ तपाईँको मानिएन भने त्यसले पनि सुशासनको कायम गर्न सक्दैन, होइन। लोकतान्त्रिक प्रणाली र संविधानमा लेखिएका मौलिक हक अधिकारलाई तपाईँको निलम्बन सरह गर्न थालियो भने त्यसले पनि सुशासनको निर्माण गर्न सक्दैन र भोलि फेरि यिनै जनताले फेरि ढुङ्गा हान्न थाल्नेछन्। आज जसले समर्थन गर्छन् भोलि यिनैले ढुङ्गा हान्न थाल्नेछन्। त्यो परिस्थिति नआओस् र देश एउटा ट्र्याकमा जाओस्, किनभने अघिल्ला राजनीतिक दलहरू जसले चाहिँ देश जिम्मा लिएका थिए, देश पूर्ण जिम्मा राजनीतिक दलका हातमा थिए, उहाँहरूले तपाईँको त्यसलाई चाहिँ नरिवल बाँदरको हातमा नरिवल जस्तो बनाएर चाहिँ चलाउनु भयो। त्यस कारणले गर्दा जनता वाक्क भएर यो सरकारले जे गर्दाखेरि पनि ठिकै छ भनेर भनेका मात्रै हुन्, तर तपाईँको चाहिँ त्यो ठिकै छ अहिले फेरि सही बाटोमा पुर्याउन, त्यस कारण हाम्रो खबरदारी जरुरी छ र हामीले खबरदारी गर्छौँ र एक्लै भए पनि गर्छौँ। हामी चाहिँ
0: 7 वर्ष अघि मिलेर छुटेका एमाले र अहिलेको नेपाल कम्युनिस्ट पार्टी नेकपा फेरि कार्यगत एकता मार्फत पार्टी एकताको लक्ष्यमा केन्द्रित भएका छन्। दुवै दलले लोकतन्त्र, संविधान र वाम आन्दोलनमाथि देशभित्र तथा बाहिरबाट चुनौती बढेको निष्कर्ष निकाल्दै कार्यगत सहकार्यको आवश्यकता औल्याउन थालेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रूपमै सहकार्यको जनाऊ दिएपछि वाम राजनीतिमा नयाँ ध्रुवीकरणको बहस चलेको छ। गत फागुन 21 निर्वाचनमा कमजोर परिणाम आएपछि गुमेको शक्ति आर्जन गर्ने दाउ कम्युनिष्ट दलहरूमा देखिन थालेको छ। नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिमालले विश्वमै वामपन्थी शक्ति कमजोर रहेका बेला नेपालका कम्युनिष्टहरूले पनि आफ्ना कमी कमजोरी स्वीकार गरेर दलहरूबीच एकता कायम गर्नुपर्ने पक्षमा आफ्नो पार्टी रहेको बताउनु भएको छ। उहाँले वामपन्थीहरूले सानातिना विषयलाई पहाड बनाएर बस्न नहुने तर्क गर्नुभयो।
11: सैद्धान्तिक ढङ्गले भन्नुहुन्छ भने कम्युनिस्टहरू बीच, वामपन्थीहरू बीच कार्यकर्ता एकता र पार्टी एकताको पक्षधर हुँ म भने अहिले वामपन्थी शक्ति भनेको विश्वभरमै एउटा चाहिँ रक्षात्मक अवस्थामा रहेको शक्ति हो। हामीले आपसमा लडेर भिडेर सानातिना सैद्धान्तिक विषयहरूलाई पहाड बनाएर अहिले बस्नुपर्ने अवस्था छैन, किनभने हामीलाई चिन्ने जति जनताले देखेका छन्, हाम्रा कुनै योग्यता अयोग्यता जे छन् तिनीहरू पनि जनताले देखि भोगिसकेका छन्। त्यसकारण आफ्नोमा कमी कमजोरीहरू स्वीकार गरेर सबल पक्ष लिएर हामी एकतामा जानुपर्छ र वामपन्थी दलहरू बीचमा एकता।
0: नेकपाका नेता गणेश बहादुर विश्वकर्मा भने पार्टी एकताको कुरा सकारात्मक रहे पनि तत्कालका लागि सान्दर्भिक नभएको बताउनुहुन्छ। उहाँले एमालेसँग प्रदेश सरकार पुनर्गठन, आगामी निर्वाचन लक्षित कार्यगत एकता हुन सक्ने बताउनु भएको छ।
12: अहिले चाहिँ 81 एकता गर्नुपर्छ भन्ने कुरा किन आएको त भन्दाखेरि चाहिँ होइन प्रदेश स्तरमा चाहिँ एकातिर चाहिँ अब अहिलेको राष्ट्रपतिले प्रदेश खारिज गर्नुपर्छ भन्ने योजना ल्याएको, अर्कातिर चाहिँ प्रदेशमा कम्युनिस्टहरू मिलेर नै सरकार बनाउन सकिने चाहिँ 7 वटा मध्ये 5 वटा चाहिँ प्रदेश सरकारबाट गठन गर्न सक्ने वस्तुगत अवस्था भएको हुनाले हामीले प्रदेश स्तरमा चाहिँ अब आउँदो निर्वाचन पनि आउँदैछ, यो कुरालाई ध्यान दिएर चाहिँ त्यो अहिले चाहिँ सहकार्यको कुरा उठेको हो।
0: वाम एकताको चर्चा चलिरहेका बेला चार पूर्व प्रधानमन्त्री भोलि एउटै मञ्चमा देखिनुहुने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल र झननाथ खनाल मदन भण्डारीको 75 जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गर्ने विशेष कार्यक्रममा सहभागी हुन लाग्नु भएको हो, जहाँ जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुने कार्यक्रम छ। कार्यक्रमको प्रमुख अतिथि भने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी रहनुहुनेछ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: सरल ब्याङ्किङ सम्बन्धी व्यवस्था, सबैका लागि सहज ब्याङ्किङ र सबैको पहुँचमा वित्तीय सेवालाई सार्थक बनाउन नेपाल राष्ट्र ब्याङ्कबाट क, ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 इजाजत प्राप्त निर्देशन नम्बर 20/2082 बुँदा नम्बर 4 सरल ब्याङ्किङ सम्बन्धी व्यवस्थालाई समावेश गरिएको छ। ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले ब्याङ्किङ सुविधा उपलब्ध गराउन विशेष काउन्टर तोकी सेवा प्रदान गर्नुपर्ने। वित्तीय संस्थाले एक आपसमा सहकार्य गरी एटीएम लाउन्ज भएका स्थानमा ब्रेल साइन्स कन्ट्रोल बटन्स र अडियो सपोर्ट सहितको कम्तीमा एक अपाङ्ग मैत्री एटीएम राख्नुपर्ने तथा प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनु पर्ने। अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ जस्ता वित्तीय सेवाहरू व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्ने सो घोषणा गरेको खण्डमा वित्तीय संस्थाले त्यस्तो सेवा निज व्यक्तिलाई उपलब्ध गराउनु पर्ने। वित्तीय संस्थाले
13: आफ्नो वेबसाइट तथा मोबाइल ब्याङ्किङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने। वित्तीय संस्थाले आफूले जारी गर्ने डेबिट वा क्रेडिट कार्डमा दृष्टिविहीन मैत्री ट्याक्टाइल फिचर्स राख्नुपर्ने। वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी सन्देश। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षणमा आशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
14: गुणस्तरीय प्लम्बिङको पर्पज नाम मार्बल।
15: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
14: सुरक्षा घरको साथ जीवन घरको।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: रासोपाको महाधिवेशनका कारण पटक पटक स्थगित भएको प्रतिनिधि सभाको बैठक अब भोलि बस्ने भएको छ। गत बिहिबारलाई तोकिएको बैठक शुक्रबार हुँदै आइतबार पुर्याइएको थियो। अब भोलि बिहान 11 बजे सुरु हुने बैठकका लागि संसद सचिवालयले 12 कार्यसूची आज सार्वजनिक गरेको छ। पर्सि भने संसदका लागि 2 दिने अभिमुखीकरण कार्यक्रम सुरु हुने भएको छ। संघीय संसद सचिवालयले असार 15 र 16 गते सिंहदरबार स्थित संघीय संसद भवनको निर्माणाधीन उत्तर पश्चिमको सभाहलमा प्रतिनिधि सभा सदस्यका लागि संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी 2 दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो। सचिवालय अन्तर्गतको संसदीय प्रशिक्षण शाखाले आज सूचना जारी गर्दै उक्त अभिमुखीकरणमा उपस्थित हुन सांसदलाई आग्रह गरेको छ।
0: कक्षा 12 उत्तर पुस्तिका परीक्षणमा त्रुटि भएको भन्दै विद्यार्थीहरू सड़कमा उत्रिएपछि सरकारले समिति बनाएको छ। पछिल्ला वर्षहरूमा माध्यमिक शिक्षा परीक्षा एसएईको रिजल्ट आउन करिब 3 महिना लाग्ने गरे पनि यस वर्ष 1 महिनामै नतिजा प्रकाशित गरिएको थियो। यसै गरी कक्षा 12 नतिजा पनि 40 दिनमै दिइयो, तर विद्यार्थीले नतिजा चित्त नबुझेर सड़कमा आउनुपर्ने र सरकारले छानबिन समिति गठन गर्नुपर्ने अवस्था आउनुको कारण के होला भनेर हामीले शिक्षाविद विद्यानाथ कोइरालालाई सोधेका छौँ।
16: परीक्षा विद्यार्थीले आफैले आफैलाई जाँच्ने किसिमको कुरा गर्नुपर्छ भनेर भने म पहिलेदेखि भन्दै आउँ। आफूले आफूलाई जाँच्ने किसिमको कुरोहरू गरे भनेदेखि एउटा यो यसको दीर्घकालीन समाधान हुन्छ, किनभने आफूले आफूलाई जाँच्छन्। अनि हामीले चाहिँ के गर्ने हुन्छ भनेदेखि त्यो विद्यार्थीको कम्प्रिहेन्सिभ जाँच लिने, उसले आफूले विधागत कुराकानी गर्छ, कम्प्रिहेन्सिभ जाँच चाहिँ सरकारले भन्ने किसिमको तरिका भयो भने यी सब लम्लस्टबाट बच्न सक्ने सम्भावना, दीर्घकालीन सम्भावना त्यो निर्णय गरे भनेदेखि अहिले तत्कालै हुने किसिम हो। अब रह्यो उनीहरू किन आए भनेर भन्ने त ठ्याक्कै भन्न गाह्रो छ, किनभनेदेखि अब एउटा पत्रिकाले के देखे भनेदेखि त्यसलाई चाहिँ 12 विद्यार्थी सङ्गठनहरूले उकास्यो, त्यसैले आए भनेर भन्ने चाहिँ देखियो। त्यो कति सही हो थाहा छैन, अब कसैलाई उकासेर आयो वा के भएर आए। अर्को चाहिँ के हुन सक्ला भन्नु भन्दाखेरि त्यो त्यसरी आएखेरि नआए पनि त्यो अङ्क त फरक फरक भयो नि त, 10 क्लासको हो नि त अङ्क फरक भयो नि त थुप्रै मानेको, त्यो थुप्रै मान्छेहरूको अङ्क फरक भएपछि उनीहरूले चाहिँ आधन आक्रमक भएर चाहिँ ल यो त हुँदो रहेछ भनेर भन्ने दृष्टिकोणबाट पनि आएको त्यो आधार पनि होला भन्ने मैले चाहिँ देख्छु। त्यसले समाधान दीर्घकालीन सोच्ने हो भनेदेखि त विद्यार्थीले आफूलाई जाँच्ने किसिमको सामग्रीहरू बनाएर ल आफैले जान्छ, क्षमता छ भन्ने प्रमाणित गर, सिप छ भने चाहिँ प्रमाणित गर, तिम्रो चाहिँ प्रवृत्ति छ भने यसै प्रमाणित गर, त्यति भइसकेपछि अनिखेरि हामीले कम्प्रिहेन्सिभ जाँच दिन्छौँ र तिम्रो नम्बर चाहिँ यो हो भनेर भनिदिन्छौँ भन्यो भने हुन्छ, नत्र भने
17: अहिलेको यो तत्कालको अवस्थालाई कसरी समाधान गर्न सकिएला? अब के छ उपाय?
16: मेरो हिसाबमा अब उनीहरूलाई कापी हेर्न दिने प्रावधान छँदैछ, त्यसपछि गर्ने प्रयोग गर्ने किसिमको चलन चल्ति छँदैछ, प्रक्रियामै राख्नुपर्छ भन्ने देख्छु मैले जाने। अब उनले भन्ने बित्तिकै तुरन्तै गरिदियो भने त्यसको के हुन्छ भने अर्को पटक मान्छेहरू फेरि त्यस्तै खालको गरेर चाहिँ बजारमा आउने अनि समस्या देखाउने, गर्दा नम्बर पाइँदो रहेछ भनेर भन्दा चाहिँ अहिले 12 भयो, भोलि बिएमा होला, पछि एमएमा होला, पर्सि अर्को चोटि पिएचडीमा होला, यो रोग सल्किन्छ, यो रोगलाई निदान गर्ने भनेको प्रक्रियामै हाल्ने हो। प्रक्रियामा हाल्ने भनेको ल यहाँलाई चित्त बुझाइदिएपछि गर्नुहोस् दरखास्त हाल्नुहोस् ल, दरखास्त हाल्नुहोस् तपाईँले चाहिँ बरु समय प्रस्ताव दिउँ अनि त्यसपछि त्यसपछि हेर्नुहोस् कापी चित्त बुझेन त्यसपछि हेर्न पाउने पनि प्रावधान छ हेरौँस् त्यसमा नम्बर हाल्दै हाल्दैन के भयो कसो भयो त्यहाँनिर तपाईँ छलफल गर्नुहोस् यो प्रक्रियामा लानु चाहिँ नि समाधानको तत्कालीन बाटो हुने लाग्छ मलाई।
1: होल्डिङ सेन्टर छाड्न सरकारले एक हप्ताको समय थपेपछि सुकुम्बासीले काउन्टर अल्टिमेटम दिएका छन्। यसअघि असार 12 गतेभित्रै होल्डिङ सेन्टरहरू छाडेर आआफ्नो व्यवस्थापन गर्न निर्देशन दिएको सरकारले घर भाडा खोज्न र अन्य व्यवस्था मिलाउन सो अवधि निकै छोटो भएको भन्दै गुनासो आएपछि आगामी असार 19 गतेसम्म लम्ब्याइदिएको छ। तर उल्टै उनीहरूले सरकारलाई 7 दिनको अल्टिमेटम दिँदै उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किएर बस्न बाध्य हुने चेतावनी दिएका छन्। उनीहरूले आज पनि काठमाडौँमा विरोध प्रदर्शन गर्दै सुरक्षित पुनर्स्थापनाका लागि दबाव बढाएका हुन्। बस्ती भत्काउने समयमा 15 दिनभित्र जग्गाको लालपूर्जा र उचित व्यवस्थापन गर्ने आश्वासन दिइएको भए पनि 2 महिना बितिसक्दा समेत कुनै ठोस पहल नभएको उनीहरूको गुनासो छ। सुकुम्बासीले सरकारले प्रस्ताव गरेको प्रति परिवार 25,000 रुपियाँको आर्थिक राहतलाई पनि अस्वीकार गर्दै आएका छन्।
0: ले पनि आज छैटौं दिन पनि काठमाडौँको माइतीगरम मण्डलामा धरना दिएका छन्। आफ्ना मागहरूप्रति सरकारको ध्यानकर्षण गराउन 6 दिनदेखि धरनामा बसेका प्रदर्शनकारीहरूले राज्यको मौनताप्रति असन्तुष्टि व्यक्त गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दृष्टिबेन रमेश प्रसाईले बाहिरी जिल्लामा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले एक हातले बाइक चलाएको देख्ने तर काठमाडौँमा आफू जस्तै दृष्टिबेनहरूले गरिरहेको प्रदर्शन नदेखेको टिप्पणी गर्नुभयो।
1: आज राति देशको कोशी प्रदेशको तराई भूभागमा भारी वर्षा हुने भएको छ। मनसुनी वायुको प्रभावले कोशी मधेस प्रदेशका थोरै स्थान बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराईका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसपालि 6 दिन ढिला गरी असार 5 गते भित्रिएको मनसुन अहिलेसम्म देशव्यापी फैलिएको छैन। हाल मनसुन प्रणाली कोशी प्रदेश मधेस प्रदेश बागमती प्रदेश र गण्डकी प्रदेशको पूर्वी भूभागमा सक्रिय रहेको छ। देशका बाँकी भूभागहरूमा भने आगामी केही दिनभित्र मनसुन फैलिने अनुमान गरिएको महाशाखाका मौसमविद रोजन लामिछानेले बताउनुभयो।
18: कोशी प्रदेशको यो पहाडी तराई भूभागहरूको कतै एक दुई स्थानमा भारी वर्षाको पनि मनसुन प्रणाली चाहिँ अहिले नक्की लुम्बिनी प्रदेशको यो पूर्वी भूभागबाट चित्रहरूमा रहेछ भने पश्चिम चित्रहरूमा चाहिँ पुग्नहरू चाहिँ किन लाग्ने देखिन्छ। धेरै अब अनुभवहरू पनि बनिरहेको छ पश्चिम चित्रहरूमा पुग्दै अब केही दिनमा चाहिँ पश्चिम चित्रहरूतिर पनि पुग्छ कि भन्ने अनुमान।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: मनोरंजन सहित मात्र रु 900 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: यो था संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। नेपाली कंग्रेसका युवा नेता अभिषेक गिरी पक्राउ परेका छन्। आज बिहान विराटनगर 8 मधुमार स्थित घरमा शंकास्पद वस्तु रहेको भन्दै छापा मार्न पुगेको प्रहरी ले गिरीलाई पक्राउ गरेको हो। पक्राउ दिने क्रममा गिरीले घरमा केही पनि नभेटिएपछि साइबर अपराध गरेको आरोपमा आफूलाई नियतवश पक्राउ गरिएको बताएका छन्। आज बिहानैदेखि प्रहरीले उनको घर र दुईवटा गाडीमा खान तलासी गरेको थियो। घरबाट केही रकम बरामद गरिएको गिरी आफैले बताएका छन्।
2: विगत 5 वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्। सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढेका स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाले जनाएको छ। महाशाखाका निर्देशक हिरादेवी नेरोलाले 5 वर्षमा क्यान्सरको उपचार बापत सहुलियत लिने बिरामी दोब्बरले बढेको जानकारी दिनुभयो।
3: सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा 3 महिनादेखि निशुल्क वितरण गरिने औषधिको अभाव भएको छ। त्यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मानसिक रोग र परिवार नियोजनका औषधिको अभाव भएको हो। औषधि अभावका कारण दीर्घरोगी महँगोमा निजी मेडिकलबाट औषधि किन्न बाध्य भएका छन्।
2: कैलालीको लम्किचुहा नगरपालिकाकी प्रमुख सुशीला शाही र प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर कमलेश प्रसाद यादव बीच देखिएको विवाद समाधान भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा आज भएको वार्तापछि दुवै पक्षले आपसी समन्वय, सहकारी र सम्मानका साथ अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएसँगै विवाद समाधान भएको हो।
3: स्तरोन्नति भइरहेको अर्नीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सडक खण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि 15 दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाइने भएको छ। जिल्ला सुरक्षा समितिले उक्त सडक खण्डमा यही असार 22 गतेदेखि आगामी साउन 4 गतेसम्म बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म पूर्णतया सवारी साधन आवागमन बन्द गरिने जनाएको हो।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। लेबनान, इजरायल र संयुक्त राज्य अमेरिकाले शान्ति सम्झौताका लागि मार्ग प्रशस्त गर्ने उद्देश्यले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौतामा लेबनानी सैनिकहरूले इजरायलले कब्जा गरेको दुई क्षेत्रहरू नियन्त्रणमा लिने प्रयासका साथै हिजबुल्लाहलाई निशस्त्र गर्ने उद्देश्यले एक प्रक्रिया समावेश छ। सम्झौताले स्थायी शान्ति र सुरक्षाका लागि आवश्यक ढाँचा बनाउन सहयोग गर्ने अमेरिकी विदेश मन्त्री मार्को रुबियोले हस्ताक्षर समारोहमा बताउनु भएको छ। वाशिङटनका लागि लेबनानका राजदूत नाडा हमादिह मुआतले सम्झौताले लेबनानको सार्वभौमिकता र क्षेत्रीय अखण्डता पुनर्स्थापना गर्ने, शत्रुताको अन्त्य सुनिश्चित गर्ने र लेबनानी जनतालाई आफ्नो भूमिमा फर्कन सक्षम बनाउने मार्गमा पहिलो कदम भएको बताउनु भएको छ। यसअघि अमेरिकी दबावमा लेबनानी र इजरायली अधिकारीहरूले अप्रेलमा वाशिङटनमा प्रत्यक्ष वार्ता सुरु गरेका थिए भने अप्रेल 17 युद्धविराम घोषणा गरिएको थियो। युद्धको अन्त्य गर्न लेबनानलाई वाशिङटनसँगको सम्झौतामा समावेश गर्न तेहरानले जोड दिएपछि यस महिनाको सुरुमा नयाँ युद्धविराम घोषणा गरिएको थियो।
3: नेपाल परिवेशमा अब खेल समाचार।
4: विश्वकप फुटबल विशेष।
5: फिफा विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम 6 खेल हुँदैछन्। यी खेलबाट नकआउट चरणमा पुग्ने अन्तिम टोलीहरूको टुङ्गो लाग्नेछ। हालसम्म 28 टोलीले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् भने बाँकी 4 स्थानका लागि 8 टोलीको सम्भावना अझै कायम छ। 12 टोली भने नकआउट चरणबाट बाहिरिसकेका छन्। पहिलो पटक 48 टोली सहभागी भएको विश्वकपमा 12 समूहका शीर्ष 2 टोली र तेस्रो हुने टोलीबाट उत्कृष्ट 8 टोली नकआउट चरणमा पुग्ने व्यवस्था गरिएको छ। नेपाली समयअनुसार भोलि पौने 3 बजेसम्म एलको अन्तिम चरणका खेलहरू हुँदैछन्। मेटलाइफ रङ्गशालामा इङ्ल्यान्डले प्रतियोगिताबाट बाहिरिसकेको पानामासँग प्रतिस्पर्धा गर्नेछ भने फिलाडेल्फिया स्थित लिङ्कन फाइनान्सियल फिल्डमा क्रोएसियाले घानासँग खेल्नेछ। नकआउट चरणमा पुगिसकेको इङ्ल्यान्ड यो खेल जित्दै समूह विजेता बन्न चाहन्छ। इङ्ल्यान्डसँग खेल्न लागेको पानामा दुई खेलबाट अङ्कविहीन रहँदै पुछारमा रहेको छ। पानामा आजको खेल जित्दै विश्वकपको यात्राको सुखद अन्त्य गर्न चाहन्छ। सोही समयमा क्रोएसियाले घानाको सामना गर्दैछ। घाना यो खेलमा कम्तीमा बराबरी खेल्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छ। क्रोएसिया पनि घानालाई रोक्दै अर्को चरणमा पुग्ने दाउमा हुनेछ। भोलि बिहान 5:15 एकैसाथ सुरु हुने खेलहरूमा पोर्चुगल र कोलम्बिया तथा डीआर कङ्गो र उज्बेकिस्तान भिड्नेछन्। पोर्चुगल र कोलम्बिया बीचको खेल मियामी स्टेडियममा तथा डीआर कङ्गो र उज्बेकिस्तान बीचको खेल एटलान्टा स्टेडियममा सञ्चालन हुनेछ। नेपाली समय अनुसार 7:45 समूह जेका दुई खेल हुनेछन्। त्यसपछि विश्वकपको 23 संस्करण नकआउट चरणमा प्रवेश गर्नेछ। साबिक विजेता अर्जेन्टिनाले आफ्नो अन्तिम खेलमा प्रतियोगिताबाट बाहिरिसकेको जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ। अर्को खेलमा अस्ट्रेलिया र अल्जेरिया बीच निर्णायक भिडन्त हुनेछ। दुवै टोली 3 अङ्कका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्। यो खेल जित्ने टोली समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गर्नेछ।
2: महिला टी20 विश्वकप क्रिकेटमा नेदरल्यान्ड्स पाकिस्तानसँग 37 रनले पराजित भएको छ। 127 रनको लक्ष्य पछाएको नेदरल्यान्ड्स 89 ओभरमा 89 रनमा अलआउट भयो। यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको पाकिस्तानले 6 विकेटको क्षतिमा 126 रन बनाएको थियो। आजको दोस्रो खेलमा अहिले वेस्ट इन्डिज र आयरल्यान्ड बीच प्रतिस्पर्धा भइरहेको छ। वेस्ट इन्डिजले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ। ताजा अवस्थामा वेस्ट इन्डिजले 16.6 ओभरको खेल सकिँदा 6 विकेटको क्षतिमा 101 रन बनाएर खेलिरहेको छ। आयोजक इङ्ल्यान्डले आजको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन न्युजिल्यान्डको सामना गर्नेछ। यी दुवै टोली आज राति 11:15 भिड्नेछन्। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: बालेन सरकारको 3 महिना पूरा 100 दिनको उपलब्धि सुनाउने तयारी। विपक्षीलाई समीक्षा गर्ने हतारो। राजनीतिक विश्लेषकहरू आशावादी।
2: एमाले माओवादी एकताको बहस सतहमा। भोलि 4 पूर्व प्रधानमन्त्री एउटै मञ्चमा देखिने। कार्यगत एकता मात्रै हुने नेकपाका एक नेताको दावी।
3: होल्डिङ सेन्टर छाड्न 1 हप्ता थपेपछि सुकुम्बासीको काउन्टर अल्टिमेटम। दृष्टिविहीनहरू 6ौं दिन पनि धरनामा।
2: लेबनान इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर। सम्झौताले स्थायी शान्तिका लागि आवश्यक ढाँचा बनाउन सहयोग गर्ने अमेरिकी विश्वास।
3: र फिफा विश्वकपमा भोलि समूह चरणका अन्तिम 6 खेल हुँदै टी20 विश्वकपमा पाकिस्तानसँग नेदरल्यान्ड्स 37 रनले पराजित।
2: थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र अप्सरा बिदा हुन्छौ। नमस्कार।

0: मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल्छ।

0: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
0: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
2: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
3: सर। र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
2: होइन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
1: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98119-32811 र 98653-73687।
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
5: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
1: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
5: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
5: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
5: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा,
5: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
5: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: हेलो
2: हेलो बुढी, के छ खबर?
1: ठिकै छ, चलेकै छ।
2: ल भिडियो अन गर् त, तलाई हेरौँ।
1: भिडियो अनै छ त, देख्नु भएन र?
2: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
1: माडीको नेट यस्तै त हो नि।
2: के भन्छ यो माटीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
3: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
4: सेवाका लागि माडी सम्पर्क 056-5010-40 र 98-52-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-00-86
5: सम्बन्ध सधैँ भरिलाई साथमै राखौ। टेक माइललाई
6: सोदिस एफएम 93.2 मेगाहर्ज।

0: न विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: नयाँ कुमारी ढकाल शीतलपुर माडी। पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फार्मदेखि न घुमा क्या। एक दिदी कता गयौँ कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ। त्यहाँबाट उठाएर खाता ल्याएर सुताएँ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छादेँ। यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको। अब भएन अब एकपल्टि आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई। कपडा पनि पन्छा कान बाबु कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ झैँ छोरीले लैजानु भनेर अनि त्यहाँबाट अनि झैँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु। तर म त डाँडो काटेर आएँ डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ।
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन चौक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98555 9334।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
2: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
1: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
2: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
1: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
2: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
1: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
2: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
1: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
3: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बज्न लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
4: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
5: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।
6: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
2: माडीका लागि आधिकारिक विक्रेता न्यु मिलन सप्लायर्स, बरुवा बजार माडी। प्रोप्राइटर उद्धव थापा। 98550-63172 र 98452-12206।
6: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान। विजय प्लेट दाना।

निष्पक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ट्ज़।

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म श्रीजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। देशकै 100 पर्यटकीय गन्तव्य स्थलहरूको सूचीमा समेटिएको माडीको सोमेश्वरगढी स्थित गोलघर र अभिमान सिंह बस्नेतको मूर्तिको जगलाई नेपाली सेनाले मरमत एवं रंगरोगन गरेको छ। सेनाको कसरा ब्यारेकमा कार्यरत पेन्टिङ कलाकार सहितको टोलीले गोलघरको रंगरोगन गरी त्यसको बीचमा रहेको काजी अभिमान सिंह बस्नेतको मूर्तिको जगलाई टाइल मार्बल लगाई मरमत गरेको हो। गोलघरको बाहिरी घेरामा सैनिक कलाकार टिमले नेपाली सेनाको इतिहास झल्कने चित्रकला गरी विशेष आकर्षक बनाएका छन्। बस पार्कबाट भारी बोकेर गोलघरसम्म सिमेन्ट बालुवा टाइल मार्बल आदि जस्ता निर्माण सामग्री लगेका उनीहरूले बीचमा रहेको पाताल गंगाबाट पानी पिउन आकर्षक ढुङ्गे धारा समेत निर्माण गरेका छन्। अभिमान सिंह बस्नेत नेपाल एकीकरण पछिको पहिलो सैनिक कमान्डर थिए। नेपालको एकीकरण अभियान अन्तर्गत सोमेश्वरगढीसँग उनको इतिहास जोडिएकाले उनको प्रतिमा स्थापना गरिएको बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालले बताउनुभयो। माडी नगरपालिकाले पहिलो पटक सहित धान उत्पादनमा प्रोत्साहन कार्यक्रम ल्याउँदै कृषि शाखा मार्फत 1 करोड रुपियाँ बजेट विनियोजन गरेको छ। नगरपालिकाले चैते धान उत्पादन गर्ने कृषकलाई उत्पादन क्षेत्रको अनुपातमा प्रोत्साहन गर्ने भन्दै आगामी आर्थिक वर्ष 2083-84 लागि सो योजना ल्याएको हो। पछिल्लो समय माडी क्षेत्रमा सिंचाई सुविधामा उल्लेख्य सुधार आए भएसँगै कृषकहरू वर्षौसँगै चैते धान लगाउन थालेका छन्। चैते धान उत्पादनको क्षेत्र कृषक संख्या र प्राथमिकता सबै बढेसँगै पालिकाले समेत बजेट मार्फत यसलाई प्रोत्साहनको कार्यक्रम ल्याएको नगर प्रमुख तारा कुमारी काजी महतोले बताउनुभयो। यसबाहेक कृषि शाखाले कृषि बजारमा कोल्ड रूम लगायत पूर्वाधार निर्माणका लागि 15 लाख रुपियाँ, कृषि यान्त्रिकीकरण प्रबन्धनका लागि 10 लाख रुपियाँ, पाइपलाइनिङ कार्यक्रमका लागि 14 लाख रुपियाँ र बाँझो जग्गा सदुपयोग गरी विपन्न लक्षित

कार्यक्रमका लागि 5,25,000 रुपियाँ बजेट छुट्याएको छ। यसै गरी तरकारी मिनी किट वितरण, स्थानीय बाली प्रबन्धन, फलफूल खेती विस्तार, प्राङ्गारिक खेती प्रबन्धन, माछापालन विकास, व्यवसायिक खुर्सानी खेती, कृषक समूह तथा सहकारी क्षमता अभिवृद्धि, कृषि सम्बन्धी गोष्ठी तथा अध्ययन अनुसन्धान र बाली रोग तथा किराको नियन्त्रण कार्यक्रमलाई पनि बजेटमा समेटेको कृषि शाखा प्रमुख सूर्य सिंह खडाले बताउनुभयो। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले उल्टो दिशामा नीति अगाडि बढाएको आरोप लगाउनु भएको छ। मन्थलीमा आयोजित पत्रकार तथा नागरिक अगुवासँगको भेटमा बोल्दै उहाँले पेट्रोलियम पदार्थको प्रयोग घटाउन, विद्युतीय सवारीमा सहुलियत दिनुपर्नेमा उल्टे कर बढाउन सरकारको उल्टो यात्रा भएको बताउनुभयो। घिसिङले शिक्षा र स्वास्थ्यमा भ्याट लगाउने निर्णय जनविरोधी भएको उल्लेख गर्दै यसले पार्टीहरूको घोषणा पत्र समेत उल्लङ्घन गरेको दावी गर्नुभयो। साथै न्यूनतम ज्याला नबढाएको भन्दै सरकार श्रमिक मैत्री नभएको उहाँको आरोप छ। उहाँले बजेटमा हेरफेर भएको विषय उठाउँदै वर्तमान अर्थमन्त्रीमाथि समेत प्रश्न उठाउनुभयो। सरकार नागरिकमा विश्वास जगाउ असफल भएको भन्दै उहाँले यस्तो अवस्था कायम रहे देशमै केही गर्ने वातावरण नबन्ने चेतावनी दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्दनले सबै 80 वर्षका व्यक्ति ट्रम्प जस्ता नहुने र सबै 36 वर्षका युवा बालिन जस्ता पनि नहुने बताउनु भएको छ। काठमाडौँमा शनिबार आयोजित एक कार्यक्रममा ट्रम्प र बालिनको प्रसङ्ग उठाउँदै अध्यक्ष लिङ्दनले उमेर मात्र सबै थोक नभई अनुभव र क्षमता पनि उत्तिकै महत्वपूर्ण हुने बताउनु भएको छ। उहाँका अनुसार व्यक्तिको क्षमता, अनुभव र दृष्टिकोण नै मुख्य कुरा हो। पार्टीभित्रको अवस्थाबारे बोल्दै उहाँले राप्रपाबाट बाहिरिने नेताहरूबारे धेरै टिप्पणी नगर्ने बताउनुभयो। आफू पार्टीका सबै उतार चढावको साक्षी रहेको उल्लेख गर्दै वर्तमान परिस्थिति चुनौतीपूर्ण भए पनि डराउनु पर्ने अवस्था नरहेको उहाँको भनाइ थियो। भरतपुर 10 स्थित नेसनल बाथ रोग सेन्टरका नामबाट सञ्चालन गरिएको भरतपुरमा मेट्रो क्लिनिक बन्द गरिएको छ। शुक्रबार प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित अनुगमनमा पुगेको स्वास्थ्य कार्यालय चितवन र भरतपुर महानगरपालिका स्वास्थ्य शाखाको टोलीले क्लिनिक बन्द गरेको हो। भरतपुर मेट्रो क्लिनिक भनेर दर्ता गरिएको क्लिनिक 2081 सालसम्म मात्रै नवीकरण गरेको र नेसनल बाथ रोग सेन्टरका नामबाट सञ्चालन गरिएको पाइएपछि बन्द गरिएको स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य प्रशासक निर्मल घिमिरेले बताउनुभयो। देशखबरमा अब केही राष्ट्रिय खबरहरू। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगसँग छानबिन तथा अनुसन्धान प्रतिवेदन माग गर्नुभएको छ। अध्यक्ष ओलीले जेएनजी आन्दोलनबारे आयोगले जारी गरेको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग गर्नुभएको हो। अध्यक्ष ओलीका तर्फबाट छानबिन तथा अनुसन्धान प्रतिवेदन माग गर्दै एमाले नेता महेश बर्तौलाले शुक्रबार आयोगमा निवेदन दर्ता गराउनु भएको थियो। आयोगले शिक्षण संस्थाको अनुगमन प्रतिवेदन र पूर्वाधार हेरेर मात्रै सिट निर्धारण गर्ने भएको छ। आयोगले चिकित्सा शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको गुणस्तर मूल्याङ्कन तथा सिट निर्धारण सम्बन्धी एकीकृत कार्यविधि 2083 अनुसार शिक्षण संस्थाको अनुगमन प्रतिवेदन र पूर्वाधार हेरेर मात्रै सिट निर्धारण गर्ने भएको हो। एउटै मल एउटै ठाउँबाट ल्याउँदा पनि नेपाल र भारतले तिर्ने मूल्यमा निकै फरक देखिएको छ। सिङ्गापुरको अन्तर्राष्ट्रिय कम्पनी एसएस आदित्य बिरला ग्लोबल ट्रेडिङले भारत र नेपाल दुवै देशलाई रासायनिक मल आपूर्ति गर्न टेन्डर पाएको छ। तर उक्त कम्पनीले भारतलाई त्यही मल प्रति मेट्रिक टन $540 उपलब्ध गराएको छ भने नेपाललाई $910.75 उपलब्ध गराउँदै आएको छ। आदित्य बिरलाले जहाँबाट भारतलाई मल दिइरहेको छ त्यहीबाट नेपाललाई पनि दिने हो। तर यति धेरै मूल्य फरक किनभने कृषि सामग्री कम्पनी लिमिटेडका कर्मचारीहरूले नै प्रश्न गर्न थालेका छन्। सक्रिय भइसके त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग अन्तर्गत पर्ने नागढुङ्गा मुगलिन सडक खण्डमा हुन सक्ने सम्भावित विपदलाई मध्यनजर गर्दै सडक विभागले विशेष पूर्व तयारी कार्ययोजना लागू गरेको छ। 2083 मनसुन पूर्व तयारी कार्ययोजना नाम दिएको उक्त परियोजनाले बाढी र पहिरोका कारण सडक अवरुद्ध भएमा तत्कालै खुलाउन र यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गराउन विशेष रणनीति तय गरेको छ। नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सी प्रमाणीकरणका प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेपाली श्रमिकको भिसा प्रक्रिया प्रभावित नहोस् र वैदेशिक रोजगारीमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले सरकारले सो आग्रह गरेको हो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद निखरसँग भएको शिष्टाचार भेटका क्रममा सी प्रमाणीकरणमा तत्कालै स्थगन गरी नेपाल श्रमिकको भिसा प्रक्रिया यथावत सञ्चालन गर्न विशेष अनुरोध गरेको छ।
विराटनगरका नेपाली कांग्रेसका नेता अविष्ट गिरी पक्राउ परेका छन्। उनको घरमा शनिबार बिहान प्रहरीले छापा मारेको थियो। लगतै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। मोरङ प्रहरीका अनुसार गिरीलाई कारागारमा अवैध असुलित धन्दा चलाएको अभियोगमा पक्राउ गरिएको हो। बिहानैदेखि प्रहरीले गिरीको घरलाई घेरा हालेर खानतलासी गरेको थियो। प्रहरीले गिरीको घरबाट के बरामद गरेको छ भन्ने विषय खुलाएको छैन। दुर्घटनामा परेर सातजना घाइते भएका छन्। शनिबार जिल्लाको कटारी नगरपालिका एक पानी ट्याङ्की स्थित सिद्धिचरणले लोकमार्गमा ना एक 5549 नम्बरको टिप्पर अनियन्त्रित भई सड़क किनारमा पल्टिँदा सातजना घाइते भएका हुन्। दुर्घटनापछि टिप्पर चालक कटारी नगरपालिका दुई ददरिया बस्ने 23 वर्षीय राजेश दनर फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। उन्नति भइरहेको अरनीको राजमार्ग अन्तर्गत धुली खेल खावा सडक खण्डलाई तीव्रता दिन असार 3 सातादेखि 15 दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाइने भएको छ। जिल्ला सुरक्षा समितिले उक्त सडक खण्डमा यही असार 22 गतेदेखि आगामी साउन 4 गतेसम्म रातको समयमा पूर्णत सवारी साधन आवागमन बन्द गरिने जनाएको हो। सामा पिस्तल सहित 2 जना पक्राउ परेका छन्। जिल्लाको जनकपुर धाम उपमहानगरपालिका 9 थापाचोक स्थित एक होटलबाट शनिबार आज पिस्तोल इगल ऱ्याप्टर लेखिएको काठको बडी समेत जडान भएको पिस्तोल सहित 2 जना पक्राउ परेका हुन्। पक्राउ परिमा अनुसारको मुखियापट्टि मुसरहनिया गाउँपालिका 4 का 20 वर्षीय अमन यादव प्रहंसपुर नगरपालिका 6 का 18 वर्षीय सुधीर मुखिया रहेका छन्। उनीहरूको साथबाट पिस्तोल सहित एक थान 9 MM को गोली यस्तै 6.65 MM को गोली एक थान र म्याग्निज समेत बरामद गरिएको थियो। प्रदेश प्रहरी कार्यालयले जनाएको हो। पक्राउ परेका 2 जनालाई हिरासतमा लिएर अनुसन्धान सुरु गरिएको प्रदेश प्रहरी कार्यालयले बताएको छ। सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: यो त डरै रिसाएछन् बोलेनन् खाइ
1: खै यति करलान्डन नगाउने के हो गठे
2: मुहा बिरालो छ क्या
3: हे के भनम खै

0: केटाले फकाउन नसकेको छ है।
1: गाउँदिनु म।

राम्रो मान्छे।

चलाउने माया संसारै जलाउने माया संसारै हँसाउने माया संसारै रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरी झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रसरङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो।

0: सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: ନପକ୍ଷ ନବିପକ୍ଷ ସଦୈ ନିଷ୍ପକ୍ଷ
1: ସୁଦିଶ ଏଫ୍ଏମ୍ 93.2 ମେଗାହର୍ଟ୍ଜ।

0: आज विक्रम सम्बत 2083 साल असार 14 गते आइतबार ज्येष्ठ शुक्ल पक्ष चतुर्दशी तिथि 28 जुन सन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बिनु शर्मा सँगै माधव दुलालको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: सरकारको तीन महिना बाचा भन्दा प्रचार बढी, ब्युटियो वाम एकताको बहस आज एउटै मञ्चमा देखिँदै शीर्ष नेता। आईसी डिजाइन संरक्षणका लागि कानूनी व्यवस्था गरिँदै, सकसमा किसान, बढ्दो लागत, खडेरीको जोखिम, पूर्वानुमानमै राजीनामा दिन थाले कर्मचारी लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको ड्रागन खेतीबाट गाउँमै सफलता शीर्षकको शुभ समाचार।
0: मकवानपुर गढी गाउँपालिका तीन देवी डाँडाका 29 वर्षीय सुरेश कुमार ड्रोन ड्रागन खेतीबाट गाउँमै सफल कृषि व्यवसायी बन्न थाल्नु उद्यमी बन्न थाल्नु भएको छ। एक्साभेटर चालकको काम छोडेर तीन वर्ष अघि सुरु गर्नुभएको व्यवसायिक खेतीबाट उहाँले लाखौँ रुपियाँ आमदानी गर्दै गाउँका युवाका लागि उदाहरणीय कृषकको परिचय बनाउन सफल हुनुभएको हो। करिब 11.5 वर्षसम्म देशका विभिन्न विकास निर्माण आयोजनामा एक्साभेटर चालकका रूपमा काम गरेका ब्लोनले विक्रमसम्म 2079 चैतदेखि बैङ्कबाट 15 लाख रुपियाँ ऋण लिएर ड्रागन खेती सुरु गर्नुभएको थियो। कृषि क्षेत्रमा सम्भावना देखेपछि गाउँ फर्किएर व्यवसाय सुरु गरेको उहाँले बताउनुभयो। हाल उहाँले ड्रागन फलसँगै पशुपालन र टमाटर खेतीलाई पनि व्यावसायिक रूपमा सञ्चालन गर्दै बहुआयामी कृषि प्रणाली अप्नाउनु भएको छ। उहाँका अनुसार खेती सुरु गरेको पहिलो 1.5 वर्षमा 15 क्विन्टल ड्रागन फल उत्पादन भएको थियो। दोस्रो वर्ष उत्पादन बढेर 42 क्विन्टल पुगेको छ। हाल फार्ममा 1,824 बिरुवा रहेका छन्। बिरुवा परिपक्व भइसकेकाले यस वर्ष 80-90 क्विन्टलसम्म उत्पादन हुने अपेक्षा गरिएको उहाँले बताउनु भएको छ। गोर्खापत्र दैनिकमा समाचार छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: AI TV mahemus football ko har ek exciting moment. AI picture and sound sanga up to 30% cashback ra 0% EMI. Nagrikta bhaye puksa. Best exchange value plus 4 years full warranty. Aba ghar mai stadium experience. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालिन्द शाह बालेनको नेतृत्वमा सरकार बनेको 3 महिना पूरा भएको छ। फागुन 21 को निर्वाचनबाट दशकौंदेखि सत्तामा रहेका दलहरूलाई विस्थापित गर्दै रासुपा सत्तामा आएको हो। गत भदौ 23 र 24 भ्रष्टाचार अन्त्य र सुशासनको प्रत्याभूतिको माग गर्दै भएको जेएनजी आन्दोलनबाट भएको राज्य सत्ता कब्जा, संसद विघटन र प्रतिनिधि सभा सदस्य निर्वाचनपछि नयाँ शक्तिका रूपमा बालेन सरकारमा आएका हुन्। सरकारको 3 महिनाको अवधिलाई फरक कोरबाट समीक्षा भइरहेको छ। सरकार पक्षले 3 महिने कार्यकाललाई उत्तम मानेको छ भने विपक्षीहरूले सरकारमाथि नागरिकलाई ढाट्ने काम मात्रै गरेको आरोप लगाएका छन्। निर्वाचनमा रासुपाले चुनावी बाचा मार्फत सुशासनलाई पहिलो प्राथमिकता राखेर सदाचारी राज्य निर्माण गर्ने र अनलाइन माध्यम मार्फत सेवा प्रभाव गर्ने प्रतिबद्धता जनाएको थियो। त्यस्तै राज्यका संरचनाहरूमा दलीयकरणको अन्त्य गर्ने 2046 साल यता सार्वजनिक पदमा आसीन व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने लगायतका एजेण्डा लिएर गएको रासुपाले अहिलेसम्म त्यो एजेण्डाहरू अघि बढाउन नसकेको विपक्षीहरूले आरोप लगाएका छन्। लोकप्रियतावादी कुराले नागरिकका समस्या समाधान हुँदैनन्। सरकारले जनतासँग प्रत्यक्ष जोडिएका विषयमा अनदेखा गरेको छ भने संविधान, लोकतन्त्र र संसदीय मर्यादामाथि जवाफदेही बन्न सकेको छैन। नेपाली काँग्रेसका सांसद नरेन्द्र केरुङको भनाइ छ। सरकार गठन भएको 100 बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक गर्दै परम्परागत राजनीतिक अभ्यासभन्दा फरक ढंगले शासन सञ्चालन गर्ने घोषणा गरेको बालेन सरकारले शुरूआती 3 महिनामा केही साहसिक काम गरेको रासुपा संसदीय दलका उपनेता गणेश पराजुलीले बताएका छन्। तर नेपाली काँग्रेसका सांसद र विपक्षीहरूले भने जवाफदेही हुन नसकेको आरोप लगाएका छन्। प्रधानमन्त्री र रासुपाका नेताहरूले सरकारप्रति उठेका प्रश्नको जवाफ दिन नसकेको विपक्षीको आरोप रहेको छ। यस अवधिमा सरकारले प्रशासनिक सुधार, डिजिटल शासन, भ्रष्टाचार नियन्त्रण, राजनीतिक नियुक्तिको अन्त्य र शिक्षा क्षेत्रमा केही महत्वपूर्ण कदम चाल्दै आफूलाई परम्परागत सरकारभन्दा फरक देखाउने प्रयास गरेको। तर महत्वाकांक्षी योजनालाई कार्यान्वयन गर्ने क्रममा कार्य अनुभवको अपरिपक्वता, कानूनी झन्झट, मन्त्री तथा प्रधानमन्त्रीका अभिव्यक्ति र कार्यशैलीले आफै आलोचना र प्रश्नको केन्द्रमा छन्। राजनैतिक विवादहरूले सरकारको यात्रालाई चुनौतीपूर्ण बनाए पनि त्यसको उचित व्यवस्थापनमा सरकार चुकेको विश्लेषकहरूले बताएका छन्। प्रतिनिधि सभामा झण्डै 2/3 रहेको यो सरकारले चाहे अनुसारको काम गर्न सक्ने क्षमता नागरिकले दिए पनि सरकारले काम कम हल्ला बढी गरेको उनीहरूको टिप्पणी रहेको छ। सार्वजनिक सेवा प्रभावलाई सरल बनाउने, इलेक्ट्रोनिक सरकारी खरिद प्रणाली विस्तार गर्ने तथा सरकारी निकायमा डिजिटल निगरानी बढाउने कामलाई सरकार आफ्नो उपलब्धिका रूपमा लिएको छ। उच्च राजनीतिक तथा सरकारी कर्मचारीको सम्पत्ति छानबिन गर्ने निर्णयले सरकारप्रति सकारात्मक सन्देश प्रभाव भएको छ। सरकारका 3 महिना बाचा भन्दा बढी प्रचार शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको छ।
3: नेपाली राजनीतिमा फेरि एउटा नयाँ तरङ्ग पैदा भएको छ। लामो समयदेखि फरक फरक राजनीतिक बाटोमा हिँडिरहेका प्रमुख कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू अब एउटै मञ्चमा उभिने भएका छन्। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भएको अनपेक्षित हारले दबावमा परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्प कमल दाहाल प्रचण्ड आगामी राजनीतिक यात्रासँगै तय गर्ने मनस्थितिमा पुग्नु भएको छ। जेएनजी आन्दोलनपछि पहिलो पटक यी दुई शीर्ष नेताहरू आज काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा एउटै मञ्चमा देखिने तयारी भएको छ। पछिल्लो समय एमाले र नेकपा बीच संवाद निकै बाक्लो बनेको छ। मदन जन्म जयन्ती मिलनको नयाँ बहाना बनेको छ। कम्युनिष्ट आन्दोलनको टुटफुटको श्रृङ्खला भने विगतदेखिकै छ। विउतियो वाम एकताको बहस आज एउटै मञ्चमा देखिँदै शीर्ष नेता आजको हिमालयन टाइम्स दैनिकमा समाचार छ।
2: मध्य र पश्चिम तराईमा लामो समयदेखि तातो हावा चलिरहेको छ। मुलुकमा मनसुन भित्रे पनि त्यस क्षेत्रमा वर्षा हुन सकेको छैन। कतिपय ठाउँमा बोरिङबाट समेत पानी आउन सकेको छैन। रोपाईका लागि किसान अझै अन्यलमा छन्। बर्दियाको गुलरिया नगरपालिका सातका प्रमेश यादवले पानी नपर्दा धानको ब्याड नै सुक्न लागेको बताएका छन्। सात पटक बोरिङ चलाएर सिँचाई गरिसके त्यसले पनि पर्याप्त भएन उनले भनेका छन्। सरकारले तोक्ने धानको समर्थन मूल्यमा पनि उनलाई चित्त बुझेको छैन। उनी भन्छन् बिउ त जसो तसो किन्न पाइन्छ तर मल पाइँदैन। समस्याका बावजुद अन्न उब्जाए पनि राज्यले न्यून समर्थन मूल्य तोक्छ अनि किसानको हौसला कसरी बढ्छ। यो वर्ष इन्धनको भाव पनि अकासिएको छ। प्रति लिटर 223 रुपियाँको डिजेल किनेर बोरिङ चलाउनु परेको यादवले सुनाएका छन्। बर्खाको सिजनमा उनी 60 कट्ठामा धान र 17 कट्ठामा मकै खेती गर्छन्। उनले प्रति किलो 750 दरले 20 किलो हाइब्रिड जातको धानको बिउ किनेका थिए। 4200 35 किलो राधा चार धानको ब्याड राख्दा पनि बिउ रोपाई सिँचाई मल र औषधिको अभावले गर्दा फेरि सोचे जस्तो उब्जनी हुन नसकेको उनको गुनासो छ। समयमा मल बिउ नपाउँदा तथा सिँचाई र श्रम शक्तिको अभावले किसान समस्यामा पर्ने गरेका छन्। सकसमा किसान बढ्दो लागत खडेरीको जोखिम शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।
3: यस वर्ष नेपालको कृषि उत्पादन क्षेत्र मनसुनी विपदको उच्च जोखिममा रहेको छ। मनसुन भित्रिए पनि यतिखेर वर्षा कम गराइरहेको छ। कृषि क्षेत्रमा अतिवृष्टि र अनावृष्टिको उच्च जोखिम कायम छ। नेपालमा आयाती तथा हाइब्रिड वर्णशंकर बिउको प्रयोग बढ्दै जाँदा परम्परागत रैथाने बिउको अस्तित्व पनि संकटमा परेको छ। कृषि विज्ञका अनुसार सरकारी नीतिगत कमजोरी, शहरीकरण, बसाई सराई, जलवायु परिवर्तन तथा आधुनिक कृषि प्रविधिको विस्तारका कारण रैथाने बिउ तीव्र रूपमा लोप हुँदै गएका छन्। रैथाने बिउ जोगाउन मुस्किल, मूल्य तेब्बर, खेती भने खुम्चिँदै मनसुनी विपदको जोखिम कृषि आजको गोरखा पत्र दैनिकमा समाचार छ।
2: सरकारले पहिलो पटक इन्टिग्रेटेड सर्किट आईसी को लेआउट डिजाइनलाई बौद्धिक सम्पत्तिको रूपमा दर्ता र संरक्षण गर्ने व्यवस्था अघि बढाएको छ। कुनै विद्युतीय कार्य सम्पादन गराउने उद्देश्यले सबै वा केही तत्व एकीकृत रूपमा कुनै वस्तुमा जडान गरेर बनाइएको र कम्तीमा एउटा तत्व सक्रिय रहेको तयारी वा अर्ध तयारी वस्तुलाई आईसी भनिन्छ। अहिले संसारमा उच्च गुणस्तरका आईसी रणनीतिक वस्तु बनेको छ। यसमाथि नियन्त्रणको लागि अमेरिका लगायत पश्चिमा देश र चीनबीच अहिले प्रविधि युद्धको अवस्था।
3: बालेन्द्र शाह नेतृत्वको रासोपाको नयाँ सरकार गठनसँगै फेरि एकपटक दूरसञ्चार सेवा प्रदायक थप्ने छलफल सुरु भएको छ। सूचना तथा संचार मन्त्री विक्रम तिमिल सिन्हाले दूरसञ्चार क्षेत्रमा नयाँ अपरेटर आवश्यक देखिएको र यो विषयमा मन्त्रालयको प्राथमिकतामा रहेको बताउँदै आउनुभएको छ। अहिले हामीसँग दुईवटा अपरेटर छन्। अर्को अपरेटर अथवा धेरै अपरेटर जरुरी छ भन्ने हाम्रो बुझाइ छ, जसले केही अघि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभएको थियो। तेस्रो मोबाइल सेवा प्रदायक भित्र्याउने विषयमा प्राधिकरणले समिति बनाएर अध्ययन गरिरहेको छ। त्यसको निर्णय सिफारिस हुन बाँकी छ। प्रक्रिया अगाडि बढ्छ। नेपाल टेलिकम र एनसेल गरी हाल दुईवटामा मात्र कम्पनी रहेकाले बजारमा प्रतिस्पर्धा खुम्चिएको भन्दै तेस्रो वा थप सेवा प्रदायकको बहस फेरि बिउतिएको हो। फेरि बिउतियो दूरसञ्चार सेवा प्रदायक थप्ने बहस सिजी वर्लिङ र युटिएल आकांक्षी कान्तिपुर दैनिकमा समाचार छ।
2: निजामती कर्मचारीले पूर्वानुमानकै भरमा पदबाट राजीनामा दिने क्रम बढ्दै गएको छ। प्रस्तावित संघीय निजामती सेवा विधेयकको मसौदामा ऐन जारी भएको मितिभित्र एकपटकका लागि कर्मचारीको सेवा अवधि 30 वर्ष र अवकाश उमेर 55 वर्षको प्रस्ताव गरेको चर्चा भएपछि कर्मचारीले पदबाट राजीनामा दिन थालेका हुन्। आधिकारिक रूपमा पुष्टि नभए पनि अब जारी हुने भनिएको अध्यादेशले 30 वर्षभन्दा बढी सेवा अवधि भएका कर्मचारीले 30 वर्षसम्मको मात्र पेन्सनका लागि अवधि गणना हुने चर्चा छ। बाट पुष्टि नभएको यस्तो चर्चाका कारण कर्मचारीले राजीनामा दिन थालेको बताइएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले ऐन नै नबनी बाहिर संचार माध्यममा आएकै हल्लाका भरमा कर्मचारीले पदबाट राजीनामा दिएको बताउनु भएको छ। विधेयकको मस्यौदा अहिले राय सुझावका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ। पूर्वानुमानमै राजीनामा दिन थाले कर्मचारी शीर्षकमा गोर्खा पत्र दैनिकमा यो खबर छ।
3: गत पुष अन्तिममा काठमाडौँमा भएको पार्टीको विशेष महाधिवेशनबाट चर्किएको नेपाली काङ्ग्रेसको आन्तरिक विवाद समाधानमा गरिएका हरेक प्रयास असफल हुँदै गएका छन्। संस्थापन र असन्तुष्ट पक्षको आफ्नै अडानका कारण विवाद समाधानको सम्भावना झन्झन टाढा हुँदै गएको छ। तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन केन्द्रीय समितिको असहमतिका बीच गत पुष 27-30 गतेसम्म तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा भएको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि चर्किएको काङ्ग्रेसभित्रको विवाद साम्य हुनुको सट्टा थप बढेको छ। काङ्ग्रेसमा विवाद समाधानको सम्भावना झन टाढिँदै असहमत पक्ष छुट्टै कार्यालय खोल्ने तयारीमा हिमालय टाइम्समा समाचार छ।
2: सरकारले निर्वाचन सम्बन्धी ऐनमा व्यापक फेरबदलको प्रस्ताव गरेको छ। गृह मन्त्रालयले तयार पारेको निर्वाचन सम्बन्धी एकीकृत कानूनको मस्यौदा अनुसार भ्रष्टाचारको मुद्दा लागेका व्यक्ति उम्मेद्वार बन्न पाउँदैनन्। हाल भ्रष्टाचारको मुद्दा लागे पनि अदालतबाट दोषी ठहर नभएसम्म उम्मेद्वार बन्न पाइन्छ। सरकारले प्रस्तावित विधेयकमा विदेशबाटै मतदान गर्न दिने र नो भोटको प्रावधान राख्ने प्रस्ताव पनि गरेको छ। विदेशमा बस्ने नेपाली नागरिकलाई मतदानको अधिकार दिने विषयवस्तु पनि उठ्दै आएको छ। तर कानून भने बन्न सकेको छैन। उम्मेद्वारीमै 33% महिला अनिवार्य हुने अर्को प्रावधान पनि प्रस्तावित छ। प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा दलले दिएको कुल उम्मेद्वारी मध्ये कम्तीमा 33% महिला हुनु पर्ने प्रस्ताव गरिएको हो।
3: सर्वोच्च अदालतले इजलासमा हुने सुनवाईको लाइभ स्ट्रिमिङ प्रत्यक्ष प्रसारण गर्न कार्यविधि बनाउने तयारी थालेको छ। सर्वोच्च अदालतको फुल कोर्ट बैठकबाट संचार नीति पारित भएसँगै लाइभ स्ट्रिमिङलाई व्यवस्थित बनाएर अघि बढाउन कार्यविधि बनाउने तयारी सुरु गरेको हो। यसअघि सर्वोच्च अदालतले जेठ 25 पहिलो पटक इजलासमा भएको सुनवाईको प्रत्यक्ष प्रसारण परीक्षण गरेको थियो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासमा भएको सुनवाईको ट्रायल लाइभ स्ट्रिमिङ सफल भएपछि यसलाई नियमित बनाउन कार्यविधिको तयारी भइरहेको सर्वोच्च प्रशासनले जनाएको छ।

2026 को अवसरमा सीजीटीभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी, खेल सँगै भरोसा सँगै।